लालीको धनगढ़ी उपमहानगरपालिका, चितवनको कालिका नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, सराईको ईश्वरपुर नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र दोलखाको बैतेश्वर नगरपालिका गरी 14 स्थानीय तहबाट जग्गा प्रशासन सम्बन्धी सेवा शुरू भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजना अन्तर्गत सेवा सञ्चालनमा ल्याइएको हो। मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार देशभरका इच्छुक पालिकामा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत सेवा विस्तार भइरहेको छ। स्थानीय तहबाटै सेवा पाउन थालेपछि नागरिकले जग्गा प्रशासन सम्बन्धी कामका लागि जिल्ला सदरमुकाम मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा कर्मचारी तालिमको व्यवस्था गर्दै आगामी दिनमा अन्य स्थानीय तहमा समेत नापी तथा मालपोत सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ। परिसंघले नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। परिसंघले समस्या, असन्तुष्टि र विवादको समाधान संवाद र वार्ता मार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा र द्वन्दका माध्यमबाट समाधान नहुने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ। परिसंघले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पर्ने जनाएको छ। आन्दोलनका क्रममा जनधनको क्षति हुनका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड़, बजार पसल बन्द गराउने तथा लुटपाट जस्ता घटनाप्रति दुःख व्यक्त गर्दै आम नागरिक र उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको हो। अख्तियारले कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन एमआईएस अपरेटर सुरेश कहार विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा 5,00,000 जम्मा भएको पुष्टि भएपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2079 अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत गरे फेरि पनि यहाँहरू सबैलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ। किरण गजमेरको गीत ठुली ठुलीबाट कार्यक्रमको यो दोस्रो घण्टामा। अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ। शुक्रबार परेकाले आजको सन्दर्भ, हजुर, हामी आजको सन्दर्भ कट्याउनेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। आज मेष राशि हुनेहरूको मन शान्त रहनेछ। आफ्नो सोचलाई सही दिशामा अघि बढाउने अवसर मिल्नेछ। मिठो व्यवहारले सम्बन्धमा अझ आत्मीयता थपिनेछ अनि सानो खुसीले दिनभरि उत्साह जगाइराख्नेछ। वृष राशि। घरको वातावरणले मनलाई आनन्द दिनेछ। आफन्तसँग बसेर गरेका सामान्य कुराले पनि नयाँ उत्साह ल्याउनेछ। मनले खोजेको शान्ति बिस्तारै महसुस हुनेछ अनि खर्च र बचत बीच सन्तुलन राख्नु राम्रो हुनेछ। मिथुन राशि। नयाँ विषयले मन तान्नेछ मिथुन राशि हुनेहरूको आज। आफ्नो बोलीले अरूको विश्वास जित्न सकिएला। मनमा पलाएको सोचलाई काममा उतार्ने समय आएको छ अनि दिनको अन्त्य मुस्कानका साथ हुनेछ आज। कर्कट राशि। आत्मीय व्यक्तिसँगको भेटले मनमा मिठास थप्नेछ। घरका सामान्य काम पनि सजिलै मिल्नेछन्। पुरानो अलमल हट्दै जाँदा मन हलुका हुनेछ अनि हाँसोले भरिएको वातावरणले दिनलाई अझ सुन्दर बनाउनेछ। सिंह राशि। लगनका साथ गरेको कामको राम्रो चर्चा हुन सक्छ। अरूलाई दिएको सम्मान फर्केर आफ्नै तर्फ आउनेछ। मनमा नयाँ आशा पलाउनेछ अनि बेलुका पख सन्तोषको अनुभूति हुनेछ। कन्या राशि। बिस्तारै अघि बढेका कामले राम्रो रूप लिन थाल्नेछन्। वरिपरिको वातावरण मिलाउँदा मन पनि हलुका हुनेछ अनि आफूलाई आवश्यक विश्राम दिनु राम्रो होला। तुला राशि। मनमा रहेको कुरा खुलेर भन्न सक्ने अवस्था बन्नेछ। प्रिय व्यक्तिको साथले आत्मीयता बढ्नेछ। नयाँ योजना बनाउने सोच आउन सक्छ अनि खुसीका साना पलले दिनभरि साथ दिइ नै रहनेछ। वृश्चिक राशि। धैर्यका साथ अघि बढेको पाइला सही दिशातर्फ जानेछ। लामो समयदेखि मनमा रहेको अन्योल हट्नेछ। आफ्नै मेहनतले राम्रो परिणाम दिने संकेत छ अनि साँझ पख मन ढुक्क हुनेछ वृश्चिक राशि हुनेहरूको। धनु राशि। फरक अनुभवले नयाँ प्रेरणा दिनेछ। मनले चाहेको काममा समय बिताउन पाउनुहुनेछ। परिवारसँग बिताएका पलले खुसी बढाउनेछ अनि उमङ्ग र उत्साहले दिनभर साथ दिनेछ धनुराशि हुनेहरूलाई। मकर राशि। धैर्यपूर्वक अघि बढ्दा काम आफै मिल्दै जानेछन्। आफूले थालेको काम पूरा भएपछि मनमा सन्तोष छाउनेछ। नयाँ सोचले दैनिकीलाई अझ सहज बनाउनेछ अनि शान्त वातावरणले मनलाई आनन्द दिनेछ। कुम्भ राशि। सृजनात्मक सोचले नयाँ बाटो देखाउनेछ। साथीभाइसँगको सामान्य कुराकानी पनि प्रेरणादायी बन्न सक्छ अनि मनमा ताजापन महसुस हुनेछ कुम्भ राशि हुनेहरूलाई आजको दिन। मीन राशि। कल्पनाले भरिएको मनले नयाँ कुरा सिर्जना गर्न खोज्नेछ। आत्मीय साथले हौसला थपिनेछ। मनमा पलाएको इच्छा पूरा गर्ने जागर बढ्नेछ अनि शान्त र सुखद वातावरणमा दिन बित्नेछ मीन राशि हुनेहरूको आज। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो।
अब हामी एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछौँ। त्यो गीत दि अग्लीज ब्यान्डको हो, आउँदै जाँदै। इन्जोय।

0: यो BFBS
1: गोरखा रेडियो हो।
2: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

talk about BH 쿠키 츤데요는데요. 아바 아자쿠 산다르바. 아자쿠 산다르바사 달헤로 와일드파이어스. 유럽라이 이스 버사 10살 아게고 라하자. 2026 सालमा युरोपमा एकदमै हिट वेभ आएर त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर परिरहेको हामी देख्छौँ र वाइल्ड फायरहरू विभिन्न देशमा लागिसके अनि त्यसले धनजनको क्षति भएको छ. स्पेन, फ्रान्स, पोर्चुगल, ग्रिस, इटली, टर्की आदि देशहरूमा एकदमै रेकर्ड ब्रेकिङ हिट वेभ्स र ड्राउट कन्डिसनहरू अहिले विद्यमान छ. हुन त समरको समयमा गर्मी बढ्यो भन्नु कुनै नौलो कुरो त भएन, तर गर्मीले ल्याएका अन्य असरहरू बारे हामी अनभिज्ञ छैनौँ. युरोपमा मात्रै झन्डै 320,000 हेक्टर जमिन जलेको छ. जमिन भन्नुको मतलब अब जङ्गल अनि घर टहरा आदि इत्यादि गरेर, र धेरै मानिसको ज्यान पनि गएको छ. हुन त अलिकति विकसित देशहरूमा त्यस्तोमा ज्यान गुमाउनेको सङ्ख्या त्यति बढी नहोला, किनभने अरू अब मेजरहरू अप्नाइएको हुन्छ, उपायहरू अप्नाइएको हुन्छ. त्यही भएर धेरैको ज्यान त गएन, तर पनि त्यसले जनजीवन भने अस्तव्यस्त नै बनाएको छ. फ्रान्समा, स्पेनमा ठुलो आग लागि भयो र फ्रान्सको बोर्डो क्षेत्रमा गत हप्ता मात्रै हो ठुलो आग लागि भएको, र त्यो अझै पनि कति ठाउँमा निभेको छैन हामीले बुझेका छौँ. र त्यसभन्दा अगाडि स्पेनमा विशेष गरी मड्रिडको नजिक अभिया, टोलेडो, ग्वाडालाहारा आदि इत्यादि ठाउँमा पनि आग लागि भएको थियो, र पोर्चुगलमा, त्यसै गरी ग्रिसमा, इटली र टर्कीमा पनि. र यसले बिस्तारै बिस्तारै युकेतिर पनि ल्याएको छ असर. अब कन्डिसन र क्लाइमेट फ्याक्टरहरूको कुरा गर्ने हो भने रेकर्ड ब्रेकिङ हिट वेभ्स अहिले जुन महिनामा आयो युरोपमा. सदर्न स्पेन मा तापक्रम 45 डिग्रीसम्म पुग्यो, जुन कुरा अरू बेला हुन्थेन. त्यसै गरी अन्य युरोपियन इलाका, साउथ वेस्टर्न फ्रान्स, नर्दर्न स्पेन र केही पोर्चुगलका पार्टहरूमा यस्तो एक्सट्रिम कन्डिसन देख्न पर्यो यस वर्ष. र फायर फाइटिङ र इमर्जेन्सी सर्भिसहरूको रेस्पोन्स हुन त अब स्रोत साधन जुटाएर राम्रै भएको हो, तर पनि यसले हम्मे हम्मे पार्यो फायर फाइटर्स र विशेष गरी इमर्जेन्सी रेस्पोन्डरहरूलाई. र यो सिजनलाई समग्रमा हेर्दाखेरि एकदमै डिस्ट्रक्टिभ वाइल्ड फायर सिजन मानिन्छ युरोप को कन्टेक्स्टमा. अनि यसले पहिले पहिलेका आँकडाहरू, पहिले पहिलेका तथ्याङ्कहरू सबै बिगारिदियो, पहिले पहिलेको रेकर्डहरू तोडियो. तर रेकर्ड अब तोड्न त तोडियो, नेगेटिभ सेन्समा तोडियो. र स्पेन र फ्रान्समा यसले एकदमै नराम्रो असर पारे. हार्डेस्ट हिट कन्ट्रिज इन युरोप भने हुन्छ, किनभने आगलागीले विशेष गरी डढेलोले धनजनको क्षति पुर्यायो मुख्यतया स्पेन र फ्रान्समा. अब त्यसको असर पर्दै गएको छ युकेमा. युकेमा पनि सफक इलाकामा ठुलो वाइल्ड फायर भएको छ, र मुख्यतया डनिच हिथ भन्ने इलाकामा यसले असर पुर्याएको थियो. सफक कोस्टमा हो यो,
र मेजर इन्सिडेन्ट डिक्लेयर गरिएको थियो अनि आग लागि निकै भएको थियो, जसले गर्दाखेरि सयौँको संख्यामा त्यहाँका बासिन्दा अनि हलिडे मेकरहरू जसले क्यारावन पार्क युज गरेका थिए उनीहरूलाई त्यहाँबाट अन्त सार्न पर्यो। फायर फाइटरहरूले अझै पनि आगो निभाइसकेको अवस्था छैन, यदाकदा लागिरहेको छ र त्यसले निकै असर पुर्याउनेछ जनजीवनमा, युकेमा पनि। र त्यही कोस्टल एरियामा, सफकको कोस्टल एरियामा एउटा न्युक्लियर पावर स्टेसन पनि भएकाले निकै यसलाई गम्भीरताका साथ हेरिएको छ। हुन त खासै खतरा छैन साइजवेल न्युक्लियर पावर स्टेसनलाई भनेर भनिएको छ, तर थाहा नपाइकन आगो अथवा डढेलो कति छिटो सुरु हुन्छ अनि त्यसले ठुलो एरियालाई कसरी तहस नहस बनाउँछ क्षणभरमै त्यो भन्नै सकिन्न। तर अहिलेको अवस्थामा त्यो न्युक्लियर पावर स्टेसन भने सुरक्षित नै छ भनिएको छ। स्कटल्यान्डतिर पनि फायर फाइटरहरूले निकै शास्ति भोगिरहेका छन्, विशेष गरी केर्न गोम्स नेसनल पार्क इलाकामा वाइल्ड फायर भएका कारणले त्यहाँ फायर फाइटरहरू एकदम अहरात्र खटिरहेका छन् र आगो निभाउनमा व्यस्त छन्। र अन्य ठाउँहरूमा पनि इस्ट लन्डन अनि अरू इलाकामा पनि आग लागि भइरहेका घटनाहरू हामीले सुनिरहेका छौँ। त्यसर्थ युकेवासी विशेष सावधानी अप्नाउनु होला। र किन यसरी वाइल्ड फायर चाहिँ कमन हुँदैछ अहिले भन्ने कुरामा हामी सबैको जिज्ञासा हुनसक्छ। मुख्यतया रिपिटेड हिट वेभ्स एकपछि अर्को गर्दै आइरहेको अवस्था हो र पात पतिङ्गरहरू एकदमै सुक्खा भएको अवस्थामा आग लागि हुन बेरै लाग्दैन, त्यस्तै अवस्था भएको छ युकेमा अहिले। र अनगोइङ ड्राउट कन्डिसन्स विशेष गरी इङ्ल्यान्ड र वेल्समा खडेरी लागिरहेको अवस्था छ र त्यसको असर भनेको त्यही झारपात अब सुक्दै जाने हो अनि आग लागेको जोखिम बढ्ने हो, त्यही नै भइरहेको छ। अनि जोडले हावा चलिरहेको अवस्थामा आग लागि एक ठाउँदेखि अर्को ठाउँमा सर्न धेरै लाग्दैन, त्यही भएर पनि यस्तो अवस्था भइरहेको छ। र क्लाइमेटिक चेन्ज अहिले अब जताततै हामीले महसुस गरिरहेका छौँ र त्यसको पनि असर हो र यो अवस्था, मौसमी अवस्था निकै लामो समयसम्म नै रहिरहने जस्तो बुझिएको छ र प्रोलङ्ड हट र ड्राई स्पेल्स हुनेछन्, त्यसको मतलब आग लागिको जोखिम घटेको छैन। यदि तपाईँहरू युकेतिर ट्राभल गर्दै हुनुहुन्छ छिटै भने, विशेष गरी रुरल एरियाज, इस्टर्न ओर सदर्न इङ्ल्यान्ड अनि पार्ट्स अफ स्कटल्यान्ड, यी इलाकाहरूमा तपाईँ जाँदै हुनुहुन्छ भने सावधानी अप्नाउनु होला। हुन त जताततै सावधानी अप्नाउनु पर्ने अवस्था छ। अब पहिले एकदम हरिया चौरहरू अहिले एकदमै सुकेर सेतामे त नभनौँ, सुकेर पहेँलै भएको हामी देख्न सक्छौँ, एकदमै ड्राई अवस्थामा देख्न सक्छौँ र त्यसमा झुक्किएर सानो आगोको झिल्को पर्न साथ ठुलै आग लागि हुने सम्भावना छ। त्यही भएर तपाईँ हामी सबै विशेष गरी युकेवासी एकदमै सावधान रहनुपर्ने अवस्था छ। बाबेक्यूहरू गर्ने अनि आगोको झिल्का तपाईँले बाहिर ल्याउनुहुन्छ भने त्यसबाट आग लागि हुने सम्भावना एकदमै प्रबल हुन्छ, त्यसबाट जोगिनुहोला। विशेष गरी चुरोट पिउने मानिसहरूबाट आग लागेको सम्भावना बढी हुन्छ अनि बारबेक्यूको त्यो कोइलाहरू डिस्पोज गर्ने बेलामा पनि हामी एकदमै होसियार हुनुपर्ने अवस्था छ। र कन्ट्री साइडमा, पार्कहरूमा जसले आगो बाल्ने गर्नुहुन्छ, क्याम्पिङ गर्नुहुन्छ, उहाँहरू
एकदमै बढी जोखिमपूर्ण अवस्थाबाट गुज्रनु पर्ने हुन्छ। त्यही भएर सावधानी अप्नाउनु होला युकेवासी। यसपल्टको यो हिट वेभ र वाइल्ड फायरमा कसरी जोगिने हो, उपायहरू अवलम्बन गर्दै गर्नुहोला, सूचनाहरू हेर्दै गर्नुहोस्। अब अहिले समाचारको एउटा मुख्य पाटो नै बनेको छ यो वाइल्ड फायर, विशेष गरी युरोप अनि युकेतिर जताततै। आजको लागि आजको सन्दर्भ यति नै। हामीले डढेलो र हिट वेभका विषयमा कुराकानी गर्यौँ र युरोप र युकेमा अहिले विद्यमान समस्या नै हो यो, हामी एकदमै सावधान रहनुपर्ने हुन्छ। अब बिदाको समय पनि आयो, धेरैभन्दा धेरै मानिसहरू युकेतर्फ लाग्नुहुन्छ होला अथवा अन्य हलिडे डेस्टिनेसनतिर जानुहुन्छ। जहाँ गए पनि यी कुराहरूमा एकदमै ध्यान दिनुपर्ने हुन्छ र जोगिनुहोला, सुरक्षित रहनुहोला, हामी यही नै भन्न चाहन्छौँ। र आजको लागि यति नै भयो। अब हामी एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछौँ र त्यो गीत नवीन के भट्टराईको तिमीलाई मन पराउँछु।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

एकदेव लिम्बुको तिम्रो मुटुमा बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले अहिले नानीहरूको समर प्रोग्राम सञ्चालनमा ल्याइरहेको छ र आउँदो सोमबारदेखि कार्यक्रम फेरि सुरु हुनेछ र 5 तारिक बुधबारको दिन, त्यसभन्दा अगाडि म 4 तारिकको कुरा गर्न चाहेँ, नानीहरूको किड्स कुकिङ क्लास हुँदैछ 4 अगस्तमा, मङ्गलबारको दिन हो र इयर 1-3 का लागि बिहान 9:30-11 बजेको समय छुट्याइएको छ भने इयर 4-8 सम्मका लागि दिनको 1-3 बजेसम्म र यसपल्टको किड्स कुकिङ क्लासमा पास्ता सालड कसरी बनाउने त्यो सिकाइनेछ। 4 अगस्तका दिन मङ्गलबार हो, आफ्नो छोराछोरीलाई इन्करेज गर्नुहुनेछ आमा बाबाले अनि यो कार्यक्रममा सहभागी बनाउन प्रेरित गर्नुहुनेछ। चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ यो कार्यक्रम र यसका लागि तपाईँले बुक गर्नुपर्ने हुन्छ आफ्नो छोराछोरीका लागि। क्युआर कोड स्क्यान गरेर आफ्नो बच्चाको नाम रेजिस्टर गर्नुपर्ने हुन्छ। यसका लागि $6 लाग्छ प्रति व्यक्ति। कुकिङ क्लास पास्ता सालड बनाइनेछ यसपालि 4 अगस्तका दिन, इयर 1-3 बिहान 9:30 अनि इयर 4-8 दिनको 1 बजे।

एन्देर जोशी र राजेश पाल राईको ठुली निकै रमाइलो गीत थियो। नानीहरूको समर प्रोग्राम अन्तर्गतको अर्को कार्यक्रम छ फ्यामिली क्राफ्ट ज्वेलरी मेकिङ एन्ड आइरन बिडिङ। बुधबार 5 तारिक यो कार्यक्रम हुनेछ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि, र यसका लागि $6 लाग्नेछ फ्यामिली क्राफ्ट ज्वेलरी मेकिङ एन्ड आइरन बिडिङका लागि। र यसका लागि पनि क्युआर कोड स्क्यान गरेर आफ्नो छोराछोरीको नाम रेजिस्टर गराउन नबिर्सनुहोला। अनि बिहिबार 6 अगस्तका दिन अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम राखिएको छ, बिहान 10 बजी सुरु हुन्छ मुमोङ कम्युनिटी सेन्टरमा। यो याद गर्नुहोला, मुमोङ कम्युनिटी सेन्टरमा हुने कार्यक्रम हो, 6 अगस्तमा बिहान 10 बजी सुरु हुनेछ। हजुर, अहिले आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले सदा चाहिँ एकदमै नानीहरूका कार्यक्रममा जोड दिएको हामी पाउँछौँ, र कम्युनिटीमा उहाँहरूले जुन सेवा पुर्याइराख्नु भएको छ त्यसको हामी पक्का पनि सराहना गर्दछौँ। र प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई भने सहभागी बनाउन एकदमै जोडबल गर्नुपर्ने हुन्छ। उहाँहरूले यतिका दुःख गरेर कार्यक्रमहरू आयोजना गर्ने गर्नुहुन्छ, त्यो कार्यक्रममा सहभागिता कम भयो भने त्यसको कुनै अर्थ हुँदैन। त्यही भएर प्यारेन्ट्सले यसमा ध्यान पुर्याइदिनुहोला। अब प्रदीप महर्जनलाई हामी सुन्छौँ, ए सुन न है।

समीर श्रेष्ठ एन्ड बियन्ड द क्लाउड्सको अनावश्यक र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र दोस्रो घण्टालाई अब समापन गर्दैछु एउटा मिठो गीतबाट। सुरज पण्डित र बेनिसा पौडेलले गाउनुभएको गीत छ माथि माथि लेकैमा। हजुर, यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला, त्यसपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ।

नेपाली पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्क विहीन भएको छ। बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पिकमा बिहिबार मध्यराती हिम पहिरो गएको थियो। त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन्। टोलीमा अमेरिकी, चिनिया, ओमानी 1-1 जना र 5 जना नेपाली नागरिक छन्। टोलीका नेता निर्मल पूजाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। विश्वको 12 अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमाल मध्ये मानिन्छ। पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ। धनुषामा लगाइएको कर्फ्यू बिहान 2 घण्टाका लागि खुकुलो बनाइएको छ। अहिले 8 बजीसम्म कर्फ्यू खुकुलो बनाइएको हो। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यू खुकुलो गरिएको हो। बिहान 8 बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किएर कर्फ्यू पालना गर्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ। कर्फ्यूको समयमा अत्यावश्यक सेवा नियमित सञ्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, संचारकर्मी र रेडक्रस, तीर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिलाई भने परिचय पत्रको आधारमा आउजाउ गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। गृहमन्त्री सुदन गुरुङ सुनसरीको देवानगंज पुग्नु भएको छ। गैराती 11:30 पालिका पुगेका उहाँले स्थानीय सामाजिक अगुवासँग छलफल गर्नु भएको छ। देवानगंज गाउँपालिकाको कप्तानगंज गाउँ पनि पुग्ने कार्यक्रम छ। त्यहाँ उहाँले प्रहरीको गोलीबाट मारिएका व्यक्तिका परिवारलाई भेट्ने कार्यक्रम छ। मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक घटना बढ़िरहेका बेला पनि गृहमन्त्री चुप बसेको भन्दै आलोचना भएको थियो। देवानगंजको कप्तानगंजमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएपछि शुरू भएको तनाव साम्य पार्न भएको छलफलमा सहभागीले गृहमन्त्री गुरूङको उपस्थिति खोजे थिए, तर उहाँले आफ्ना पीएलाई पठाउनु भएको थियो। सरकारले तनाव रोक्न समयमै पहल नगर्दा हिंसा अन्य जिल्लामा फैलिएको भन्दै कतिपयले गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्। सुनसरी घटनालाई 5 दिनदेखि नजरअन्दाज गर्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह स्थिति भड्किन थालेपछि अब समयको साथ सहयोग खोज्न थाल्नु भएको छ। संसद, राजनैतिक दल, राष्ट्रपतिदेखि प्रशासनिक संयन्त्रलाई समेत व्यवस्था गर्दै आफ्नो मनमौजी शैली अपनाउँदै आएका बालेन्द्रले हिजो भने फरक शैली अपनाउनु भयो। प्रधानमन्त्री भएपछि 4 महिनासम्म राष्ट्र प्रमुखको

0: रूपमा एकपटक पनि शिष्टाचार भेट गर्न नगएका उहाँ गैराती शीतल निवास पुगेर 15 मिनट संवाद गर्नु भएको छ। यसअघि शीतल निवासमा हुने शपथ लगायतका औपचारिक कार्यक्रममा मात्रै जाने गर्नु भएको थियो। रासुपाका सभापति रवि लामिछानेले विगतमा भेट्दै सत्तारूढ दलबाट ब्रिफिङ गर्ने गर्नु भएको थियो। सुनसरी घटनापछि पनि लामिछानेले 2 दिन अघि राष्ट्रपतिलाई भेट्नु भएको थियो, तर चुपचाप रहेका प्रधानमन्त्रीले हिजो राष्ट्रपतिलाई भेट्न खोजेपछि शीतल निवास गएर अहिले भइरहेको स्थितिबारे ब्रिफिङ गर्नु भएको थियो। नेपालको संविधान अनुसार राष्ट्रपति संवैधानिक पद हो, तर कार्यकारीले गरेका कामहरूमा बेला बखत शिष्टाचार रूपमा ब्रिफिङ गर्ने चलन छ। नेकपा एमाले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ। अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बीच हिजो गुण्डुमा भएको छलफलले कार्कीलाई निरन्तरता दिने निर्णय गरेको हो। राजनीतिक स्थायित्वमा असर पार्ने गरी निर्णय लिन नहुने भन्दै हिक्मत कार्कीकै नेतृत्वमा मन्त्री परिषद पुनर्गठन हुने एमाले जनाएको छ। संविधानको धारा 168 को 5 बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएकाले पनि उहाँलाई निरन्तरता दिने सहमति जुटेको हो। अध्यक्ष ओली कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहनुहुन्थ्यो। त्यसै अनुसार मेन्याङ्बोसँग ओलीले कुरा गर्नुभएको थियो, तर पार्टी केन्द्रीय सचिव समेत रहेका कार्कीले राजनीतिक अस्थिरता निम्तने गरी सरकार परिवर्तन गर्न नहुने तर्क गर्नुभएको थियो। कार्कीलाई उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले साथ दिनुभएको छ। नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
1: परिसंघले नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। परिसंघले समस्या, असन्तुष्टि र विवादको समाधान संवाद र वार्ता मार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा र द्वन्दका माध्यमबाट समाधान नहुने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जगाउन आग्रह गरेको छ। परिसंघले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पर्ने

नमस्ते, स्वागत गरे फेरि पनि यहाँहरू जस जसलाई अहिले बिएफएस गोर्खा रेडियोसँगको आबद्धता छ, अर्थात् जसले सहभागी भएर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ र प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा विश्वभरि छरिएर बस्नुभएका श्रोता जो हामीसँग जोडिनु भएको छ अहिले, उहाँहरू सबैलाई पुनः स्वागत गरेँ आजको प्रभातकालीन आवाज कार्यक्रममा। यो कार्यक्रमको तेस्रो घन्टा हो र तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

क्षमा चाहे श्रोता, अघि बस्दै गरेको गीत हाम्रो माया प्रीतम आचार्य र जिग्मे छोकी घिसिङको हो र त्यो गीत एकदमै हठात रोकिन गयो, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। ब्रिटिस फोर्सेस बनाइबासीका लागि यो चासोको विषय हुन सक्छ। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी, यो सर्कस ब्रुनाईमा पहिलोपल्ट आउँदैछ र आजैदेखि सुरु हुँदैछ। आजदेखि 23 अगस्तसम्म हरेक दिन जेरोडङ पार्कमा सर्कस हेर्न पाइने भयो अबदेखि। र तपाईँहरूले टिकट खरिद गर्नुभएको छैन भने अनलाइनमा खरिद गर्न सक्नुहुन्छ। ग्रेट ब्रिटिस सर्कस .com जानुहोस् र तपाईँले अनलाइनमा खरिद गर्न सक्नुहुन्छ। टिकट दर $15-95 छ, याद गर्नुहोला, $15-95 टिकट छ। तपाईँले आफ्नो पाएक पर्ने गरिकन टिकट लिन सक्नुहुन्छ। र सो टाइम सोमबारदेखि बुधबार बेलुकी 8:15 बजे अनि शुक्रबारदेखि आइतबारसम्म दिनको 4:15 बजेदेखि बेलुकी 8:15 बजेसम्मका लागि हो, याद गर्नुहोला। 31 जुलाई आज हो, आजदेखि 23 अगस्तसम्म यो जारी रहन्छ जेरोडङ पार्कमा। सोमबारदेखि बुधबार बेलुकी 8:15 बजे, शुक्रबारदेखि आइतबार 4:15 बजेदेखि बेलुकी 8:15 बजेसम्म यो सर्कस हेर्न पाइनेछ। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी।

क्षमा चाहे, यो गीतले मलाई अलिकति यहाँ दुःख दिइरहेको छ, टेम्परामेन्टल भएको छ, त्यसको लागि म फेरि पनि क्षमा चाहे। र अब अर्को गीततर्फ लाग्दैछु म। सन्जु मोक्तानको गीत स्वीकार्नुहोस्, लै लै लै, यो मिठो गीत छ। हुन त सन्जु मोक्तान रियालिटी टिभी सोदेखि अहिले नेपालमा निकै चर्चामा आएकी गायिका हुन्। अब हामी उहाँको गीत सुन्छौँ, लै लै लै।

क्षमा चाहे अलिकति टेक्निकल ग्लिच भएका कारण केही समय कुर्नु पर्यो, त्यसको लागि पुनः माफी माग्छु र सन्जु मोक्तानको गीत अब हामी प्रस्तुत गर्दैछौँ।

0: यो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

जाबर्न जाबर्न अरिजित सिंह र निकिता गान्धीलाई सुन्दै हुनुहुन्थ्यो। समुद्रको पानी किन नुनिलो हुन्छ त्यो कहिले सोच्नु भएको छ? हो, समुद्रमा जाँदाखेरि पानी तपाईँले अब झुक्किएर टेस्ट गर्ने मौका मिल्यो भने, हुन त कोही बेला अब त्यत्तिकै पानी खाइन्छ, त्यस्तो हुँदाखेरि थाहा पाउनुहुन्छ तपाईँले समुद्रको पानी कति नुनिलो हुन्छ भनेर। तर किन त्यत्रो एउटा भास्ट ओसन सी छ तर जहाँ तहीँको पानी किन नुनिलो हुन्छ त, कहिले विचार गर्नुभएको छ? समुद्रको पानी किन नुनिलो हुन्छ भन्ने कुरा जान्नको लागि अलिकति यसको पृष्ठभूमि बुझ्नै पर्ने हुन्छ। अब हामी वर्षाको कुरा गरौँ। पहिला रेन वाटरमा केही पानी, त्यो पानीमा केही नुनको मात्रा हुन्छ अवश्य पनि, हुन त स्लाइटली एसिडिक हुन्छ र यसमा केही पिएच फ्याक्टर तपाईँले जान्न चाहनुहुन्छ भने 5 देखि 5.5 सम्मको पिएच फ्याक्टर पनि त्यसमा हुन्छ अरे, र अरू इम्प्युरिटिज त्यसै हुने भयो किनभने वातावरणमा अब धुल कणहरू जताततै उडिराखेको हुन्छ र पानी पर्दाखेरि त्यो सबै पानीमा घुल्न जान्छ र त्यो पिएच फ्याक्टर घटेर 4 पुग्छ अरे। द्याट असाइड, अब एसिडिटी त्यति हार्मफुल होइन र बिस्तारै त्यो अरू मिनरल रकहरूमा मिसिँदै जान्छ, माटोमा मिसिन्छ, कन्ट्याक्टमा आउँछ अनि त्यो डिजल्भ भएको मिनरलहरू सबै जस्तै सोडियम क्लोरिन आदि इत्यादि त्यो पानीमै बहेर जाने भयो रेन वाटरमा अनि त्यो कहाँ मिल्छ? खोलाखालीमा। र अलिअलि भएको नुनहरू सङ्कलन हुँदै हुँदै हुँदै हुँदै खोलामा पुग्छ। खोला किन नुनिलो हुँदैन भन्नुहुन्छ होला फेरि, किनभने खोला अनवरत बहिरहने हुनाले जति नुन त्यो सञ्चय हुँदै गएको हुन्छ त्यहाँ त्यो खोलामा बस्नै पाउँदैन, तर अन्तत्वगत्वा त्यो कहाँ पुग्छ भन्दा समुद्रमा पुग्छ। समुद्रमा दायाँ बायाँ जाने ठाउँ हुँदैन, खालि त्यहाँ जम्मा हुने मात्रै हो, थपिने थपिने थपिने थपिने र वर्षौँ भइसक्यो, हजारौँ वर्ष अझै बढी पनि भइसक्यो। त्यसले गर्दा खोला खालीले बगाएर ल्याएको त्यो नुन जम्मै समुद्रमा जम्मा हुँदै हुँदै हुँदै हुँदै थपिँदै थपिँदै गएको अवस्था भएको हुनाले समुद्रको पानी नुनिलो भएको भनिन्छ। तपाईँलाई विश्वास लाग्छ? हजुर, यो एकदमै सही कुरा हो। र त्यसका अलावा समुद्रको सतहमा अन्य एक्टिभिटीहरू पनि हुँदो रहेछ, सतहमा होइन समुद्रको गहिराईमा तल पिँधमा, र ती एक्टिभिटीले गर्दाखेरि त्यहाँ रियाक्सन हुँदाखेरि मिनरल सल्टहरू रिलिज हुँदो रहेछ समुद्रमा अनि त्यसैले पनि झनै नुनिलो भएको हो, नुन अझै थपिने हुनाले भन्ने वैज्ञानिकहरूको भनाइ हो। त्यसैले रहेछ खोलाको पानी नुनिलो नहुने, समुद्रको पानी नुनिलो हुने।

सुशांत के सिको झंडाई ब्रिटिश फोर्सेस ब्रुनाई छाडेर युके तर्फ लाग्दै हुनुहुन्छ तपाईले यहाँ ब्रिटिश फोर्सेस ब्रुनाईमा रहँदा बस्दा प्रयोग गर्नुभएको बीएफएस को टीवी बक्स बुझाउनु भयो यदि बुझाउनु भएको छैन भने जानुभन्दा अगाडि नबिर्सिकन बुझाइदिनु होला अन्यथा 500 ब्रुनाई डलरसम्म जरिवाना लाग्न सक्छ किनभने त्यो टीवी बक्स तपाईले आफ्नो यहाँ पोस्टिङको समयमा प्रयोग गर्नुभयो जाने बेलामा त्यो अर्को व्यक्ति जो ब्रुनाई आउँछ उसलाई चाहिन्छ त्यही भएर बुझाउनु पर्ने हुन्छ यदि झुक्किएर तपाईँले रिमुभल सर्भिसमा पठाउनु भयो त्यस्तो अवस्थामा तपाईँलाई एकदमै अप्ठ्यारो परेको छ भने हामी कहाँ आएर सल्लाह लिनुहोला हामी वैकल्पिक उपायको खोजी गर्छौँ तर नबुझाइकन त्यत्तिकै जानुभयो र हामीले तपाईँलाई खोज्नुपर्ने अवस्था आयो भने 500 ब्रुनाई डलरसम्म जरिवाना लाग्छ त्यो हामी लगाउन चाहँदैनौँ त्यसर्थ एकदमै कुरा बुझेर तपाईँले जानुभन्दा अगाडि त्यो बुझाएर मात्रै जानुहोला बिएफएस टिभी बक्स अब सुनौ मेघा श्रेष्ठ र केविन ग्लान तामाङलाई म त तिम्रै नै हुँ

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

मधोस बुद्ध लामाको मधोस नेपाल आइडल का विजेता हुन् बुद्ध लामा, नेपाल आइडल सिजन वानको विजेता, र उनका थुप्रै गीतहरू छन्। तर जति आशातीत सफलता उनले प्राप्त गरिरहेका छन् त्यो भने चाहे अनुरूप भएको छ जस्तो लाग्दैन। हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ। यो कार्यक्रमको तेस्रो घण्टा हो। भ्रुणाको समय अहिले बिहानको 10 बज्नको लागि 14 मिनट बाँकी रहेको छ र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। WD-40 के हो बुझ्नु भएको छ? WD-40 धेरैले प्रयोग गर्ने गर्नुहुन्छ र एउटा यस्तो प्रडक्ट हो र सल्भेन्ट भनौँ न, यसले धेरै काम गर्छ। कस्ता काम गर्छ भन्ने तपाईँलाई जिज्ञासा छ होला, तर यसको अलिकति पृष्ठभूमि जानौँ। 1953 सालमा युएसएको सान डिएगो ल्याबमा सुरु भएको रहेछ। रकेट केमिकल कम्पनीले अनेक परीक्षण गर्दा गर्दा गर्दा 39 प्रयाससम्म नभएर 40औं पटकमा सफलता प्राप्त गरेका रहेछन्। 3 जना इम्प्लोइहरू मिलेर त्यो प्रडक्ट तयार पारेका रहेछन्। त्यसलाई उनीहरूले WD-40 नामकरण गरे। 39 पटकसम्मको असफलतापछि 40औं पटकमा सफलता पाएको हुनाले WD-40 नामकरण गरिएको रहेछ। यो एउटा मल्टी युज प्रडक्ट हो, जेमा प्रयोग गरे पनि यसको फाइदै फाइदा मात्रै छ। अब स्क्विकी हेन्जहरू, त्यो ढोकाको कब्जा आदि इत्यादि खिया लाग्यो अथवा अलिकति कराउन थाल्यो, त्यसमा घर्षण पर्न थाल्यो भने WD-40 सुस्त स्प्रे गरिदिनुहोस्, काम तमाम। अनि स्टिकी रेजिड्युहरू रिमुभ गर्नका लागि, अनि जमेको स्टक भएको जस्तै जिपर आदि इत्यादि लुज बनाउनको लागि त्यसले अत्यन्तै राम्रो काम गर्छ। अनि टुलहरू मेन्टेन गर्नको लागि, खियाहरू फाल्नको लागि व्याक्स ग्लु सर्फेसहरू सफा गर्न पर्यो भने, अनि स्टेनलेस स्टिललाई पोलिस गर्न पर्यो भने स्टेन रिमुभ गर्छ यसले। अनि ढोकाको कब्जाहरूमा काँटी ठोकेको ठाउँमा खिया परेको छ भने सब यसले ठिकठाक गरिहाल्छ। आउटडोर युजमा तपाईँले पाइपहरू फ्रिजिङ भएको छ जाडो ठाउँमा, त्यसको लागि पनि यसले काम गर्छ। अनि पेस्ट रिपेलेन्टको रूपमा पनि काम गर्छ यसले। तपाईँलाई अब पेस्टले सताइरहेको छ भने त्यो ठाउँमा छर्किनु भयो भने त्यसले पेस्टहरू आउन दिँदैन। कार एक्सटेरियरहरू सफा गर्नमा पनि, पोलिस गर्नमा, तपाईँले तपाईँको कारको ड्यासबोर्डमा एउटा रुमालमा WD-40 स्प्रे गरेर मजाले पुसिदिनुहोस्, एकदम साफ हुन्छ, टल्कन्छ। तपाईँको कारमा बर्ड पुप, चराहरूले दिशा गरिदिएको छ जताततै भने त्यो फाल्नको लागि पनि WD-40 प्रयोग गर्नुभयो भने त्यसले काम गर्छ। अनि लाइसेन्स प्लेट खिया लागेको छ, अलिकति चमक घटेको छ भने त्यसलाई त्यसले पोलिस गरिदिनु भयो भने WD-40 त्यो एकदमै राम्रो हुन्छ। गाडीमा विशेष गरी हाई स्पिडमा डेड बगहरू तपाईँको गाडीको अगाडिपट्टि ग्रिलमा विन्डसिल्डहरूमा मरेको हुन्छ, अनि त्यो एकदम नराम्रो लुक्स बनाएको हुन्छ तपाईँको कारलाई। त्यसमा WD-40 प्रयोग गर्नुभयो भने डेड बग्स सबै हटेर जान्छ। ग्रिसहरू अनि सुपर ग्लुलाई तपाईँले हटाउनु पर्यो भने यसको उपयोगिता तपाईँले नभुल्नुहोला। अनि च्युइङ गम पनि फाल्नु पर्यो भने WD-40 मजाले फालिदिन्छ। अनि तपाईँको लेदर अपहोल्स्टरी, घरमा तपाईँको लेदर सोफाहरू छ भने त्यसलाई कन्डिसन गर्नको लागि पनि WD-40 प्रयोग गर्न सकिन्छ। यावत
त्यसका उपयोगिताहरू छन्, तपाईँले सस्तो पैसामा WD-40 किनेर धेरैभन्दा धेरै फाइदा उठाउन सक्नुहुन्छ। त्यसैले यदि WD-40 घरमा तपाईँले किनेर ल्याउनु भएको छैन अहिलेसम्म भने सोच्ने बेला भयो, एउटा WD-40 को क्यान त ल्याएर घरमा राख्नै पर्ने हुन्छ, त्यसले धेरै काम गर्छ। अब गीत सुनौ नर्बु छिरिङ र अञ्जली राईको मिठो याद।

मिठो याद नोरबु छिरिङ र अञ्जली राईको मिठो गीत, बिल्कुलै मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। र यो गीत सुन्दा सुन्दै समय बितेको पत्तै भएन। बिहानको 10 बज्नको लागि अब 4:30 मिनट मात्रै बाँकी रहेको छ ब्रुनाईमा, र आजको लागि कार्यक्रमको समय अवधि पनि हामीसँग त्यति मात्रै बाँकी रहेको छ। मैले अब यहाँहरूसँग बिदा लिनपर्छ। जाँदा जाँदै Act 6 ब्यान्डको गीत पाइला यहाँहरूलाई सुम्पन्छु, अनि कार्यक्रमबाट बिदा पनि हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी बिना गुरुङ। म भने बिदा हुन्छु। शुक्रबारको बाँकी पल अनि शनिबार आइतबार एकदमै रमाइलो होस्। र ब्रिटिश फोर्सेस ब्रुनाईवासी आज कामपछि बिदामा जाँदै हुनुहुन्छ, तपाईँहरूको बिदा एकदमै सुखमय र रमाइलो होस्। हामी बिदा सकेपछि पुनः भेट्नेछौँ। म भने सोमबार कार्यक्रम प्रभातकालीन आवाज लिएर पुनः उपस्थित हुनेछु बिहान 7 बजे। त्यति बेला भेटौँला। हस् त, नमस्ते, बाई।

0: प्रधानमन्त्री बालेन्द्र शाहले शान्ति सुरक्षा भङ्ग गर्ने अराजकता फैलाउने वा सदियौं पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाइचारा खलबल्याउने क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको प्रश्न पार्नु भएको छ। स्वास्थ्य तथा कोशी र मध्य प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनका क्रममा झडप भएपछि हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कड़ा कदम चालिने बताउनु भएको हो। उहाँले प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च प्राथमिकता दायित्व भएको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनाबारे राष्ट्रपतिसँग छलफल गर्नुभएको छ। सुनसरी घटनापछि बढ्दो तनावबीच प्रधानमन्त्री शाहले गएराती शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको हो। भेटमा प्रधानमन्त्रीले शान्ति सुरक्षा कायम गर्न सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। राष्ट्रपति पौडेलले सबै राजनैतिक दल र सरकारवाला पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग पनि टेलिफोन संवाद गर्दै वर्तमान अवस्थाबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बेलायती सेनाका पूर्व रोयल मरिन नेपाली पर्वतारोही निर्मल पूर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोडपिक हिमालमा हिम पहिरोमा परेर सम्पर्कविहीन भएको छ। पाकिस्तानको कराकोरम हिम श्रृङ्खलामा रहेको 8,047 मिटर अग्लो ब्रोड पिकमा हिजो मध्याह हिम पहिरो गएको थियो। त्यसै त 10 सदस्यीय टोलीसँग सम्पर्क हुन नसकेको पाकिस्तानको पर्वतारोहण अधिकारीहरूले बताएका छन्। टोलीमा अमेरिका, चिनिया, ओमानी 3 जना सहित 5 नेपाली र अन्य देशका आरोही छन्। मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको जनाएको छ। सुनसरीको कप्तानगंजमा 2 जना युवाको ज्यान गएको घटनामा पीड़ित पक्ष र सरकार बीच सम्झौता भएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ बीच गए राती सम्झौता भएको हो। सम्झौता पत्रमा गृहमन्त्री गुरुङ, ओम प्रकाशका अभिभावक कृष्णदेव मेहता र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै मृतकको आज अन्तिम संस्कार गरिने भएको छ। सरकारवालाले मानव बेचबिखन तथा ओसार प्रसार सम्बन्धी पहिलो संशोधन विधेयकलाई वर्तमान चुनौती र प्रविधिको विकास अनुसार समय अनुकूल बनाउनु पर्नेमा जोड़ दिएका छन्।
1: महिला कानून र विकास मञ्चले बिहिबार विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा पछिल्लो समय मानव बेचबिखन र ठगीका नयाँ स्वरूप देखेकाले विधेयकले ती विषयलाई समेट्नुपर्ने आवश्यकता औल्याइएको हो। कार्यक्रममा सह न्यायाधिवक्ता सोमकान्त भण्डारीले मानव बेचबिखनको वर्तमान अवस्था, अपराधमा संलग्नता, प्रभाव, अपराधका प्रकार, कारण, स्वरूप, अभियोजन तथा सुधार गर्नुपर्ने पक्षबारे बताउनु भएको थियो। अनुसार नेपालबाट हरेक वर्ष करिब 35,000 व्यक्ति मानव बेचबिखन तथा मानव तस्करीको जोखिममा

0: गर्ने गरेका छन्। नागरिक ठगी, शोषण र असुरक्षाको जोखिममा रहेको तथा भिजिट भिसा, सामाजिक सञ्जाल र प्रविधिको दुरूपयोग गरी मानव बेचबिखन तथा ओसार पसारका घटना बढ़िरहेको उल्लेख गरिएको थियो। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद अधिकारीले संशोधन विधेयकले सीमा पार हुने अपराधलाई समेत समेट्ने बताउनुभयो। उहाँले अपराधको स्पष्ट परिभाषा, कानूनी व्यवस्था र कानूनी सहायताको एकद्वार प्रणालीलाई विधेयकमा समावेश गरिने जानकारी दिनुभयो। मन्त्रालयले यो वर्षलाई कानून निर्माणको वर्षका रूपमा अघि बढ़ाएको र 165 कानून निर्माण गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो। महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव वसन्त प्रसाद पन्तीले कानूनमा भइरहेको सुधारलाई सकारात्मक रूपमा लिन आग्रह गर्नुभयो। उहाँले राष्ट्रिय नीतिको कार्यान्वयनसँगै विधेयक संशोधनले मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
1: आज साउन 15 खीर खाने दिन। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्ये उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण रूपमा लिने गरिन्छ। हवस् त, खबर यति नै। नमस्कार।
2: यो BFBS कुल कार्य रेडियो हो।

हजुर नमस्कार, स्वागत छ कार्यक्रम मझेरीमा। म प्रस्तुता बिना गुरुङको तर्फबाट अनि भेरी गुड मर्निङ, शुभ प्रभात बिएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई। आज शुक्रबारको दिन 31 जुलाई 2026 साल, तदनुसार साउन महिनाको 15 गते 2083 विक्रम सम्वत। हजुर आज साउन 15 यानि कि खिर खाने दिन रहेको छ। आज पक्कै पनि खिर बनाउने प्लान गर्दै हुनुहुन्छ होला हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका दिदीबहिनी दाजुभाइहरू। यसको साथसाथै आजदेखि चाहिँ अफिसियली बिदामा हुनुहुन्छ हाम्रो दाजुभाइहरू। तपाईँहरू कतै हलिडे कतै रमाउनको लागि निस्किँदै हुनुहुन्छ भने एकदमै शुभकामना छ। र आउनु सुरु गरौँ आजको कार्यक्रम मझेरी। तपाईँहरूको साथले नै हाम्रो कार्यक्रम भने एकदमै विशेष हुने गर्दछ, त्यस कारणले सुन्दै गर्नुहोस् कार्यक्रम मझेरी बिएफपिएस गोर्खा रेडियोमा। हजुर अहिले समय भएको छ ब्रुनाईमा, हामी ब्रुनाईको प्रसारणबाट छौँ। ब्रुनाईमा अहिले 10:10 गएको छ। यसै गरी काठमाडौँ नेपालमा बिहानीको 8 बज्नका लागि केवल 5 मिनट बाँकी रहेको छ। र लन्डन युनाइटेड किङडममा भने मध्यरात कति सकेको छ, बिहानीको 3:10 गएको छ श्रोता।

हजुर श्रोता, अब लागौ मौसम विवरणतर्फ। अब भने काठमाडौँको, माफ गर्नुहोस्, सेरिया ब्रुनाईको मौसमबाट सुरुवात गरौँ। अहिलेको तापक्रम रहेको छ 29 डिग्री सेल्सियस, अनि अधिकतम तापक्रम रहनेछ 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। सनी एन्ड जेन्टल ब्रिज भनिएको छ। हजुर श्रोता, सनी दिन घमाइलो छ। आज शुक्रबारको दिन, कतै जाने प्लान गर्दै हुनुहुन्छ, आउटिङ प्लान गर्दै हुनुहुन्छ भने एकदमै राम्रो छ आजको दिन। अनि मन्द गतिमा हावा पनि बहनेछ। अब लागौ काठमाडौँ नेपालको मौसमी विवरणतर्फ। काठमाडौँमा भने अहिलेको तापक्रम रहेको छ 24 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 20 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनेको छ। साउनको महिना छ, त्यस कारणले गर्दाखेरि मेघ गर्जन सहित वर्षा हुनेछ, अनि मन्द गतिमा हावा बहनेछ। हजुर, लागौ युनाइटेड किङडम लन्डन तर्फ। लन्डनमा अहिले रात्रिकालीन समय छ र त्यहाँको तापक्रम अहिले 18 डिग्री सेल्सियस रहेको छ। लाइट क्लाउड एन्ड लाइट विन्ड्स भनिएको छ, हल्का बादल अनि मन्द गतिमा हावा बहँदैछ। आउनुहोस् आजको रमाइलो कार्यक्रम मजेरी सुरुवात गरौँ यो गीतबाट। उज्जन साक्य, माफ गर्नुहोस्, कार्यक्रमको सुरुवातमा हामीले बजाएका थियौँ लरबर भन्ने निकै नै रमाइलो गीत सुशान्त घिमिरेको आवाजमा। अब पनि सुन्नतर्फ लागौँ उज्जन साक्यको बेबी बेबी।

हजुर श्रोता, सुनिहाल्नु भयो उजन साक्यको आवाजमा बेबी भन्ने यो एकदमै चर्चित गीत. गीतपछि पुनः स्वागत छ कार्यक्रम मझेरीमा. हजुर श्रोता, आज शुक्रबारको दिन एकदमै नयाँ ऊर्जा अनि नयाँ सम्भावनाका साथ उठ्नुभयो होला. अनि आज हप्ताको अन्तिम दिन भने कामबाट पनि छिट्टै छुट्टी हुन्छ, त्यस कारणले एकदमै सकारात्मक ह्याप्पी मुडमा पक्कै पनि उठ्नुभयो होला. अनि हाम्रो मुस्कानले पनि दिनको सुरुवातलाई एकदमै ठुलो असर पार्छ, त्यस गर्दाखेरि मुस्कुराउनुहोस्. आज साउन महिनाको 15 गते चाहिँ मनाउनुहोस् पक्कै पनि खिर खाएर. र आजको दिन जुलाई 31 को दिन भने विश्व रेन्जर दिवस भनेर मनाइँदो रहेछ श्रोता. रेन्जर्सहरू भनेको चाहिँ जसले वन वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणमा चाहिँ समर्पित गर्नुहुन्छ, उहाँहरूको योगदानलाई चाहिँ सम्मान गर्दै आजको दिन वर्ल्ड रेन्जर डे मनाइँदैछ. हजुर, अनि विश्व प्रख्यात सिरिज ह्यारी पोटर सिरिजका सर्जक जेके राउलिङको पनि आज जन्मदिन परेको छ. उहाँ भने 31 जुलाई 1965 जन्मनु भएको थियो, त्यसकारणले उहाँ अब 61 वर्ष लाग्नुभयो होला सायद. उहाँको जीवनी एकदमै सबैको लागि प्रेरणादायक छ, किनभने सफलताको शिखरमा पुग्नु अघि चाहिँ रोलिङले चाहिँ धेरै सङ्घर्ष गर्नुभएको थियो, त्यो सायद तपाईँहरूलाई पनि थाहा छ होला. एकल आमा, आर्थिक अभाव, निराशा अनि प्रकाशकहरूबाट पटक पटक अस्वीकृत भोग्दा समेत उहाँले आफ्नो सपना नछोड्नु भएकै कारणले गर्दाखेरि उहाँको लगन र धैर्यले चाहिँ उहाँलाई संसारका चर्चित लेखकहरू मध्ये एक बनाएको छ उक्त ह्यारी पोटर सिरिजले. तपाईँहरू सानो हुँदाखेरि पढ्नुभयो होला, अनि यसको धेरै मुभिजको सिरिजहरू पनि धेरै नै छन्। र आज भने उहाँको जन्मदिन, त्यस कारणले उहाँले नै भन्नुभएको एउटा प्रेरणादायक भनाइबाट सुरु गरौँ. उहाँले भन्नुभएको छ जेके राउलिङले चाहिँ, इट इज इम्पोसिबल टु लिभ विदाउट फेलिङ एट समथिङ अनलेस यु लिभ सो कसियसली द्याट यु माइट एज वेल नट ह्याभ लिभ्ड एट अल. उहाँले जीवनमा असफलता भोग्नु भएन भने सायद तपाईँले कुनै ठुलो प्रयास नै गर्नुभएको छैन भनेर भन्नुभएको छ, किनकि सपनाको पछि लाग्नेहरू कहिलेकाहीँ लड्छन्, फेल हुन्छन्, तर फेरि उठेर अगाडि बढी नै रहन्छन्. हजुर, उहाँको यो सन्देशले चाहिँ हामीलाई जोखिम लिन सिक्न र कहिले हार नमान्न चाहिँ प्रेरित गर्दछ. आशा छ तपाईँलाई आजको यो प्रेरणादायी भनाइले पक्कै पनि केही प्रेरणा दिनेछ. यति भन्दै आजको ऊर्जामय मझेरी कार्यक्रम सुरुवात गरौँ, कन्टिन्यू गरौँ अमन बस्नेतको हुलाकी दाई भन्ने गीतबाट.

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हजुर श्रोता, सुन्नुभयो जे अथर अनि एकदेव लिम्बूको बिल्कुलै नयाँ गीत, रमाइलो गीत र मिठो गीत थियो फनफनी भन्ने। सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, नेपालमा आज भने साउन 15 खिर खाने दिन चाहिँ धमाधम मनाइँदैछ। तपाईँहरूको पनि के कस्तो प्लान छ आज शुक्रबारको दिन? कुछ मिठा हो जाए होइन, आज भने हाम्रो नेपाली आफ्नै एकदमै गाउँघरमा पनि एकदमै मिठो मानेर खाने नै खिर चाहिँ। तपाईँहरू मध्येमा कसलाई चाहिँ अझ राम्रो रेसिपी आउँछ हामीलाई पक्कै पनि भनिदिनुहोस्। र म चाहिँ ठिक ठिकै बनाउँछु। आज चामल मजाले भिजाएर होइन, दुध अनि स्पाइसेसहरू राखेर गुलियो बनाएर चाहिँ खिर खाने दिन रहेको छ। फेरि पनि एकचोटि तपाईँहरूलाई स्मरण गराएँ आजको दिन। र आज 31 जुलाई चाहिँ अर्को दिनले पनि एकदमै विशेष रहेको छ श्रोता, त्यो चाहिँ म केही छिनपछि भन्ने नै छु। त्योभन्दा पहिला तपाईँहरूलाई चाहिँ कन्ट्याक्ट डिटेल्स दिइहालौँ। हाम्रो बिएफपिएस गोर्खा रेडियोको कार्यक्रम मजेरीमा जोडिन चाहनुहुन्छ, आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि कल, इमेल अथवा फेसबुकको मेसेन्जर मार्फत हामीसँग जोडिनुहोस्। कलको लागि दुईवटा नम्बर रहेका छन् स्टुडियोमा, 3224167, 3220098। ब्रुनाई बाहिरका श्रोताहरू चाहिँ यदि सम्पर्क गर्न चाहनुहुन्छ भने 00673 कन्ट्री कोड हाल्न चाहिँ नबिर्सिनुहोला। यसको साथसाथै इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com, अनि फेसबुकको चाहिँ बिएफबिएस गोर्खा पेजमा गएर मेसेन्जरको मार्फत हामीसँग जोडिन सक्नुहुन्छ। र आफूले मन परेको गीत सुन्न सुनाउन चाहनुहुन्छ भने रिक्वेस्ट सहित डेडिकेसनहरू पठाउन सक्नुहुन्छ। केही सन्देशहरू छन्, कसैलाई सम्झिन चाहनुहुन्छ, कसैलाई बधाई अथवा जन्मदिनको शुभकामनाहरू भन्न चाहनुहुन्छ भने चाहिँ पक्कै पनि हाम्रो कार्यक्रममा जोडिनुहोला। अब सुनौ एलिना चौहानको कलधारा भन्ने गीत।

हजुर, एलिना चौहानको कलधारा भन्ने गीतबाट फेरि पनि स्वागत छ कार्यक्रम मझेरीमा। र अहिले हामी मझेरी कार्यक्रमको पहिलो घण्टे पसाइमा छौँ र समय भने ब्रुनाईमा अहिले 11 बज्नको लागि 29 मिनट बाँकी रह्यो। श्रोता हजुर, आज 31 जुलाईको विशेषताहरूको बारेमा म चर्चा गर्दै थिएँ। आज विशेष गरी खिर खाने दिन नेपालमा, अनि विश्वभरि चाहिँ आज चाहिँ स्पाइडरम्यान प्रशंसकहरूको लागि चाहिँ एकदमै खुसीको दिन रहेको छ। विशेष गरी चाहिँ आज नयाँ चलचित्र चाहिँ स्क्रिनिङ हुँदैछ, स्पाइडरम्यान ब्रान्ड न्यू डे भन्ने चलचित्र, जहाँ चाहिँ टम हल्यान्डले अभिनय गर्नुभएको छ। आज 31 जुलाई 2026 चाहिँ रिलिज भएको छ र यसमा एकदमै प्रसिद्ध एक्टर, मेरो पनि मनपर्ने टम हल्यान्ड, फेरि एकपटक पिटर पार्कर तथा स्पाइडरम्यानको भूमिकामा देखिएका छन्। हजुर, तपाईँहरूमध्ये को कसलाई स्पाइडरम्यान सिरिजहरू मनपर्छ? मलाई चाहिँ एकदमै मनपर्छ, त्यस कारणले गर्दाखेरि म स्पाइडरम्यानको सिरिजहरूको थोरै चर्चा गर्छु श्रोता आज, किनभने यस अघि यो ब्रान्ड न्यू डे भन्ने अगाडि चाहिँ स्पाइडरम्यान होम कमिङमा चाहिँ पिटर पार्करले एभेन्जर्सको संसारमा चाहिँ आफ्नो स्थान खोज्ने प्रयास गरेका थिए। फार फ्रम होममा पनि उनले टोनी स्टार्क अर्थात् आयरनम्यानको विरासतलाई अघि बढाउन चाहिँ चुनौती सामना गरेका थिए। त्यसपछि नो वे होम भन्ने रिसेन्ट आएको थियो, त्यसमा चाहिँ मल्टिभर्स खुल्दा पुराना स्पाइडरम्यानको पात्रहरू चाहिँ एकै ठाउँमा आएर र सबै क्यारेक्टर अन्य स्पाइडरम्यान मुभिजका एक्टरहरू चाहिँ थपिएका थिए, अनि अझ रोचक बनेको थियो त्यो त्यो चलचित्र चाहिँ। अनि अन्त्यमा संसारले चाहिँ पिटर पार्करलाई पूर्ण रूपमा बिर्सने घटनाले चाहिँ उक्त फिल्ममा चाहिँ दर्शकलाई चाहिँ भावुक पनि बनाएको थियो। र अहिले भने स्पाइडरम्यान ब्रान्ड न्यू डेमा चाहिँ कथा त्यहीँबाट अगाडि बढ्छ श्रोता, अनि संसारले नचिनेको अवस्थामा चाहिँ पिटर पार्कर एक्लै न्युयोर्क सहरको रक्षा गरिरहेको देख्न सक्छौँ ट्रेलरमा। अनि नयाँ रहस्यमय शक्तिशाली शत्रु त हुनै पर्यो होइन, स्पाइडरम्यानको मुभी भएपछि, एउटा सुपर हिरो मुभी भएपछि, अनि त्यो नयाँ शक्तिशाली शत्रुसँग चाहिँ भिडिरहेको चाहिँ हामीले ट्रेलरमा देख्न सक्छौँ। हजुर, अनि स्पाइडरम्यानको सिरिजहरूले चाहिँ एकदमै प्रायः जस्तो एउटा लोकप्रिय सन्देश चाहिँ सधैँ दिइरहेको हुन्छ, त्यो चाहिँ विथ ग्रेट पावर कम्स ग्रेट रेस्पोन्सिबिलिटी, महान शक्तिसँगै महान जिम्मेवारी पनि आउँछ भन्ने चाहिँ मेन त्यो भावनालाई चाहिँ हरेक मुभीहरूमा चाहिँ देखाइराखेको हुन्छ। अनि कसरी चाहिँ स्पाइडरम्यानले चाहिँ त्यो आफ्नो जिम्मेवारी चाहिँ गरेर देखाउनुहुन्छ त्यो पनि देखाइन्छ, अनि एकदमै रोचक हुन्छ। र यो प्रेरणादायी सन्देशका साथ अब हामी कार्यक्रम मझेरी निरन्तर गरौँ। आशा छ तपाईँहरूको आज शुक्रबारको दिन छ, पक्कै पनि समय मिलाएर यो मुभी त हेर्न जानु नै हुन्छ होला, म पनि हेर्न जान्छु आज, किनभने मेरो फेभरेट सिरिजमा पर्दछ। र यो थियो आजको हल्का फुल्का चर्चा, अब भने गीत संगीततर्फ नै लागौँ। तृष्णा गुरुङ अनि श्रीयाल रावल छेत्रीको आवाजमा जाली रुमालमै।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, तारा प्रकाश लिम्बू अनि दिपा लामाको स्वरमा सुन्नुभयो यो एकदमै मिठो गीत सरे सरे। हजुर श्रोता, भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोको आफ्नै कार्यक्रम मझेरी। म प्रस्तुता बिना गुरुङको साथमा र अहिले हामी मझेरी कार्यक्रमको पहिलो घन्टे बसाइमा छौँ। तपाईँहरूलाई तपाईँहरूकै रोजाइको गीत सङ्गीतले मनोरञ्जन गर्ने पूर्ण प्रयास गरिरहेकी छु, त्यसकारणले हामीसँग पक्कै पनि जोडिनुहोला र आशा छ अहिलेसम्म प्लेआउट गरेका गीतहरू तपाईँहरूलाई मनपर्दैछ होला, अथवा केही प्रतिक्रियाहरू छ भने पक्कै पनि नहिचकिचाइकन हामीलाई भन्नुहोस् है त। हजुर, हामी मझेरी कार्यक्रम ब्रुनाईको प्रसारणबाट गर्दछौँ र यो कार्यक्रम चाहिँ बिहानको ब्रुनाई टाइम 10 बजेदेखि 1 बजेसम्म सञ्चालन हुने गर्दछ र आज भने शुक्रबार एकदमै विशेष, आज साउन महिनाको 15 गते पनि खिर खाने दिवस नेपालमा एकदमै मनाइँदैछ। त्यसै गरी मैले चर्चा गरेँ आज जेके राउलिङको बर्थडे, अनि आज भने स्पाइडरम्यान अ ब्रान्ड न्यू डे भन्ने मुभी रिलिज भएको छ, त्यसकारणले कतिजना एकदमै एक्साइटेड हुनुहुन्छ। हजुर श्रोता, गीत सङ्गीत मनोरञ्जन र चलचित्रहरूले हाम्रो जीवनलाई छुट्टै खालको त्यो अनुभव, यो अनुभव भनेको चाहिँ अब हामीले कति परिश्रम गर्छौँ, कति अब आफ्नो अभिभावकहरू हुनुहुन्छ भने नानी बाबुको पालन पोषणमा यति धेरै परिश्रम गर्नुहुन्छ, आफ्नो मेन्टली इमोसनली फिजिकल्ली चाहिँ एकदमै लागि पर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि सम्पूर्ण अभिभावकहरूलाई चाहिँ वेल डन, गुड जब, तपाईँहरू राम्रै गर्दै हुनुहुन्छ भनेर चाहिँ अझ म प्रेरणा दिन चाहन्छु। यसै गरी हाम्रो दाजुभाइहरू चाहिँ जो एकदमै हार्डवर्क गरेर चाहिँ बल्ल बल्ल छुट्टीमा बस्नुभएको छ, पक्कै पनि तपाईँहरूको समर लिभ चाहिँ एकदमै रमाइलो, रिल्याक्सिङ, इन्जोएबल होस् भन्ने शुभकामना भने दिन चाहन्छु। र विशेष गरी हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि बिएफपिओ पोस्ट अफिसको नोटिस फेरि एकचोटि जानकारी गर्न चाहे, यो चाहिँ ओपनिङ आवर्स चाहिँ समर लिभमा चाहिँ रिड्युस्ड आवरमा रहेको छ र यो चाहिँ 20 जुलाईदेखि 31 अगस्तसम्म चाहिँ रिड्युस्ड ओपनिङ आवर्स चाहिँ बिहानको 8 बजेदेखि 11 बजेसम्म सोमबारदेखि शुक्रबारसम्मको यो टाइमिङ रहेको छ। र तपाईँले चाहिँ यदि क्यास विथड्र गर्न चाहनुहुन्छ भने चाहिँ केवल मङ्गलबार, बिहिबार र शुक्रबार मात्रै सम्भव हुनेछ। र यो सूचनापछि अब हामी सुन्नतर्फ लागौँ। विक्की गुरुङको डर लाग्छ।

हजुर श्रोता सुनिहाल्नु भयो डर लाग्छ भने यो एकदमै मिठो गीत पिक्की गुरुङको आवाजमा. हजुर श्रोता हामी भने कार्यक्रम मजेरीको पहिलो घन्टे बसाईबाट बिदा लिने समय भएको छ किनभने अहिले समय भएको छ 11 बज्नका लागि केवल 6 मिनट र यो गीत पछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ त्यसपछि नै म मजेरी कार्यक्रमको दोस्रो घण्टामा फेरि पनि उपस्थित हुने नै छु. अहिलेको लागि भने स्वप्न सुमनले गाउनु भएको राता भन्ने गीत इन्जोय गर्नुहोस् र आज सफलता भनेको कहिल्यै नहार्नु होइन हरेक पटक लडेर फेरि उठ्न सक्नु हो. आफ्नो सपनामाथि विश्वास सदैव कायम राखिराख्नुहोस् किनकि हार मान्नुभन्दा एक कदम अगाडि नै सफलता तपाईँलाई पर्खिरहेको हुन सक्छ भन्दै यो गीत इन्जोय गर्नुहोस् र कार्यक्रम मजेरीको दोस्रो घण्टामा फेरि पनि भेट्नुहोस्.

0: प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेशका जिल्लामा देखिएको समस्याबारे देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउने र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन गएराती फेसबुक मार्फत सार्वजनिक भएको हो।
1: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु।
0: नेपाली काँग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव र भाइचारा कायम राख्न अपील गर्नु भएको छ। सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गर्दै थापाले मधेसका विभिन्न जिल्लामा भएका साम्प्रदायिक सद्भाव विरोधी गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले सुनसरी र सिराहामा तीनजना नेपाली नागरिकको ज्यान गएको र धेरै घाइते भएको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र गृह प्रशासनको भूमिका प्रभावकारी नभएको आरोप लगाउनु भयो।
2: एउटा विश्वसनीय न्यायिक छानबिन समिति बनाउनु पर्छ। त्यहाँ योभन्दा पहिले पनि हामीले देखेका छौँ, एउटा त सरकारले कतिपय कुराहरू भन्छ, आश्वासन दिन्छ, पुरा गर्दै, दोस्रो यस्तो सन्दर्भहरूमा गहिराईमा गएर छानबिन अनुसन्धान हुँदैन। त्यसैले गल्ती गर्नेले सजाय पाउने गरिकन र विषयवस्तु यस्तो अवस्थामा किन पुग्यो भन्ने कुरा भोलिका दिनमा हामीले थाहा पाउनका निम्ति पनि एउटा विश्वसनीय आयोग बनाउनु पर्छ, समिति बनाउनु पर्छ। यसका निम्ति जहाँ लड्नुपर्ने हो त्यो लडाइँ हामी लड्छौँ। तर यहाँ विषय सङ्घीय सरकारको मात्र होइन, विषय प्रदेश सरकारको पनि छ। प्रदेश सरकारको पनि आफ्नो जिम्मेवारी छ।
0: धनुषामा कर्फ्यू कार्यान्वयनका लागि परिचालित नेपाली सेनालाई गोली चलाउन सक्ने अधिकार दिइएको छ। धनुषाका प्रमुख जिल्लाधिकारी प्रेमप्रसाद लुइटेलले हिजो महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाउँदै सेना परिचालनका लागि अनुरोध गर्नुभएको हो। कर्फ्यू आदेश कार्यान्वयन र शान्ति व्यवस्था कायम गर्न नेपाली सेना परिचालन गर्नुपर्ने अवस्था देखिएको भन्दै स्थानीय प्रशासन ऐन 2028 अनुसार पत्र पठाइएको सीडीओ लुइटेलले बताउनुभयो। पत्रमा कार्यवाहीका क्रममा शान्ति सुरक्षा नियन्त्रणमा राख्न आवश्यकता अनुसार न्यूनतम सैनिक शक्ति प्रयोग गर्दै गोली चलाउन सक्ने अधिकार दिइएको उल्लेख छ। सीडीओ लुइटेलका अनुसार नियमित प्रक्रिया अन्तर्गत सेना परिचालनका लागि पत्र पठाइएको हो। चारवटै सुरक्षा निकाय परिचालन हुने भएकाले सेना पनि परिचालन गरिएको उहाँले बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आगामी कार्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङभित्र र बाहिरको सबै काम सकेर कार्तिकभित्रै सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ। पाँच वर्षभित्र सुरुङ मार्गको निर्माण सक्ने गरी 2078 फागुनमा ठेक्का

0: सम्झौता भएको हो। सिद्धबाबा सुरुङ मार्ग आयोजनाका सूचना अधिकारी निशा बेलवासेले सोही सम्झौता अनुसार हालसम्म सुरुङ मार्गको 70% काम सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार 1126 मिटर सुरुङभित्र गरिने निर्माण र फिनिसिङको काम सकेर यही आउने कार्तिकभित्रै सवारी साधन गुडाउने योजना रहेको छ। हालसम्म सुरुङ मार्गको भौतिक प्रगति 70 र वित्तीय प्रगति 64% भएको छ। सुरुङ मार्ग 2081 माघ 11 गते ब्रेक थ्रू भएको थियो, त्यति बेला 40% काम सकिएको थियो। सुरुङ मार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म मुख्य सुरुङको सिभिलको काम पूरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरिरहेको छ। सुरुङ मार्गबाट सवारी साधन सञ्चालन गरेपछि मात्रै बाहिरी सड़क स्तर उन्नति, बाइपास सुरुङ, रकसेड र स्लोप निर्माणको काम सुरु गरिनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, बिएफएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई फेरि पनि हार्दिक स्वागत। कार्यक्रम मजेरीमा प्रस्तुता बिना गुरुङको साथमा र हामी कार्यक्रम मजेरीको दोस्रो घण्टा सुरुवात गर्यौं एकदमै मिठो गीत द हुलाकीले गाएको मखमली। र उक्त गीत चाहिँ एकदमै भावनात्मक, एकदमै आफ्नो मन परेको व्यक्तिलाई चाहिँ यदि तपाईँले शब्दमा बयान गरेर आफ्नो माया देखाउन सक्नुहुँदैन भने पक्कै पनि यो गीत चाहिँ सुनाउनु भयो भने उक्त व्यक्तिलाई चाहिँ अवश्य मनपर्नेछ। र यस्तै मनपर्ने गीत अनि तपाईँहरूको रोजाइमा गीत अनि अवश्य बजाउने नै छु। त्यस कारणले गर्दा हामीलाई गीत रिक्वेस्ट गर्न सक्नुहुन्छ र जोडिन सक्नुहुन्छ हाम्रो कार्यक्रममा। हजुर श्रोता, दोस्रो घण्टामा फेरि एकपटक स्वागत छ। हामी तपाईँको मजेरी कार्यक्रममा चाहिँ आज भने पुस्तान्तरण अथवा जेनेरेसनल इस्यु विषयवस्तु लिएर आएका छौँ र उक्त विषयमा चाहिँ केही रोचक पक्षबारे कुरा गर्ने नै छौँ। किन फरक फरक पुस्ताहरूले चाहिँ फरक सोच्छन्, कसरी एकअर्कालाई अझ राम्रोसँग बुझ्न सकिन्छ भन्ने विषयमा चाहिँ छोटो चर्चा भने गर्ने नै छु। तपाईँका मनपर्ने गीतहरू, सन्देश र केही रोचक तथ्यहरू पनि लिएर पक्कै पनि आउने नै छु। र यो विषयमा छलफल गर्नुभन्दा अगाडि चाहिँ हामी सुनेछौँ सुगम पोखरेल अनि इन्द्रकला राईको आवाजमा हितैको माया।

हजुर श्रोता, सुगम पोखरेल अनि इन्द्रकला राईको आवाजमा सुन्नुभयो यो निकै नै मिठो गीत हितैको माया। श्रोता, हिजो भर्खरै अब आज भोलिको संसारमा टिकटक नचलाउने त कमै कोही पनि हुनुहुन्न होला। प्रायः जस्तो सबैजना चाहिँ टिकटकमै व्यस्त हुन्छन् मनोरञ्जनको लागि। अनि अहिलेको समयमा चाहिँ धेरै नेपाली गायक गायिकाहरू पनि मैले टिकटक लाइभमा देखिन थालेको जस्तो महसुस हुन्छ। किनभने पहिले चाहिँ पहिलो जमानामा चाहिँ अब स्टेज, रेडियो वा टेलिभिजन चाहिँ मुख्य माध्यम हुन्थे भने अहिले चाहिँ मोबाइलको चाहिँ स्क्रिन पनि एउटा ठुलो मञ्च हुन गएको जस्तो अनुभव लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ? अब नेपालका प्राय सिङ्गरहरू चाहिँ आजभोलि अथवा सिङ्गर्सको साथसाथै जो पनि यो रियालिटी म्युजिक कन्टेक्स्टहरूमा जानुहुन्छ नि, हो त्यहाँको पार्टिसिपेन्टहरू चाहिँ प्रायः जसो म टिकटक लाइभमै देखिराखेको हुन्छु। अब यो राम्रो अब सकारात्मक पक्ष भन्नाले चाहिँ अब यसमा आफ्नो प्रतिभाको चाहिँ राम्रो पहुँच पुग्न सक्छ जस्तो लाग्छ। तैपनि अब यसमा चाहिँ अब नकारात्मक त नभनौँ, तर मेरो विचारमा चाहिँ अब भ्युज अनि उपहार दिने पाउने दबाब पनि त्यत्तिकै छ कि जस्तो लाग्छ मलाई। निरन्तर अनलाइन रहनुपर्ने अवस्थाको यो समयमा अनि कहिलेकाहीँ चाहिँ मेरो विचारमा चाहिँ सङ्गीत भन्दा पनि लोकप्रियतालाई चाहिँ बढी ध्यान दिएको जस्तो अनुभव पनि हुन्छ। यस विषयमा तपाईँहरूको आफ्नो राय चाहिँ के छ श्रोता? मलाई चाहिँ कस्तो जान्न मन लागेको, तर केही छैन, तर अब माध्यम चाहिँ जे जस्तै होस् अब समय अनुसार बदलिँदै पनि जान्छ होला, किनभने अहिलेको जमाना भनेको एभ्रिथिङ इन्स्ट्यान्ट इन्स्ट्यान्ट भइसकेको छ। जस्ट यो एउटा समसामयिक विषयमा चर्चा मात्रै गरेँ कि, तर तपाईँहरूको विचार चाहिँ कस्तो थियो अझ बुझ्न पाए मलाई झन् अझ क्लियर हुन्थ्यो जस्तो लाग्ने के। अनि तर केही छैन, माध्यम जे जस्तो भए पनि कलाकारलाई चाहिँ लामो समयसम्म टिकाउने पक्ष भनेको नै उहाँहरूको ट्यालेन्ट, उहाँहरूको चाहिँ अब मेहनत, प्रतिभा अनि राम्रो सङ्गीत नै हो जस्तो लाग्छ। यदि उहाँहरूले चाहिँ अब निरन्तर चाहिँ म्युजिकमा चाहिँ राम्रो गर्दै जानुभयो भने चाहिँ लेजेन्डरी होइन इतिहासमै नाम बस्छ जस्तो लाग्छ। नत्र चाहिँ अब हुन त जमाना अनुसार चल्नु नै पर्छ, त्यस कारणले गर्दाखेरि उहाँहरूको प्रतिभा देख्न पाउनु पनि ठुलो कुरा हो हुन त नजिकैबाट। यति भन्दै अब गीततर्फ नै लागौँ श्रोता। राजु लामा अनि तारा शिरीष मगरको आवाजमा हरियो भन्नु भने गीत सुन्नुहोस्, र आजको विषयवस्तु जेनेरेसनल इस्युजको बारेमा हामी चर्चा गर्ने नै छौँ गीत सङ्गीत पछि।

0: हार्ट रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFPS कुलकर्म रेडियो हो।

हजुर, म बिना कसै कसैलाई प्रमोद खरेलको एकदमै बहुचर्चित गीत रहेको थियो, सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। मलाई भने नेपालमा चाहिँ, नेपाल हुँदाखेरि चाहिँ पोखरा काठमाडौँ जाँदाखेरि बसमा यो गीत बजेको चाहिँ एकदमै सम्झना आयो, अनि आज सुन्न पाउँदाखेरि चाहिँ फेरि त्यस्तै खाले अनुभव भयो। हजुर श्रोता, भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ मजेरी कार्यक्रम बिएफबिएस गोर्खा रेडियोमा, र हामी कार्यक्रमको दोस्रो घन्टे बसाइमा छौँ। र सदा चाहिँ दोस्रो घन्टे बसाइमा भने हामी केही विषयवस्तु लिएर उपस्थित हुन्छौँ, र आजको विषयवस्तु रहेको छ जेनेरेसनल इस्युजको बारेमा, यानि कि पुस्तान्तरणको बारेमा केही रोचक पक्षबारे कुरा गर्नेछु। र यो आजको विषयमा चाहिँ घुमफिर र बाहिर खाने बानीको विषयमा चाहिँ चर्चा गर्दैछु श्रोता। हजुर, समयसँगै हाम्रो जीवनशैली पनि परिवर्तन हुँदैछ, मैले अघि भनिसकेकी थिएँ। जस्तै आजभोलिको कलाकार अथवा गायकहरू चाहिँ टिकटक लाइभमा पनि बस्नुहुन्छ, पहिला उहाँहरूको लागि विशेष मञ्चहरू चाहिँ टिभी रेडियो कार्यक्रमको मञ्चहरू हुन्थे भने अहिले चाहिँ अझ त्यसमा चाहिँ सजिलो इन्स्ट्यान्ट छरितो चाहिँ टिकटक लाइभ घरैबाट गर्न मिल्ने त्यस्तो मञ्चहरूको कुरा पनि गरे, त्यो पनि आजको विषयवस्तुसँग चाहिँ ठ्याक्क कोइन्सिडेन्टली पर्न गएको रहेछ, अनि त्यसबारेमा चर्चा गरे। अब भने हाम्रो पहिलाको पुस्ता र अहिलेको पुस्ताले चाहिँ घुमफिर अनि बाहिर खानेमा चाहिँ कस्तो कस्तो धारणा राख्नु हुँदो रहेछ भन्ने विषयमा चाहिँ कुरा गर्ने, अनि हाम्रो समय चाहिँ अहिले विशेष गरी हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईमा पनि हामी ब्रुनाई आउनुको मुख्य कारण चाहिँ घुमफिर नै हो श्रोता। किनभने युके हुँदाखेरि चाहिँ अब हामी सबैजना काममा व्यस्त हुन्छौँ, बाबु नानीहरूको पढाइ अनि हाम्रो श्रीमानहरू पनि सबै काममा व्यस्त हुन्छन् भने श्रीमतीहरू पनि साथीभाइहरूसँग मिलेर एकअर्काको बेबी सिटिङ गरेर भए पनि काममा जान्छौँ। अब त्यो चाहिँ अब एउटा मजबुरी जस्तै पनि हो श्रोता, र काम गरेर खानु भनेको नै एकदमै ठुलो कुरा हो, त्यसमा चाहिँ अब दुःख मान्नु चाहिँ पर्दैन, किनभने महिलाहरूले पनि एकदमै फाइनेन्सियली इन्डिपेन्डेन्ट हुने चाहिँ एउटा राम्रो मौका छ। विकसित देशहरूमा चाहिँ छोरा र छोरी बिच भेदभाव पनि हुँदैन, यस्तो नै गर्नुपर्छ, छोरा मान्छेले कमाएर छोरी मान्छेले खानुपर्छ, बस्नुपर्छ, घर सम्हालेर बस्नुपर्छ भन्ने होइन कि अहिलेको महिलाहरू विशेष गरी हाम्रा दिदीबहिनीहरू चाहिँ सुपर वुमन भन्दा पनि केही फरक पर्दैन जस्तो लाग्छ। उहाँहरूले काम गर्नुहुन्छ, उहाँहरूले बाबु नानी हुर्काउनुहुन्छ, नयाँ नयाँ देशमा नयाँ संस्कृतिसँग ढल्नलाई उत्तिकै मेहनत गर्नुहुन्छ, त्यसको साथसाथै फाइनेन्सियली इन्डिपेन्डेन्ट भएर आफ्नो घर परिवारलाई पनि हेर्न सक्नुहुन्छ। त्यसकारणले अहिलेको समय भने एकदमै फरक रहेको छ श्रोता। अनि यो भूमिका मैले किन बाँधेकी भन्दाखेरि चाहिँ हामी चाहिँ विशेष गरी 2RGR र 1RGR परिवारहरू चाहिँ स्विच हुन्छौँ 3-3 वर्षमा, अनि यो बेलामा चाहिँ ब्रुनाई आउने मौका हुन्छ। यो 3 वर्षमा चाहिँ हामीले घुमफिर गर्ने एसियन मुलुकहरू चाहिँ मन भर्ने गरी चाहिँ घुम्ने एउटा एकदमै ठुलो मौका हुन्छ। र पहिलेका गोर्खा परिवारमा यो अलि सीमित नै थियो, किनभने पहिलेको जमाना र अहिलेको जमानाको यो फरकको कुरा नै चर्चा गर्दैछु श्रोता। अनि प्राय पहिला चाहिँ यात्राहरू भनेको चाहिँ आवश्यकतासँग जोडिएको हुन्थ्यो, काम, परिवार, भेटघाट अनि विशेष अवसरमा मात्र टाढाको यात्रा गर्नुहुन्थ्यो भने छुट्टी पाएपछि चाहिँ धेरै जसो समय परिवारसँग घरमै बिताउने, नेपाल जाने होइन, त्यसपछि बाहिर खाना भन्दा पनि भित्र आफ्नो घरमै पाकेको आफ्नो मम्मी बुढीहरूकै हातबाट चाहिँ खाना खाने चाहिँ बानी थियो, अथवा आफ्नो आफन्तजनहरूले चाहिँ खाना खानु बोलाउनुहुन्थ्यो अनि बोलाउनुहुन्छ पनि अहिले पनि। तर अहिलेको जमानामा भने घरको पकाइलाई स्वास्थ्य स्वादिलो भनिए तापनि निकै हाम्रा दाजुभाइ दिदीबहिनीहरू इन्क्लुडिङ लगायत म पनि बाहिर डुल्न चाहिँ एकदमै मनपर्छ, किनभने यसमा चाहिँ हामी परिवारको साथै जान्छौँ। अब पहिलाको जमानामा भने केही कामको लागि मात्र घरको ठुलो मान्छे चाहिँ बाहिर जानुहुन्थ्यो भने अहिले चाहिँ परिवारलाई नै प्लान गरेर, वर्षैभरि प्लान गरेर चाहिँ हामी हलिडेहरू मनाउन जान्छौँ। र यो नै छ आजको पुस्तामा चाहिँ नयाँ विचार। अब सामाजिक सञ्जाल भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई धेरै आइडियाजहरू पनि छ, सस्तो हवाई यात्राहरू कसरी गर्न सकिन्छ, नयाँ ठाउँहरू कसरी खोज्न सकिन्छ, अनि आफ्नो रुचि अनुसार चाहिँ घुमफिर जीवनशैली चाहिँ बनाउनुहुन्छ। अनि यो चाहिँ अहिलेको जमानामा चाहिँ एउटा जीवनशैली नै बनेको छ, काम गर्ने अनि आराम गर्नको लागि चाहिँ अब हलिडेजहरू जाने, नयाँ देश, नयाँ संस्कृति, नयाँ स्वादहरू अनुभव गर्ने चाहिँ अहिलेको युवा पुस्ताको लागि चाहिँ रमाइलो मात्र नभइकन सधैँ सिकिराख्ने अवसर पनि बनेको छ। साथै साथीभाइ र परिवारसँग चाहिँ क्याफे, रेस्टुरेन्ट अथवा फुड फेस्टिभलमा भेटघाटहरू गर्नु पनि एकदमै सामान्य बनेको छ श्रोता।
हजुर, यद्यपि यो एकदमै नराम्रो कुरा होइन, यो एकदमै सकारात्मक परिवर्तन हो जस्तो लाग्छ श्रोता। अनि दुवै पुस्ताको बीचमा चाहिँ एउटा सोचमा चाहिँ समानता छ, त्यो भनेको चाहिँ परिवारप्रतिको माया, सम्बन्धको महत्त्व, चाहे घरको भान्सामा पकाइएको दाल भात होस् वा रेस्टुरेन्टमा सँगै खाएको खाना, चाहे गाउँको यात्रा होस् वा विदेशको भ्रमण होस्, अन्ततः खुसी त आफ्नो मान्छेसँग बाँड्दा नै पूर्ण हुन्छ भन्ने यो विचार चाहिँ दुवै पुस्तामा छन् र यो निरन्तर रहि नै रहोस् जस्तो पनि लाग्छ मलाई। हजुर, नयाँ पुस्ताहरू बिचको यो सुन्दर सन्तुलन चाहिँ के भन्न के छ जस्तो लाग्छ भने चाहिँ यो नयाँ बानी, यो बदलिदो समयमा चाहिँ आफ्नो जरा संस्कृतिलाई सम्झिँदै नयाँ अनुभवलाई पनि अँगाल्न सक्नु चाहिँ यो हाम्रो नयाँ पुस्ताको चाहिँ एउटा राम्रो सन्तुलन हो जस्तो लाग्छ। उहाँहरूले चाहिँ दिन प्रतिदिन केही नयाँ कुरा सिक्दै अघि बढ्दै आफ्नो परिवारलाई पनि साथ दिँदै चाहिँ यस्तो नयाँ परिवर्तन चाहिँ अहिले हाम्रो समाजमा छ र यस्तै नै चलिरहोस् श्रोता। मेन भनेको चाहिँ आफ्नो परिवारमा चाहिँ माया, सम्बन्धमा चाहिँ माया अझै गाढा होस् भन्ने नै चाहिँ मेरो शुभकामना पनि छ। अहिलेको समर हलिडेजमा पक्कै पनि विभिन्न प्लानहरू छन् होला, तपाईँहरूको प्लान चाहिँ एकदमै सक्सेसफुल रहन्, स्वास्थ्य मनोरञ्जनको साथसाथै स्वास्थ्य अनि एकदमै सफल रहोस् भन्ने शुभकामना दिँदै आजको विषयवस्तु यहीँ टुङ्गाएँ। अब सुन्नतर्फ लागौँ अस्मिता अधिकारीले गाउनुभएको तिम्रो मायाले बाँधेर राख।

हजुर श्रोता, यो एकदमै मनछुने गीत सुनिहाल्नु भयो अस्मिता अधिकारीको आवाजमा, तिम्रो मायाले बाँधेर राख। हजुर, तपाईँहरू अब हलिडेमा पनि आफ्नो परिवारसँग पक्कै पनि मायाले बाँधेर नै इन्जोय गर्नुहोला भन्दै अब भने अर्को गीत सुने पालो भएको छ। यो गीत भने निकै नै नयाँ रहेको छ। गीतको बोल रहेको छ जुनी जाला। गीतमा गीत चाहिँ चलचित्र पेन्सन पट्टाबाट रहेको छ। एकदमै नयाँ रिलिज गीत रहेको छ श्रोता, तपाईँहरूलाई पक्कै पनि मनपर्नेछ। सरुन गुरुङ, राजबहादुर गुरुङ अनि उषा, माफ गर्नुहोस्, मजाले चाहिँ म पछि भन्नेछु। र उक्त गीतमा चाहिँ हाम्रो टिकटक स्टार, तपाईँहरूले चिन्नुहुन्छ कि हुँदैन, उहाँ चाहिँ सोल सोलले चाहिँ एकदमै चिनिनुहुन्छ अनि एकदमै चिनेको अनुहार जस्तो लागेर चाहिँ मैले यो गीत हेरेकी थिएँ, तर गीत पनि एकदमै राम्रो छ। पक्कै पनि तपाईँहरू इन्जोय गर्नुहोला यो नयाँ गीत जुनी जालाबाट।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, सुनिहाल्नुभयो सागर आले अनि गरिमा आलेको आवाजमा यो निकै नै मिठो गीत बाँधा न बाँधा मायाले। हजुर, हाम्रो कार्यक्रम मजेरी सुनेर साथ दिनुभएका सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। तपाईँहरूले एफएम रेडियो, मोबाइल एप अथवा स्मार्ट स्पिकरबाट, वेबसाइट स्ट्रिमिङहरूबाट हामीलाई सुन्दै हुनुहुन्छ भने पक्कै पनि सुन्दै गर्नुहोला, हामीलाई साथ दिँदै जानुहोला। तपाईँहरूको रोजाइको गीत भने पक्कै पनि बजाउने नै छु र अहिलेसम्मको रोचक तथ्य, विभिन्न जानकारीहरू र आजको विषयवस्तुले तपाईँहरूलाई पक्कै पनि मनोरञ्जन गर्यो भने पूर्ण आशा लिएकी छु। तर यदि पनि त्यसबाहेक पनि हामीलाई केही प्रतिक्रियाहरू भने पक्कै पनि हामीलाई भन नहिचकिचाउनुहोस् भन्दै अब कार्यक्रम अगाडि बढाउँ। अर्को मिठो गीतबाट जन राईले गाउनु भएको छ बादल सरी।

हजुर, बादल सरी यो एकदमै चर्चित गीत, लोकप्रिय गीत रहेको थियो जन चामलिङ राईको आवाजमा, सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइमा हुनुहुन्छ तपाईँ, र अहिले भने बिहानको 12 बज्नका लागि केवल 6 मिनट बाँकी रहेको छ ब्रुनाईमा। र अब पनि चर्चा गरौँ हामीले साइकल चलाउँदाखेरि के फाइदा हुन्छन् भन्ने विषयमा छोटो जानकारी। हजुर श्रोता, साइकल चलाउनु भनेको स्वास्थ्य, तन्दुरुस्ती तथा वातावरणका लागि अत्यन्त लाभदायक गतिविधि हो। तपाईँहरू ब्रुनाईमा विशेष गरी आफ्नो बाबु नानीहरूसँग बेलुकी पख साइक्लिङ गरेको चाहिँ धेरैजना देख्ने गर्छु, र यसको फाइदाहरूको बारेमा म त्यसै कारणले गर्दाखेरि केही भन्न गइरहेकी छु। दैनिक यदि तपाईँ साइकल चलाउनु भयो भने चाहिँ यो एउटा यस्तो खालको गतिविधि हो जसमा चाहिँ एउटा लो इम्प्याक्ट भएको एरोबिक व्यायाम जस्तै हो, अनि यसले चाहिँ तपाईँको मुटु फोक्सो र रक्त नलीहरूलाई चाहिँ बलियो बनाउन चाहिँ मदत गर्दछ, अनि हृदयघात, स्ट्रोक र उच्च रक्तचाप जस्ता मुटु सम्बन्धी रोगहरूबाट पनि जोखिम कम गराउन मदत गर्दछ। र हामीले साइक्लिङ गर्दाखेरि चाहिँ विशेष गरी हाम्रो खुट्टाका मांसपेशीहरू, ग्लुट्स, ह्यामस्ट्रिङ, काफ्स अनि कोरको चाहिँ राम्रो एक्सर्साइज हुन्छ। त्यस कारणले यदि तपाईँ नियमित साइकल गर्नुहुन्छ भने चाहिँ तपाईँको मेटाबोलिजम बढ्न जान्छ, क्यालोरी खर्च धेरै हुन्छ, अनि शरीरको बोसो घट्न मदत गर्छ। त्यसै गरी तपाईँको स्वास्थ्य तौल कायम राख्न पनि यसले एकदमै सहयोग पुर्याउँछ। त्यसका साथसाथै मानसिक स्वास्थ्यका फाइदाहरू पनि धेरै छन् श्रोता। तपाईँलाई तनाव अनि चिन्ताबाट कम गराउन मदत गर्छ भने मन प्रसन्न अनि सकारात्मक सोच बढाउन चाहिँ मदत गर्छ। तपाईँको आत्मविश्वास बढ्छ र निद्राको गुणस्तर पनि सुधार हुन्छ। तपाईँ प्रकृतिको नजिक जान सक्नुहुन्छ अनि हावामा, वातावरणमा चाहिँ रमाउने एउटा मौका पनि हो। त्यस कारणले गर्दाखेरि यो एकदमै राम्रो बानी चाहिँ सधैँ नै कन्टिन्यू निरन्तर नै गर्दै गर्नुहोस् श्रोता। र इन्धनको खपत पनि घटाउँछ। ब्रुनाईमा चाहिँ इन्धनको चाहिँ खासै समस्या त छैन, तैपनि तपाईँको स्वस्थ जीवनशैलीको लागि भने साइक्लिङ एकदमै राम्रो हुन्छ। वायु प्रदूषण यसले कम गराउँछ, कार्बन उत्सर्जन, कार्बन डाइअक्साइड चाहिँ घटाउन मद्दत गर्छ हाम्रो वातावरणबाट। यसै गरी दिगो स्वस्थ जीवनशैलीको लागि पनि तपाईँलाई चाहिँ बडो मद्दत पुर्याउँछ। त्यस कारणले गर्दाखेरि यो एकदमै प्रभावकारी उपाय चाहिँ निरन्तर गर्नुहोस् श्रोता। र यति भन्दै कार्यक्रमको अन्तमा पनि आइसकेकी छु श्रोता। अब भने बज्न गइरहेको गीतको बोल भने नरेन लिम्बूको मेरो मनमा भने रहेको छ। त्यस पश्चात नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। र कार्यक्रम मजेरीको तेस्रो अनि अन्तिम घण्टामा म कार्यक्रम प्रस्तोता बिना गुरुङ अवश्य नै उपस्थित हुने नै छु। अहिलेको लागि भने सुन्नुहोस् नरेन लिम्बूको मेरो मनमा।

0: pe Live Buddy.
1: On air.
0: Pe app, ma.
1: Ani smart speaker, ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रधानमन्त्री बालन शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेशका जिल्लामा देखिएको समस्याबारे देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउने र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन हिजो फेसबुक मार्फत सार्वजनिक भएको हो।
4: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु।
3: सुनसरीको कप्तानगंजमा दुईजना युवकको ज्यान गएको घटनामा पीड़ित पक्ष र सरकारबीच सम्झौता भएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङबीच गैराती सम्झौता भएको हो। सम्झौता पत्रमा गृहमन्त्री गुरूङ, ओमप्रकाशका अभिभावक कृष्णदेव मेहता र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै मृतकको आज अन्तिम संस्कार गरिने भएको छ। सर्लाही प्रशासनले जिल्लावासीलाई सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षा र अमन चयन कायम राख्न सबैसँग आग्रह गरेको हो। सहायक प्रमुख जिल्लाधिकारी होमप्रसाद घिमिरेले अपील जारी गर्दै जातीय, धार्मिक वा सामाजिक सद्भावमा असर पर्ने भ्रामक तथा आपत्तिजनक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न अनुरोध गर्नुभएको छ। यस्ता गतिविधिमा संलग्न भएर सामाजिक सद्भाव बिगारे प्रचलित कानून अनुसार कारवाही गरिने प्रशासन चेतावनी दिएको छ। प्रशासनले कुनै समस्या उत्पन्न भए संवाद र वार्ता मार्फत समाधान खोज्न तथा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सहयोग गर्न जिल्लावासीलाई आग्रह गरेको छ। धनुषामा कर्फ्यू कार्यान्वयनका लागि परिचालित नेपाली सेनालाई गोली चलाउन सक्ने अधिकार दिएको छ। धनुषाका प्रमुख जिल्लाधिकारी प्रेमप्रसाद लुइटेलले हिजो महेन्द्रनगर स्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाउँदै सेना परिचालनका लागि अनुरोध गर्नुभएको हो। कर्फ्यू आदेश कार्यान्वयन र शान्ति व्यवस्था कायम गर्न नेपाली सेना परिचालन गर्नुपर्ने अवस्था देखिएको भन्दै स्थानीय प्रशासन ऐन 2028 अनुसार पत्र पठाइएको सीडीओ लुइटेलले बताउनुभयो। नेपाली काँग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव र भाइचारा कायम राख्न अपील गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गर्दै थापाले मधेसका विभिन्न जिल्लामा भएका साम्प्रदायिक सद्भाव विरोधी गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले सुनसरी र सिराहामा 3 नेपाली नागरिकको ज्यान गएको र धेरै घाइते भएको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र गृह प्रशासनको भूमिका प्रभावकारी नभएको आरोप लगाउनुभयो।
5: त्यहाँ योभन्दा पहिला पनि हामीले देखेका छौँ, एउटा त सरकारले कतिपय कुराहरू भन्छ, आश्वासन दिन्छ पुरा गर्दै, दोस्रो यस्तो सन्दर्भहरूमा गहिराईमा गएर छानबिन अनुसन्धान हुँदैन। त्यसैले गल्ती गर्नेले सजाय पाउने गरिकन र विषयवस्तु यस्तो अवस्थामा किन पुग्यो भन्ने कुरा भोलिका दिनमा हामीलाई थाहा पाउनका निम्ति पनि एउटा विश्वसनीय आयोग बनाउनु पर्छ, समिति बनाउनु पर्छ। यसका निम्ति जहाँ लड्नुपर्ने त्यो लडाइँ हामी लड्छौँ, तर यहाँ विषय सङ्घीय सरकारको मात्र होइन, विषय प्रदेश सरकारको पनि छ। प्रदेश सरकारको पनि आफ्नो जिम्मेवारी छ।
3: नेपाली मूलका चर्चित पर्वतारोही निर्मल पूर्जाको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमा

0: हिमालारोहण पछि सम्पर्क विहीन भएको छ। विश्वकै अग्ला हिमाल मध्ये ब्रोड पिकमा गएको हिम पहिरो पछि टोली सम्पर्क विहीन भएको हो। टोलीमा अमेरिका, चिनिया, ओमानी एक एकजना र पाँच नेपाली आरोही रहेको बताइएको छ। बीबीसी की केथकी मसिल अमानीका अनुसार निर्मल पूर्जाको लामो अनुभव भए पनि उद्धारको अवस्था चुनौतीपूर्ण देखिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: BFBS Kulkar Radio.

0: BFBS Gorkha Radio.
1: हजुर नमस्कार अनि स्वागत छ फेरि पनि कार्यक्रम मजेरीको तेस्रो घण्टे बसाइमा. म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ र आज हाम्रो मजेरी कार्यक्रममा चाहिँ हाम्रो दुई घण्टा बितिसकेको छ. अब बाँकी एक घण्टा पनि तपाईँहरूलाई मिठा मिठा गीत सङ्गीतहरूले मनोरञ्जन गर्ने नै छु. त्यसको साथसाथै केही रोचक जानकारी अनि विषयवस्तु, यसका साथसाथै केही जानकारीमूलक कुराहरूले चाहिँ तपाईँहरूलाई पक्कै पनि इन्टरटेन गर्नेछु भन्ने विश्वासको साथ हामीले कार्यक्रम मजेरीको तेस्रो घण्टा पनि प्रवेश गर्यौँ. एकदमै मिठो गीत सुप्न सुमनको आवाजमा के साह्रो राम्री भएको. हजुर श्रोता, सुप्न सुमनको चाहिँ यो लामो म्युजिक यात्रामा चाहिँ उहाँले एकदमै मिठो मिठो गीतहरू चाहिँ हरेक वर्ष दिँदै गर्नुभएको छ. अनि यो गीत के साह्रो राम्री भएको भन्ने गीत चाहिँ हामी नेपाल हुँदाखेरि चाहिँ एकदमै कलेजमा चाहिँ एकदमै सुनिने गीत हो. अनि हामी कलेज पढ्दाखेरि चाहिँ एकदमै धेरै पढ्छौँ होइन, पढ्ने पोस्टिङ यताउता काम गर्ने यताउता गर्दाखेरि चाहिँ अब कहिलेकाहीँ थकान मेटाउनको लागि चाहिँ हामी त्यो बेलाको एकदमै मिठो गीतहरू सुन्ने क्रममा चाहिँ सुप्न सुमनको चाहिँ धेरै गीत सुन्थ्यौँ. अनि सुप्न सुमन चाहिँ भर्खरको राइजिङ स्टार हुनुहुन्थ्यो अनि त्यसमध्येमा पनि यो के साह्रो राम्री भएको भन्ने गीतले चाहिँ झन् अझ मन छुन्थ्यो. किनभने गीतमा चाहिँ अब अमेरिकाको सियाटल न्युयोर्कको सहरको कुरा गरेको हुन्छ नि त. अनि त्यसमा चाहिँ अब लङ डिस्टेन्स रिलेसनसिपमा प्रायः हुन्थ्यो हाम्रो साथीहरू चाहिँ. अनि त्यस कारणले गर्दाखेरि चाहिँ यो गीत चाहिँ हाम्रो विशेष गरी हाम्रो धुलीखेलमा पढ्ने नाइन्थ ब्याचको साथीहरूको चाहिँ एकदमै फेभरेट गीतमा पर्थ्यो. त्यस कारणले तपाईँहरूलाई पनि फेरि एकपटक पास्टबाट एउटा गीत चाहिँ सुनाइहालेँ. आशा छ तपाईँहरूलाई मन पर्यो होला. हजुर श्रोता, कार्यक्रम मजेरीको तेस्रो घण्टा पनि यस्तै रमाइलो कुराकानीको साथ अगाडि बढाउँदैछु र बढाउने क्रममा अब गीत सङ्गीततर्फ नै लागौँ. छेवाङ लामाले गाउनुभएको कस्तो हो माया भन्ने गीत सुनौँ है त.

हजुर, निकै नै मिठो गीत छेवाङ लामाको आवाजमा सुनिहाल्नु भयो, कस्तो हो माया। श्रोता, भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियोको आफ्नै कार्यक्रम मजेरी, र मजेरी कार्यक्रमको हामी तेस्रो घण्टामा छौँ र गीत सङ्गीतले तपाईँहरूलाई मनोरञ्जन गर्ने कार्यक्रम चाहिँ जारी नै छ। अब भने बीएफबी ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि एउटा सूचना। ब्रुनाईमा चाहिँ ड्रोन लाइट सो हुन गइरहेको छ अगस्तको 1 तारिक, त्यो भोलि रहेको छ। बेलुकीको 8 बजेपछि सिभिक सेन्टर टुटोङमा हुन गइरहेको छ। यो चाहिँ हाम्रो हिज म्याजेस्टी 80th रोयल बर्थडे को अवसरमा मनाइँदैछ। अझै पनि ड्रोन लाइट सो ब्रुनाईमा भोलि रहेको छ। तपाईँको सपरिवार ड्रोन लाइट सो हेर्न भने पक्कै पनि जानुहोस्, यो मौका नछुटाउनुहोस्। अब सुन्नतर्फ लाउँ जोन चामलिङ राईले गाउनु भएको माया गर्नु ल।

0: यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर राजु लामा अनि रमला पाखरिनको आवाजमा यो एकदमै मिठो नयाँ गीत सुनिहाल्नु भयो श्रोता मेन्दो माया भन्ने। हजुर श्रोता, यदि भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बीएफपीएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मजेरी। म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा र हामी मजेरी कार्यक्रमको तेस्रो घन्टे बसाइमा छौँ। ब्रुनाईमा अहिले समय भने 12:26 गएको छ र अब भने हाम्रो कार्यक्रम श्रोता रेगुलर श्रोता कैलाश अनिता लिम्बू कैलाश लिम्बूजीले फेरि पनि एउटा मेसेज पठाउनु भएको छ युकेबाट। नमस्ते बिना दिदी, फ्राइडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु। धन्यवाद तपाईँ सधैँ सुनिदिनु भएकोमा, एउटा रेगुलर लिसनर, थ्याङ्क यू सो मच। सिङ्गर तारा प्रकाश लिम्बू मेलिना राईको सङ पिरतीको मिठो तिर्सना भन्ने आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स फेसबुक फ्रेन्ड्स मजेरी कार्यक्रम लिसनर्स सङ सुनाउन चाहन्छु भन्नुभएको छ कैलाश लिम्बू ननिटन युकेबाट। धन्यवाद कैलाश लिम्बूजी, हजुरकै अभिरुचिमा यो गीत भने पिरतीको मिठो तिर्सना बजाउँदैछु तारा प्रकाश लिम्बू अनि मिलिना राईको आवाजमा। इन्जोय।

हजुर, पिरतीको मिठो तिर्सना तारा प्रकाश लिम्बू अनि मेलिना राईको आवाजमा सुन्नुभयो र यो गीत भने अनुरोध गर्नुभएको थियो हाम्रो रेगुलर लिसनर कैलाश अनिता लिम्बू, कैलाश लिम्बू ननिटन युकेबाट। हजुर श्रोता, गीत संगीतलाई निरन्तर गरौं, अब भने सुन्नतर्फ लागौं केहर सिंह लिम्बूको आवाजमा डोको बुन्ने।

हजुर श्रोता, डोको बुन्ने केहर सिंह लिम्बूको यो निकै नै मिठो गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। समय अहिले भएको छ एक बजाका लागि 25 मिनट श्रोता ब्रुनाईमा, र हामी कार्यक्रम मजुरीको तेस्रो घन्टे बसाइमा छौँ। र मेसेजेस पढ्ने क्रममा अहिले हाम्रो युकेबाट रेगुलर लिसनर खर्कमामा फेरि जोडिनु भएको छ। उहाँ भन्दै हुनुहुन्छ, नमस्कार बिना भान्जी, रेडियो सुन्दैछु, रमाइलो भइरहेछ, भान्जी समयले साथ दिएमा एउटा गीत सुनाइदिनु भएमा म आभारी हुने थिएँ। अफकोर्स मामा, गीत चाहिँ उहाँले भन्नुभएको छ सुनको चुरा औठिनी सुनकै रामजी खाण्ड अनि देवी घरतीको आवाजमा। सम्झना हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भन्नुभएको छ। नमस्ते अनि धन्यवाद खर्कमामा, हजुरको अभिरुचिको गीत भने अब सुनाउँदैछु सुनको चुरा।

0: वर्तमानको निम्तोलाई बिर्सिनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सिने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: BFBS, Gorkha Radio.

हजुर श्रोता सुनिहाल्नु भयो द फिरन तेले गाएको मन बढी माया। श्रोता नेक्स्ट विक यानि कि अर्को हप्ता चाहिँ हाम्रो एडब्ल्युएस चिचार कम्युनिटी सेन्टरमा चाहिँ हुन गइरहेको छ किड्स समर प्रोग्राम। त्यस अन्तर्गत माफ गर्नुहोस् मन्डे यानि कि सोमबार 3 अगस्त बिहानको 10 बजेदेखि 12 बजेसम्म हुनेछ अन्डर 5 प्यारेन्ट्स एन्ड टडलर सेसन चिटच्याट कम्युनिटी सेन्टरमा। यदि तपाईँको टडलर्सहरू घरमा बसेर बोर भएका छन् भने पक्कै पनि सोमबारको दिन बिहान 10 बजेदेखि 12 बजेसम्म लानुहोस् चिटच्याट कम्युनिटी सेन्टर अनि प्रति बच्चा चाहिँ $2 तिर्नुपर्ने हुन्छ। हजुर यसै गरी अर्को हप्ताको किड्स कुकिङ क्लासमा चाहिँ पास्ता स्यालेड हुन गइरहेको छ। मङ्गलबारको दिन 4 अगस्त बिहानको 9:30 बजेदेखि 11 बजेसम्म इयर 1 देखि इयर 3 का बालबालिकाहरूको लागि अनि यसै गरी इयर 4 देखि इयर 8 का बालबालिकाहरूको लागि भने दिउँसोको 1 बजेदेखि 3 बजेसम्म हुन गइरहेको छ यो किड्स कुकिङ क्लास। र बच्चाहरूले पनि विभिन्न रेसिपीहरू सिक्ने यो एकदमै राम्रो अवसर हो। पास्ता स्यालेड बनाउन सिक्न पाउनुहुन्छ तपाईँको बालबालिकाहरूले चिटच्याट कम्युनिटी सेन्टर मेन हलमा। र प्रत्येक बच्चा चाहिँ तपाईँले $6 चाहिँ लानुपर्ने हुन्छ र यो भने आफ्नो बच्चाको लागि चाहिँ क्युआर कोडबाट चाहिँ रेजिस्टर गर्न नभुल्नुहोला। हजुर यो थियो हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको अभिभावकहरूको लागि यो एकदमै जरुरी सूचना समर किड्स समर प्रोग्रामको बारेमा। अब लागौँ गीत सङ्गीतर्फ नै। मेलिना राई सुजन बाबु गुरुङको आवाजमा पल्टनबाट सुन्नुहोस्

हजुर, मेलिना राई अनि सुजन बाबु गुरुङको आवाजमा सुनिहाल्नुभयो यो एकदमै चर्चित गीत पल्टनबाट। हजुर श्रोता, कार्यक्रम मजेरीको आजको शुक्रबारको बसाइबाट पनि मैले बिदा लिने बेला भइसकेको छ। ब्रुनाईमा भने अहिले 1 बज्नका लागि केवल 6 मिनट मात्र बाँकी रह्यो। हामीलाई मेसेन्जरमा युकेबाट, युकेमा गुड मर्निङ हुँदैछ होला सायद, त्यसकारणले हाम्रो रेगुलर लिसनरहरूले चाहिँ हामीलाई सम्पर्क गर्दै हुनुहुन्छ। अनि ती मध्येमा चाहिँ हाम्रो विष्णु गुरुङ दाईले आज पनि गुड मर्निङ बिना बहिनी भन्नुभएको छ, अनि ब्लान्डफोर्ड युकेबाट सम्पर्क गर्नुभएको छ। गुड मर्निङ विष्णु दाई, हिजो पनि सम्पर्क गर्नुभएको थियो, आज पनि देखेर खुसी लाग्यो। तपाईँको दिन राम्रो सुरुवात होस् मुस्कानको साथ भन्दै अब भने मैले कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ। श्रोता, विभिन्न गीत संगीत, रोचक जानकारी अनि विषयवस्तुहरूमा आधारित रहेर आजको कन्टेन्ट तपाईँहरूलाई कस्तो लाग्यो पक्कै पनि प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। र यसै गरी विभिन्न गीतहरू रिक्वेस्ट गर्नुभएकोमा पनि हाम्रो रेगुलर लिसनरहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रम मजेरी अब अर्को सोमबारको बिहानको 10 बजे फेरि पनि भेट हुने बाचाको साथ तपाईँको आजको बाँकी दिन एकदमै शुभ रहोस्, रमाइलो रहोस्। तपाईँको बाहिर जाने, हलिडे जाने प्लान छ भने तपाईँहरूको यात्रा एकदमै शुभ रहोस्, रमाइलो गर्नुहोस्, परिवारजनसँग एकदम क्वालिटी टाइम बिताउनुहोस्। फेरि पनि साउन 15 शुभकामना सम्पूर्णलाई। तपाईँहरूको घरमा चाहिँ मिठो मिठो खिरहरू पाक्दैछ होला पनि, अनि खिर खाएर एकदमै तन्दुरुस्त हुनुहोस्, स्वस्थ हुनुहोस्, अनि साथीभाइहरूसँग भरपूर मजा लिनुहोस् यो विकेन्ड। अनि तपाईँहरू अर्को बसाइमा चाहिँ तपाईँहरूको विकेन्डको अनुभव कस्तो रह्यो भनेर पक्कै पनि हामीसँग साझा गर्नुहोस् भन्दै आजको कार्यक्रमबाट म तपाईँको कार्यक्रम प्रस्तुता बिना गुरुङ बिदा लिन चाहन्छु। नमस्कार, बाई।

0: लाई भेट्नु भएको हो। उहाँकै उपस्थितिमा मृतकका परिवारसँग सात बुधे सहमतिमा हस्ताक्षर भएको छ। सहमतिपछि विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारलाई भेट्ने कार्यक्रम छ। उहाँले सिराहाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीसँग पनि जानकारी लिने बताइएको छ। गण्डकी सरकारले गाजालाई वैधानिकता दिने विधेयक आज पुनः प्रदेशसभामा पेश गर्ने भएको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाजा खेतीलाई नियमन गर्ने उद्देश्यसहित ल्याइएको विधेयक प्रदेश प्रमुख डिल्ली राम भट्टले पुनर्विचारका लागि फिर्ता पठाएपछि सरकारले फेरि अघि बढाउन लागेको हो। प्रदेश प्रमुख भट्टले संघीय लागू औषध नियन्त्रण ऐन 2023 विधेयक बाजिएको भन्दै साउन 8 गते फिर्ता पठाउनु भएको हो। गण्डकी सरकारले भने संविधानको अनुसूचित 6 अनुसार कृषि तथा औद्योगिकीकरणको अधिकार प्रयोग गर्दै औषधि र उद्योगका लागि गाजा खेतीलाई नियमन गर्न सकिने दावी गरेको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गाजालाई औषधि उद्योग र बाँझो जमिन उपयोगसँग जोडेर वैधानिकताको पक्षमा वकालत गर्दै आउनु भएको छ। तर संघीय कानूनले गाजाको खेती उत्पादन र बिक्री वितरणलाई निषेध गरेको भन्दै विधेयक कार्यान्वयनमा कानूनी चुनौती देखिएको छ। अर्कोतर्फ प्रहरीले भने विभिन्न स्थानमा गाजाका बोट नष्ट गर्ने अभियान जारी राखेको छ। नेकपा एमाले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ। अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल बीच गुण्डुमा भएको छलफलले कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको हो। सहमति अनुसार कार्कीकै नेतृत्वमा मन्त्री परिषद पुनर्गठन गरिनेछ। यसअघि अध्यक्ष ओलीले कार्कीको ठाउँमा ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउने तयारी गर्नु भएको थियो। निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आगामी कार्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी भएको छ। 5 वर्षभित्र सुरुङ मार्गको निर्माण सक्ने गरी 2078 फागुनमा ठेक्का सम्झौता भएको हो। सिद्धबाबा सुरुङ मार्ग आयोजनाका सूचना अधिकारी निशा बेलवासेले सोही सम्झौता अनुसार हालसम्म सुरुङ मार्गको 70% काम सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार 1126 मिटर सुरुङभित्र गरिने निर्माण र फिनिसिङको काम सकेर यही आउने कार्तिकभित्रै सवारी साधन गुडाउने योजना छ। हालसम्म सुरुङ मार्गको भौतिक प्रगति 70 र वित्तीय प्रगति 64% भएको छ। सुरुङ मार्ग 2081 माघ 11 गते ब्रेक थ्रु भएको थियो। त्यति बेला 40% काम सकिएको थियो। सुरुङ मार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले हालसम्म मुख्य सुरुङको सिभिलको काम पूरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरिरहेको छ। सुरुङ मार्गबाट सवारी साधन सञ्चालन गरेपछि मात्रै बाहिरी सड़क स्तर उन्नति, बाइपास सुरुङ, रकसेड र स्लोप निर्माणको काम शुरू गरिनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई निशस्त्रीकरण गर्ने, गाजाको नियन्त्रण नयाँ प्यालेस्टिनी प्रशासनलाई हस्तान्तरण गर्ने र इजरायली सेना फिर्ता गर्ने सहमति भएको दावी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत घोषणा गर्दै यसलाई दीर्घकालीन शान्तितर्फको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। यसबारे सम्बन्धित अन्य पक्षले पनि अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्. थप बीबीसीका ड्यानियल बुसबाट।
1: The devil will be in the details. How quickly does the IDF withdraw? Does Hamas agree to a disarmament sort of fully of whatever weapons they have left after the end of that war? So how does Iran, of course, respond to this? Iran has been a longtime backer of Hamas in Gaza. So a lot of sort of uncertainty about where this goes.
0: नेपाली मूलका चर्चित पर्वतारोही निर्मल पूर्जाको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोडपिक हिमालमा हिम पहिरोमा परेपछि सम्पर्कविहीन भएको छ। विश्वकै अग्ला हिमाल मध्ये ब्रोडपिकमा गएको हिम पहिरोपछि टोली सम्पर्कविहीन भएको हो। टोलीमा अमेरिकी, चिनिया, ओमानी 1-1 जना र 5 जना नेपाली आरोही रहेको बताइएको छ। बीबीसीका केथकी मसिल अमानीका अनुसार निर्मल पूर्जाको लामो अनुभव भए पनि उद्धारको अवस्था चुनौतीपूर्ण देखिएको छ।
2: All of the world's 8,000 plus meter summits in just over 6 months a few years back. He does know those mountains, but of course the group have not been in contact since around midday yesterday, so the efforts are extremely dire at the moment.
0: आज देशभरको मौसम सामान्यतया बदलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बागमती र गण्डकीका पहाड़ी भूभागसहित कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने तथा बागमती, गण्डकी र कर्णालीका पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ। राति पनि देशभर बदलिरहे, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हेलो नमस्ते गुड मर्निङ. बिहानको समय छ अहिले 6:38 गएको र यो बिहानीको समय हामीले आज योगेश नेपालीले गाउनु भएको गीतसँगै कार्यक्रम नमस्ते युकेलाई सुरुवात गरेका छौँ. नमस्ते अनि वेलकम यहाँहरू सबैलाई आज शुक्रबारको बिहानी शोमा. र यो ब्रेकफास्ट सो लिएर म आशा स्लाश फुलमा यहाँ आएको छु, यहाँहरूसँगै सधैँ जस्तो 9 बजीसम्म रहनेछु. 9 बजेपछि भने हामी विकेन्डको लागि छुट्टिन्छौँ भन्नु पर्यो. हजुर, र 9 बजेपछि विनोदाई आइपुग्नुहुन्छ काठमाडौँको सौगात कार्यक्रम लिएर तपाईँहरूलाई साथ दिन, भने म चाहिँ छुट्टिन्छु विकेन्डको लागि. र विकेन्ड अहेड लुकिङ गुड. तपाईँहरू सबैको पक्कै पनि केही न केही गर्दै हुनुहुन्छ. धेरै कार्यक्रमहरू त हामीलाई जानकारी त हामीलाई प्राप्त भएको छ र हेर्दाखेरि तपाईँहरू अलमोस्ट बेलायतमा चाहिँ धेरैजना व्यस्त हुनुहुन्छ. हाम्रा कमिटीहरूले अर्गनाइज गर्नुभएको जुन कार्यक्रमहरू छन् त्यो कार्यक्रमहरूले चाहिँ यहाँको बन्द व्यापार, विशेष गरिकन खानेकुराको, हजुर खानेकुराको व्यापारलाई चाहिँ एकदमै धेरै सपोर्ट गरे जस्तो लाग्छ. पानीको व्यापार भयो, अहो पानी त कति हो कति चाहिन्छ होइन, अझ गर्मीको समय छ त्यसैले गर्दाखेरि. अनि यस्तै गरिकन अन्य ड्रिङ्क्सहरू भए, खानेकुराहरू हामीले धेरै बिक्री गराइरहेका छौँ यहाँ बेलायतमा. यस्तै यस्तै भेटघाटका प्रोग्रामहरूले गर्दाखेरि अब अगाडि हामी फेरि अघि अरू चर्चा गर्दै जान्छौँ. आज त खिर खाने दिन हो है, श्रावण 15 गते आज खिर खाने दिन. घर घरमा खिर खाएर मनाइन्छ यो साउनको 15 गतेको दिन. खिर पकाउनु हुनेछ पक्कै पनि र खिर आज खाएर अनि यो मनाउने, अलिक बलियो हुने होइन, काम गर्ने हिसाबले हेर्ने हो भने चाहिँ, कामको हिसाबले हेर्ने हो भने चाहिँ अब खेतीपातीको लागि एकदमै आडिलो चिज पनि हो यो, शक्तिदायक चिज भन्नुपर्छ. वेल, अब तपाईँको घरमा कसरी पाक्छ खिर, खिरको यसो कसरी बनाउनुहुन्छ त्यो पनि सेयर गर्न सक्नुहुन्छ होइन. पाक्छ या पाक्दैन त्यो पनि सेयर गर्न सक्नुहुन्छ, वाइ नट, किन नगर्ने होइन. खिरलाई स्पेसल तरिकाले कसरी बनाउने हो, केही छ नयाँ नौलो कुरा भने सिकाउनुहोस् है मलाई. रुकमान लिम्बुले गाउनुभएको गीत मैले सुरु गरेको छु यो क्षणमा.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

सुपना सुमनको पपुलर गीत हामी सुन्दै थियौँ. उहाँका धेरै पपुलर गीतहरूमध्ये वान अफ देम यो हो. यो एउटा अत्यन्तै सुन्दर सुन्दर गीत उनीलाई नै सम्झेर हराउने गर्ने सपनामा पनि देख्ने होइन सबै थोक यसमा भनिएको छ. समय बिहानको 6:53 गइसकेको छ. आजको यो नमस्ते युके कार्यक्रम सुरुवात भइसक्यो. म आशा स्लास फुलमाया छु. तपाईँको साथमा आज 9 बजी समय रहने हो. र अब प्रश्न यो साताको लागि राखिएको एकचोटि राखौँ. आज त अन्तिम दिन हो यसको. आज फ्राइडे, हजुर आज शुक्रबार. आज विक्रम सम्बत 2083 साल साउन महिनाको 15 गते शुक्रबारको दिन हो. तदनुसार 31 जुलाई सन् 2026 को दिन, जुलाई महिनाको अन्तिम दिन, साउन महिनाको 15 गते आज. हजुर खिर खाने दिन हो आज. इन्जोय गर्नुहोस् तपाईँको खिर. गीत सुनौ अब यो साताको लागि राखिएको प्रश्नको. गीत होइन, एक्चुली गजल हो यो. यो कसले गाउनु भएको यहाँहरूले भन्नुपर्छ. म एकचोटि आज सुनाउँछु यहाँहरूलाई फेरि एकपटक.

वाह, कस्तो गीत छ होइन, चिलिङ प्रकारको गीत. हजुर, यो गजल गजल एक्चुअली गजल कसले गाउनु भएको, सङ्गीत पनि उहाँले नै गर्नु भएको. हजुर, यो गजल गाउने कलाकार को हुनुहुन्छ? एकदम पपुलर कलाकार हुनुहुन्छ, गजल धेरै गाउनु भएको छ नेपाली गजलहरू यहाँहरूलाई विदितै छ सायद होइन. सो कसले गाउनु भएको त यो आज भरेसम्ममा भन्नुहोस् है, 8 बजीसम्ममा. अब 9 बजेभन्दा अगाडि त लक्की ड्र गरेर छुट्टिने हो विकेन्डको लागि, र त्यतिन्जेल 8 बजीसम्म चाहिँ उत्तर पठाइदिनु होला ताकि मलाई ड्रमा हाल्न सजिलो होस्. अब गीत सुनौ, अर्को गीत सत्यराज आचार्य र मिलन नेवारले गाउनुभएको गीत राख्दै समाचारतिर हामी लाग्दैछौँ.

कुवेतको उत्तर क्षेत्रमा भएको ड्रोन आक्रमणमा एकजना नेपालीको मृत्यु भएको छ। कुवेतको नेपाली दूतावासका अनुसार ड्रोन आक्रमणमा 13 थुम्का 44 वर्षका सोमकुमार तामाङको मृत्यु भएको हो। तामाङ सवारी चालकको काम गर्नुहुन्थ्यो। हिजो भएको यो घटनाबारे

0: घटनास्थलमा केही शव फेला परेको जानकारी आए पनि आधिकारिक पुष्टि हुन नसकेको बताउनु भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले पनि सामाजिक सञ्जाल मार्फत चारजनाको शव फेला परेको बारे जानकारी दिनुभएको छ। ब्रोडबेक हिमालमा हिमपहिरोमा परेर चर्चित आरोही निर्मल पूजा सहित 10 बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि जनाएका छन्। सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुराङ्गाईका अनुसार हिमपहिरोमा परेर नेपालका निर्मल पूर्जासहित पूर्वहादुर गुरुङ, किली शेर्पा, निमा शेर्पा, नामाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा बेपत्ता भएको खबर छ। त्यस्तै ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साकी, चीनका वाङझोङ र अमेरिकाका मेलोरी गेस पनि बेपत्ता भएको खबर छ। बेपत्ताको खोजीका लागि पाकिस्तानी सेनाका 2 हेलिकप्टर र थप विशेष उपकरण घटनास्थलतर्फ परिचालन गरिएको पाकिस्तानको अल्पाइन क्लबले जनाएको छ। खोजीका लागि K2 र K3 हिमाल गएका अरू पर्वतराईलाई समेत परिचालन गरिएको व्यवसायी मिङमा ग्याबु शेर्पाले जानकारी दिनुभएको छ। मिङमा ग्याबु प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। काराकोरम हिम श्रृङ्खलाको ब्रोड पिक हिमाल विश्वको 12 अग्लो हिमाल हो। यो हिमाल 8,047 मिटर अग्लो छ। निर्मल पूर्जाले सन् 2019 6 महिनाभित्र यो हिमाल सहित 14 हिमालको आरोहण गर्नुभएको थियो। बीबीसीकी केतकी मसिल अमानीका अनुसार हिमाल आरोहणमा पूर्जाको लामो अनुभव भए पनि उद्धारको अवस्था चुनौतीपूर्ण देखिएको छ।
1: Summits in just over 6 months a few years back. He does know those mountains, but of course the group have not been in contact since around midday yesterday, so the efforts are extremely dire at the moment.
0: Purja san 2003 ma belayati senama bharti bhayera 2009 ma royal marine bannu bhayeko thiyo. Wahale 2012 ma sagarmatha adhar shibir samako padyatra bata पर्वतारोहण सुरु गर्नुभएको थियो। मधेसका 4 जिल्लाका विभिन्न ठाउँमा आज पनि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराहा, धनुषा, पर्सा र सप्तरीले आज पनि कर्फ्यू आदेश कायम राखेका हुन्। हिजो सिराहाको गोल बजारबाट सुरु भएको हिंसात्मक घटनासँगै विभिन्न ठाउँमा तोडफोड, आगजनी, लुटपाट र झडपका घटना भएको छ। हिजो मधेसका ठाउँ ठाउँमा भएका घटनामा 1 ज्यान जानुका साथै 2 प्रहरीसहित 20 भन्दा बढी घाइते भएको खबर छ। स्थानीय प्रशासनले कर्फ्यूको बेला घर बाहिर ननिस्कन अनुरोध गरेको छ। ती जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा सामग्री नफैलाउन र शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी दिन पनि अनुरोध गरेका छन्। सुनसरीको देवानगंज घटनामा मृतकका आफन्तसँग भेट गरेपछि गृहमन्त्री सुदन गुरुङ सिराहा जान लाग्नु भएको छ। गृहमन्त्री गुरुङले गैराति देवानगंज गाउँपालिकाको कप्तानगंज पुगेर मृतकका परिवारलाई भेट्नु भएको हो। उहाँकै उपस्थितिमा मृतकका परिवारसँग 7 सहमतिमा हस्ताक्षर भएको छ। सहमतिपछि विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारलाई भेट्ने कार्यक्रम छ। उहाँले सिराहाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीसँग पनि जानकारी लिनुहुनेछ। नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ। अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बीच गुण्डमा भएको छलफलले कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको हो। सहमति अनुसार कार्कीकै नेतृत्वमा मन्त्री परिषद पुनर्गठन गरिनेछ। यसअघि अध्यक्ष ओलीले कार्कीको ठाउँमा ताप्लेजुङबाट निर्वाचित सांसद तिल कुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गर्नुभएको थियो। तर कार्कीले सरकार परिवर्तनले राजनैतिक अस्थिरता निम्त्याउने बताउँदै निरन्तरताको पक्षमा अडान लिनु भएको थियो। उहाँलाई उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको समेत समर्थन थियो। त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि निरन्तरता पाउनुहुने भएको छ। गण्डकी सरकारले गाँजालाई वैधानिकता दिने विधेयक आज फेरि प्रदेशसभामा पेश गर्ने भएको छ। औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजालाई नियमन गर्ने उद्देश्यसहित ल्याएको विधेयक प्रदेश प्रमुख गिरिराज भट्टले पुनर्विचारका लागि फिर्ता पठाएपछि सरकारले फेरि अघि बढाउन लागेको हो। अवस्था अहिलेसम्मको खबर यति नै।

मनोज थापा मगर र सुनिता थेगिमले गाउनु भएको हो यो गीत. बिहानको 7:10 जानै लागेको छ बेलायतमा. गुड मर्निङ, फेरि पनि बिहानको यो सो नमस्ते युकेमा न्यानो स्वागत गर्छु. आशा गर्छु साथै हुनुहुन्छ, लेख्दै पनि हुनुहुन्छ यहाँहरूले. किप राइटिङ, आज एन्सर फटाफट पठाउनु होला. तपाईँहरूको 8 बजेसम्म म प्रतीक्षा गरिरहेको हुन्छु. यहाँहरूले पठाउँदै हुनुहुन्छ तर टार्गेटमा लाग्नलाई अलि गाह्रो भइरहेको छ हौ यहाँहरूलाई. हजुर, मैले एउटा एकदम बेस्ट राम्रो सङ्गीतकारले गाउनुभएको गजल राखेको थिएँ होइन, र एकदम पपुलर सङ्गीतकार गजल गीत गाउनुहुन्छ उहाँले. धेरैले नेपाली गजलहरू गाउनु भएको छैन र उहाँ नै हो सुरुवाती समयहरूमा पनि गाउनुहुने अलि अगाडि नै. एनिवे, तरै पनि तपाईँहरूले यो यसो गीत खोज्नुभयो भने भेट्न सक्नुहुन्छ. प्रश्न त त्यही नै हो होइन, मैले अघि पनि राखेँ, एकछिनमा म दोहोऱ्याउँला. अहिलेलाई चाहिँ अब मौसमको चर्चा गर्ने बेला भएको छ. बेलायतको मौसम कस्तो छ? मौसम चार्टमा पानी छ कि छैन? छैन भन्नु पर्यो. छैन यस बारेमा कि इङ्ल्यान्ड र वेल्सको लागि मात्रै हो, नत्र भने चाहिँ बाथी नर्दर्न आयरल्यान्ड र स्कटल्यान्ड बासको चार्टमा हेर्ने भने प्रशस्त पानी छ त्यहाँनिर चाहिँ. वा त्यतातिर पानी मजाले परिरहेको छ र आज पनि पर्छ. यो इङ्ल्यान्डको तल दक्षिण भेगतिर पुरै सुक्खा छ होइन, अब ड्राउट कन्डिसन. अहिले यो वेल्सको इङ्ल्यान्डको कतिपय ठाउँमा चाहिँ खडेरी परेको छ, खडेरी पानी नपरेको कारणले भनेर घोषणा पनि गरिएको छ. र अहिले अब आज फ्राइडे शुक्रबार मजाले पानी परिरहेको छ नर्दर्न आयरल्यान्डतिर स्कटल्यान्डतिर ठाउँ ठाउँमा. तर इङ्ल्यान्डको इङ्ल्यान्ड र वेल्समा चाहिँ आज दिनभरि घमाइलो भइरहन्छ र घमाइलोपना एकदमै भइरहे पनि आज तापक्रम चाहिँ अलिक कम हुन्छ. हिजो 27 डिग्री सेल्सियस थियो होइन, अस्ति बुधबारको दिनमा चाहिँ बुधबार रेकर्ड भएको तापक्रम हेर्दाखेरि चाहिँ एसेक्समा हो 35.2 डिग्री सेल्सियसमा पिक भयो तापक्रम. एकदमै बढी भनेको त्यति नै हो होइन यसपालिको. र अब ड्राउट कन्डिसनहरू छ इङ्ल्यान्डको कतिपय ठाउँहरूमा, यो घोषणा गरिएको छ भनौँ न. सुक्खापनाको कारणले, पानी नपरेको कारणले गर्दाखेरि खडेरी परेको घोषणा गरिएको छ कतिपय ठाउँमा. तपाईँले आफ्नो एरिया याद गर्नुभएको होला, मैले सेयर पनि गरेको थिएँ यो तर घुदुली कार्यक्रममा. हजुर, अहिले ड्राउट कन्डिसन भएको चाहिँ, फुल्ली ड्राउट कन्डिसन भएको ठाउँ चाहिँ इस्ट एङ्ग्लिया, हेडफोर्डसायर, लन्डनको पुरै हो, थेम्स भ्याली, ह्याम्पसायर अनि आइल्स अफ वाइट, डेभन, कर्नवाल, वेस्ट मिडल्यान्ड, वेसेक्स अनि यता डोरसेटतिर पनि भयो, समरसेट, विल्सा, साउथ ग्लोस्टर साय, यिनीहरूमा चाहिँ प्रायः अहिले खडेरीको कन्डिसन छ र अरू ठाउँमा पनि बढिरहेको छ इङ्ल्यान्डको. एनिवे, आज पनि पुरै घमाइलो छ सुक्खा इङ्ल्यान्ड वेल्समा. तापक्रम आज 25 डिग्री सेल्सियस लन्डनमा भनिहालेँ, हिजो 27 थियो, आज घटेर 25 भएको छ. कार्डिफतिर, नर्वेजतिर 22 डिग्री सेल्सियस, बर्मिङहाम, हल एरिया, प्लेमाथतिर 23 म्याक्सिमम् र बेलफास्टमा चाहिँ 18 डिग्री सेल्सियस म्याक्सिमम्. माथि स्कटल्यान्डमा चाहिँ 16 देखि 18 डिग्री सेल्सियस हो. त्यतातिर त अब शीतल छ, पानी पनि परिरहेको छ, नर्मल टेम्परेचर छ भन्नु पऱ्यो. धेरै मानिसहरू सायद स्कटल्यान्डतिर उकालो लागिरहेका छन् किन भन्दा शीतल छन् त्यतातिर, र धेरै मानिसहरू बेलायतमा पर्यटकहरू आउँछन् पनि. यो शीतल पनि राम्रो ठाउँ पनि भएको कारणले गर्दाखेरि होला. र भोलि शनिबारको कुरा गर्नुपर्दाखेरि, भोलि शनिबार नर्दर्न आयरल्यान्डमा चाहिँ घाम बादल हुन्छ, सुक्खा हुन्छ. इङ्ल्यान्ड वेल्समा घाम लागिरहन्छ, हुन त स्कटल्यान्डमा पनि घाम लाग्छ ठाउँ ठाउँमा, तर पानी पनि पर्छ त्यहाँनिर. भोलि शनिबार पनि स्कटल्यान्डमा अलिअलि पानी पर्छ. तापक्रम लन्डनमा 26 डिग्री सेल्सियस भोलि शनिबारको दिनमा, र अरू ठाउँ हेर्दाखेरि कार्डिफ, बर्मिङहामतिर, हल, नरिजतिर 23 डिग्री सेल्सियस र बेलफास्टतिर 23 डिग्री सेल्सियस भने, माथि स्कटल्यान्डतिर होइन, बेलफास्टतिर 20 डिग्री सेल्सियस, माफ गर्नुहोस्, स्कटल्यान्डमा 16 देखि 18 डिग्री सेल्सियस. यो भोलिको कुरा भयो. पर्सि आइतबार हेर्दा पनि तपाईँहरूको अब कार्यक्रम छन् भोलि र पर्सिको दिनमा निकै धेरै. स्कटल्यान्डमा अलिअलि माथि उत्तरी इलाकातिर पानी पर्छ, नर्दर्न आयरल्यान्डमा प्राय बादल लाग्छ, अनि अरू ठाउँमा हेर्ने हो भने प्राय फेरि घमाइलो नै हुन्छ. इङ्ल्यान्ड वेल्समा पुरै घमाइलो हुन्छ. तापक्रम लन्डनमा बढेर फेरि 27 डिग्री सेल्सियस हुन्छ भने कार्डिफ, बर्मिङहामतिर 24 डिग्री सेल्सियस, माथि चाहिँ त्यस्तै नै हुन्छ. स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा प्राय त्यस्तै नै रहिरहन्छ. यो विकेन्डसम्मको यो मौसमको चर्चा भयो. यसो अगाडि
चार्टमा पानी हेर्दाखेरि इङ्ल्यान्ड र वेल्सको लागि अझै पनि छैन, अलिअलि इङ्ल्यान्डको उत्तरी इलाकातिर मिडल्यान्डतिर चाहिँ भिजाउँदो रहेछ, अलिअलि पानी आउँछ मन्डे, स्कटल्यान्डमा अलि बढी नै आउँछ, वेल्समा अलिअलि आउँदो रहेछ माथि उत्तरी इलाकातिर होइन, तर यता साउथ इङ्ल्यान्डतिर इस्ट एङ्ग्लिया भयो छैन पानी, तापक्रम उस्तै अहिले जस्तो नै रहन्छ। गीत सुनाउँछु अब म अर्को एउटा गीत, मङ्गलेन हार्टको गीत छ, राजु लामा गाउँदै हुनुहुन्छ, यो गीत सुन्दै अगाडि बढाउनुहोस्।

0: रेडियो
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: यो BFBS कुलकर्म रेडियो हो।

सीओडी कल ब्यान्ड को प्रस्तुति थियो यो सुनिदेऊ भन्ने क्रू अफ डेस्टिनी भनेर उहाँहरूको त्यो सिओडीको मिनिङ क्रू अफ क्रू अन डेस्टिनी हजुर क्रू अन डेस्टिनी उहाँहरूको गीत थियो यो बिहानको 7:23 अहिले 24 गयो बेलायतमा नेपालमा चाहिँ दिउँसोको 12:09 गएको छ ब्रुनाई र हङकङतिर दिउँसोको 2:24 गइसक्यो यतिखेर नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ अब कार्यक्रममा एकचोटि फेरि पात्रो हेर्ने बेला भएको छ आज विक्रम सम्बत 2083 साल साउन महिनाको 15 शुक्रबारको दिन आज तदनुसार जुलाई 31 तारिक सन् 2026 दिन हो जुलाई महिनाको अन्तिम दिन आज खिर खाने दिन खिर खानको लागि रेडी हुनुहुन्छ होला इन्जोय गर्नुहोस् होइन थोरै मात्रै भए पनि बनाएर चाहे त्यसमा चिनी हाल्नुहोस् चाहे नहाल्नुहोस् तपाईँले खिर होइन कतिलाई चिनी गुलियो भएको मनपर्छ कतिलाई थोरै भएको मनपर्छ कति डायबिटिज छ भने चिनी नहालिकन पनि त्यो इन्जोय गर्न सकिन्छ खिर वाइ नट होइन आजको दिन र आज नेपाल राष्ट्र ब्याङ्कले तोकेको वैदेशिक विनिमय दर हेर्दाखेरि पाउन्ड स्टर्लिङ एकको भाउ 104.45 रुपियाँ हजुर झन्डै 100 भनिपठाएँ मैले 100 भने नपत्याउनुहोस् है भनेर भनेको छु पाउन्ड स्टर्लिङ आज एकको खरिद दर 204.45 रुपियाँ बिक्री दर 205.26 रुपियाँ हजुर यो भयो आजको पाउन्ड स्टर्लिङ अब सुन र चाँदीको मूल्य हेर्दाखेरि आज प्रति तोला सुनको मूल्य 2,84,000 पुगेको छ 2,84,000 रुपियाँ प्रति तोला सुनको मूल्य छ र चाँदी प्रति तोलाको मूल्य चाहिँ 4,310 रुपियाँ यो भयो आजको रेट नेपाल सुन चाँदी व्यवसाय महासङ्घले तोकेको हामीले सधैँ तोलामा भन्ने गर्छौँ तपाईँ ग्राममा जान चाहनुहुन्छ भने 10 ग्रामको है यो तोला अलिक धेरै तोलामा सुन धेरै हुन्छ 11 ग्राम प्लस हुन्छ तर 10 ग्रामको मात्रै हेर्दाखेरि चाहिँ 2,43,485 रुपियाँ पर्दो रहेछ यो द यो चाहिँ 10 ग्रामको हेर्दाखेरि चाहिँ अब गीत सुन्नपर्छ फेरि तर मैले यो गीत चाहिँ सुनाउँछु प्रश्नको लागि राखिएको गजल हो आज अन्तिम दिन हो यसको त्यसैले एकचोटि फेरि सुनाऊ

यो गजल गाउने कलाकार यसलाई संगीत पनि उहाँले नै गर्नु भएको, संगीतले सजाउनु भएको पनि हजुर उहाँ को हुनुहुन्छ नाम मात्रै बताउनुहोस् है। अब आठ बजीसम्म आधी घन्टा जति बाँकी रहेको छ, प्रश्न यही नै हो यो साताको लागि राखिएको। अब यो नौ बजीभन्दा अगाडि त लक्की ड्र हुन्छ, एकजना लक्की विनरको नाम निस्कनेछ ड्रबाट, अनि उहाँले पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको पुरस्कार। अब एउटा गीत सुनाउँदैछु, पूर्वेली लोकगीत, इन्जोय गर्नुहोस्।

अब आजको राशिफल सुनौ आउनुहोस्। सबभन्दा पहिले मेष राशि। मेष राशिको आज आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ होलान्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय छ आज। वृष राशि। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहला। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि होला। व्यापारमा राम्रै फाइदा हुनेछ। मिथुन राशि। तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउला। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिएला। कर्कट राशि। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउने होला। समस्या दर्शाउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि भविष्यको लागि सम्भावना खोजी गर्ने समय देखिन्छ। पालो सिंह राशिको। अब काममा साथीभाइको सहयोग जुट्ला। धन तथा ज्ञानको भण्डार बढ्नेछ। जीवनशैली आनन्दमय रहनेछ आज। र आज सत्कार पनि पाइनेछ अतिथिको रूपमा। आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ। कन्या राशिलाई प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा विजयी हुने सम्भावना छ। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिएला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। तुला राशिलाई आज अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति सहुलियत वा विशेष अवसर प्राप्त हुने समय छ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिएला र व्यापारमा आज फाइदा हुनेछ। वृश्चिक राशिको भने आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। ध्यान दिनुहोला। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौताहरू तोडिन सक्छन् र आज अरूको भरले मात्रै काम पूरा हुन गाह्रो हुन्छ। धनु राशिको भने विभिन्न उपहार प्राप्त हुने समय छ आज। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएको काम बन्ने र नयाँ काम आरम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिएला। मकर राशिको आज बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनज्ञ धन लाभ होला। मेहनतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ र विचारले धेरैलाई आकर्षण गर्ने समय पनि छ। कुम्भ राशिको भने नयाँ कामको प्रस्ताव आउला आज। साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनज्ञ धन आर्जन पनि होला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट पनि होला आज। आज अन्तमा मीन राशिको राशिफल हेरौँ। छिमेकमा असमझदारी बढ्ने देखिएकोले होसियारी साथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यापारमा लगानी बढाउनु पर्ने समय छ। खर्च लागि पनि यात्रा गर्ने अवसर भने जुर्नेछ। राशिफल यति नै। राशिफल मीन राशिको राशिफल सँगसँगै आज सकियो। नेपाली पात्रबाट हामीले राशिफल राखिसकेका छौँ। अब एकछिन गीत सुनौ। फेरि एउटा लोक भाकाहरू सुन्न रुचाउनुहुन्छ यहाँहरूले, त्यसैले रामजी खान र देवी घरती कृष्ण उहाँहरूले गाउनुभएको, कृष्ण लामिछाने उहाँहरूले गाउनुभएको गीत छ यो क्षणमा। हामी यो गीत फेरि एकचोटि सुन्दैछौँ।

0: रेडियो
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

छोटो मिठो गीत हामीले सुन्दै थियौँ अहिले। यो गीत गाउने कलाकारको नाम आचुरिया बोरपात्रा, मैले बुझिन। हजुर यो सायद यो मिस्टेक भएको हो कि त, तर नाम चाहिँ आचुरिया नै हो, अलिकति पछाडिपट्टि बोरपात्रा लेखेको रहेछ। यो उहाँको निकनेम हो अथवा उहाँको टाइटल हो अथवा के हो, मैले अलिकति यसलाई ठम्म्याउन सकिनँ, तर पनि मिठो रहेछ गीत चाहिँ, इन्जोय गरेँ मैले, तपाईँले पनि गर्नुभयो होला। बिहानको 7:46 गएको छ बिहानको यहाँ बेलायतमा। नेपालमा चाहिँ दिउँसोको 12:01 गइसक्यो, ब्रुनाई र हङकङतिर दिउँसोको 2:46 गइसक्यो। अब यो साताको लागि राखिएको यो प्रश्न एकचोटि फेरि पनि सुनाउने बेला भएको छ। एउटा गजल राखेको छु मैले, यो गजल गाउने कलाकार को हुनुहुन्छ भनेर भनिरहेको सोधिरहेको थिएँ यो साताभर नै, र अब तपाईँले अब अन्तिम प्रयास गर्न सक्नुहुन्छ फेरि आज कतिको होइन छुटेको छ भने। अब आज यो प्रश्न एउटा सिम्पल गजल हो, क्यारे सुनाऊ अलिकति।

वाव आँखाले हान्ने है कस्तो होला त मध्यरातमा कति चिलिङ सङ हो भने जस्तो लाग्छ मलाई है हुन त आफ्नो आफ्नो विचार होला मलाई चाहिँ त्यस्तो लाग्छ तपाईँले यही गीत सुन्दा तपाईँले अर्कै अनुभव गर्नुभएको हुनसक्छ अथवा अर्कै अर्थ लगाउनु भएको पनि हुनसक्छ अथवा तपाईँको मनमा कुनै अर्कै भावना आएको पनि हुनसक्छ होइन तर यो गीत सुन्दाखेरि चाहिँ एकान्तमा अलि सुन्नुपर्छ अलि राति होइन अलिक डर लाग्ने एनिवे खालको गीत रहेछ भन्ने लाग्छ मलाई चाहिँ है त्यो आफ्नो आफ्नो अनुभव हो आफ्नो आफ्नो भनाइ हो आफ्नो आफ्नो विचार हो अब गीत मैले गजल सुनाइहालेँ प्रश्न यही नै हो होइन प्रश्नको उत्तर चाहिँ जवाफ चाहिँ आज अब 8 बजीसम्ममा दिनु होला 12 मिनट बाँकी छ ल 9 बजीभन्दा अगाडि चाहिँ हामी सिनोफानो गर्छौँ एकजना लक्की विनरको नाम सुनाएर मात्रै छुटिन्छौँ आजको कार्यक्रम नमस्ते युकेबाट यहाँहरूको मेसेजहरू आएका छन् हाम्रो खर्क यहाँहरूको थुप्रै कार्यक्रम सम्बन्धी जानकारी छन् अर्को घन्टामा म चर्चा गर्नेछु र अहिले 8 बजेपछिको समयमा योगजी आउनुहुन्छ है फेरि उता क्याट्रिक जानुभएको छ योगजी र उहाँ त्यहाँ यो क्याट्रिकमा चाहिँ के भइरहेको छ भने क्याप ब्याजिङ RI-26 Recruit Intake 26 नयाँ सैनिक जवानहरूको चाहिँ क्याप ब्याजिङ छ र क्याप ब्याजिङ अनि साथमा फेरि क्याट्रिकको गोर्खा कम्पनी क्याट्रिकको फेरि बर्थडे पनि छ सो दुवै चिजलाई कभर गर्न उहाँ जानुभएको छ र आज त्यहाँबाट उहाँले हालखबर सुनाउनुहुन्छ 8 बजेपछिको समयमा आउनुहुनेछ उहाँ अब गीत सुन्नुपर्छ फेरि एउटा अर्को गीत भक्त ब्यान्डको स्वरमा छ मैले यहाँनिर यहाँसँग आज यो सेयर गरौँ भन्दै थिएँ विशेष गरिकन के भने हामीले प्रयोग गर्ने जुन प्लग एडप्टरहरू हुन्छ नि प्लगमा लगाउँछौँ नि अर्को प्लग एडप्टरहरू कहिले चार्ज गर्ने कहिले के त्यहाँ घुसाउने गरिरहेको हुन्छन् चार्ज गर्नको लागि अथवा अरू अरू इक्विपमेन्ट प्रयोग गर्नको लागि होइन त्यसको सेफ्टीको बारेमा यसो हेरौँ है त सेफ्टी भन्दाखेरि पनि त्यो कतिपय एडप्टरहरू यो समरको बेलामा जुन तातिरहेको हुन्छ नि जम्मै थोक तातिएको बेलामा अलिक डेन्जर पनि हुन्छ कति कुरा त्यसलाई के वाच आउट गर्नुपर्छ के हेर्नुपर्छ जान्नुपर्ने कुराहरू केही छन् म राख्नेछु।

समय बिहानको 7:53 गयो, अझै एउटा गीत बाँकी छ यहाँलाई सुनाउनको लागि। र हामीले आज मैले चाहिँ के यहाँसँग सेयर गर्न लागेको थिएँ भने, यो गर्मी महिनामा हलिडेतिर जानुहुन्छ भने चाहिँ तपाईँ हामीले किन्ने जुन एडप्टरहरू हुन्छन् नि, अब यहाँको एडप्टर हामीले जुन प्लग्स प्रयोग गर्छौँ यहाँनिर युकेको आफ्नै स्ट्यान्डर्ड छ होइन, र यहीँबाट तपाईँ अर्को युरोपियन देशमा जानुभयो भने त्यहाँ फेरि त्यो अर्कै लाग्छ। तपाईँ हङकङ जानुभयो भने अथवा एसियन कन्ट्रीतिर जानुभयो भने त्यहाँ टु पिन प्लगहरू प्रयोग गर्नुपर्ने हुन्छ होइन, र त्यसको लागि एडप्टर हामीले प्रयोग गर् किन्छौँ। र त्यसमा अब हाम्रो फोन चार्ज गर्नको लागि अथवा अरू अरू सामानहरू प्रयोग गर्नको लागि एडप्टर किनिन्छ र त्यो त्यसमा हालिन्छ। तर यो कस्तो हुन्छ भने, यो चाहिँ ध्यान दिनुपर्ने एकदमै धेरै कुरा हुँदो रहेछ। यसमा चाहिँ हलिडे कतै समरमा, हलिडे तपाईँ अब समर सिजन छ, बाहिर जाँदाखेरि गर्मी ठाउँमा जानुहुन्छ होइन, र त्यहाँनिर तपाईँले चार्जर किनेर लग्नुहुन्छ भने चाहिँ ट्राभल एडप्टर भनौँ न, कतिपय कुराहरू चाहिँ खतरामूलक हुँदो रहेछ नि, हामीले थाहै हुँदैन कि। हामीले अनलाइनमा किन्छौँ, आजभोलि जे पनि अनलाइनमा किन्ने चलन छ, र अनलाइनमा किन्दाखेरि चाहिँ इलेक्ट्रिक सेफ्टी चाहिँ हामीलाई थाहा हुँदैन। र यो कन्ज्युमर सेफ्टी ग्रुप, इलेक्ट्रिकल सेफ्टी फर्स्ट भन्ने एउटा ग्रुप छ, ESF, र यसले चाहिँ 14 यस्ता यो एडप्टरहरू, ट्राभल एडप्टरहरू चाहिँ टेस्ट गरे अरे। जस्तो यो चाहिँ कहाँ कहाँबाट लिएर भन्दाखेरि, एली एक्सप्रेस भयो, एमाजन मार्केटबाट, इबेबाट, टिकटक सपहरूबाट लिएर चाहिँ यो टेस्ट गर्यो ESF-ले, र कतिपय 14 प्रडक्टहरूमा चाहिँ यी प्रडक्टहरूले चाहिँ युकेको सेफ्टी रिक्वायरमेन्ट फेल भयो अरे। हजुर, यो डिभाइसहरू चाहिँ यस्तो खालको डिभाइसहरू, कतिपय डिभाइस जसले यसले टेस्ट गर्यो होइन, टेस्ट गरेको डिभाइसहरू चाहिँ इलेक्ट्रिक सक बनाउने चाहिँ एकदम खतरा भयो अरे। र ESF-ले चाहिँ यी ठाउँबाट, यी ठाउँलाई जस्तो एली एक्सप्रेस भयो, एमाजन, इबे, टिकटकहरूमा चाहिँ यो हटाउन भनेर रिक्वेस्ट पनि गर्यो होइन, यी कम्पनीहरूले हटाएका छौँ पनि भनेर भनेका छन्। तर पनि हामीले कति बार्गेनहरू भेट्छौँ कि, सस्तोमा भेट्यो भनेर किन्ने गर्छौँ। हजुर, सस्तोमा साइकल भेटियो भन्दाखेरि चलाउने होइन, सजाउने साइकल आउँछ भनेर एकचोटि भनेको थिएँ मैले होइन, र त्यस्तै प्रकारले चाहिँ सस्तोमा भेटियो भनेर यो लिन्छौँ हामीले, या युनिभर्सल एडप्टरहरू हुन्छ होइन, र ESF-ले यो युनिभर्सल एडप्टरहरू टेस्ट गर्यो होइन, सेफ्टी कन्सर्नहरू पायो, यसमा सेफ्टी कन्सर्नहरू धेरै भेटियो, त्यसैले युकेको स्ट्यान्डर्ड अनुसार चाहिँ यहाँ फरक हुन्छ अलिकति। यसले चाहिँ यहाँको चाहिँ कस्तो हुन्छ भने, यो इलेक्ट्रिक सक पऱ्यो भने चाहिँ त्यो सबै बन्द हुन्छ कि, सबै घरको त्यो जान्छ, इलेक्ट्रिक इलेक्ट्रिसिटी जान्छ, न कि त्यसले तानेको ताने गर्ने होइन। यहाँको सेफ्टी अलि अर्कै छ होइन, हुन त त्यो सेफ्टी सबै ठाउँमा नै हुन्छ, तर पनि यहाँ अलि त्यो छ, र त्योसँग म्याच नहुने कतिपय यो भेटिएको छ। र यसमा चाहिँ हामीले त्यसैले गर्दाखेरि ध्यान दिनुपर्ने हुन्छ, किन्दाखेरि चाहिँ अब एकदमै राम्रो, धेरै यो रिभ्यूहरू राम्रो भएको होइन, र धेरै किनबेच भएको, राम्रो कम्पनीको त्यो किन्नु पर्यो। र यो तातिन्छ भन्ने बित्तिकै त्यो चाहिँ डेन्जर हुन्छ है, फेरि धेरै प्लगहरू छिटो तातिन्छ भने चाहिँ यो ओरिजिनलहरू हुँदैन कि, ओरिजिनलहरू कम्पनीको किन्दाखेरि चाहिँ, जस्तो फोन चार्जर पनि अस्ति नै कुरा गरेको थिएँ मैले, ओरिजिनल लिनुभयो भने त्यो तातिँदैन, नत्र मार्केटबाट त्यत्तिकै अनलाइनमा कति किन्नुभयो भने सस्तो भेट्यो भनेर त्यो तातिन्छ फेरि। र अब यो यस्तो मल्टिपल एडाप्टरहरूलाई किन्नको लागि यसो ध्यान दिने, वाच आउट गर्नुपर्ने कुराहरू चाहिँ, यो पिनहरू, त्यसको पिन चाहिँ एउटा एउटा बन्द हुन्छ, त्यो एकैचोटि सारप्प बन्द हुँदैन अरे यहाँको स्ट्यान्डर्डको चाहिँ होइन। अनि इन्टरनल पार्टहरू देखिएको छ एडप्टरमा भने त्यो चाहिँ राम्रो होइन, त्यो नक्कली प्रडक्ट भयो। अनि ग्रामरहरू, स्पेलिङहरू पनि त्यहाँनिर मिस्टेक हुन्छ अरे कि कतिपय चाहिँ एडप्टरहरूमा, त्यो पनि यसो ध्यान दिनुपर्ने हुन्छ। पिन कसरी त्यो लाग्छ, बन्द गर् हुन्छ, खोल्छ होइन, त्यसमा ध्यान दिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो ट्राभल, युनिभर्सल ट्राभल एडप्टर किन्नुहुन्छ भने पक्का राम्रोसँग, राम्रो कम्पनीबाट लिनु पऱ्यो, ध्यान पनि दिनु पऱ्यो। अब गीत सुनाउ आउनुहोस्, एसके खनाल अनि दशन थकुरीले गाउनु भएको यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ।

0: pending extradition proceedings. The 44-year-old's accused of conducting hostile surveillance at the base in Cyprus and sharing information with Iran.
1: हालसम्म सुरुङ मार्गको भौतिक प्रगति 70 र वित्तीय प्रगति 64% भएको छ। सुरुङ मार्ग 2081 माघ 11 गते ब्रेक थ्रू भएको थियो। त्यतिबेला 40% काम सकिएको थियो। सुरुङ मार्ग निर्माणको ठेक्का

0: आएका नेपालीलाई विशेष सतर्कता अपनाउन र कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी मापदण्डहरू पूर्ण पालना गर्न अनुरोध गरेको छ। पाकिस्तानको ब्रोडपिकमा चारजनाको शव फेला परेको खबर आएको छ। पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अर्सद खानले इन्स्टाग्राम पोस्ट गर्दै चारजनाको मृत्यु भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। यो खबरको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रिता दाहालले पनि घटनास्थलमा केही शव फेला परेको जानकारी आए पनि आधिकारिक पुष्टि हुन नसकेको बताउनु भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले पनि सामाजिक सञ्जाल मार्फत चारजनाको शव फेला परेको बारे जानकारी दिनुभएको छ। पाकिस्तानको ब्रोडपिक हिमालमा गएको हिम पहिरोमा परेका मध्ये दुईजनाको शव फेला परेको खबर यसअघि आएकोमा अहिले चारजनाको शव फेला परेको खबर आएको छ। चर्चित आरोही निर्मल पूर्जा सहित 10 जना पर्वतारोही बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि जनाएका छन्। बीबीसीकी केतकी मसिल अमानीका अनुसार हिमाल आरोहणमा पूर्जाको लामो अनुभव भए पनि उद्धारको अवस्था चुनौतीपूर्ण देखिएको छ।
1: He's an extremely experienced climber. He's done all of the world's 8,000 plus meter summits in just over 6 months a few years back. He does know those mountains, but of course the group have not been in contact since around midday yesterday. So the efforts are extremely dire at the moment.
0: पूर्जा सन् 2003 बेलायती सेनामा भर्ती भएर 2009 रोयल मरिन बन्नु भएको थियो। उहाँले 2012 सगरमाथा आधार शिविरसम्मको पदयात्राबाट पर्वतारोहण सुरु गर्नु भएको थियो। मधेसका चार जिल्लामा आज पनि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराहा, धनुषा, पर्सा र सप्तरीले आज पनि कर्फ्यू आदेश कायम राखेका हुन्। हिजो सिराहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनासँगै विभिन्न ठाउँमा तोडफोड, आगजनी, लुटपाट र झगडाका घटना निम्त्याएको छ। हिजो मधेसका ठाउँ ठाउँमा भएका घटनामा एकजनाको ज्यान जानुका साथै दुईजना प्रहरीसहित 20 जना भन्दा बढी घाइते भएको खबर छ। स्थानीय प्रशासनले कर्फ्यूका बेला घर बाहिर ननिस्कन अनुरोध गरेको छ। ती जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन र शंकास्पद गतिविधि देखि तत्काल सुरक्षा निकायलाई जानकारी दिन पनि अनुरोध गरेको छ। सुनसरीको दिवानगंजमा मृतकका आफन्तसँग भेट गरेपछि गृहमन्त्री गुरुङ सिराहा जान लाग्नु भएको छ। गृहमन्त्री गुरुङले गैराती दिवानगंज गाउँपालिकाको कप्तानगंज पुगेर मृतकका परिवारलाई भेट्नु भएको हो। उहाँकै उपस्थितिमा मृतकका परिवारसँग 7 बजे सहमतिमा हस्ताक्षर भएको छ। सहमतिपछि विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारलाई भेट्ने कार्यक्रम छ। उहाँले सिराहाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनसँग आधिकारिक जानकारी लिने पनि बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई निशस्त्रीकरण गर्ने, गाजाको नियन्त्रण र नयाँ प्यालेस्टिनी प्रशासनलाई हस्तान्तरण गर्ने र इजरायली सेना फिर्ता गर्ने सहमति भएको दावी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा घोषणा गर्दै यसलाई दीर्घकालीन शान्तितर्फको महत्वपूर्ण कदम भएको बताउनुभयो। थप बीबीसीका ड्यानियल बुशबाट।
2: The devil will be in the details. How quickly does the IDF withdraw? Does Hamas agree to a disarmament sort of fully of whatever weapons they have left after the end of that war? So how does Iran, of course, respond to this? Iran has been a longtime backer of Hamas in Gaza. So a lot of sort of uncertainty about where this goes.

0: धर्मेन्द्र सेवानले गाउनु भएको गीत थियो, छोटो मिठो गीत। समय बिहानको 7 बजेर अहिले 8 मिनट जानै लागेको छ। अब म एकैछिन यहाँहरूलाई आज पत्र पत्रिकाको हेडलाइनलाई पज गरिकन लैजान्छु क्याट्रिक तर्फ। एकछिनमा राख्छु पत्र पत्रिकाको हेडलाइनहरू, एकछिनमा हुनेछन्, एकैछिन प्रतीक्षा गर्नुहोला। म राख्ने नै छु जरुर, तर अहिले चाहिँ क्याट्रिकमा हाम्रो योगजी क्याट्रिकमा पुग्नु भएको छ र क्याट्रिकको क्याब ब्याजिङ हिजो सम्पन्न भएको आज भइसकेको छ भने आज बर्थडेको कार्यक्रम छ। बर्थडेको तयारी बिहानैदेखि नै भइरहेको र बिहानै उहाँहरू फिल्डमा पुगिसक्नु भएको छ, त्यसैले क्याट्रिकतर्फ म एकचोटि यहाँहरूको ध्यान आकर्षण गर्न चाहन्छु। योग भाइ रेडी हुनुहुन्छ? हेलो, नमस्ते, गुड मर्निङ योग भाइ।
1: हजुर दिदी नमस्ते, अनि सम्पूर्ण श्रोताहरूलाई पनि। वाट अ ब्युटिफुल वेदर। हामी क्याट्रिक आउँदा कहिले हावा चल्ने झरी पर्ने हुन्थ्यो, तर आज एकदमै ब्युटिफुल वेदर, एकदमै हिस्टोरिक इभेन्ट भर्खरै सम्पन्न भयो। यति बेला मसँग चाहिँ हाम्रो गोर्खा ट्रेनिङ कम्पनीको ओसी हाम्रो मेजर ज्ञान बहादुर ढेङ्गा साहब हुनुहुन्छ, र उहाँले नै यहाँ एउटा टी चाहिँ डोनेट गरेर गोर्खा कम्पनीले भर्खरै टी प्लान्टेसन सकेको छ, अनि अरू हाम्रो भाइहरू गुरुजीहरू चाहिँ उता फेरि अर्को टास्कको लागि जानुभएको छ। म उहाँसँग छोटो कुराकानी गरिहाल्छु,
0: त्यसपछि
1: अरू बाँकी। हिजो चाहिँ अब हाम्रो 323 जना भाइहरूको क्याब ब्याजिङ भयो, एकदमै राम्रो सम्पन्न भयो, र उहाँहरू विभिन्न पल्टनमा को को कति कति पढ्नु भएको छ त्यो म पछि कुराकानी गर्नेछु। अहिले चाहिँ ज्ञान साहब एकदमै बिजी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। ज्ञान साहब नमस्कार हजुरलाई।
2: भाइ नमस्कार, थ्याङ्क यू सो मच तपाईँको टाइम एन्ड एफर्टको लागि।
1: हजुर, अब 75th बर्थडे आज सेलिब्रेट गर्दै हुनुहुन्छ, तपाईँलाई ह्याप्पी बर्थडे पनि भन्न चाहन्छु है।
2: थ्याङ्क यू सो मच भाइ, अनि तपाईँलाई पनि। यो त ब्रिगेडको बर्थडे हो,
1: डेपो
2: भएको भएर।
1: हजुर, अब आज हिस्टोरिक इभेन्ट भयो, आज 75th बर्थडे मनाइरहँदा आज टी प्लान्टेसन पनि यहाँ गरियो, यो डोनेट गर्ने विचार किन भयो यो हिस्टोरिक डेमा?
2: यो चाहिँ अब 75th बर्थडे भनेपछि अब 75th एभ्री हियर एन्ड देन आउने कुरा होइन, अब नेक्स्ट भनेको एउटा सेन्चुरीमा पुग्छौँ हामी। त्यसले गर्दामा चाहिँ यो मोमेन्टमा हाम्रो RI-26 भाइहरूलाई अलिकति हाम्रो कल्चरल कसरी प्रिजर्भ गर्दो रहेछ, हाम्रो हिस्ट्रीलाई कसरी अब प्रिजर्भ गर्दो रहेछ भन्ने देखाउने हाम्रो इन्टेन्ट पनि थियो, अनि त्यही सिलसिलामा चाहिँ आज डोनेट भन्दाखेरि पनि हामी कम्पनीको पर्सपेक्टिभबाट यो एउटा ट्री प्लान्टेसन गरेर हामी फ्रीलाई चाहिँ प्रेजेन्ट गरेको भनौँ कम्पनीको लागि।
1: ओके, अब अलिकति हिजो कुराकानी गरौँ, क्याब ब्याच एकदमै राम्रो भयो, सबै भाइहरू खुसी हुनुहुन्छ जो जो जहाँ जहाँ पढ्नुभयो
2: दाइ? एब्सोल्युटली, अघि पनि मैले कुरा गरेँ भाइहरूसँग, अभियसली अब सबैले सबै भने जस्तो चोइस पाउनुहुन्न, हामीलाई पनि रेस्ट्रिक्सनहरू छन्, कोटाहरूदेखि लिएर उहाँहरूको के भन्छ अरू के अरे एरिया हामीले कन्सिडर फ्याक्टर इन गर्नुपर्छ आदि इत्यादिले गर्दाखेरिमा चाहिँ सबैले पाउनु भएको छैन, तर पनि अब हामीले अब 78% अब उनीहरूको फर्स्ट चोइस दिन सक्नु भनेको आई थिङ्क ह्युज सक्सेस जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरिमा चाहिँ धेरै भाइहरू सबै भाइहरू ह्याप्पी हुनुहुन्छ भाइ।
1: हजुर, यो अलिकति च्यारिटी कुरा सोध्न मन लाग्यो, 15,460 किलोमिटर रहेछ होइन, यसको बारेमा अलिकति भनिदिनुहोस् न।
2: हजुर दाइ, अभियसली अब बिगन बेटरमा हामी जाने प्लानिङ गरिसकेपछि अब वाट क्यान वी डु टु सपोर्ट हाम्रो जुन यो हिस्ट्री एन्ड हेरिटेजलाई प्रिजर्भ गर्नको लागि र उहाँहरूको जेनेरेसनले गर्नुभएको योगदानलाई चाहिँ सम्झिनको लागि भन्ने हाम्रो एउटा जमर्को थियो, अनि त्यसमा चाहिँ अब क्रो फ्लाइट डिस्टेन्स क्यालकुलेटिङ फ्रम नेपाल टु सिङ्गापितानी टु हङकङ टु चर्चकुक्राम टु क्याट्रिक, यो टोटल डिस्टेन्स क्रो फ्लाइट डिस्टेन्स 15,460 किलोमिटरसम्म भयो, अनि त्यसलाई चाहिँ एउटा हाम्रो ट्रेनिङ टिमले नै च्यालेन्ज लियौँ, अनि त्यसमा चाहिँ अब यो चाहिँ गोर्खा कम्पनी क्याट्रिकको मात्र नभइकन एज अ होल ब्रिगेड अफ गोर्खाजको भएको भएर हामीले ब्रिगेड अफ गोर्खाजको सबै युनिटलाई पनि रिक्वेस्ट गरेका थियौँ, उहाँले कन्ट्रिब्युट गर्नुभएको छ माइलेज कम्प्लिट गर्नको लागि। अहिले लास्ट 52 किलोमिटर आज कम्प्लिट हुन्छ, अनि त्यसमा चाहिँ सबै युनिटको जो जो साहबहरू भाइहरू बस्नुभएको छ उहाँहरू पनि यहाँको गोर्खा कम्पनीको पर्मनेन्ट स्टाफहरूसँग के अरे हिँड्नुहुन्छ 7.5 किलोमिटर इच क्याब ब्याज, हुन्छ 7 क्याब ब्याजले। यदि अब साहबहरू जो जो बस्नुभएको छैन उहाँको रिप्रेजेन्टेटिभ जो गोर्खा कम्पनीमा अलरेडी एसाइन हुनुहुन्छ उहाँहरूले चाहिँ कम्प्लिट गर्नुहुन्छ, अनि यो चाहिँ मोर टु च्यालेन्ज अनि अलिकति अब मेमोरेबल गर्नको लागि, अनि अभियसली इट विल किप पिपुल फिट एन्ड वेल बिङ।
1: अनि यो पैसा उठेको चाहिँ 4 च्यारिटीलाई भन्नुभएको थियो, अलिकति त्यसको बारेमा भन्नुहुन्छ, को कसलाई दिँदै हुनुहुन्छ?
2: हजुर दाइ, च्यारिटीको बारेमा हामी धेरै कुराहरू सोचेका थियौँ, अनि यो चोटिको सिग्निफिकेन्स गोर्खाले रिलेटेड भएको भएर हामीले गोर्खा फोकस मात्र गरेका छौँ, अनि हाम्रो गोर्खा वेलफेयर ट्रस्ट बिङ द के अरे मेन वान, किनभने हामीलाई कस्तो लाग्यो भने गोर्खा वेलफेयर ट्रस्ट हाम्रो अलिकति हार्डसिपमा स्टिल समय बिताइराख्नु पर्ने हाम्रो वेलफेयर पेन्सनर नेपालमा हुनुहुन्छ, उहाँहरू अनि उहाँहरूको जेनेरेसनले दिनुभएको योगदानले गर्दा नै आज हामी यहाँ छौँ। अनि उहाँहरूलाई हामीले सपोर्ट गरेन भने कसले गर्ने भन्ने एउटा कन्सेप्ट निस्क्यो। अनि त्यसपछि हामीले चाहिँ ल गोर्खा वर्ल्ड ट्रस्टलाई चाहिँ एज अ मेन हाउसमा चाहिँ राख्नुपर्छ। अनि सेकेन्डमा चाहिँ हाम्रो हिस्ट्री एन्ड हेरिटेज प्रिजर्भ कहाँ हुन्छ भन्दा के अरे गोर्खा मेमोरियल म्युजियममा हुन्छ। अनि योचोटिमा चाहिँ गोर्खा मेमोरियल म्युजियम नेपालको लागि हामी टार्गेट गरेका छौँ। अनि हाम्रो हिस्ट्री एन्ड हेरिटेजलाई चाहिँ प्रिजर्भ गर्नको लागि अझै इन्हान्स हुन्छ होला भनेर एउटा गोर्खा मेमोरियल म्युजियमको लागि हामी टार्गेट गरेका छौँ। अनि अर्को चाहिँ हाम्रो गोर्खा ब्रिगेड एसोसिएसन जिबिए भन्छौँ। अनि जिबिए अभियसली हाम्रो भेटरन्सहरू हुनुहुन्छ, उहाँहरू चाहिँ युके एन्ड नेपाल बोथ अनि एल्सवेयर इन्डियामा पनि हुनुहुन्छ। हाम्रो के अरे जिबिएको हाम्रो साबहरू दाइहरू म नेपालमा हुँदा भेटेको थिएँ उहाँहरूलाई। सबैलाई सहयोग हुन्छ भन्ने हिसाबले चाहिँ जिबिएलाई हामीले एउटा च्यारिटीको लागि हामीले योचोटिमा डेडिकेसन गऱ्यौँ। अनि भेरि फाइनली एउटा कम्युनिटी इङ्गेजमेन्ट पनि हुन्छ। अनि हाम्रो भिसीकले जुन डाटफोर्डमा अहिले स्ट्याच्यु बन्दैछ अनि आई क्यान सी उहाँहरूको अब अपिल के अरे डोनेसनको लागि, अनि हामी गर्खामले पनि यो बेलामा एउटा कम्युनिटी सपोर्ट पनि हुन्छ। अनि नट फर्गेटिङ हाम्रो भिसी साहब हुनुहुन्छ होइन, उहाँलाई चाहिँ अनि उहाँहरूको अब जुन अब प्रोजेक्ट कमिटी हुनुहुन्छ उहाँलाई सपोर्ट हुन्छ कि भन्ने हिसाबले हामीले उहाँहरूलाई पनि टार्गेट गरेका छौँ।
1: दिदी स्टुडियो चेक गर्न ठिकै सुन्दैछ नि होइन?
0: हजुर योग भाइ, हामीले एकदम राम्रो सुनिरहेका छौँ तपाईँलाई।
1: ओके यहाँ
0: इनफ्याक्ट तपाईँहरू दुवैजनालाई
1: हजुर राइट। अनि बर्थडे चाहिँ कसरी मनाउँदै हुनुहुन्छ पछि हामी म्यासेज अझै कट गर्नेछौँ आज।
2: रोजा भाइ थ्याङ्क यू। बर्थडे अब आजको स्किम अफ युनिभर्स क्विक कुरा गर्दामा चाहिँ अघि मैले भने हाम्रो ट्री प्लान्टेसन्स कम्प्लिट भयो। अब नेक्स्ट भनेको चाहिँ के अरे 52 किलोमिटर डिभाइडेड टु 7 क्याब ब्याजेस 7.5 किलोमिटर इच क्याब ब्याजले चाहिँ कम्प्लिट गरेर आउनुहुन्छ। 12 बजे हाम्रो गेस्टहरू आइपुग्नुहुन्छ अनि 3 बजेभित्र हाम्रो जति पनि गोर्खा कम्युनिटीको अफिसियल प्रोग्राम भन्छौँ हामी, हाम्रो कर्णल बिजी साहब दिको साहबहरूलाई फेयरवेल गर्नेदेखि लिएर बर्थडे म्यासेजदेखि लिएर सबै कुरा र चेक हाम्रो यो च्यारिटीको चेक प्रेजेन्टेसन चाहिँ त्यो बेलामा हुन्छ दाइ। अनि त्यसपछि 3 बजेपछि बेलुकी चाहिँ हाम्रो गोर्खा कम्युनिटी स्पेसिफिक जुन फेयरवेल वेलकम अनि कङ्ग्रेचुलेसन प्रोग्राम अनि त्यसमा चाहिँ नम्बर अफ अब टग अफ वार छेलो हाम्रो रेकर्ड भाइहरूलाई अलिकति टेस्ट ब्रिगेडको टेस्ट दिनको लागि चाहिँ त्यतिर फोकस गर्छौँ हामी। अनि नट फर्गेटिङ हाम्रो राजु लामाजी अहिले यहाँ हुनुहुन्छ अनि उहाँको गुडविलमा उहाँले हाम्रो रेकर्डहरूको मोरालको लागि फ्यामिली र स्टाफहरूको मोरालको लागि उहाँले चाहिँ स्टेज सेयर गर्न राजी हुनुभएको छ अनि उहाँको पर्फर्मेन्स चाहिँ हामी टुवर्ड्स एन्डमा राख्छौँ। गर्दा पनि हजुरहरू पनि बस्न भ्याउनु भयो भने आफ्टर 3 प्लिज मोर देन वेलकम एनी वान। तर 3 o'clock हामीले अफिसियल प्रोग्राम सक्नुपर्ने कारण के हो भन्दाखेरिमा हाम्रो टाढाबाट आउनुभएको साहबहरू साउथतिरबाट आउनुभएको छ, उहाँहरू ट्राभल ब्याक गर्नुहुन्छ गर्नुपर्छ, त्यसले गर्दा उहाँहरूलाई अलिकति फेसिलिटेट गर्नको लागि हामीले 3 बजे 2 फेजमा चाहिँ डिभाइड गरेका हौँ है। अनि नट फर्गेटिङ अब जस्ट गिभिङ पेज स्टिल ओपन अनि हिजो पनि निकै साहबहरूले यहाँ डोनेट गर्नुभएको छ तर इट इज अ वाइडर ओपन टु एनी वान एन्ड दोज हु विस टु स्टिल डोनेट त्यो जस्ट गिभिङ पेजमा जानुहोस् अनि हाम्रो गोर्खा कम्युनिटीको जुन सेन्ट फिडब्याक दिएको उसमा जानुभयो भने लिङ्कमा जानुभयो भने तपाईँले सबै इन्फर्मेसन पाउनुहुन्छ र इफ यु आर स्टिल के अरे थिङ्किङ अबाउट इट फिल फ्री टु डोनेट। हजुर
1: हिजो 323 भाइहरूको नाम अनाउन्स गर्दा ठिकै लाग्यो?
2: ठिकै थियो भाइ, अलिकति कतिपय नामहरू चाहिँ अलिकति लामो अनि कतिपय सरनेमहरू चाहिँ अलिकति युज टु नभएको सरनेमहरूमा अलिक कन्फ्युज हुँदो रहेछ, अदरवाइज ठिकै थियो भाइ।
1: ए राइट हुन्छ साहब, भरे भेटौँला र भरे पनि हामी कुराकानी गर्नेछौँ। आदरणीय श्रोता हाम्रो साहबलाई धेरै धेरै धन्यवाद। ओसी साहब थ्याङ्क यू अनि ह्याप्पी बर्थडे टु भरे पनि कुरा गर्छौँ।
2: थ्याङ्क यू सो मच दाजु, थ्याङ्क यू हजुर, सबैलाई ह्याप्पी बर्थडे आशु दिदी, थ्याङ्क यू सो मच।
0: हजुर हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद अनि ह्याप्पी बर्थडे टु यू। हजुर मेरो तर्फबाट त यहाँहरूलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु, एकदमै राम्रो गर्नुहोस् सधैँ जस्तो खुसी तपाईँहरूको हजुर राम्रो भइरहोस्।
1: हिजोको बर्थडेको फोटो त्यहाँ हिजो राति नै अपलोड भएको छ, त्यहाँ गएर हेर्नु होला। अलिकति मेरो क्यामेराको सेटिङ राम्रो नभएको कारणले गर्दा फोटो त्यति क्वालिटीको छैन, तैले पनि तपाईँले हेर्न सक्नुहुन्छ। अब अहिलेको यो ट्रेन पार्टेसको चाहिँ विदिन 1 hour प्लसमा म फेरि अपलोड गर्नेछु अनि बर्थडेको चाहिँ अलिक पछि तपाईँले हेर्न पाउनुहुनेछ। अलिकति तपाईँलाई जानकारी गराउँ कुन कुन युनिटमा कति कति पढ्नु भने र 1 hour जेलमा 55 पढ्नु भएको छ यसपटक, 2 hour जेलमा 55, क्युजीमा 30, क्युजेसमा 50 अनि क्युएजिआलमा चाहिँ एकदमै धेरै पढ्नु भएको भएको छ, 90 जना पढ्नु भएको छ, सायद तपाईँले थाहा पनि पाउनुभयो होला, मैले हाम्रो जिएम साहबसँग इन्टरभ्यू पनि गरेको छ र के हो ज्याला चाहिँ ग्रोइङ हुँदैछ, ग्रोथ हुँदैछ, त्यसले गर्दा चाहिँ 90 जना जानु भएको छ। ब्रिगेड ब्यान्डमा 4 जना, जिएसपिएसमा 9 जना, जिएसपिएसको चाहिँ फर्स्ट चोइस सबैले पाउनु भएको रहेछ 9 जना, 100 मा 100, अनि केजिएमा चाहिँ 30 जना पढ्नु भएको छ। सबै भाइलाई नयाँ क्याब ब्याचको लागि चाहिँ शुभकामना अनि बधाई भन्न चाहन्छु। दिदी अहिलेलाई यति नै गर्नु पर्ला, अरू चाहिँ रेकर्डेड भर्सनमा हिजो पनि भाइहरूसँग गरेको छ, हाम्रो ओसी साहबसँग पनि मैले गरेको छु, त्यो चाहिँ रेकर्डेड भर्सनमा मन्डे अनुवाद सुन्न सक्नुहुन्छ। यति नै गर्नु पर्ला दिदी, थ्याङ्क यू।
0: हजुर हुन्छ, थ्याङ्क यू योग भाइ, यहाँलाई पनि धेरै धन्यवाद छ। ल त म छुट्टिए
1: तपाईँसँगबाट, पिक्चर्स एन्ड भिडियोस हाम्रो फेसबुक पेज चाहिँ फलो गर्दै जानु होला, थ्याङ्क यू भेरी मच।
0: हजुर अफकोर्स अफकोर्स, योग भाइ जहाँ जानुहुन्छ त्यहाँबाट पिक्चरको वर्षा हुन्छ, हजुर यसो हेर्दै गर्नु होला।
1: हजुर
0: हुन्छ, थ्याङ्क यू। यहाँ हुनुहुन्छ, यही हुनुहुन्थ्यो योग भाइ, अनि उता क्याट्रिक गारिजनमा कार्यरत हुनुभएको ओसी मेजर ढेङ्गाज्यूसँग पनि हजुर कुराकानी यहाँहरूले सुन्नुभयो। र अब चाहिँ हामी अगाडि बढ्छौँ, गीत एकछिन गीत लगाऊँ, गीतले मैले ब्रेक गर्नै पर्छ, यो फेरि यहाँको हाम्रो प्रोग्रामको साइकलको रुल्स अनुसार हजुर फलो गर्दै गीत एकछिन सुनौ, अनि त्यसपछि आजको पत्र पत्रिकाको हेडलाइनहरू तपाईँ स्टिल त्यहीँ ह्याङ हुनुहुन्छ होला, म राख्नेछु, एकछिन प्रतीक्षा गर्दै गर्नुहोला।

0: BFBS Gorkha Radio.
1: Online ma ho?
2: Ah, ho.
1: Kya karte hai gareko?
2: Eh, ma. Iti ke apnu baare ma thupray samvedanshil vyaktigat vivaran haru lekhe. Ani achanak soche, kate mere unit ko suraksha lai yesbata asar ta pugdaina bhanera.
1: Eh, la la, huncha huncha.
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अनजानमा भूलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ

वेलकम ब्याक, नमस्ते. फेरि पनि 8:30 हुनै लाग्यो. बिहानको 8:27 गएको छ. अघि हामीले न्युज पेपरका हेडलाइनहरूतिर एकछिन ध्यान दिएनौँ. त्यतातिर नलागिकन हामी क्याट्रिकतिर लागेका थियौँ. क्याट्रिकमा आज क्याट्रिक गोर्खा कम्पनी क्याट्रिकको चाहिँ आज जन्मदिन र बिहानै ट्री प्लान्टेसन भइसक्यो भनेर उहाँले जानकारी गराउनु भयो. योगजी ओसी साहबसँग हुनुहुन्थ्यो त्यहाँनिर होइन, र उहाँ हजुर ओसी मेजर ज्ञान ढेङ्गाज्यूसँग कुराकानी पनि उहाँले गरिसक्नु भएको छ आज. र आजको यो कुराकानीपछि भने न्युज पेपरका हेडलाइनहरू म राख्छु, अनि एकछिनमा त हामी आजको सिनोफानोतर्फ लागि नै हाल्छौँ. तपाईँहरूको अलमोस्ट एन्सरहरू आइसकेको छ. आन्सर त निकै धेरैको रङ पो आइरहेको छ हजुर. एनिवे, आज पत्र पत्रिकाका हेडलाइनहरू अब यतिखेर म क्विक हेर्न लागिरहेको छु. आज चाहिँ यो पत्र पत्रिकामा यहाँहरूले धेरै यो फुटबल खेलाडीको तस्विर देख्न सक्नुहुन्छ. फुटबलको कुरा छ आज धेरै, र फुटबलको फुटबललाई चाहिँ अब आउने गेमलाई वर्ल्ड कपलाई नै बोइकट गर्ने कुरा यहाँ गरिएको रहेछ. किन भन्दाखेरि अहिले यो युरोपियन फुटबल एसोसिएसनका मेम्बरहरू मिलेर लगायत अरूले पनि हो, झन्डै 55 युएएफए युरोप्स फुटबल गभर्निङ बडी यो ले चाहिँ अहिले वर्ल्ड कप जस नै बोइकट गरिदिने, नखेल्ने, हामी भाग नलिने भनेर भनेका रहेछन्. इङ्ल्यान्ड, स्पेन, फ्रान्स, जर्मनी होइन, उनीहरूले पनि भनेका छन् र अरूले पनि भनेका छन्. यो किन भन्दाखेरि चाहिँ आज यसैको बारेमा धेरै चर्चा हामीले देख्न सक्छौँ. र फुटबललाई चाहिँ अलिकति यो फुटबललाई व्यापारतर्फ हुन त व्यापार नै हो एक किसिमले हेर्ने हो भने होइन, तर पनि यो फुटबललाई चाहिँ सेल अफ गर्ने प्लान, जुन यसको सेयर सेल गर्ने प्लान भनौँ न, फिफाको प्रेसिडेन्टले चाहिँ फिफाको प्रेसिडेन्ट जोनी इन्फान्टिनो हजुर जोनी इन्फान्टिनोले चाहिँ उहाँले चाहिँ सेल अफ गर्नु यो फुटबलको चाहिँ को लागि चाहिँ सेयर सेल अफ गर्न खोज्नु भएको प्राइभेट इन्भेस्टरहरूलाई, निजी लगानीकर्ताहरूलाई चाहिँ यो सेयर बेच्न खोज्नु भएको कारणले गर्दाखेरि चाहिँ यसको विरोधमा धेरैले आवाज उठाएका छन्. र यो एउटा किसिमको 55 युएएफए नेसनहरूले चाहिँ यो वर्ल्ड कप भनेको सेलको लागि होइन भनेर भनेको छ. सेल चाहिँ वर्ल्ड कपमा नै उनी चाहिँ सेल गर्ने भन्ने कुरा गरिएको रहेछ. त्यसले गर्दाखेरि यस्तो हो भने चाहिँ हामी वर्ल्ड कपमै भाग लिनौँ भनेर इङ्ल्यान्डले समेत भनेको छ र सबैले त्यहाँ मिलेका छन्. सो यो एउटा प्रसङ्ग आज पत्र पत्रिका भरि नै आएको छ. किन भन्दा फुटबल यो गेम भनेको चाहिँ यो प्राइभेट सेलको लागि होइन भनेर उहाँहरूले भन्नुभएको, र यस्तै अब यो गरियो भने चाहिँ हामी खेल्दैनौँ भन्ने कुराले गर्दाखेरि पत्र पत्रिकामा चर्चा आएको हो. र यो यसमा चाहिँ उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सन इन लो को भाइ मुछिएका रहेछन् कि ब्रदर मुछिनु भएको रहेछ, अथवा अहिलेका अमेरिकाका प्रधान राष्ट्रपतिको सन इन लो को ब्रदर को चाहिँ क्यापिटल फर्म रहेछ यो न्युयोर्क भेन्चर क्यापिटल फर्म थ्राइभ क्यापिटल, यो चाहिँ इन्भल्भ भएको रहेछ त्यहाँनिर हजुर. झन्डै 3.1 बिलियन पाउन्ड बराबरको सेल अफको कुरा यहाँ इन्भल्भ भएको छ. त्यसैले गर्दाखेरि खेलाडीहरू र सबैजनाले चाहिँ यसलाई अब मानेका छैनन्. त्यही कुरा नै आज पत्र पत्रिकामा आएको छ. धेरै सबैले नै पत्र पत्रिकामा यो अगाडि हामीले देख्न सक्छौँ. र अर्को विषय भनेको फेरि आज हामीले यहाँनिर काउन्सिल ट्याक्स बढ्न सक्ने सम्भावनाका कुरा देखिन्छ. 2030 सालसम्ममा चाहिँ काउन्सिल ट्याक्स वर्षको 500 पाउन्डसम्मले बढ्न सक्छ भन्ने कुरा गरिएको छ. र यसमा सबैतिर हो, फेरि एक ठाउँमा मात्रै होइन, यो झन्डै 43% नै बढ्ने भनेर भनिएको रहेछ. यो अनुमानित हो 2030 सालसम्ममा. अब भनेपछि निकै धेरैले एभरेज हाउस होल्डले 500 पाउन्ड जति तिर्नुपर्छ भनेपछि यो पढ्ने कुरा सम्भावनाको कुरा हो. हरेक पोस्ट कोडले तिर्नुपर्छ र यो नयाँ सरकार भन्दाखेरि पनि नयाँ प्रधानमन्त्री आउनुभएपछि अरू अरू तिरबाट घटाएर उतातिर स्टाम्प ड्युटीहरू घटाउने भन्नुभएको छ होइन. अब यता काउन्सिल ट्याक्सतिर बढ्ने सम्भावना यसरी देखिन्छ र यो पत्र पत्रिकामा आइरहेको छ निकै धेरै नै आज. र अर्को प्रसङ्ग फेरि बढ्ने कुरा यहाँ हेर्दाखेरि चाहिँ अब अहिले ब्याङ्क अफ इङ्ल्यान्डका गभर्नरले भन्नुभएको कुरा पनि आज पत्रिकामा छ.
यसमा चाहिँ यहाँ इङ्ल्यान्डको बेलायतको चाहिँ अर्थतन्त्र नबढ्ने सम्भावना अहिले चाहिँ देखिन्छ, एकदम थोरैले मात्रै बढ्ने, जति धेरै बढ्नुपर्ने थियो त्यो नबढ्ने र अझै ड्रप हुन सक्ने सम्भावना, नबढ्ने सक्ने सम्भावना चाहिँ देखिन्छ भनेर उहाँले भन्नुभएको छ। र यो चाहिँ सब कारण के कारणले गर्दाखेरि भन्दाखेरि हाई पेट्रोल र एनर्जीको कस्ट होइन, पेट्रोल र ग्यासको एकदमै धेरै मूल्य वृद्धि भएको, जब मार्केट विक जब डेटा भएको कारणले गर्दाखेरि र मोर्गेज बढिरहेको कारणले गर्दाखेरि चाहिँ मानिसहरूको कन्फिडेन्ट कम भएको र उनीहरूले खर्च कम गरिरहेका छन् र उनीहरूको स्पेन्डिङ पावर कम भएको होइन, उनीहरूले खर्च गर्ने जुन कन्फिडेन्ट विश्वास हुन्छ उनीहरूमा आत्मविश्वास त्यसमा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब यहाँको ग्रोथ अलिकति कम हुन सक्ने भनेर भनाइ छ आउने दिनहरूमा। अब यो इन्फ्लेसन रेट हुन त जुन महिनाको 2.6% आयो, तर पनि अब आउने दिनहरूमा यो वर्षको अन्तसम्ममा बढेर 3.2%सम्म पुग्न सक्ने सम्भावना भएको कुरा चाहिँ ब्याङ्क अफ इङ्ल्यान्डले अहिले जानकारी गराएको छ। सो त्यो हुँदैछ, इन्फ्लेसन रेट अझै बढ्ने, महँगाई वृद्धि दर हुने सम्भावना अझै धेरै, अब तत्काल हुँदैन, हामीले सबैले अनुभव चाहिँ गरिरहेका हुन्छौँ, तर यसको आँकडा डाटा चाहिँ अलिक पछाडि आउँछ होइन, त्यसले गर्दाखेरि त्यो छ। अगाडि अहेड हेर्दाखेरि चाहिँ तपाईँ हामीले के गर्नुपर्ने हो त्यो ध्यान दिनुपर्ने हुन्छ। यस्तै गरिकन अहिले यहाँनिर उता कन्जर्भेटिभका लिडर केमी बेडनोकले के भन्नुभएको छ भन्ने कुरा पनि आएको छ। यहाँ यो नेट जिरोको कारणले गर्दाखेरि हामीलाई यहाँ झन् धेरै महँगो पर्न गएको छ भनेर उहाँले भन्नुभएको रहेछ। यो नेट जिरो चाहिँ हामीले अब 2050 सालसम्म नेट जिरो गराउने, यहाँनिर चाहिँ बेलायतलाई त्यो टार्गेट मिट गर्ने भनेर भनिएको छ। अब यो यसले गर्दाखेरि झन् धेरै खर्च यहाँ भइरहेको छ अरे। यो पोलिसी चाहिँ कस्तो भने, अब यसलाई क्लाइमेट चेन्ज सबैतिर भइरहेको छ विश्वव्यापी रूपमा नै, अल ओभर द वर्ल्ड, तर प्रश्न चाहिँ के छ भने यो पोलिसीमा चाहिँ हामीले चाहिँ कति कसरी एक्ट गर्ने त, यो अफोर्डेबल कसरी बनाउने र यसमा इमानदारी कति हुनुपर्ने भन्ने कुरा चाहिँ ध्यान दिनुपर्छ। अब नेट जिरो भनेर चाहिँ यति धेरै खर्च गरेर मात्रै हुँदैन, हामीले मात्रै गरेर पनि हुँदैन यो भनेर उहाँले भन्नुभएको छ। र यो नेट जिरोलाई बरु यसलाई चाहिँ उहाँले यो एउटा एकदम खाली खाली स्लोगन जस्तो मात्र, नारा जस्तो मात्र भएको छ, हामीले मात्रै गरेर पनि हुने कुरा आएन, यसमा खर्च अझै धेरै भएको छ। लास्ट इयरको खर्च मात्रै 850 मिलियन पाउन्ड बराबरको खर्च भयो स्टाफ खर्च, यो नेट जिरोको लागि भनेर जुन स्टाफ यो नेट जिरो डिपार्टमेन्ट बनाइएको छ त्यसमा 13,000 अफिसियल्सहरू अहिले काम गरिरहेका छन्, जसलाई जसको खर्च चाहिँ 850 मिलियन पाउन्ड बराबरको रहेको छ। ब्रिटिस इन्डस्ट्रीको यो नेट जिरोको इकोनोमी रिपोर्ट चाहिँ अब एक्रोस द इनर्जी म्यानुफ्याक्चरिङ कन्स्ट्रक्सन इन्जिनियरिङ प्रोफेसनल सर्भिसहरू हेर्दाखेरि 1.1 मिलियन पाउन्ड बराबरको छ, त्यसैले गर्दाखेरि यसलाई पनि ध्यान दिनुपर्छ हामीले भनेर उहाँले यो प्रसङ्ग पनि राख्नु भएको छ। अनि हजुर, वाइल्ड फायर सोफोकमा भएको वाइल्ड फायरको प्रसङ्ग पनि आज आइरहेको नै छ र एकदमै यहाँ बेलायतमा पनि फ्रान्स र स्पेनतिरको कुरा गर्दैथ्यौँ, बेलायतमा पनि आग लागि भयो र यो नोफोक एरियामा हो, त्यतातिर कति हलिडे पनि गइरहनु भएको छ होला होइन, र सोफोक वुडल्यान्डमा हो यो वेडन्सडे बुधबार दिउँसो चाहिँ आग लागि सुरु भएको र रिपोर्ट आएको, झन्डै बुधबारको 5:30 बजेतिर चाहिँ यो इमर्जेन्सी सोफोक फायर एन्ड रेस्क्यु सर्भिसलाई फोन पनि कल पनि गयो, रिपोर्ट गयो र त्यसपछिबाट निभाउने प्रयास भयो होइन। झन्डै 210 फुटबल पिच बराबरको एरिया 150 हेक्टरमा चाहिँ थर्सडे बिहिबार हिजो साँझसम्म चाहिँ त्यो आगो फैलिएको थियो र यही कुरा नै आज पत्र पत्रिकामा उल्लेख गरेको छ। र सफोकको वाइल्ड फायरमा एउटा घटना चाहिँ के भएको रहेछ भने, एउटा फ्यामिली जो चाहिँ उता फ्रान्सको आगलागीबाट फर्केर आएका, त्यहाँबाट चाहिँ त्यहाँको ट्रिपबाट फर्केर यता आएका, भरे आफ्नो होम कन्ट्रीमा आउँदा घरमा आउँदाखेरि त्यतैतिर पनि 150 हेक्टरमा आग लागि हुँदाखेरि फेरि उनीहरू त्यही त्यसैको भनौँ न वरिपरि हिँड्दा गिर्दामा उनीहरू परेको, उनीहरूकै घरको छेउछाउमा आग लागि भएको कारणले गर्दाखेरि फेरि उनीहरूको यो अर्को अनुभव भनेर पनि त्यहाँ लेखिएको रहेछ। यति नै गरौँ पत्र पत्रिकाको खबरहरू, अब एकछिन गीत सुनौँ, छोटो गीत सुनेपछि आज हामी फेरि अब चिनोफानोतिर पनि बिस्तारै लाग्नुपर्छ होइन, तयार हुनुहुन्छ होला, तपाईँहरूको एन्सर मेसेजहरू अलमोस्ट सबैको आइसकेको छ, अब चिनोफानोतिर पनि लाग्नुपर्छ हामी, एकछिन प्रतीक्षा गर्दै गर्नु होला। आजको पत्र पत्रिकाको हेडलाइनहरू मैले अलिक पछाडि राखेँ,
क्याट्रिकतर्फ हामी लागेको कारणले गर्दाखेरि त्यहाँको इम्पोर्टेन्ट कुरा आज बर्थडे क्याट्रिकवासीले क्याट्रिकको गोर्खा कम्पनी क्याट्रिकले मनाउँदैछन्। त्यसैले गर्दाखेरि योगजी त्यता लाग्नु भएको छ, त्यसैले उहाँले छोटो रिपोर्ट पनि हामीलाई दिइसक्नु भयो। अब सुनिता थेकिमले गाउनुभएको गीत सुन्दैछौँ।

तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: हामीले अहिले सुन्दै थियौँ मेघ लामाले गाउनुभएको चड्के गीत थियो. अब पाउने नौ भएछ, पाउने नौ, नौ बजीसम्म मात्र हामी साथै रहन्छौँ. यहाँहरूको लागि मेसेजहरू थुप्रै नै छन्, तपाईँहरूले पठाउनुभएको मेसेज लभली लभली मेसेजहरू छन् होइन. अनि यस्तै गरिकन तपाईँहरूको उत्तरहरू पनि आएका छन्. हाम्रो कृष्ण चामलिङ दाजु निकै पछि आउनुभयो है. उहाँले चाहिँ आज चाहिँ पक्का उहाँको त मुक्तकमै पठाइदिनु भएको छ के अरे उहाँको उहाँको अब बोल्ने बानी लेख्ने बानी सबै होइन, मुक्तकमै बोल्ने बानी पऱ्यो भनेर भन्दै हुनुहुन्थ्यो अस्ति है. अनि उहाँले आज पठाउनु भएको मेसेज म राख्छु, तर पहिले चाहिँ यो तपाईँहरूको कार्यक्रम सम्बन्धी जानकारी पनि राखौँ. बर्थडेको विस गर्दै हाम्रो मनु दिदीले पनि आफ्नो स्पेसल साथीलाई भन्नुभएको छ होइन, तपाईँहरूको पनि फ्रेन्ड, हामी एकछिनमा रिभिल गरौँला कसको बर्थडे भनेर. अहिलेलाई यो तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा गर्न चाहन्छु. हाम्रो खर्क गुरुङ मामा होइन, हाम्रो रामकृष्ण गुरुङ मामा, उहाँले चाहिँ आफ्नो भोइस मेसेजमा नै पठाउनु भएको छ कि उहाँहरूको भेलाको बारेमा जानकारी अलिकति सुनिहालौँ है त.
1: भाइजी, हाम्रो अगस्तको 16 गते आइतबार बिहानको 11 बजेबाट बेलुको 8 बजेसम्म 2026 हाम्रो 1970 मरेर 80 वर्ष भएको पार्टी ओजन रेस्टुरेन्टमा हुँदैछ भाइजी. नेपालबाट आएको कलाकार प्रिय गुरुङ, अञ्जुपिका शर्मिला गुरुङको साथमा हामी नम्बरीहरू सबैले एकदम इन्जोय गर्दैछ भाइजी. र भाइजी, यो प्रोग्राम तपाईँले हरेक दिनमा सुनाइदिनुलाई आनन्द गर्दैछ भाइजी.
0: हस् मामा, थ्याङ्क यू. हजुर, मैले यहाँनिर समयले भ्याएसम्म र मौका मिलेसम्म हामी सुनाउँछौँ पक्कै पनि है. र त मामाहरूको कार्यक्रम अगस्त 16 बारेमा उहाँले जानकारी दिनुभयो ओजन रेस्टुरेन्टमा हुने. र अब अहिले अब आज त 31 तारिक भइहाल्यो, भोलि शनिबार 1 तारिक, भोलि त झन् धेरै कार्यक्रमहरू छन् यहाँहरूको. यलम्बर संस्कृति स्मृति दिवस भयो होइन, यो चाहिँ तपाईँहरूको कार्यक्रम वान आर इन्टेक कप पनि छ भोलि नै यही फिल्डमा वानाजिआरको. उखलडुङ्गा जिल्ला किराँत राई समाज युकेको वार्षिक भेला पनि छ भोलि फेलथाममा. अनि लमजुङ समाज युकेको पनि भेटघाट कार्यक्रम छ एल्डरवुड लेजर सेन्टर अल्डरसेटमा भोलिकै कुरा. पर्सि 2 अगस्तमा चाहिँ गुल्मी जिल्ला समाजको वार्षिक भेला छ है, उहाँ धुमधामका साथ यो भेला मनाउँदै हुनुहुन्छ फेलथाम लन्डनमा. रावाखेला सेरो फेरो एनुअल गेट टुगेदर 8 अगस्तमा छ गार्थिल कलेज ब्राकनेलमा छ. तनहु समाज युकेको पनि 8 अगस्तमा अर्को कार्यक्रम छ, यो चाहिँ एल्डरवुड लेजर सेन्टर अल्डरसेटमा 8 अगस्तमा. अर्को कार्यक्रम चाहिँ सेन्ट साइमन चर्च आसफोर्ड केन्टमा 4 बजेदेखि दिउँसोको कार्यक्रम हो. र यो कार्यक्रम चाहिँ रुक्साना लिम्बूको एकल कार्यक्रम छ, उहाँले युके टुर गर्दै हुनुहुन्छ र विभिन्न ठाउँमा यी कार्यक्रमहरू रहेका छन्. सो आगामी दिनको कार्यक्रम भयो, अझै अरू पनि छन् पछिल्लो समयमा हामी राखौँ. अहिलेलाई यति नै गरिकन अगाडि बढ्नुपर्छ, तपाईँहरूको मेसेज यहाँनिर छ, अब छिनोफानोतर्फ पनि लाग्नुपर्छ. कृष्ण चामलिङ दाजुको यो मैले अब अलिक राम्रोसँग भन्न सक्छु कि सक्दिनँ, तै पनि राख्ने कोसिस गरौँ है. तपाईँले सोचे जस्तै नसकेला तर पनि एकदम रमाइलो प्रसङ्ग लेख्नु भएको छ उहाँले. 1-2 दिन बिएफ बेसबाट टाढा भएको मनै पागल भए जस्तो भो नि लैलै. 1-2 दिन बिएफ बेसबाट टाढा भएको मनै पागल जस्तो भो नि लैलै. आँसु त कति झऱ्यो झऱ्यो साउनमा वर्षेनी बादल जस्तै भो नि लैलै. कति सम्झाउँछु मान्दैन फत्राक फत्राक हुन्छु. कति सम्झाउँछु मान्दैन फत्राक फत्राक हुन्छ. चुड्के तालमा बस्ने मादल जस्तै भो नि लैलै. त्यसैले आज त दही चिउरा खाँदै सुन्दैछु हजुर हो. बिछोडको पीडाले टुक्रिएको मनलाई एकै ठाउँ तुन्दैछु हजुर हो. तपाईँहरूलाई दिक्क नलागेको पनि 1 हप्ता पो भइगयो त गाँठे. त्यसैले साउन 15 शुभकामना मुक्तकमै भन्दैछु हजुर हो. तपाईँहरूलाई दिक्क नलागेको पनि 1 हप्तै पो भयो त गाँठे. त्यसैले साउन 15 शुभकामना मुक्तकमै भन्दैछु है हजुर हो भनेर उहाँले मुक्तक हजुर शुभकामना पठाउनु भएको छ है. साउन 15 खिर खाने दिन, आज खिर पाक्दैछ कतिको घरमा. हाम्रो कृष्ण गुरुङ बहिनीले अघि वेस्ट रिटर्न लन्डनबाट आज त अब खिर पकाउन लागे है किचनतिर, अब खिर खाएर कामको ट्रेनिङमा जाने हो एकछिनमा भनेर उहाँले पठाउनु भएको थियो अघि नै है. र यस्तै गरिकन अरू हाम्रो थुप्रै आउनु भएको छ तपाईँहरू. हजुर, दिपेन्द्र प्रजापतिजी जापानबाट, आशा दिदी मेरो लभली नमस्ते मात्र है भनेर भन्नुभएको छ. भिजी हुनुहुँदो रहेछ उहाँ. अनि हाम्रो मनु राजा दिदीले पनि आज बर्थडे रिक्वेस्ट गर्नुभएको छ है. आज स्पेसल रिक्वेस्ट छ हाम्रो. उहाँ एकदम हाम्रो एक तपाईँ हाम्रो सबैको साथी धनु गुरुङ. धनु गुरुङ बहिनी आज आउनु भएको छैन. किन आउनु भएको छैन भन्दाखेरि उहाँ चाहिँ पुरा टुरमा जानुभएको छ कि, बर्थडे टुरै भन्नु पऱ्यो. हजुर, अनि उहाँलाई शुभकामना भनेर हाम्रो मनु राणा दिदीले लन्डनबाट चाहिँ मेसेज पठाउनु भएको छ र उहाँले नै लेख्नु भएको यो. हाम्रो आज चाहिँ आशा बहिनी आज बर्थडे गीत सुनाइदिनुहोस् न है, शुभकामना भरि बाई तारा देवी. अनुप ब्रदर र धनु गुरुङ सिस्टरको लागि एडभान्स, इन एडभान्स प्लिज. उहाँले यो गीत पठा बजाइदिनुहोस् है, बर्थडे गीत. आज चाहिँ उहाँहरूको लागि स्पेसल उहाँ बर्थडे एडभान्समै बजाइदिनुहोस् ल भनेर उहाँले भन्नुभएको छ. ओके, उहाँहरूको भोलि स्पेसल दिन रहेछ. सो उहाँहरू अहिले उता नर्थतिर जानुभएको छ. यो फ्यामिली टुर, बर्थडे टुर सबै उहाँहरूको हो क्यारे होइन. त्यसैले शुभकामना भरि हाम्रो धनु बहिनी, उहाँको प्यारो जीवनसाथी अनुप भाइ दुवैजनालाई ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छौँ. अनि हाम्रो मनु दिदीको तर्फबाट, उहाँले नै विशेष यो पहल गर्नुभएको छ, मनु दिदीको तर्फबाट चाहिँ एकदम शुभकामना दुवैजनालाई, मुरी मुरी धेरै धेरै शुभकामना जन्मदिनको अवसरमा भनेर उहाँले यो विश गर्न चाहनु भएको छ. एकछिन सुनौ तारा देवी, तारा देवीलाई.

ह्याप्पी बर्थडे टु यु हाम्रो धनु गुरुङ बहिनी फानपुर निवासी अनि उहाँको प्यारो प्यारो जीवन साथीलाई उहाँहरूको बर्थडे एकदमै नजिक नजिक पर्दो रहेछ दुवैजनालाई ह्याप्पी बर्थडे विस गर्न चाहनु भएको छ हाम्रो मनु राणा ज्यूले उहाँ लन्डनबाट आउनुभएको छ र हाम्रो उहाँहरू दुईजनालाई धनु बहिनी अनि अनुप ज्यूलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भनेर उहाँले यो गीत बचाइदिनु होला है भनेर भन्नुभएको थियो त्यसैले गर्दाखेरि हाम्रो पनि शुभकामना यहाँहरू दुवैजनालाई अब गीत हामीले अस्तिदेखि सुनिरहेको गीत अलिकति सुनाएँ है किन भन्दाखेरि अब फाइनल यो टाइममा आइसक्यौँ एन्सर तपाईँहरूको अलमोस्ट आइसक्यो सबैजनाको अघि नै हो धेरैले आज मेसेज पठाउनु पनि भएको छ गीत ब्याकग्राउन्डमा राखेको छु अब ड्र गर्नुपर्छ थ्याङ्क यू यहाँहरूलाई अघिदेखि ओम थापा दाई केबी तामाङजी पनि निकै पछि आउनुभयो हुमा लिम्बू झुम्बहादुर गुरुङ खर्क गुरुङ मामा विष्णु गुरुङ नुतन भुषाल नारायण सापकोटा शोभा गुरुङ मनु गुरुङ नीता राई थाम राई शेर हाम्रो टङ्क शेरचन्दज्यू दिल कुमारी लावती उहाँ चाहिँ हाम्रो एक्चुअली उहाँले चाहिँ आफ्नो मिसेसको आइडी चलाउनुहुन्छ कि हाम्रो ओके उहाँ चाहिँ रामप्रसाद लिङदेनज्यू डोनकास्टरबाट 7 महिनाको झापाको बसाइपछि नेपालको बसाइपछि फर्किए बहिनी डोनकास्टर वेदर राम्रो छ भनेर उहाँले भन्नुभएको छ ल वेलकम ब्याक दाजु यहाँलाई नेपालमा प्रायः पनि हामीलाई सम्पर्क गरिरहनुहुन्थ्यो आउनुभएछ अनि यस्तै गरिकन हाम्रो टिका पूर्जा बलराम आले कृष्ण चामलिङ दाजु खिमकला थापा छवि थापा देवबहादुर गुरुङ ज्ञानु गुरुङ खिमबहादुर गुरुङ कृष्ण गुरुङ हरिकला थापा धनु गुरुङ यतै मा ओके धनु गुरुङ बहिनीले पनि पिक्चर पठाइदिनु भएको छ कि हामीलाई वा फाइनली उहाँले पिक्चर पठाइदिनु भएको छ है ओके सानो मात्रै एनिवे अब अर्को श्रोता हाम्रो धन्दाई पनि आउनुपर्छ दुर्गा गुरुङ देवेन्द्र गुरुङ मनु राणा दिपेन्द्र प्रजापति गोपाल गुरुङ धनु बहिनी थ्याङ्क यू फर द विसेस दिदी सुन्दै हुनुहुँदो रहेछ यस उहाँले पिक्चर पठाइदिनु भएको छ यहाँ छु है आज यताबाट भनेर हाइकिङ जाने बेला सुन्न पाइयो अब इनर्जीले हाइकिङ गर्ने हो भनेर भन्नुभएको छ उतातिर नर्थतिर जानुभएको छ आज हाइकिङमा लौ त धनु बहिनी विश यु अल द बेस्ट इन्जोय गर्नुहोस् तपाईँको टाइम यही हो है आन्सर यही हो मैले यो जुन बजाइरहेको छु नि आन्सर ब्याकग्राउन्डमा हजुर परी हो या विष हो शक्ति बल्लभले गाउनु भएको गीत हो यो शक्ति बल्लभ आन्सर

एन्सरको गीत सुनाइरहेको थिएँ मैले. हजुर, यसपालिको एन्सर गीत गाउने कलाकार, यो गजल गाउने कलाकार शक्ति बल्लभ हुनुहुन्छ. हजुर, अब तपाईँहरूमध्ये को विनर हुनुहुन्छ उहाँको नाम त मैले निकाल्नै पर्यो, जानै बेला हुन लागिसक्यो है आज त. ओके, एकजनाको नाम त आइसक्यो त. हजुर, लु है गयो एसएक्सतिर. यसपालिको चाहिँ एसएक्स निवासी रामबहादुर राई, तपाईँको नाम आयो, वेल डन, बधाई छ तपाईँलाई. र अन्य श्रोता जो जतिले ट्राई गर्नुभयो यहाँहरूलाई पनि धेरै धेरै बधाई धन्यवाद भन्न चाहन्छु. र ट्राई गर्नुभयो, उत्तर मिल्नु मिल्यो मिलेन होइन, थाहा पाइसक्नुभयो तपाईँहरूले. ल त सुन्दैछु है भनेर हाम्रो ताराप्रसाद चेम्जोङजीले लेख्नु भएको छ भर्खरै. गोपाल गुरुङ पनि आइपुग्नु भयो, खिरखानी दिनको शुभकामना सबैलाई भनेर बेजिङ स्टकबाट. हजुर, लौ त खिर इन्जोय गर्नुहोस् आजको दिन फ्राइडे. हेभ अ नाइस विकेन्ड. म पनि एकछिनमा गएर खिर पकाउने हो अनि खाने हो, इन्जोय गर्ने हो आजको साउन 15. तपाईँहरूको पनि समय एकदमै बेस्ट रहोस् है त. हस्, छुट्टिन्छु आजको लागि. हाम्रो रामबहादुर राई एसएक्स बासिलन निवासी, उहाँलाई एकचोटि फेरि बधाई. तपाईँको नाम निस्केको छ त यसपालिको प्राइज विनर तपाईँ हुनुभयो, एड्रेस पठाइदिनुहोस् है त. ओके, हेभ अ नाइस विकेन्ड. आजलाई छुट्टिन्छु तपाईँसँगबाट. नमस्ते, बाई बाई.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: पाकिस्तानको ब्रोड पिकमा चारजनाको शव फेला परेको खबर आएको छ। पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अर्शद खानले इन्स्टाग्राम पोस्ट गर्दै चारजनाको मृत्यु भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। यो खबरको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रीता दाहालले पनि घटनास्थलमा केही शव फेला परेको जानकारी आए पनि आधिकारिक पुष्टि हुन नसकेको बताउनु भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले पनि सामाजिक सञ्जाल मार्फत चारजनाको शव फेला परेको बारे जानकारी दिनुभएको छ। ब्रोड पिक हिमाल घटनाबारे पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने
1: पछिल्लो अपडेट केही भन्दैनुहुन्छ कि भनेर?
2: एकदमै दुःखद समाचारहरू आइरहेछन् होइन। अब हाम्रो नेपाली ट्रेकिङ एजेन्सीहरूको समन्वयमा अनि त्यहाँ त्यता हाम्रो आरोही साथीहरू जानुभएको छ र यो जुन ट्रोपिक हिमाल आरोहणको क्रममा अकस्मात आएको एभलेन्समा 6 नेपाली 4 विदेशी गरेर 10 त्यो एभलेन्सबाट मिसिङ भएको अवस्थाको जानकारी हामीलाई प्राप्त भएको छ। त्यसमा अब हाम्रो सबै विख्यात आरोहीहरू निर्मल पूर्जा युक्त गुरुङ लगायतको विख्यात आरोहीहरू पर्नु भएको छ होइन। अनि त्यसमध्ये अहिले अब हामीलाई ठ्याक्कै आएको एउटा अपुष्ट समाचार अनुसार 3 चाहिँ बडी रिकभर भइसक्यो भन्ने अवस्था छ
1: भनेको नेपाली
2: अनि तर युक्त गुरुङको अब हामीले त्यो एजी

0: घटनाको रूपमा हामीहरूलाई लिएछौँ। त्यहाँबाट हाम्रो नेपालको पाकिस्तान स्थित नेपाली दूतावासमा हामीले एम्बेसडर साहबसँग निरन्तर त्यहाँ कुरा गरिरहेछौँ। उहाँले त्यहाँको अल्पाइन क्लबदेखि त्यहाँको जुन गभर्मेन्ट एजेन्सीहरू हुन्छ यससँग सम्बन्धित मन्त्रीदेखि लिएर सम्बन्धित निकायसँग उहाँहरूले पनि सक्दो त्यसलाई चाहिँ कल गरिराख्नु भएको छ र रेस्टर पनि त्यहाँ चाहिँ मुभ भइसकेको अवस्था छ।
1: हामीले यहाँबाट केही सहयोग गर्न सक्ने सम्भावना हुन्छ कि हुँदैन सर?
0: अब यस्तो छ, त्यहाँ चाहिँ हाम्रो जस्तो माउन्टेन रेस्टुमा अथवा माउन्टेन हाम्रो ओल्ड फेमस चाहिँ हो, हामी ओल्ड मिन्स च्याम्पियन हो। हाम्रो टेक्नोलोजी, हाम्रो चाहिँ स्किल, ह्युमन रिसोर्सहरू हाम्रो चाहिँ असाध्यै राम्रो छ। तथापि त्यसको लागि जुन टाइमिङ हो, उहाँहरूलाई यहाँको टेक्नोलोजी चाहिने अवस्थाबाट रेस्यु गर्न सकिने भयो भने त्यसमा एकदमै हाम्रो सबै एजेन्सी तिनवटा एजेन्सीबाट जानुभएको छ। उहाँहरू तिनटै एजेन्सीलाई हामीले बिहानै कोअर्डिनेट गरेका थियौँ। उहाँहरू हामी एकदमै रेडी पोजिसनमा छौँ र कम्तीमा उहाँहरू अकुशल हुनुहुन्छ, तर अब रेस्यु गर्नेलाई चाहिँ प्रविधिको अथवा चाहिँ जनशक्तिको कमी भएको भन्ने हामीलाई जानकारी आउने हो भने हामी तुरन्तै जान्छौँ भन्ने हिसाबले उहाँहरू चाहिँ तम तयार नै हुनुहुन्छ।
1: अहिलेसम्मको हामीसँग भएको पछिल्लो अपडेट यति नै हो।
0: हजुर हजुर, यही नै हो। अब उताबाट हाम्रो एमएससीले कोअर्डिनेसन गरिरहेको छ। यदि त्यहाँ चाहिँ जस हाम्रो चाहिँ जुन आरोहीहरू हुनुहुन्छ, हाम्रो अथवा विदेशी आरोही पनि भनौँ न, र उहाँहरूलाई हाम्रो नेपालको यो क्षेत्रको जनशक्ति अथवा एक्सपर्टिज, प्रविधि कुनै पनि आवश्यक पर्दाखेरि इमिडिएटली नै मुभ गर्न सकिने अवस्थामा हाम्रो सेक्टरको तयारी छ।
2: हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्झौता अनुसार पूर्ण रूपमा निशस्त्रीकरण गर्न सहमत भएको जनाएको छ। हमासले ट्रम्प घोषणा गरेको सम्झौता अनुसार आफूले हतियार त्याग्न सहमति जनाएको बताएको हो। यद्यपि यसबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत निशस्त्रीकरण प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने बताउनु भएको छ। सम्झौता कार्यान्वयनको क्रम र समयसीमा नै अब मुख्य विषय हुने अन्तर्राष्ट्रिय मामिला विश्लेषक जोस लेडरम्यानले बताउनु भयो।
3: I would be really interested to know whether Hamas agrees with the idea that this is going to take place in phases. In other words, that they would need to start to disarm before a full Israeli withdrawal from the Gaza Strip. These kinds of sequencing issues, who moves first, have scuttled so many previous attempts to reach a deal.
2: गर्णकी सरकारले गाजालाई वैधानिकता दिने विधेयक आज पुनः प्रदेशसभामा पेश गर्ने भएको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाजा खेतीलाई नियमन गर्ने उद्देश्य सहित ल्याइएको विधेयक प्रदेश प्रमुख डिलीराम भट्टले पुनर्विचारका लागि फिर्ता पठाएपछि सरकारले फेरि अघि बढाउन लागेको हो। प्रदेश प्रमुख भट्टले संघीय लागू औषध नियन्त्रण ऐन 2023 विधेयक बाजिएको भन्दै साउन 8 गते फिर्ता पठाउनु भएको हो। हवस्त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

Azur, sunt voiam de gheit, au neclacar, au noncea, esma suman, sargam, ramelina rai, sunt dus, mă vezi, esma sabda, rai, e gheit batane, azur, sugamar cu care cum suru, sunt ala binod, e scarag nali rai cu ciu, iar lai, namaskar, swagat mani. Azur, cu sutaru, eu din, sugamar cu din, ho, azur, bivin, mănuna, ba, sugamar, ba, bici, bivin, acti, nuncea, dar ami, bian, de gheit, bista, ciu, bivin, na care cum ră, केही समाचारले हामीलाई अलि व्यस्त बनाएको छ विशेष गरी प्रभात रोन रोनमा ठूलो नाम कमाएका हाम्रा मित्र भाई को टीम अहिले समारहरेको हामीले खबर पायौ बिहानदेखि नै र विभिन्न पत्र पत्रिका बीबीसी सीएनएन देखि लिएर हरेकले खबर गरेको अवस्था छ हामीले पनि खबर गर्यौं र पर्यटन विभागका डीजी हुनुहुन्छ डाइरेक्टर जनरल रामकृष्ण लामिछानेसँग चाहिँ भी मात्रेजीको कुराकानी यहाँले सुनिसक्नु भएको छ रेस्क्यू के कस्तो प्रकारले गर्न खोजिरहनु भएको छ पाकिस्तानले र नेपालले के कस्तो सहयोग गर्न सक्छ भन्ने कुरा भर्खरको हाम्रो समाचारमा यहाँले सुन्नुभयो र हाम्रो अपडेट आएका छैन त्यसले गर्दाखेरि हामीले धेरै कुरा नगरौँ होला र मिल्यो भने हामी फेरि पनि पर्यटन विभाग अनि नेपाल माउन्टेनियरिङ एसोसिएसनका सदस्यहरूसँग हामीले कुराकानी गर्छौँ र अपडेट बेला बेलामा दिइरहन्छौँ र हामीले शुभ समाचार पाउने आशामा छौँ श्रोताहरू किनभने हाम्रो भाइ निम्स ब्रिगेड अफ गोर्खाजको सदस्य विश्व परिचित यस क्षेत्रमा हुनुहुन्छ र उहाँले पुऱ्याएको योगदानको हामीले अति सम्मान गरिरहेका छौँ र जे गर्दै हुनुहुन्थ्यो उहाँलाई हामीले बेला बेला फलो पनि गर्थ्यौँ तर आज अचानक बिहानदेखि यो समाचारले हामीलाई स्तब्ध बनाएको छ र हामी प्रार्थना गर्छौँ भगवान्सँग कि सही सलामत उहाँको र उहाँको सम्पूर्ण टिमको खबर आओस् भनेर हामी पर्खिरहेका छौँ बिहानै दुधपुनजी डाक्टर साहबले पनि एभरेस्ट टाइम्समा लेख्नु भएको र त्यो लिङ्क पठाइदिनु भएको थियो र नोट पनि पठाइदिनु भएको थियो त्यसबाट मैले खबर पाएँ दुधपुनजीलाई पनि धेरै धेरै धन्यवाद भन्नु पर्यो र आशा गरौँ सबै चिज राम्रो हुन्छ होला र चाहिँ विश्वास छ भगवान्मा र उहाँको सकुशल खबर भएको खबर हामीले प्राप्त गरौँ यति भन्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु अन्य खबरहरू के छन् त्यसतर्फ राखौँ श्रोताहरू समयको कुरा गर्नुपर्दाखेरि नेपालमा अहिले ठिक दिनको 1:56 जाँदैछ विभिन्न स्थानमा हामीलाई सुन्नुहुन्छ हाम्रो समयमा बेलायतमा बिहानको 9 बज्यो र ब्रुनाईमा बेलुकाको 4 बजेको छ ब्लेज सिटीमा बिहानको 2 बजेको छ भने जापानतिर 7 बजेको छ अमेरिकातिर न्युयोर्कतिर बिहानको 4 बजेको छ र यहाँहरू जहाँ जहाँ हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रममा हार्दिक स्वागत छ आजको दिनको कुरा गर्नुपर्दाखेरि श्रोताहरू विभिन्न खबर पत्रिकाहरूलाई हामी हेर्दैछौँ र समाचारहरू ल्याउने कोसिस गर्छौँ आजको दिनको कुरा गर्दाखेरि आज शुक्रबार हो शुक्रबारमा हामीले शुक्रबारले बहस पनि ल्याउँछौँ बहसको लागि आज जेपी गुप्ताजी जेपी आनन्द भनेर अहिले चिन्नुहुन्छ उहाँलाई शुक्रबार बहसमा भी मात्रजीले ल्याउनु भएको छ हामी पनि आज कुराकानी गर्दैछौँ स्थलगत रिपोर्ट जनकपुरबाट लक्ष्मण यादवको सुनसरीमा भएको घटनाको विषयले मधेसका अधिकांश जिल्लाहरू प्रभावित भएका छन् जसले गर्दा स्थानीय प्रशासनले शान्ति सुरक्षा खलबल लिन नदिन प्रदेश राजधानी जनकपुर धाम सहित सिराको गोलबजार सप्तरीको राजविराज र बर्देवा आदि आदिमा अनिश्चित कालीन कर्फ्यू लगाएको छ पर्साको बिरगन्जमा निषेधाज्ञा लागू गरिएको छ यी कुराहरू उहाँ गर्नुहुन्छ हामीलाई अपडेट दिनुहुन्छ भने दिलकेसीको पनि रिपोर्ट छ र हिजो हामीले धरानको बसपाक सरेपछि व्यापार व्यवसायहरूलाई असर परेको भन्दै भानुचोकबाट नै अपडेट दिनको लागि निलिफा सुब्बा आउनु भएको थियो उहाँलाई हिजो लिन सकेन आज हामीले कुनै न कुनै बेलामा उहाँलाई लिन्छौँ र धरानवासीहरूले यसको विषयमा धेरै चासो राख्नुभएको छ त्यो पनि हाम्रो कार्यक्रममा अब आज समावेश गर्छौँ श्रोताहरू अपडेटहरू हामी बिस्तारै यहाँलाई दिन्छौँ विशेष गरी अहिले पाकिस्तान र चिनको बोर्डरमा भएको अथवा सीमामा भएको बोर्ड पिकमा भएको यो घटना सम्बन्धीलाई हामीले एकदमै नजिकबाट निहालिरहेका छौँ यो बारेमा अपडेट दिन कोसिस गर्छौँ भन्दै मौसमले आज के भन्छ त देशभर साधारणतया बादल लाग्नेछ देशका हिमाली र पहाडी भूभागमा केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ तराईका केही भूभागमा थोरै मेघगर्जन चट्याङ सहित मध्यम वर्षसम्मको वर्षाको सम्भावना छ बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने काठमाडौँ भ्यालीमा आज 27 डिग्री सेल्सियस तापक्रम आज आंशिक रूपमा घमाइलो छ पूर्वीय हावा छ 7 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ भने धरानमा
42 डिग्री सेल्सियस तापक्रम, अधिकतम 43 सम्म हुने, न्यूनतम 31 र पोखरामा आज 30 डिग्री सेल्सियस तापक्रम छ। अधिकांश दिन आज बदली हुने सम्भावना छ। भोलि शनिबारको दिन केही छिटपुट वर्षाको पनि केही सम्भावना छ। यति भन्दै एउटा गीत राखौँ र हाम्रो पहिलो पाहुना लाई ल्याउने कोसिस गरौँ, तर उहाँको रेकर्डेड कुरा राख्नुपर्छ। रामकृष्ण लामिछानेको अलिक लामो रिपोर्ट कुराकानी हाम्रो मित्र हुनुहुन्छ, न्युज टिमका न्युज एडिटर भीमात्रजीले कुराकानी गर्नुभएको, केही क्षणमा म राख्ने कोसिस गर्छु। इन द मेन टाइम तपाईँलाई एउटा गीत राखौँ। रमा मण्डल र शर्मिला भरदेवको आवाजको गीत छ

0: ओके यो गीत रमा मण्डलको थियो भने अब कार्यक्रमलाई अगाडि बढाउँ. आजको पहिलो कुराकानी राखौँ. केही समय अगाडि रेकर्ड गर्नुभएको थियो भीम भात्रेजीले, हाम्रा न्युज टिमका एडिटरले, नेपालका पर्यटन विभागका डाइरेक्टर जेनरलसँग. उहाँ हुनुहुन्छ रामकृष्ण लामिछाने. केही अंश त यहाँले समाचार सुनिसक्नु भएको छ, विशेष गरी जुन चाहिँ अहिले हाम्रो सबैको ध्यान तानेको छ र जसले हामी हाम्रा मित्र र उहाँको टिम भन्नुपर्छ, भाइ निम्स पुर्छा र सही 10 भनौँ न लगायत 10 अहिले चाहिँ स्थिति अहिले न्यौल छ. तर 4 व्यक्तिको चाहिँ बढी भेटिसक्यो भनेको हामीले समाचार सुनेका छौँ. त्यही बारेमा केही चर्चा गरिदिनुहुन्छ, यो कुरा सुनिहालौँ.
1: पछिल्लो अपडेट केही भनिदिनुहुन्छ कि भनेर?
2: एकदमै दुःखद समाचारहरू आइरहेछन् होइन. अब हाम्रो नेपाली ट्रेकिङ एजेन्सीहरूको समन्वयमा अनि त्यहाँ त्यता हाम्रो आरोही साथीहरू जानुभएको रहेछ र यो जुन ट्रोपिक हिमालय आरोहणको क्रममा अकस्मात आएको एभलेन्समा 6 नेपाली 4 विदेशी गरेर 10 त्यो एभलेन्सबाट मिसिङ भएको अवस्थाको जानकारी हामीलाई प्राप्त भएको छ. त्यसमा अब हाम्रो सबै विख्यात आरोहीहरू निर्मल पूर्जा, युक्त गुरुङ लगायतको विख्यात आरोहीहरू पर्नु भएको छ होइन. अनि त्यसमध्ये अहिले अब हामीलाई ठ्याक्कै आएको एउटा अपुष्ट समाचार अनुसार 3 चाहिँ बडी रिकभर भइसक्यो भन्ने अवस्था छ.
1: भनेको नेपालीकै
2: नेपाली अनि तर युक्त गुरुङको अब हामीले त्यो एजेन्सीको जानकारी अनुसार एजेन्सीले जुन हाम्रो निम्स पूर्जा हुनुहुन्छ निम्स पूर्जा आबद्ध ट्रेकिङ एजेन्सीको जानकारी अनुसार चाहिँ उहाँको जिपिएसमा चाहिँ केही मुभमेन्टहरू मुभमेन्टम कि त्यसमा चाहिँ मुभमेन्ट देखिरहेको छ भन्ने कुरा गर्नुभएको थियो अलिकति अगाडि, 2-3 घन्टा जति अगाडि. त्यस कारणले हामी स्टिल होपफुल चाहिँ छौँ होइन. तथापि अब एकदमै यो अब रिलेटिभली नेपालको अहिलेको स्प्रिङ सिजन चाहिँ हाम्रो रिलेटिभ सेफ भएको थियो विभिन्न च्यालेन्जका बावजुद पनि. तर अहिले चाहिँ अकस्मात यो पाकिस्तानमा यो जुन घटना भयो यो चाहिँ दुःखदको रूपमा हामीले यसलाई लिएका छौँ. त्यहाँनिर हाम्रो नेपालको पाकिस्तान स्थित नेपाली दूतावासमा हामीले एम्बेसडर सरसँग निरन्तर त्यहाँ कुरा गरिरहेको छौँ. उहाँले त्यहाँको अल्पाइन क्लबदेखि त्यहाँको चाहिँ जुन गभर्मेन्ट एजेन्सीहरू हुन्छ यससँग सम्बन्धित मन्त्रीदेखि लिएर सम्बन्धित निकायसँग उहाँहरूले पनि सक्दो त्यसलाई चाहिँ रेस्क्यु कल गरिराख्नु भएको छ र रेस्क्युर पनि त्यहाँ चाहिँ मुभ भइसकेको अवस्था छ.
1: हामीले यहाँबाट केही सहयोग गर्न सक्ने सम्भावना हुन्छ कि हुँदैन सर?
2: अब यस्तो छ, त्यहाँ चाहिँ हाम्रो जस्तो माउन्टेन रेस्क्युमा अथवा माउन्टेन हाम्रो ओल्ड फेमस चाहिँ हो, हामी ओल्ड मिन्स च्याम्पियन हो होइन. हाम्रो टेक्नोलोजी, हाम्रो चाहिँ स्किल, ह्युमन रिसोर्सहरू हाम्रो चाहिँ असाध्यै राम्रो छ. तथापि त्यसको लागि जुन टाइमिङ हो उहाँहरूलाई यहाँको टेक्नोलोजी चाहिने अवस्थाबाट रेस्क्यु गर्न सकिने भयो भने त्यसमा एकदमै हाम्रो सबै एजेन्सी 3 एजेन्सीबाट जानुभएको छ. उहाँहरू 3 एजेन्सीलाई हामीले बिहानै कोअर्डिनेट गरेका थियौँ. उहाँहरू हामी एकदमै रेडी पोजिसनमा छौँ र कम्तीमा उहाँहरू सकुशल हुनुहुन्छ. तर अब रेस्क्यु गर्नेलाई चाहिँ प्रविधिको अथवा चाहिँ जनशक्तिको कमी भएको भन्ने हामीलाई जानकारी आउने हो भने हामी तुरन्तै जान्छौँ भन्ने हिसाबले उहाँहरू चाहिँ एकदम तयार नै हुनुहुन्छ.
1: अहिलेसम्मको हामीसँग भएको पछिल्लो अपडेट यति नै हो.
2: हजुर हजुर, यही नै हो. अब उताबाट हाम्रो एम्बेसीले कोअर्डिनेसन गरिरहेछ. यदि त्यहाँ चाहिँ जस हाम्रो चाहिँ जुन आरोहीहरू हुनुहुन्छ हाम्रो अथवा विदेशी आरोही पनि भनौँ न, र उहाँहरूलाई हाम्रो नेपालको यो क्षेत्रको जनशक्ति अथवा एक्सपर्टिज प्रविधि कुनै पनि आवश्यक पर्दाखेरि इमिडिएटली नै मुभ गर्न सकिने अवस्थामा हाम्रो सेक्टरको तयारी छ.
0: ओके, उहाँ हुनुहुन्थ्यो रामकृष्ण लामिछाने, पर्यटन विभागका डाइरेक्टर जेनरलसँग भी मात्रै कुराकानी गर्दैथ्यो केही समय अगाडि. र बिबिसीको मैले वेबसाइटमा आएको समाचार पनि फलो गरिरहेको छु. भर्खरको समाचारमा पनि अरू केही अपडेट आएको छैन. चीन यहाँ पक्षबाट पनि हाम्रो साथ सहयोग रहन्छ र उद्धार र चाहिँ खोजी कार्यमा हामी संलग्न हुन सक्छौँ भन्ने समाचार अहिलेको लेटेस्ट अपडेटमा छ. र नेपालको समय 1:58 कुरा हो यो भने चाइना अर्जेन्टली वर्किङ टु भेरिफाई इन्फर्मेसन फर मिनिस्ट्रीको यो समाचार बिबिसीले लेखेको छ. र यस वेबसाइट यहाँ कि न्युजमा बिबिसीको न्युजमा भन्दछ, चाइनाज फरेन मिनिस्ट्री हेज सेड इट इज अर्जेन्टली वर्किङ टु भेरिफाई डिटेल्स अफ द सिचुएसन एट ब्रोड पिक. वन चाइनिज नेसनल इज is among the 10 climbers who lost contact after an avalanche on Thursday. The Chinese ministry has said it would provide help according to Pakistan's need. Let's BBC go update. Yo bari maa chha bane. Tiyo banda gadi ka samachar haru maa BBC ko angreji banuna news site ko samachar lai maile ulta gare ra. Rakhi ko chwe hala kei pardiyo hala. Samachar chahi bihano belait ko samay 8:39 jaanthe tiri ko Pradeep Bashyal li BBC Nepali sheba bada padhano bhaeko rahe chha. Nirmala Purja bhai gharai rahe ka aroi madde anne kei charchit naamaru pani chan bane ra leke ko chati madde pur bahadur gurung जसलाई युक्त भनेर पनि चिनिन्छ र किली पेम्बा शेर्पा रहेका छन् भन्ने भनेको छ युक्त अन्तर्राष्ट्रिय पर्वतीय गाइड संघ IFMGA बाट प्रमाणित गाइड हुन् उनी विश्वका समुद्री सतहबाट कम्तीमा 8000 मिटर भन्दा अग्ला 14 हिमाल आरोहण गर्ने चुनौती यानी कि 14 पिक च्यालेन्ज पूरा गर्ने क्रममा नजिकै पुगेका छन् भनेर लेखेको छ गत वसन्त ऋतुमा मात्र युक्तले नेपालका 3 8000 मिटर अग्ला हिमाल आरोहण गरेका थिए त्यस सिजनको अन्त्यसम्ममा उनको नाममा सगरमाथाको 10 पटकको आरोहण र 12 8000 मिटर अग्ला हिमालको आरोहण दर्ज भइसकेको छ 1924मा जर्ज म्यालोरीसँगै सगरमाथामा हराएका बेलायती आरोही एन्ड्रयू स्यान्डी अर्विनको भाइको विश्वास गरेको एसी अर्वाइन लेखेको 100 वर्ष पुरानो जुत्ता फेला पार्ने टोलीमा पनि उनी सहभागी थिए भनेर बीबीसीमा लेखेको छ र चाहिँ यसमा कोट प्रदीप बस्यालको गरिएको छ भने किली पेम्बाले अहिलेसम्म सगरमाथा 15 पटक आरोहण गरिसकेका छन् सन् 2021मा उनी निर्मल पूर्जा सहित केही नेपाली आरोही सम्मिलित ऐतिहासिक K2 हिउँदे आरोहण अभियानका दलका सदस्य पनि थिए किली पेम्बा सन् 2018मा दुवै खुट्टा गुमाएका चिनी आरोही सिया बयुलाई सगरमाथाको शिखरमा पुर्याउने गाइड पनि हुन् सियाले दशकको अघि सगरमाथाको शिखर पुग्ने प्रयासका क्रममा आफ्नो दुवै खुट्टा गुमाएका थिए भनेर यो पछिल्लो अपडेट बीबीसी वेबसाइट यानि कि न्युज वेबसाइटबाट र यस्ता यस्ता अनुभवी हाम्रा पर्वतारोहीहरू हुनुहुन्छ र हामी प्रार्थना गर्दछौँ उहाँ सुख सकुशल उहाँको हामीले फिर्ता आगमन को खबर सुन्नेछौँ यही प्रार्थना हामी गर्दैछौँ श्रोताहरू अब अगाडि बढाउँ केही अपडेट आएमा हाम्रा न्युज टिमका सदस्यले यहाँलाई अपडेट गरिहाल्नुहुन्छ भने केही जानकारी लिइहालौँ
3: खाना कस्तो थियो हजुर
4: राम्रै थियो धन्यवाद
5: होइन तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त
4: होस् छोडिदिउँ ठिकै छ बरु फेरि नआउला नि यहाँ
3: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk
6: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, निकै मिठो रमाइलो गीत रहेछ, जति सम्हाल गाउँदै हुनुहुन्छ, पुरानो गीत रहेछ भने. अब टेलिफोनमा हाम्रा मित्र यानि कि लाइभ रिपोर्ट गर्नको लागि जनकपुरबाट लक्ष्मण यादव हुनुहुन्छ. सुनसरीमा भएको घटनाको विषय अब मधेसका अधिकांश जिल्लाहरूमा प्रभावित भएको कुरा सुन्दाखेरि के कसो रहेछ अपडेट लिइहालौँ उहाँबाट. लक्ष्मणजी नमस्ते, स्वागत छ तपाईँलाई.
1: धन्यवाद,
0: नमस्कार. ल भन्नुहोस् कहाँ के भइरहेको छ? कहीँ अब अनिश्चितकालीन कर्फ्यू लागेको छ होइन, र वीरगन्जमा निषेधाज्ञा रहेछ. भनिदिनुहोस् त्यहाँको अपडेट के छ त?
1: हजुर, निश्चित रूपमा यो सुनसरी घटना पश्चात चाहिँ मधेसको जिल्लाहरूमा जुन प्रकारले चाहिँ आगो चाहिँ बलेको छ र जो आगो चाहिँ पसरिँदै गएको छ, त्यो सल्किँदै गएको छ, त्यो चाहिँ नितै नै डर लाग्दो र खतरनाक अवस्थामा छ. हुन त हिजोको तुलनामा सदरमुकाम जनकपुरको कुरा गर्नुपर्दा मधेस प्रदेशको राजधानी पनि रहेको छ जनकपुरधाम. जनकपुरधाममा चाहिँ आज बिहानैदेखि कर्फ्यू आदेश जारी छ र अनिश्चितकालको लागि रहेको छ. त्यो कर्फ्यू आदेश जारी भएको कारण र अर्को चाहिँ नेपाली सेनाले सुरक्षाको कमान्ड सम्हाले पश्चात जनकपुरको चाहिँ आजको अवस्था भन्नुपर्दा हिजोको तुलनामा चाहिँ शान्तिपूर्ण छ र कहीँ पनि त्यस्तो हो हल्ला अर्थात् त्यो आगजनी गरेको त्यस्तो घटनाहरू चाहिँ सुन्नेको छैन र अब त्यस्तो आम जनता या प्रदर्शनकारी पनि बजारमा चाहिँ त्यस्तो देखा परेको छैन, जसले गर्दा चाहिँ जनकपुर बजार शान्तिपूर्ण रूपमा चाहिँ आज पूर्ण रूपमा बन्द छ र शान्तिपूर्ण छ. त्यसको मूल कारण के रहेको छ भने नेपाली सेनाले कमान्ड सम्हारेपछि जनकपुरको चाहिँ मूल चोकहरू चाहिँ जहाँ प्रदर्शनकारी चाहिँ भेला हुने गरेको थियो, हिजो हुने गरेको छ, हिजो चाहिँ भेला भएको थियो, जहाँ क्षति पुर्याएको थियो, त्यो क्षेत्रहरूमा चाहिँ व्यापक सङ्ख्यामा चाहिँ सुरक्षाकर्मी परिचालन गरेको हुनाले आज चाहिँ जनकपुरधामको जे होस् हिजोको तुलनामा चाहिँ आज जनकपुरधाम अलि शान्त देखिएको छ. हुन त जनकपुर बजार पूर्ण रूपमा बन्द छ, शैक्षिक संस्था बन्द छ, नेपालको एकमात्र रेल जो जनकपुरबाट सञ्चालन हुन्छ त्यो रेल सेवा पनि प्रभावित भएको छ. अर्कोतिर भन्नुपर्दा चाहिँ मधेस प्रदेशको सिराहा जिल्ला, सप्तरी जिल्ला, महोत्तरी जिल्ला र पर्सा जिल्ला, पर्सा बाहेक महोत्तरी र सिराहा सप्तरी तीन जिल्लामा चाहिँ स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरेको छ. हुन त पुरै जिल्लामा त गरेको छैन, सीमित पालिकामा जस्तै अब सप्तरी जिल्लाको सदरमुकाम राजविराज सहितका पालिकामा चाहिँ अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरेको छ भने सिराहा जिल्लाको पनि गोलबजार नगरपालिका सदरमुकाम सिराहामा चाहिँ अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ भने महोत्तरी जिल्लाको चाहिँ सदरमुकाम जलेश्वर र गरुसल्ला नगरपालिकामा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ. हुन त जलेश्वर बाहेक अन्य पालिकाको अवस्था चाहिँ स्थानीय प्रशासनले जे चाहिँ सुरक्षा निकाय चाहिँको संख्या थपेर या भन्नु अलि सुरक्षा सतर्कता अप्नाएको कारणले चाहिँ त्यस्तो घटना हो चाहे त्यस्तो तोडफोडको या आगजनीको त्यस्तो खबर छैन. शान्तिपूर्ण रूपमा चाहिँ अहिलेसम्मको समय बितेको छ, व्यतीत भएको छ. तर जनकपुरको सन्दर्भमा कुरा गर्नुपर्दा जनकपुरको लागि एउटा सकारात्मक कुरा आइरहेको छ जो चाहिँ केही बेर अगाडि चाहिँ हाम्रो जनकपुर के अरे धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलज्यूले चाहिँ आह्वान गर्नुभएको छ सर्वपक्षीय बैठक. त्यो सर्वपक्षीय बैठक चाहिँ जो जनकपुरको माहौल थियो हिजो बिहानदेखि जे गडबड भएको छ, अशान्त बनेको छ, एउटा तनावको जुन अवस्था सिर्जना भएको छ त्यो तनावलाई कम गर्नलाई, शान्तिपूर्ण माहौल सिर्जना गर्नलाई, शान्तिपूर्ण जो जनकपुर सधैँ शान्त देखिन्छ त्यो शान्त फेरि चाहिँ शान्तिपूर्ण माहौल सिर्जना गर्नको लागि केही बेर अगाडि 2 बजेदेखि भनौँ न 2 बजेदेखि समय चाहिँ तोकिएको छ त्यो सर्वपक्षीय बैठकको. र सर्वपक्षीय बैठक पश्चात यदि सर्वपक्षीय बैठकमा एउटा सहमति जुटे पछाडि चाहिँ आजै सद्भाव ऱ्याली चाहिँ जनकपुरमा निकाल्ने जो प्रमुख जिल्ला अधिकारीको योजना छ त्यो चाहिँ कतिको चाहिँ सफल हुन्छ त्यो हेर्न लायक छ, हेर्न बाँकी नै छ. तर जे होस् स्थानीय प्रशासनले चाहिँ पहल गरेको छ, खास गरेर धनुषा जिल्लाको सन्दर्भमा, जनकपुरको सन्दर्भमा. सिराहा जिल्लाको सन्दर्भमा भन्नुपर्दा सिराहा जिल्लाको चाहिँ हिजो एकजनाको चाहिँ ज्यान गए पछाडि गणेश यादवको जो नगरपालिकाको हुन्थ्यो गणेश यादवको ज्यान गए पछाडि चाहिँ सिराहाको जो अवस्था छ खास गरेर गोल बजारको त्यो चाहिँ अझै पनि त्यति शान्त छैन जो जनकपुरमा देखियो छ. त्यस्तो सिराहाको साथीहरूसित कुरा हुँदा चाहिँ सिराहामा गोली चले पछाडि एकजनाको ज्यान गयो र त्यस पछाडि त्यहाँ जो आक्रोश सिर्जना भयो त्यो आक्रोशले चाहिँ जनको क्षति त भएकै छ, धनको पनि कम क्षति भएको छ, त्यहाँ गोल बजारमै रहेको सपिङ मलमा पनि आगजनी भएको छ, त्यसले लाखौँको क्षति गरेको छ भने मोटरसाइकलहरूमा पनि आगजनी हुँदा चाहिँ कहीँ मोटरसाइकल जलेर चाहिँ क्षतिग्रस्त बनेको अवस्था छ। यो त सिराहाको सन्दर्भमा भयो कुरा, सप्तरीको सन्दर्भमा कुरा गर्नुपर्दा सप्तरीको सदरमुकाम राजविराजमा चाहिँ बिहानदेखि चाहिँ कर्फ्यू आदेश भएको हुनाले चाहिँ आम पब्लिक घर बाहिर निस्केको छैन, जसले गर्दा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई केही हदसम्म सहज भएको छ। र महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको सन्दर्भमा कुरा गर्नुपर्दा जलेश्वरमा चाहिँ आज स्थानीयहरूले चाहिँ यो सुनसरी घटनाको विषयलाई लिएर चाहिँ जलेश्वर बजार बन्द गराएको छ। जलेश्वर बजार बन्द गराएपछि असहज परिस्थिति सिर्जना हो नहोस् भनेर स्थानीय प्रशासनले सतर्कता अपनाउँदै चाहिँ त्यहाँ चाहिँ एक प्रकारको जुन कर्फ्यू आदेश जारी गरेको छ, त्यसले चाहिँ जलेश्वरलाई पनि थप क्षति या थप चाहिँ अनहोनी नहोस् अनि त्यस प्रकारको घटना नहोस् भनेर स्थानीय प्रशासनले जे सतर्कता अपनाएको छ, त्यसले गर्दा चाहिँ जलेश्वर पनि अहिले शान्त नै रहेको छ। वीरगञ्जको सन्दर्भमा कुरा गर्नुपर्दा पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा चाहिँ हिजैदेखि निषेधाज्ञा जारी भएको छ र आज पनि निषेधाज्ञालाई निरन्तरता दिएको छ वीरगञ्जको सन्दर्भमा। र जनकपुरमा फेरि म जनकपुरतिर फर्केँ, जनकपुरमा चाहिँ आज बिहान स्थानीय प्रशासनले केही बेरका लागि चाहिँ कर्फ्यू आदेशलाई चाहिँ खुकुलो पार्दै दुई घन्टा जति स्थानीयलाई त्यो दैनिक उपभोग्य वस्तु भन्नु चाहिँ राशन पानी चाहिँ खरिद गर्नको लागि चाहिँ दुई घन्टाको लागि चाहिँ कर्फ्यू आदेश खुकुलो पारेको थियो, जसले स्थानीय चाहिँ त्यो राशन पानी खरिद गरेर फेरि चाहिँ घरमा घरमा गएका छन्। र स्थानीय प्रशासन नेपाली सेनाका चाहिँ सेना रुल चाहिँ माइकिङ गर्दै चाहिँ सर्वसाधारणमा एउटा के अपिल गर्नुभएको थियो भने समयमै चाहिँ घरमै बस्नुहोस्, काम छैन भने बाहिर निस्कनु पर्दैन, र जो अवज्ञा गर्ने हो भने अवज्ञालाई दण्डित पनि गर्ने छु भनेर एक प्रकारको एउटा चेतावनी पनि थियो। सभ्य भाषामा भन्नुपर्दा चाहिँ चेतावनी पनि थियो स्थानलाई कि चाहिँ बिना कामको चाहिँ घर बाहिर ननिक्लिनुहोस् यस्तो परिस्थितिमा त्यो भनेर मलाई लाग्छ जनकपुरवासीले यो कुरालाई चाहिँ मनन गरेको छ। र जनकपुरमा चाहिँ बजारमा चाहिँ मूल बजार जो भानुचोक जनकचोक शिवचोक जानकी चोक लगायतको जो मूल जनकपुरको मूल मुटु रहेको छ जनकपुर बजारको त्यो एरिया चाहिँ आज बिहानदेखि शान्त छ, र शान्तै मात्रै नभनौँ त्यो सुनसान पनि छ, मान्छेको आवागमन पनि छैन र सडक पनि सुनसान देखिएको छ, जसले गर्दा सुरक्षा निकायलाई जो माहौल तातिएको थियो हिजो त्यो माहौललाई चाहिँ केही हदसम्म ठन्डा चाहे माहौललाई चाहिँ नियन्त्रणमा लिन चाहिँ सहज भएको मलाई लागेको छ।
0: लक्ष्मणजी, तपाईँले यो रिपोर्ट गरिदिँदाखेरि मैले विभिन्न पत्र पत्रिकाले हेरिरहेको छु, अहिलेको लेटेस्ट खबरहरू आइरहेको छ यही विषयमा, गृहमन्त्रीको रातभर दौडधुप छ, चारैतिर पुगिरहनु भएको छ, होइन, समाजमा द्वेष फैलाउने गतिविधि नलाग्न सबैको अनुरोध पनि छ। सप्तरीको कुरा गर्नुभयो तपाईँले, सप्तरीको सुरुङ्गा नगरपालिकाद्वारा सर्वपक्षीय बैठकको आह्वान, यसै गरी अरू अरू पत्रिकालाई हेर्दाखेरि मैले सरसर्ती हेर्नु पर्दाखेरि भनौँ न अब यी कुराहरूलाई उपल्लो स्तर बाट पनि यसलाई चाहिँ मत्थर पार्नको लागि सबैलाई कुराकानी गरिरहेको अवस्था छ। प्रधानमन्त्रीलाई मधेसका नेताहरूले कुरा आफ्नो कुरा राख्नुभयो, सम्झौता रद्दीको टोकरीमा नफाल्नु होला भनेर भन्नुभएको छ, र उहाँले पनि आफ्नो तर्फबाट भन्नुभएको छ। मधेसका सांसदहरूसँग पनि उहाँले संवाद थाल्नुभएको छ, छलफलमा लाग्नुभएको छ, र उहाँको भनाइमा मधेसी नेताहरूसँग के भन्नुभएको रहेछ भने मलाई संघीयता विरोधी भनेर सपना पनि नसोच्नुलाई भनेर शीर्षकमै मैले अनलाइन खबरलाई हवाला दिँदै यो समाचार राखे भने, मतलब त्यो कन्फिडेन्स जुन चाहिँ प्रधानमन्त्रीले लिन खोज्दै हुनुहुन्छ, यस यो चाहिँ कुराकानी तल्लो स्तरमा मधेसको स्तरमा आम जनतामा कति पुगेको छ छैन के छ, तपाईँले ग्राउन्डमा के देख्नुहुन्छ त?
1: निश्चित रूपमा हेर्नुहोस्, यो बालेन शाहप्रति मधेसको जो एउटा विश्वास छ त्यो विश्वास चाहिँ मलाई लाग्छ प्रधानमन्त्रीज्यूले पनि त्यो खडो उत्रिनु पर्ने यही बेला हो। कसरी मधेसलाई चाहिँ हेरिरहनु भएको प्रधानमन्त्री या राष्ट्रले राज्यले कुन रूपले चाहिँ मधेसलाई लिएको छ पनि यही हो, परीक्षाको घडी भनौँ न यसलाई, कि परीक्षाको घडी अहिले चाहिँ मधेसलाई हेर्ने जो दृष्टिकोण छ, जो नजरिया छ, त्यो नजरिया कुन खालको रहेछ भने यसलाई देखाएको छ। तर ढिले देर आयो दुरुस्त आयो भनेर एउटा जुन भनाइ छ, त्यो देर आयो दुरुस्त आयो भनेर प्रधानमन्त्रीज्यूले मधेसका चाहिँ शीर्षस्थ नेताहरू, मधेसमा चाहिँ मधेसभाजी दलका अगुवा नेताहरू होस् चाहे मधेसका चाहिँ सांसदज्यूहरू हुनुहोस्, उहाँहरूसित चाहिँ जो छलफल एउटा संवाद थाल्नु भयो यो निकै नै सकारात्मक कुरा हो। यो मलाई लाग्छ चार दिन अगाडि नै थालेर चाहिँ यसलाई चाहिँ अब चाहिँ यसलाई चाहिँ धेरै हदसम्म समाधानतिर जानुपर्ने थियो, तर उहाँ अलि ढिलाइ गर्नुभयो। जे होस् ढिलो भए पनि चाहिँ संवादको सुरुवात गर्नुभएको छ, निकै नै यो सकारात्मक पक्ष हो। मधेसवादी दलका जो नेताहरू अलि त्रसित छन्, किनभने यो चार पाँच दिनमा जो घटना भएको छ, जसरी चाहिँ गोली चलेको छ र हिजो जो सिराहाको एकजना त्यो गणेश यादवको जो ज्यान गएको छ, त्यो गणेश यादवको कण्ठमै गोली लागेको छ, यो चाहिँ साह्रै दुःखद र एउटा अनुसन्धानकै विषय हो, कण्ठमा कसरी गोली लाग्यो भनेर यो सुरक्षा निकायले पछि चाहिँ त्यो यसको अनुसन्धान गर्ला। तर प्रधानमन्त्रीज्यूले जुन हिसाबको अनरसिप लिनुभएको, जुन हिसाबले चाहिँ अभिभावकत्व जुन ग्रहण गर्ने जुन एउटा सकारात्मक प्रयास गर्नुभएको छ, यो निकै नै सकारात्मक हो, मधेसको लागि होस् राज्यकै लागि पनि किन नभनौँ, एकदम सकारात्मक कुरा हो र मधेसवादी दलका नेताहरूले पनि यसलाई सकारात्मक रूपमा लिनुहुन्छ। हो, जे सहमति छ, जे सम्झौता भएको छ, जे संवादमा जे विषय उठान भएको छ, त्यो विषयहरूबाट चाहिँ विषान्तर नहोस्, चाहिँ यसलाई चाहिँ अलि सजग भएर यो विषयलाई चाहिँ लागू होस् भनेर, यो विषयहरू चाहिँ निकट भविष्यमै लागू होस् र मधेसमा यस प्रकारको घटना जो पटक पटक हुने गरेको छ आन्दोलनकोमा, र एउटा कुरामा यहाँलाई जानकारी गराउँ, मधेस नै यस्तो स्थल हो जहाँ मधेसमा आन्दोलन सुरु भइसके पछाडि केहीजनाको त बलिदानी लिएकै छ, केहीजना चाहिँ शहादत प्राप्त गरेकै छ। यो मधेसको चाहिँ इतिहास छ, एउटा 2062-63 मधेस आन्दोलनको यता जति पनि आन्दोलन भएको छ, त्यो जस्तो सुकै आन्दोलन होस् त्यसमा चाहिँ केही जनाले शहादत प्राप्त गरेकै यो एउटा नमिठो इतिहास रहेको छ। यो बालन सरकारको नेतृत्वमा पनि यो इतिहास दोहोरिएको छ, यसले चाहिँ अलि मधेसवादी दल त छँदैछ, मधेसका जनतालाई पनि अलि झस्काएकै छ, किनभने बालन शाहप्रतिको जुन विश्वास छ, जुन प्रकारले विश्वास गरेर मत दिएको छ यो गोह्रो तरिकाले, त्यसमा चाहिँ थोरै भए पनि अलि शङ्का त पैदा गरेकै थियो। तर हिजो साँझको सम्बोधन राष्ट्रको नाउँमा र आज चाहिँ मधेसवादी दलको अगुवा नेताहरूसितको संवाद र मधेसवादी दल बाहेक मधेससित जुन प्रकारको एउटा अपनत्व देखाउनु भएको छ, यसले पक्कै पनि मलाई लाग्छ सकारात्मक सन्देश दिन्छ र जनतामा चाहिँ एक प्रकारको जो विश्वास घट्ने लागेको थियो, त्यो विश्वास चाहिँ केही हदसम्म चाहिँ त्यो भर्ने काम र विश्वासमा टिकाउने काम गर्ला जस्तो मलाई लागेको छ।
0: ओके, वास्तवमा मैले संवाद गरेर टालटुल थामथुम भन्दा पनि रियल प्रब्लम के हो, डिफरेन्स के हो, होइन, त्यसलाई पहिचान गरेर सबैलाई मिल्ने गरेर समस्याको समाधान लङ टर्मको लागि दूरगामी परिणाम निकाल्नुपर्छ जस्तो लाग्छ। नभए बेला बेलामा यही कुरा निस्क्यो भने अझै यसले ठुलो विकराल रूप लिने देखिन्छ। त्यसले गर्दाखेरि ए सिरियसली मधेसको प्रब्लम के हो, समुदाय समुदायको बिचको द्वन्द्व किन हुन्छ, धार्मिक समुदाय हुन् अथवा स्थानीय क्षेत्रीय समुदाय हुन् को बिचमा किन यस्ता यस्ता कुराहरू बेला बेलामा आइपर्छन् र यो स्तरसम्म ज्यान मार्ने र मर्ने र मार्ने स्तर किन आउँछन् भन्ने त्यो नै मूल समस्या हो, त्यसमा जानुपर्छ जस्तो लाग्छ मलाई। गर्दाखेरि अहिले धेरै सबै पार्टीका नेताहरूले आफ्नो भनाइराखेको पाउँछु म, होइन, राम्रो कुरा गरिरहनु भएको छ, तर यो तत्कालको लागि मात्र होइन लङ टर्मको लागि गर्नुपर्छ जस्तो लाग्छ मलाई। के भन्नुहोस् तपाईँ, तपाईँको के सन्देश?
1: हजुर हजुर, निश्चित रूपमा यो तत्कालको लागि यो थामथुम पार्ने चाहिँ यसलाई मिनिमाइज गर्नको लागि मात्रै गर्ने हो भने फेरि प्रकारको समस्या आउँदैन भने भन्न सकिन्न।
0: ओके, ल आजलाई यति गरौँ, तपाईँको भनौँ न अब ध्यान र आँखा ग्राउन्डमै छ, अनहोनी नहोस्, योभन्दा बढी फ्लेयर अप नहोस्, अगाडि नबढोस्, अब जहाँ छ यो तपाईँको बसेको ठाउँभन्दा अझ पश्चिमतिर नलागोस्, होइन, आगो त्यसले गर्दाखेरि कन्टेन्टलाई चाहिँ रोक्नथाम गर्न गाह्रो पर्छ, यसमा सबैले सुझबुझ ल्याउन् राखुन् र समझदारीमा चाहिँ चुरुकुरुममा बसेर चाहिँ भनौँ न अब समस्या समाधान होस् यही भन्न चाहन्छौँ हामी। हामीलाई चाहिँ अपडेट दिँदै गर्नुहोला र राम्रो कुरा ल्याउनुहोला, ल्याउने वातावरण बनाओस्, हाम्रो शुभेच्छा र आकाङ्क्षा त्यही छ। यो अपडेट दिनुभयो तपाईँलाई धेरै धन्यवाद भन्दै मैले बिदा लिएँ है, त थ्याङ्क यू सो मच,
1: धन्यवाद,
0: हस्। हस् लक्ष्मणजी थ्याङ्क यू सो मच. सुनसरीबाट सुरु भएको घटनाले विभिन्न मधेसका अधिकांश जिल्लाहरूमा कहीँ आगजनी, कहीँ तोडफोड, कहीँ गोली चल्नु र कसैको फेरि ज्यान जानु. श्री रामा उहाँले गोल बजारको कुरा गर्नुभयो. स्थानीय प्रशासनले शान्ति सुरक्षा खलबल नदिनको लागि जुन चाहिँ कन्ट्रोल गर्नुभयो गर्नु पर्यो, त्यस्तो स्थिति कतै नआओस् भन्न चाहन्छौँ. एउटा गीत सुना, त्यसपछि हामी फेरि पनि अब त्यही क्षेत्रमा अलिक पश्चिमतिर जानुपर्छ. दिलखेसीको रिपोर्टतर्फ लागौँ. एउटा मेल आएको जस्तो लाग्यो मलाई, ठ्याक्कै मेल भन्दा नि वाट्सएप मेसेज छ. ओके, सुधा बहिनी लेख्नु भएको रहेछ, आजै लेख्नु भएको रहेछ, सरर पढेर सुनाइदिउँ. विनोद भाइ नमस्ते. गत सप्ताहन्त शुक्रबार हामी पोखरेली मञ्च युके पिएम युकेले आयोजना गरेको क्याम्प नेपालमा 3 दिने क्याम्पिङ खुब रमाइलो गऱ्यौँ र फर्क्यौँ. फर्केपछि पनि घुमघाम कन्टिन्यू भएकोले मेसेज लेख्न ढिलो भयो. क्याम्प नेपालमा बेलायतका विभिन्न भूभाग, स्कटल्यान्डदेखि वेल्स लगायतका स्थानहरूबाट झण्डै 400 क्याम्पर्सहरूको सहभागिता रहेको थियो, जसमा 100 जना जति साना बालबालिका र युथहरूको पनि बाक्लो उपस्थिति रहेको थियो. पोखरेली मञ्चको मेन किचनमा खाना खाजा पनि बिक्री गरिएको थियो. भोलिन्टियर साथीहरूले एकदमै राम्रो सेवा र स्वादिष्ट खाना बनाउनु भएको थियो. हाम्रो ग्रुपमा 17 जना थियौँ. हामी लगायत कतिले सेल्फ क्याप्चरिङ गरेका थियौँ. क्याम्पिङको रमाइलो पक्ष यही नै त हो नि, होइन र भन्नुभयो. खुब रमाइलो भयो, मौसम पनि राम्रो थियो. दोस्रो दिन हामी ब्रिस्टल सहरमा बाट 19 माइलको दूरीमा पर्ने इङ्ल्यान्डको सबैभन्दा ठूलो गहिरो र साँगुरो घाँटी प्राकृतिक सेतो चुन ढुङ्गाको प्रख्यात सेडार गोर्ज र बेलायतको ऐतिहासिक सुन्दर गाउँ क्यासल खोम्ब घुम्न गएका थियौँ र विल्सरमा पर्ने क्यासल खोम्ब इङ्ल्यान्डको सबैभन्दा सुन्दर गाउँहरू मध्येमा एक मानिन्छ. साँगुरा गल्लीहरू, ढुङ्गाले बनेका सुन्दर घरहरू र खोला नाला हरियाली पूर्ण सुन्दरताले परिपूर्ण एकपल्ट घुम्नै पर्ने स्थान पर्दछ क्यासल खोम्ब. टिभी हलिउड बलिउडको सुटिङको लागि यो लोकप्रिय स्थान पनि रहेछ भनेर अपडेट दिनुहुन्छ. बेलुकी क्याम्प नेपालले नेपथ्यका पूर्व लिड सिङ्गर रोबिन सचर र अन्यमा चाहिँ ओके डब्ल्यु ब्यान्ड भने जस्तो लाग्यो. अझै लामो मेल रहेछ. डब्ल्यु ब्यान्डको रमाइलो लाइभ कन्सर्ट र राफल ड्रको आयोजना भएको थियो भने बिहान बालबालिकाहरू र युथहरूको इन्टरटेनिङ वर्कसप पनि सञ्चालन गरेका थियौँ गरिएको थियो. तेस्रो दिन पनि एवं रीतले रमाइलो गरी क्याम्पर्सहरू आफ्नो गन्तव्यतिर लागेका थिए. समग्रमा क्याम्प नेपाल अत्यन्त रमाइलो भयो. वातावरण सम्पन्न गराउन सफल भएकोमा पिएम युकेका अध्यक्ष पवित्र गुरुङ भाइ लगायत सम्पूर्ण टिम र भोलिन्टियर साथीहरूलाई हार्दिक धन्यवाद दिन हामी चाहन्छौँ भनेर भन्नुहुन्छ. ल त दाई, बेल विस्तार सक्दो छुट्याउँदा पनि लामै भयो, समय मिले पढ्नुहोला, नत्र ठिकै छ भन्नुभएको छ भन्दै धन्यवादसहित उहाँले बेलायतबाट बेजिङ्सबाट विदा लिनुभयो. त्यहाँको अपडेट दिनुभयो. थ्याङ्क यू सो मच. हामी चाहिँ यहाँ नेपालको अपडेट दिन्छौँ. नेपालतिर भएका र नेपाल र नेपालीसँग जुन चाहिँ कनेक्ट भएका कुराहरू भन्छौँ तपाईँले त्यहाँबाट भनिदिनु भयो. थ्याङ्क यू सो मच यहाँलाई. अब लागिहालौँ गीततिर. भन्दा पनि एउटा हाम्रो रिपोर्टतिर लाग्नै पर्छ, किनभने यो रिपोर्ट हिजोदेखि हामीले सुनाउन चाहिरहेका थियौँ, त्यो हुन सकेको छैन. त्यसले गर्दाखेरि अब दिलकेसीको रिपोर्ट राखिहालौँ है त.
2: अहिले म नेपालगञ्जको जमुना नाकामा छु. यो नाका लुम्बिनी र कर्णाली प्रदेशको विकाससँग जोडिएको मुख्य नाका पर्दछ. जमुना नाका नजिकै रहेको स्वर्गद्वारी बस काउन्टरले भारतको सिमला र चण्डीगढका लागि टिकट बुकिङ गर्ने गर्छ. 2-3 दिन यता बुकिङ काउन्टर भरिभर आउँछ. काउन्टरको अगाडि 100 जनाको हुल छ. कोही अटो रिक्सामा छन् त कोही पैदल यात्राबाट नाका पार गर्ने क्रममा रहेका छन्। तिनी मध्ये रोल्पा रुन्डी निवासी भीमबहादुर रेउली,
3: इन्डिया छिर्या छ मेरो नचलै जाला,
4: पहिला पनि आउने जाने गर्नुहुन्थ्यो?
3: इन्डिया गई गई पट्टु भयो, दाडी खुलियो.
4: अहिले कति वर्ष गर्नुभयो?
3: 58 भयो. सधैँ वर्ष गइन थियो, पहिले गइन्थ्यो, अहिले फेरि अब यही थियो नि गरिबको जिन्दगी. हेर्नुहोस् अब 10-13 मान्ने पैसा कमाउनु जानु लाग्यो.
4: पहिला कुन कुन थाहा जानुहुन्थ्यो इन्डियाको?
3: म चाहिँ धेर जस्तो समय गरल बसे होइन, यहाँबाट उता सोलनतिर पनि गइयो हिमाचलतिर. अहिले पनि अब 20 जना टोल छौँ, हामी हिमाचलै जानु लाग्छ.
4: कहिले फर्किनुहुन्छ तपाईँ? अहिले गएर
3: हामी त तयार मान्न फर्क
4: तयार मान्न
3: कात्तिको अन्तिम अन्तिममा.
2: नेपालगञ्जको जमुना नाका भएर हिजो आज दैनिक 1000 हारिमा नेपाली कामको खोजीका लागि भारत पसिरहेका छन्.
5: खेतीको काम सकिएपछि एकै दिन कर्णाली प्रदेशबाट झरेका सयौं युवा कामको खोजेका लागि भारततर्फ हानिएका हुन्। सल्यान कालीमाटीका लोकमान गिरी र टेकबहादुर डाङ्गी भारतको गढवालका लागि नाका पार गरिसक्नु भएको छ।
6: एक दुई महिना यसो अब खेसेत लगाएर भ्याइयो अनि कमान कदन यसो एक दुई एघार महिना जानु पर्यो भनेर हिँड्न लाग्यो।
4: पहिला पनि जानुहुन्थ्यो?
6: पहिला पनि गइयो हजुर, भाउ लगभग 10-11 वर्ष भइसक्यो। हेर्नुहोस् गढवाल रानुकोटतिर
4: के गर्नु छ? त्यहाँ
6: घन ठडाउने, ढुङ्गा बोक्ने, माटो फाल्ने, बेल्चा लगाउने, त्यही काम। हेर्नुहोस्
4: कति कमाइ हुन्छ?
6: कमाइ त्यही महिना 9-10 हजार रुपियाँ हुन्छ। हेर्नुहोस्
4: भारु रोजगारी चाहिँ गाउँघरमै मिल्छ भन्थे होइन, बोटाल्ने बेलामा पनि त्यही भन्थे नि।
6: भन्दै गरेर खै त आतोसम्म के थाहै पनि छैन र के गर्नुपर्छ अब कमान अब जानै पर्यो, अब गरिब कुरा हो कि नै कमान त अब कमानै पर्यो, नगएर कहाँबाट हुन्छ? त
4: यहीँ पनि त काम गर्न त मिल्छ होला नि त।
6: किन्न मिल्दा मिल्छ मिल्न, तर अब यहाँको पैसा देखाले हुन्न कि? हेर्नुहोस् दिनभरि काम गऱ्यो, तपाईँ नाटी क्यानु र दिनभरि काम गऱ्यो, साँझ कोही महिमा आउँछ, कोही पाहुना आउँछ, त्यहाँदेखि साँझ बस्यो खायो, त्यहाँ चिलो मिलेर के हुन्छ त?
4: तपाईँको नाम के हो?
7: टेकबहादुर डाङ्गी।
4: कति वर्ष गर्नुभयो तपाईँ?
7: म 30 वर्ष।
4: पहिला पनि गइरहेको हुन्थ्यो?
7: पहिला पनि गएको।
4: कतिबाट जानुभयो?
7: म यसचोटि सिधा 5 पटक हुन्छ।
4: कति जति कमाउनुहुन्छ त?
7: कमाउने महिनाको त्यो 7-8 हजार रुपियाँ खानापिना खाएर बच्छ हजुर, तर रोजगार कमजोरी छ, हामी कमजोरीको यो मूल्यमा हिँड्दैछौँ अहिलेसम्म, हामीलाई अहिलेसम्म दुःख छ है नेपालमा। अनि विकास त भन्छन् है, को कोले खान के छ त्यो त थाहा छैन होइन, त्यही भएर हामी बिजोगमा रोजगारी छौँ, रोजगारको लागि हामी जान्ला।
4: अब जस्तो यहीँ नै रोजगारी भयो भने तपाईँहरू यहीँ बसेर काम गर्ने वातावरण बन्छ कि बन्दैन?
7: यहीँ त बन्थ्यो, बन्न त अनि त्यति भनेको टाइममा पैसा मिल्दैन, अनि त्यही भएर अनि हामी बिजुगरी भयो त्यसरी भिड्ने, अनि भनेको ठाउँमा अनि पैसा मिलाएको छैन होइन, त अनि कति ठाउँमा पैसा रोकिराख्छ होइन,
5: पनि छाम्न पाइएको छैन। कमाइका लागि भारत जानुपर्ने उनीहरूको रहर होइन बाध्यता हो। आर्थिक अवस्था कमजोर भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश युवाहरू भारत फस्ने गरेका छन्। गाउँघरमै रोजगारी पाएको भए दैलेख नौमोलीका 19 वर्षीय अमर बहादुर सुनारलाई भारत भासिनु पर्ने बाध्यता आइपर्ने थिएन। पहिलो पटक कमाइका लागि भारत जान लागेका सुनार उमेर समूहका 6 जना परदेशी छन्।
4: कुन ठाउँ जान लाउनुभएको?
8: सिमला।
4: पहिला पनि जानुभएको?
8: फर्स्ट चोटि।
4: किन जान लाउनुभएको?
8: घरको स्थिति नै कमजोर भएको।
4: पढ्नु भएको छ कि छैन?
8: पढेछु।
4: कति पढ्नु भएको छ? 8 वर्ष। उहाँ गएर के गर्छु भन्नुभएको छ?
8: उहाँ पहिलोचोटि गएछ, के कसो थाहै छैन।
4: त्यो तपाईँको ग्रुपमा कतिजना हुनुहुन्छ?
8: 6 जना।
4: ए 6 जना। अनि पहिला गएको को हुनुहुन्छ?
9: मेरो नाम प्रशान्त मल्ल।
4: पहिला कुन ठाउँ जानुभएको?
9: सिमला खरापत्थर गएको।
4: के काम गर्नुहुन्थ्यो उहाँ?
9: स्याउ टिप्ने, बोक्ने, त्यस्तै घाँस सास काट्ने।
4: कति जति कमाइ हुन्थ्यो त्यहाँ?
9: त्यहाँ हुन्छ त्यस्तै 15-20 हजार। अझै केही पनि पाइएको छैन कि, अब बाहिर जाने अवस्था आइहाल्यो, फेरि बाहिर जाने कुरो ठाउँमा।
4: अब गएर कहिले फर्किनुहुन्छ?
9: अब 2-3 महिनामा, दसैँ तिहार मान्नको लागि।
4: दुःख हुन्छ उहाँ काम गर्नको लागि?
9: दुःखै हुन्छ।
8: आफ्नो देशमा त यति दुःख छ भने चाहिँ अर्का देशमा झनै दुःख हुने।
4: बाध्यता नै हो यो होइन?
8: बाध्यता हो, अब नेपालमा रोजगारी छैन,
4: तोडिदियो भने तपाईँहरूले चाहिँ यहाँ बस्नुहुन्छ?
8: अब सरकारले अब टाइम भएका केटाहरूलाई जागिर, जो अब छोरा अवस्था छ, अवस्था नभएको मान्छेलाई त्यस्तै खाले रोजगार भएपछि पो गाउँमै बस्ने थियो।
5: भारत जानेको संख्या एकाएक बढ्न थालेपछि नेपालगञ्जबाट सञ्चालन हुने सवारीको समेत अभाव हुन थालेको छ। अधिकांश नेपाली भारतको सिमला र काला पहाडमा कामका लागि जाने गरेको बताउँछन्। उनीहरू यसरी भारत गएको यो पहिलो पटक भने होइन। हरेक वर्ष धान रोपाई सकिएपछि हजारौं नेपाली युवादेखि पाका उमेर समूहका समेत कामको खोजीमा भारत पस्ने र चाड पर्वमा फर्कने गर्छन्। स्वर्गदारी बस काउन्टरका एकजना कर्मचारी सन्तोष थापा:
10: अहिले तपाईँको सिजन छ, यतै इन्डिया जान्छन्, कमाउन जान्छन्। यिनीहरू सिजन छ, दिनका 3-4 गाडी गएर छ, छिटो पनि सुविधा पनि हुन्छ। आज हिँडेको गाडी यतिखेर 10-11 बजी हिँडे पनि तपाईँको सिमला यिनीहरू 10-11 बजी पुगिहाल्छन्। सरकारी गाडीमा तपाईँको ढिलो हुन्छ, पर्सि पुग्ने हो, सुविधा हुन्छ। भाडा 100-200 महँगो पर्छ यिनीहरूलाई, यहाँ सरकारी भन्दा 1100-1150 सरकारी पर्छ, यहाँ हजुरको 1400 पर्छ, भन्दा अगाडि पनि हुन्छ।
4: यो सिजनमा
10: यिनीहरू उहाँ तिहारै आउँछन् फर्केर, अब तिहार मनाउन दसैँमा।
5: स्थानीय प्रदेश र संघको निर्वाचनको बेला राजनीतिक दलले एक घर एक रोजगारको नारा संघीय सरकार पनि बन्यो, तर रोजगारीको वातावरण बन्न सकेको छैन।
3: रोजगार दिइदियो भने हजुर भ्याट लगाएर 10 रुपियाँ 15 रुपियाँ भन्छन्, माथि सौले जाने अघि 50 रुपियाँ छुट गरिदिन्छ भने यहाँ 50 रुपियाँ लिइहाल्यो, त्यही थियो छुट गरिबलाई। रोजगार त के छ र हाम्रो गाउँ? केही छ? केही छैन। झन् उल्टुमै भ्याट लगा अनि 15 रुपियाँ तिर्ने ठाउँ दिनु, 20 रुपियाँ तिर्नु परेको छ, अनि 4000 पुग्नु ल, त्यही थियो।
5: बाले नेतृत्वको सरकारले स्वदेशमै 12 लाख नयाँ रोजगारी सृजना गर्ने र बाध्यात्मक वैदेशिक पलायन घटाउने लक्ष्य सार्वजनिक गरेको छ। तर नेपालगंज नाकाबाट दैनिक भारततर्फ रोजगारीको खोजीमा युवाको बढ्दो लर्कोले ती प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुँदैछन् भन्ने प्रश्न सृजना गराइदिएको छ।

0: यो PFBS गोरखा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: pe Live Buddy,
1: On Air,
0: App Ma,
1: ani Smart Speaker Ma Bun Host,
2: Play BFBS,
0: You, BFBS Gorkha Radio Ho,
1: Gorkha Radio
3: बेपत्ता मध्ये चारजनाको शव भेटिएकोमा दुई आरोहीको परिचय खुलेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार नेपालका पूर्वबहादुर गुरुङ युक्त र ओमानकी नादिरा अहमद अब्दुल्ला अल हार्थीको परिचय खुलेको हो। हिम पहिरोमा हराएका 10 जना मध्ये 6 नेपाली, 1 पाकिस्तानी, 1 ओमानी, 1 अमेरिकी र 1 चिनियाँ पर्वतारोही थिए। नेपाली टोलीमा निर्मल पूर्जा, पूर्वबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्थ्यो। बेपत्ता आरोहीको खोजीमा हर सम्भव प्रयास भइरहेको पाकिस्तानी सरकारले जनाएको छ। गोर्खा लाप्राकका पूर्वबहादुर गुरुङ युक्त पर्वतारोही निर्मल पूर्जा नेतृत्वको टोलीका वरिष्ठ माउन्टेन गाइड हुनुहुन्थ्यो। 17 वर्षको उमेरदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय युक्तले सन् 2011 22 वर्षको उमेरमा पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो। उहाँले 10 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँले मनास्लु, अन्नपूर्ण, लोत्से, मकालु, कञ्चनजङ्घा, केटु, ब्रोडपिक, ग्यासर ब्रुम 1 र ग्यासर ब्रुम 2 लगायत विश्वका 8000 मिटरभन्दा अग्ला अधिकांश हिमालय आरोहण गर्नुभएको छ। 2080 सालमा 12 दिनभित्र पाकिस्तानका 8000 मिटरभन्दा अग्ला 4 वटा र विश्वकै 2 अग्लो केटुको आरोहण गरेर उहाँले कीर्तिमान समेत बनाउनु भएको छ। उहाँले हालसम्म 8000 मिटरभन्दा अग्ला हिमालको 28 पटक सफल आरोहण गर्नुभएको थियो। ब्रोडपिक हिमाल घटनाबारे पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामी छाने पछिल्लो अपडेट केही भनिदिनुहुन्छ कि भनेर?
4: एकदमै दुःखद समाचारहरू आइरहेछन् होइन। अब हाम्रो नेपाली ट्रेकिङ एजेन्सीहरूको समन्वयमा अनि त्यता हाम्रो आरोही साथीहरू जानुभएको रहेछ र यो जुन ट्रोपिक हिमालय आरोहणको क्रममा अकस्मात आएको एभलेन्समा 6 जना नेपाली, 4 जना विदेशी गरेर 10 जना त्यो एभलेन्सबाट मिसिङ भएको अवस्थाको जानकारी हामीलाई प्राप्त भएको छ। त्यसमा अब हाम्रो सबै विख्यात आरोही

0: कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एकजना नेपालीको मृत्यु भएको छ। कुवेतको नेपाली दूतावासका अनुसार ड्रोन आक्रमणमा तेह्रथुमका 44 वर्षका सोम कुमार तामाङको मृत्यु भएको हो। तामाङ सवारी चालकको काम गर्नुहुन्थ्यो। हिजो भएको घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी दिएको हो। तामाङको शव नेपाल पठाउन समन्वय भइरहेको पनि दूतावासले जनाएको छ। दूतावासले कुवेत बस्दै आएका नेपालीलाई विशेष सतर्कता अपनाउन र कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ। हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्झौता अनुसार पूर्ण रूपमा निशस्त्रीकरण गर्न सहमत भएको जनाएको छ। हमासले ट्रम्पले घोषणा गरेको सम्झौता अनुसार आफूले हतियार त्याग्न सहमति जनाएको बताएको हो। यद्यपि यसबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत निशस्त्रीकरण प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने बताउनु भएको छ। सम्झौता कार्यान्वयनको क्रम र समय सीमा नै अब मुख्य विषय हुने अन्तर्राष्ट्रिय मामला विश्लेषक Josh Lederman ko bhanai cha.
1: I would be really interested to know whether Hamas agrees with the idea that this is going to take place in phases. In other words, that they would need to start to disarm before a full Israeli withdrawal from the Gaza Strip. These kinds of sequencing issues, who moves first, have scuttled so many previous attempts to reach a deal.
0: सुनसरीको देवानगंजमा जारी आन्दोलनका कारण स्थानीय अवस्था अझै तनावपूर्ण छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र र नेपाली सेना परिचालन गरिएको छ। कडा सुरक्षा व्यवस्था अप्नाइए पनि आजसम्म यो क्षेत्रको माहौल पूर्ण रूपमा सामान्य हुन सकेको छैन। गण्डकी सरकारले गाँजालाई वैधानिकता दिने विधेयक आज पुनः प्रदेशसभामा पेश गर्ने भएको छ। औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने उद्देश्यसहित ल्याइएको विधेयक प्रदेश प्रमुख डेलीराम भट्टले पुनर्विचारका लागि फिर्ता पठाएपछि सरकारले फेरि अघि बढाउन लागेको हो। प्रदेश प्रमुख भट्टले संघीय लागू औषध नियन्त्रण ऐन 2033 विधेयक बाजिएको भन्दै साउन 8 गते फिर्ता पठाउनु भएको थियो। गण्डकी सरकारले संविधानको अनुसूची 6 अनुसार कृषि र औद्योगिकीकरणको अधिकार प्रयोग गर्दै औषधि र उद्योगका लागि गाँजा खेतीलाई नियमन गर्न सकिने जिकिर गर्दै आएको छ। अवस्था खबर यति नै। नमस्कार।

0: हजुर सुन्नु भयो यहाँले एक गीत गाउने कलाकार हुनुहुन्छ न्यू भजाचार्य संगीतकार स्वयंको राम्रो गीत थियो भने हिजो मैले कुराकानी गर्न कोसिस गरेको थिएँ तर कारण विशेषले उहाँसँग कुराकानी हुन सकेको थिएन उहाँ हुनुहुन्छ निलिफा सुब्बा धरानमा र धरानको वर्षपाक सरेपछिको कुरा हो व्यापार व्यवसायलाई धेरै असर परेको छ अरे भनेर देश विदेशमा यसको चर्चा भइरहेको छ किनभने धरानवासीहरू थुप्रै हुनुहुन्छ उहाँका आफन्तजनहरूलाई परेको मर्का के हो त भनेर सोध्दै पनि हुनुहुन्थ्यो र विशेष गरी भानु चोकको व्यापारीहरूले बुधबार धरान पनि बन्द गर्नु पर्यो यही कारणले गर्दाखेरि यसैबीच व्यापार व्यवसाय पुनः सुचारू गर्न यातायात खुलाउन माग पनि गरेका छन् यस विषयमा उहाँले अब त्यहीँ पुगेर कुराकानी गर्दै हुनुहुन्छ क्यारे उहाँलाई कार्यक्रममा स्वागत गरौँ निलफाजी नमस्ते स्वागत छ सेवारो हेलो हेलो निला बहिनी मलाई सुन्नु भएको छ नमस्ते नमस्ते नमस्ते सेवारो मलाई सुन्नु भएको छ सेवारो भन्दैछु एकैछिन है ल मैले पनि सुट अलि ठुलो बोले हगे सुन्नु भएको छ मलाई नमस्ते
1: नमस्कार
0: ओके ल तपाईँ अहिले कहाँ हुनुहुन्छ धरानमा
1: म यहाँ ठिक्क अहिले धरानको यो जुन बन्द भएको ठाउँदेखि अलिकति एकरम गएर आएँ त्यसको छेउमा यहाँ गोर्खा सहकारीको छेउमा चाहिँ आएको छु त्यहाँ बाहिर अलिकति क्राउड छ त्यो भएको कारणले खेल यहाँ चाहिँ हाम्रो फुपूहरूको जुन संस्था छ त्यहाँनिर आइरहेको छु हजुर
0: ज्यू अब अलिकति क्राउड भन्नुभयो होइन तर भानुचोक चाहिँ सुनसान छ अरे एक्ज्याक्टली तपाईँ भानुचोकमा हो कि अलि तल माथि कतातिर
1: हो म भानुचोकै हो भानुचोक घुमेर एकराम सबै त्यहाँको अवस्थाहरू के छ आज पनि बन्द हो होइन बिहानदेखि बाटा बसिदिएको हो यो जुन तिन दिन भइसक्यो अहिलेसम्म जुन धरानको देशी लाइनमा जुन आन्दोलन गरेको छ दोहोरो होइन चल्नुपर्छ गाडी भन्ने कुरा चाहिँ त्यो कारणले गर्दा बसेको आन्दोलनकोमा चाहिँ दोस्रो दिन हिजोको दिन दिनभरि एकदमै राम्रो थियो बेलुकाको टाइममा चाहिँ अलिकति प्रहरी र जुन आन्दोलनमा बस्नु भएको व्यापारीहरू बिचको दर्द थप भयो अलिकति त्यहाँनिर अलिकति द्वन्द सिर्जना भएपछि चाहिँ जो व्यापारीहरू केही व्यापारीहरूलाई पनि जसले नेतृत्व गरेको थियो उनीहरूलाई पनि पुलिसले पक्रेर लड्ने काम भएपछि चाहिँ झन अवस्था अलिकति तनावग्रस्त भयो हिजो अनि आज बिहान बैठक बसेको छ धरान नगरपालिकाको कार्यालयमा बिहानभरि नै र पनि वार्ता मिलिसकेको छैन अहिले पनि मैले व्यवसायीका अध्यक्षसँग कुरा गर्नका लागि चाहिँ सम्पर्क गरिरहेको छु उहाँ सम्पर्कमै आउनु भएको छैन किनभने उहाँहरूको वार्ता एकदमै बिहानदेखि नमिलेको नमिलेकै छ किनभने नगरपालिका वडा अध्यक्ष त्यसै गरी उद्योग वाणिज्य सङ्घ उहाँहरू सबैजना बसेर अहिले पनि वार्ता गरिरहेको छ मिल्ने अवस्था आइरहेको छैन वडा अध्यक्ष र व्यवसायीहरूको बिचमा झन द्वन्द सिर्जना भयो जुन मिटिङको क्रममा पनि होइन त्यो कारणले गर्दाखेरि मिल्न सकिरहेको अवस्था छैन तर मेयरले मिलाउने कोसिस चाहिँ गरिरहनु भएको छ मेन चाहिँ अहिले धरानको सबै ठाउँमा चाहिँ बन्द होइन जुन देशी लाइन धरानको भानुचोकको ठ्याक्क छेउमा पर्दछ धेरै लामो पनि होइन थोरै नै हो त सामान्य कुरो हो मिलाउन सक्दाखेरि चाहिँ अब वाडाले नै मिलाउन सक्ने कुरा हो तर पनि अब मिल्न सकिरहेको छैन व्यापारी र नगरपालिकाको जुन कुराहरू भइरहेको छ मिलाउने कोसिस चाहिँ गरेको छ उद्योग वाणिज्य सङ्घ पनि बसिरहेको छ हिजो मेन पक्राउ खाइसकेपछि चाहिँ अलिकति गाह्रो भयो व्यापारीहरूलाई पक्रियो किन पुलिसहरूले यसरी पुलिस लगायो भन्ने कुराहरू भएको कारणले गर्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ समस्या देखिएको छ र अहिले पनि उनीहरू उनीहरूको दोकानहरू कसैले खोलेको छैन त्यो लाइनमा सबै बन्द छ तिन दिन भइसक्यो नखोलेको उहाँहरू आन्दोलनमै उत्रिरहनु भएको छ जबसम्म हाम्रो वार्ता हाम्रो माग पुरा गर्दैन तबसम्म हामी दोकान खोल्दैनौँ अब घाटामा एकदमै घाटा परेको थियो यो ती तिन दिनसम्म बन्द राख्दाखेरि भनेर चाहिँ व्यवसायीहरूले व्यापारीहरूले चाहिँ यो कुरा भनिरहनु भएको छ
0: हजुर
1: दुई तिनवटा धेरै विषयहरू छ धरानमा तर त्यो मध्येमा चाहिँ अहिले चाहिँ यो आन्दोलन जुन तिन दिनदेखि धरानको देशी लाइनमा बन्दको कुरालाई लिएर चाहिँ बढी चर्चा भइरहेको छ हजुर
0: अब देशी लाइनको बाटोमा धेरै त हिँडेँ तर मैले अलिक बिर्सेँ के चाहिँ त्यहाँ बढी बिक्री हुन्छ कस्तो बजार हो त्यो कुन सपिङको लागि प्रख्यात छ त्यो देशी लाइनमा
1: यहाँ चाहिँ एकदमै धरानको भानु चोक्कैको छेउमा हो यो चाहिँ सबैतिरको रुट पनि पर्छ सबै ठाउँमा जानलाई पनि अनि व्यापार गर्नको लागि पनि होइन धेरै पनि लामो छैन थोरै नै रुट छ त्यस कारणले गर्दाखेरि मिल्दाखेरि त्यो हुने हो तर उहाँहरूको भनाइ चाहिँ गाडी आओस् किनभने हाम्रो त्यहाँ बस पार्क सरेपछि चाहिँ अलिकति गाह्रो भएको छ बस सर्नु नराम्रो कुरा होइन राम्रै कुरा हो तर जुन यतातिर चाहिँ गाडी छिर्नु दिइरहेको छैन, अब त्यस कारणले गर्दाखेरि चाहिँ यता गाडी आएर यहाँ रोक्ने अनि यहाँ मात्रै सामानहरू झार्ने मान्छेलाई झार्ने गर्यो भने चाहिँ अलिकति हुन्थ्यो कि भन्ने दोहोरो खोलिदोस् भन्ने कुरा चाहिँ हो उहाँहरूले, तर वान वे नहोस् टु वे होस् भन्ने उहाँहरूको माग हो, तर यता दिइरहेको छैन
0: उहाँहरूले. मुख्य कुरा यो कन्फ्युजन अथवा चाहिँ व्यापारमा तलमाथि हुनु र धेरै व्यापार नहुनु, भिडभाड नहुनु कारण चाहिँ स्मार्ट बस पार्क जुन चाहिँ बस्यो बन्यो र त्यसको प्रयोगमा आएदेखि यो कुरा उठ्या हो नि, होइन त? तपाईँले मलाई सुन्नु भएको छ? मलाई सुन्नु भएको छ बहिनी? के भयो अलि आज तपाईँको टेलिफोन अलिकति मैले राम्रोसँग त सुनेको छु, तपाईँले मलाई सुन्नु भएको छ. मेरो प्रश्न चाहिँ के भने सबभन्दा पहिला त्यो देशी लाइनमा चाहिँ के चाहिँ बिक्री हुन्थ्यो बढी, के को लागि फेमस छ देशी लाइन भनेर सोधेको थिएँ मैले, अलिक बिर्सेँ किनभने बाटो हिँडे तापनि मैले बिर्सेको छु. के चाहिँ बिक्री हुन्छ त्यहाँ?
1: त्यो देशी लाइन चाहिँ कस्तो भन्दाखेरि चाहिँ बिक्री वितरण भन्दाखेरि स्पेसली चाहिँ त्यहाँनिर बेच्ने भनेको चाहिँ सबै कुरा मिक्स टाइपको छ, कपडाहरू,
0: चप्पलहरू होला, होइन
1: धेरै चाहिँ जुत्ता चप्पलको एरिया छ त्यो लाइनमा चाहिँ, होइन? अनि अलिअलि खाजा घरहरू अनि फेन्सीहरू मिक्सअप स्टाइलको दोकानहरू
0: लाइनमा
1: चाहिँ, होइन? अनि त्यो चाहिँ फेरि अलिकति भानुचोकको बिचैमा मेन मोटुको छेउमा पर्ने भएको कारणले गर्दाखेरि चाहिँ सबैतिरबाट आउँदाखेरि चाहिँ मेन त्यहीँ परिन्छ क्या, दायाँ बायाँ सबैको सेन्टर पनि अलिकति पर्ने ठाउँ छ, धेरै छैन थोरै, उहाँहरूले चाहिँ हामीले बाटो छोडिदिउँ होइन, त्यस कारणले गर्दाखेरि पनि उहाँहरूले पनि हाम्रो कुरा सुन्नुपर्छ भन्ने. अलिकति सानो थियो, टु वे हुँदैन थियो पहिला त, होइन? अहिले बाटो पनि अलिकति बढाएको छ, अनि त्यो कारणले गर्दाखेरि चाहिँ हामीले त्यत्रो ठाउँ पनि दिउँ, जग्गा छोडिदिउँ भन्ने स्थानीयहरूको पनि भनाइ छन् भने, व्यापार व्यवसाय गर्नेहरूको भनाइ चाहिँ अब बस पार्क सरिसकेपछि हाम्रो व्यवसायहरू पनि अलिकति कम भएको छ, त्यो कारणले टु वे गर्दा चाहिँ हुन्थ्यो, थोरै नै हो ठाउँ, धेरै पनि होइन भन्ने चाहिँ उहाँहरूको, तर टु वे चाहिँ गर्नु हुँदैन भन्ने चाहिँ हो. अब कसरी मिलाउनुहुन्छ, अब मिलाउने कोसिस आज चाहिँ बस्नु भएको छ, बस्दाखेरि पनि एकदमै वार्तामा पनि गाह्रै भयो, अध्यक्ष र व्यवसायी बिचको त्यहाँनिर अलिकति द्वन्द जस्तो टाइपको देखिरहेको थियो त्यहाँनिर,
0: होइन?
1: नगरपालिका सबै बस्नु भएको छ.
0: मुख्य कुरा बस पार्क अहिले पनि बस पार्क सरदेखिको विवाद सुरु भएको हो नि, होइन? बस पार्क नामै स्मार्ट बनियो
1: विवाद
0: भएको, किनभने
1: सुरुमा चाहिँ त्यो जुन भानुचोक लाइनको सबै व्यापारीहरूले पनि नगरपालिकालाई चाहिँ उहाँहरूले पनि हाम्रो व्यापार चाहिँ अब ठप्प भयो, बस पार्क सरेपछि हुँदैन भनेर पनि उहाँहरूले धेरैले पनि माग लिएर जानु भएको थियो, ज्ञापन पत्रहरू पनि बुझाउनु भयो जुन मेन भानुचोकको बजार एरिया छातासुकसम्म पुग्नेहरूको, तर पछि उहाँहरूले पनि अब अलिकति बुझ्नुभयो होला सबैतिर अब विकास गर्नुपर्छ भन्ने कुरा भइसक्यो, त्यो कारणले गर्दा त्यताको लाइनको व्यापारीहरूको दोकानहरू पनि खुल्लै छ, चलमल राम्रै चलिरहेको छ त्यतातिर देखिन्छ, होइन? बन्द छैन, तर स्पेसली बन्द भनेको देशी लाइन एरिया मात्रै हो, देशी लाइन एरिया धरानको भानुचोकको छेउमा पर्छ त्यो चाहिँ, त्यो मात्रै एरिया हो, तीन दिनदेखि बन्द छ, आन्दोलनहरू आन्दोलन गरिरहनु भएको छ, दोकान सोकान सबै बन्द गरेर. हजुर,
0: तपाईँलाई प्रश्न चाहिँ बहिनी, त्यो देशी लाइनको एरिया जहाँ चाहिँ अब व्यापार कम भइरहेको छ, त्यो लाइनमा पहिला भनौँ न हाम्रा लाउरे समुदायहरूले पनि, होइन, र उहाँका आफन्तजनहरूले पनि कतै बढाएर आफ्नो विदेश बढाएर कमाएर ठुला ठुला घर बनाएर भाडामा लगाएर राम्रै आय आर्जन गरेर नेपालमै बसु भन्ने पनि भएको रहेछ कि, त्यस्तोलाई इफेक्ट कतिको परेको छ, उहाँहरूको अब भाडै लाग्न नसक्ने स्थिति अथवा चाहिँ लिए पनि भाडा तिर्न नसक्ने स्थिति के छ त, तपाईँले केही बुझ्नु भएको छ?
1: त्यो एरियामा चाहिँ विशेष गरी नेपालीहरू भन्दाखेरि पनि तराई समुदायहरूको बढी चाहिँ छ त्यहाँनिर त्यो एरियामा व्यापार व्यवसाय गर्नेहरू पनि, अनि त्यस्तो धेरै लामो एरिया पनि होइन, थोरै नै हो, अब मिलाउँदा चाहिँ मिल्नु सक्ने अवस्थै हो. उहाँहरूको माग भनेको त्यही टु वे मात्रै भइदियो हुन्थ्यो, हाम्रो धेरै लामो पनि होइन, थोरै मात्रै मागिरहेको छौँ हामीले, देशी लाइन भनेको खासै धेरै डिस्टेन्स पनि धेरै छैन दुरीको हिसाबले पनि, त्यो भएर होस् भन्ने कुरा चाहिँ उहाँहरूको हो, जसले गर्दाखेरि हामीले बाटो ठाउँ पनि छोडिदिउँ भनेर स्थानीयहरूले पनि भनिरहनु भएको छ, स्थानीयहरूले चाहिँ जुन दिनुभएको छ नि त दोकानहरू गर्नलाई, होइन, सर्वहरू, त्यो भएर पनि त्यहाँ व्यापारी त्यहाँको स्थानीय व्यक्तिहरू सबै चाहिँ मिलेर चाहिँ गरिरहनु भएको छ, अलिकति सुवे गर्दोस् पनि मार्ग बुझिदोस् भन्ने चाहिँ उहाँ हो. हजुर,
0: अनि भानुचोकमा चाहिँ व्यापार कारोबार के कस्तो इफेक्ट भएको छ, छैन, के छ त मुख्य बजारमा चाहिँ?
1: भानुचोक त अहिले चलिरहेको छ, भानुचोकको जुन मेन बजार, भानुचोक वरिपरि जुन उहाँहरूले चाहिँ बाँच्नु भएको छ, जुन जुन ठाउँमा गाडीहरू राख्न पाइँदैन भन्ने खालको छ। अहिले नगरपालिकाले भानुचोकसम्म आउने जुन बस पार्कदेखिको रुटमा कति पैसा लाग्छ भनेर द रेट सबै सार्वजनिक गरिसक्नु भएको छ होइन। भानुचोकसम्म आउनलाई बस पार्कदेखि 30 रुपियाँ, त्यहाँदेखि 0 पोइन्टसम्म जाँदा 80 भनेर सबै छुट्याइदिनु भएको छ। त्यो सबै कुरा भइसकेको छ र अहिले कतिपय व्यक्तिहरूले पनि अब यतातिरकोहरूले पनि ठिकै छ, अब विकास हुनुपर्छ, अब यहाँ अलिकति क्राउडै थियो उतै लगेर राख्दाखेरि पनि राम्रै छ भन्ने खालको चाहिँ छ। तर अलिकति मान्छेहरूलाई चाहिँ समस्या के पर्छ भन्दाखेरि चाहिँ तल बस पार्कदेखि चाहिँ भानुचोकमै धेरै आउने, भानुचोकबाटै पहाड जाने, तराई जाने सबैतिरको सेन्टर परेको कारणले गर्दाखेरि चाहिँ त्यहाँ बस पार्क हुँदाखेरि चाहिँ हामीलाई गाह्रो पर्छ। बस पार्कबाट आउँदाखेरि चाहिँ दोहोरो भाडा तिर्नु पऱ्यो भानुचोकसम्म आउनु, होइन बस पार्कमा उत्रियो फेरि भानुचोकमा आउनुपर्ने हुन्छ, अनि त्यो कारणले गाह्रो हुन्छ। कोसी अलिकति साझा बस भए हुन्थ्यो कि भन्ने खालको पनि कतिपयहरूको चाहिँ छ। साझा बस चाहिँ अब कस्तो टाइपले होस् भन्दाखेरि चाहिँ भानुचोकदेखि नभएर बस पार्कदेखि चाहिँ 0 पोइन्टसम्म चाहिँ साझा बस नगरपालिकाले व्यवस्था गर्दै हुन्थ्यो, बिचमा नरोक्ने, सिधै बस पार्कदेखि 0 पोइन्टसम्म मात्रै जाने आउने मात्रै
0: गरिदिएको
1: भन्ने खालको पनि आइरहेको छ
0: प्रक्रिया।
1: नरोक्ने, बिचमा रोक्ने भने सफारी टेम्पोहरूलाई चाहिँ फेरि समस्या पर्छ, फेरि अर्को आन्दोलन चर्किन सक्छ। त्यो कारणले त्यो पनि अलिकति सर्वसाधारण सबैको लागि राम्रै हुन्थ्यो भन्ने पनि कतिपय व्यापारीहरूको पनि भनाइ छ र स्थानीय वासीहरूको पनि त्यस्तो भनाइ छ। अलिकति तल भएको कारणले गर्दाखेरि चाहिँ गाह्रो हुन्छ है भन्ने चाहिँ हो। अब बिस्तारै बिस्तारै अब बानी भएपछि चाहिँ अब खासै चाहिँ
0: यस्तो विशेष व्यवस्था बहिनी, यस्तो विशेष व्यवस्था धेरै देशका विभिन्न देशमा पनि विभिन्न सहरहरूमा होइन त्यस्तो व्यवस्था बन्दोबस्त गरिएको हुन्छ। त्यो चाहिँ अब त्यहाँका पदाधिकारीहरू नगरपालिकाले चाहिँ याद गर्नुपर्ने हो, किनभने सुविधा दिने हो र अन्यको लागि पनि सासाना अरू टेम्पोहरूलाई पनि के भन्छ मर्का नपरोस्, त्यस कारणले त्यति गर्यो भने चाहिँ सबैलाई विन विन सिचुएसन हुन्छ जस्तो लाग्छ मलाई। यहाँ गर्दाखेरि सबैको तपाईँहरूले पनि जानेको कुराहरू भन्दै
1: गर्दाखेरि चाहिँ अलिअलि विनाश पनि हुन्छ अनि विकास हुने हो होइन। त्यस कारणले गर्दा त्यत्रो लगानी गरेका छ सरकारको, स्थानीय सरकारको, प्रदेश सरकारको, त्यो करोडौँको लगानीमा त्यति राम्रो बस पार्क बनाएको छ, अब सदुपयोग पनि हुनुपर्छ भन्ने
0: चाहिँ
1: त्यो ठाउँमा पनि विकास होस् भन्ने चाहिँ हो। हजुर,
0: आज तपाईँ र मेरो संवादमा अलिकति डिले छ, तपाईँले मैले बोलेको त मैले राम्रो सुन्नु भएको छैन, नभए त हिजो अस्ति त ट्याक्क ट्याक्क सुनेर जवाब दिनुहुन्थ्यो। खैर बहिनी, अब यसो गरौँ, बस पार्कको बयान गर्नुहोस् न त, स्मार्ट बस पार्कले, स्मार्ट बस पार्क के कस्तो रूपमा चलेको छ, कति सफल भएको छ यो अवधारणा अथवा कन्सेप्ट, बस पार्कको पनि बयान गरिदिनुहोस् अलिकति।
1: हजुर, एकदमै सम्पन्न छ, सुविधा सम्पन्न खालको देखिन्छ होइन। त्यहाँनिरको अहिले बस पार्क हेर्दाखेरि चाहिँ त्यहाँनिर जाँदाखेरि पनि अहिले राम्रैसँग सुरु पनि भइसक्यो, सुरुमा चाहिँ गाह्रो भएको थियो, सुरु पनि भइरहेको थिएन, बसहरू पनि जाँदैन थियो, पछि भर्खरदेखि नै अहिले बसहरू सबै धरान भानुचोकमा नै आउने गरिरहेको थियो। सदुपयोग उद्घाटन भए पनि बसहरू नजाने भइरहेको थियो, पछि फेरि सबैजना मिलेर त्यहाँको बस पार्क चलाउनुपर्छ भन्ने भइसकेपछि चाहिँ अहिले बस पार्कलाई चाहिँ सहरी प्रशासनहरू, ट्राफिकहरू सबै लागेर अहिले चाहिँ त्यहाँ जान थालेको छ, बस जाने यहाँ नआउने भइरहेको छ होइन। त्यसरी चाहिँ मिलाएको छ, रुटहरू पनि अहिले चेन्ज भएको छ। जुन पुरानो बजार थियो, पुरानो बजारहरूबाट त्यो वान वे टु वे, पहिला एउटै भानुचोकबाट मात्रै टु वे हुन्थ्यो भने अहिले वान वे छ, अनि पुरानो जुन पहिलाको बजारहरू थियो नचल्ने, त्यो बजारहरू पनि अहिले टु वे गरेको कारणले गर्दाखेरि चाहिँ चल्न पनि थालेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ अहिले जे होस् स्मार्ट बस पार्क बनेपछि चाहिँ धेरै नै मानिसहरूलाई सेवा सुविधा सम्पन्न नै छ। हेर्दाखेरि पनि बस पार्क अब बिस्तारै अझै विकास हुन्छ होला, यहाँको मानिसहरू अलिकति अब भर्खर भर्खर सर्दाखेरि चाहिँ अलिकति समस्या देखिन्छ व्यापार
0: व्यवसायमा,
1: त्यो भएर चाहिँ मात्रै समस्या हो खासै, तर बिस्तारै बुझ्नुहुन्छ होला, बिस्तारै समस्याको समाधान हुन्छ भन्ने चाहिँ विश्वास।
0: देश विदेशबाट विशेष बेलायततिरबाट आफ्नो गाउँठाउँमा के कसो भयो, अलिकति व्यापारमा मर्का परे कि आफन्तजनको घरहरूमा अलिकति भन्ने एउटा प्रश्न पनि थियो, त्यसले गर्दाखेरि मैले सोधेँ। अब तपाईँसँग विदा लिनु पूर्व तपाईँभन्दा के भन्छ नजिक देवानगंजमा भएको घटनाको बाछिट्टा त्यहाँसम्म आइपुगेको छ छैन, के छ त धरानसम्म बजारसम्म, मेरो कुरा सुन्नुभयो बुझ्नुभयो? तपाईँको मैले राम्रो सुन्दैछु भने मतलब सुनसरीको घटना आएको त्यहाँ धरानमा इफेक्ट कतिको छैन त्यो भनिदिनुहोस् भनेको मैले। सुनसरीको
1: सुनसरीको घटनामा त्यस्तो धेरै इफेक्ट अहिले खासै परेको छैन भन्दाखेरि पनि धेरै जसो चाहिँ त्यता इनोरा बन्द भएको कारणले गर्दाखेरि चाहिँ यहाँको साग सब्जीहरू जुन ल्याउनेहरू चाहिँ अलिकति नपाएकोले गर्दाखेरि चाहिँ किनभने त्यहाँ बन्द छ होइन, अहिले पनि कुनै पनि गाडीहरू चल्न दिइरहेको छैन, त्यहाँ बजार पनि लाग्न दिइरहेको छैन। अहिले इनरुवामा पनि म आफू पनि जान कोसिस गरिरहेको थिएँ त्यो ठाउँमा जहाँ घटनाहरू अहिले भइरहेको छ के छ अवस्था भनेर, त्यहाँको मानिसहरूले चाहिँ अहिले अवस्था गम्भीर छ, यतातिर इनरुवा साइटहरू चाहिँ नआउनु भन्नुभएको छ, उहाँहरू पनि घरभित्रै बसिरहनु भएको छ, बाहिर बसिरहेको छुइनौँ भन्ने खालकोहरू पनि आएको कारणले गर्दाखेरि चाहिँ हिजो पनि आज पनि सम्पर्क गरिरहेको छु, जाने कोसिस गरिरहेको छु, तर जानु अलिकति नसक्ने खालको भएको कारणले गर्दाखेरि नै नआउनु भन्नुभएको छ। र त्यहाँको समस्याको कारणले गर्दा चाहिँ अलिकति असर भनेको चाहिँ यहाँ आउने जुन सब्जीहरू अलिकति पाइरहेको छैन एउटा नम्बर वानमा, दोस्रो भनेको बिपी अस्पताल जुन छ त्यहाँ चाहिँ धेरै बिरामीहरू चाहिँ सुनसरीको जुन इनरुवा जुन घटनाहरू भइरहेको छ इनरुवाको विभिन्न ठाउँबाट बढी आउँथ्यो भने विराटनगर जस्तै होइन विराटनगर सुनसरीको ठाउँबाट आउनेहरू चाहिँ अहिले बिरामीहरू चाहिँ कम आएको छ बिपी अस्पतालमा, अनि उपचार गर्न जाँदा चाहिँ अलिकति सहज भइरहेको छ, खाली छ एकदमै धेरै खाली, त्यो कारणले गर्दाखेरि चाहिँ धेरै मानिसहरूले पनि भन्नुभएको छ अहिले जता जुन सुनसरी इनरुवातिरको घटनाले गर्दाखेरि चाहिँ धेरै बिरामीहरू आएको छैन, अनि बिपीमा चाहिँ अलिकति खुल्ला अनि हेर्दाखेरि पनि देखिन्छ धेरै बिरामी छैन, अनि उपचार गर्न जाँदाखेरि पनि छिट्टै पालो आउने अलिकति त्यो चाहिँ भएको छ। हजुर
0: ओके, आजलाई यति गरौँ है त, आज मेरो अर्को कार्यक्रम फेरि बाधा पर्छ, तपाईँले दुई तिनवटा विषयलाई छोडिदिनु भयो, थ्याङ्क यू सो मच भन्दै मैले बिदा लिएँ है त, थ्याङ्क यू निलफा सुब्बाजीसँग मैले बिदा लिएँ र उहाँको टेलिफोन एकतर्फी चाहिँ अलिकति सुनिने मैले त र तपाईँले राम्रोसँग सुन्नु होला भन्ने आशा गरौँ श्रोताहरूलाई, र मैले बोलेको चाहिँ सुन्नु भएन तर पनि उहाँले समग्र कुरा भनिदिनु भयो। देविका प्रधान वन्दनाको आवाजमा यो गीत एकैछिनको लागि सुनौँ, त्यसपछि आजको शुक्रबारे बसतर्फ लगौँ यहाँलाई।

देवीको वन्दनासँग बाबुल गिरी गाउँदैन थियो, गीतलाई अलिक छोड्नु पनि आवश्यकता भयो सुधारू। र अब आजको शुक्रबार बसतर्फ लगिहालौँ तपाईँलाई। र जेपी आनन्द भनिन्छ उहाँलाई आजकल, उहाँले नाम परिवर्तन अलि टाइटल परिवर्तन गर्नुभएको छ, जेपी गुप्ताजी पूर्व मन्त्री र अहिले समाजसेवी भन्नुभएको छ। क्यारे उहाँसँग भीम मात्रेले समसामयिक विषय विशेष गरी तराईको राजनीतिको कुरा गर्दै हुनुहुन्छ, सुनिहालौँ।

0: नमस्कार, कार्यक्रम शुक्रबारे बहसबाट बीएफपीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएफपीएस रेडियो अनलाइन डिएभी एफएम र एम फ्रिक्वेन्सीबाट पनि एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरोकारका विषय समेट्छौँ। कार्यक्रममा आज हामी मधेसमा देखिएको अशान्तिको ज्वरो र निकासको सम्भावित विकल्पबारे कुरा गर्छौँ। लागौँ मूल विषयतिर। गएको आइतबार राति सुनसरीको सीमावर्ती देवानगंजको कप्तानगंजमा भएको हिंसात्मक झडपपछि मधेसका केही जिल्ला अशान्त छन्। देवानगंज घटनामा दुई र हिजो मात्र सिराहाको घटनामा एकजनाको ज्यान गएको छ। ठाउँ ठाउँका झडपमा 40 भन्दा बढी घाइते भएको प्रहरीको तथ्याङ्क छ। मधेसका 4 जिल्लाका केही ठाउँमा आज पनि कर्फ्यू र निषेधाज्ञा छ। मुलुक अशान्त हुँदा समेत प्रधानमन्त्री कोठा बाहिर निस्कन नचाहेको र निकासका लागि पहल समेत गर्न नरुचाएको भन्दै चर्को आलोचना भइरहेका बेला गएको साँझ अबेर प्रधानमन्त्रीले संयम अपनाउन देशवासीका नाममा टेलिभिजन सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलोपटक उहाँ हिजै शीतल निवास पुगेर राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुभएको छ। किन जन्मियो मधेसमा साम्प्रदायिक तनाव, कति संवेदनशील छ यो विषय र निकासको सम्भावित विकल्प के हुन सक्छ, यिनै प्रश्नको सेरोफेरोमा आज हामी मधेसका अनुभवी नेता जयप्रकाश आनन्दसँग कुरा गर्छौँ। उहाँसँगको यो कुराकानी साँझ अबेर प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि रेकर्ड गरिएको हो। जयप्रकाश आनन्द, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: सुनसरीको देवगंज कप्तानगंज हिंसाको असर अब सप्तरी सर्लाही जनकपुर हुँदै वीरगंजतिर पनि पुग्यो। के हुन लाग्दैछ तराई मधेसको यो भेगमा? अहिले
1: बडो कठिन अवस्था अहिले उत्पन्न भयो। मलाई चाहिँ यो अनएक्सपेक्टेड अप्रत्याशित लागेको छैन, किनभनेदेखि विगत 5-7 वर्षदेखि यस्ता घटनाहरूको सङ्केत हामीले पाइरहेकै थियौँ। साना साना कुराहरूमा उग्रता, हिंसात्मक वारदातहरू र अन्तर्धार्मिक वैमनस्यता बढ्दै गएको अवस्था त छँदै थियो। त्यसमा अब राज्यको अलिकति मिसह्यान्डलिङ, अलिकति पोलिटिकल पार्टीहरूको समाजमा कमजोर उपस्थिति जस्ता विषयहरूले अहिले अचानक यसको रूप विकराल भयो। अब अहिले विचार गर्दाखेरि विराटनगर तपाईँलाई कमोबेश विराटनगर प्रभावित छ, सुनसरी पुरै प्रभावित छ, सप्तरी जिल्ला प्रभावित छ र आज हिजोदेखि सिराहामा जुन घटनाक्रमहरू बढ्दै गयो, एकजना बालकको कम उमेरकै बालक नै हुन् सायद गणेश यादव भन्ने, उनको मृत्यु, त्यसपछि जनकपुरमा कर्फ्यू, रौथट जिल्लामा यो तनावको विस्तार भइसक्यो, पर्साको वीरगंज सहर हिजो पुरै प्रभावित रह्यो। मलाई लाग्छ अब पुरै मधेस यसबाट गम्भीर रूपमा प्रभावित भइसकेको छ र यसका प्रशासनिक उपायको अपेक्षा बाहेक अरू पहलहरू भइरहेको छैन। त्यसले गर्दा अब यसको गन्तव्य के हुने हो भन्न बडो कठिन अवस्था छ अहिले।
0: अब यहाँले कुरा जोडिहाल्नु भयो, मलाई यो त्यति साह्रो अनएक्सपेक्टेड लागेको छैन, आभास 5-7 वर्ष अगाडिदेखि नै थियो यो कुरा भनेर। एकजना आम नागरिक भनौँ एक हिसाबले पोलिटिकल्ली चेत भएको एकजना प्रबुद्ध व्यक्ति, ती व्यक्तिले 5-7 वर्ष अगाडि नै यस्तो आभास पाउँछन् यदि भने राज्य संयन्त्रसँग सबै कुरा हुन्छ। राज्यले यो कुरा थाहा किन पाउन सकेन, के विडम्बना हो यो?
1: हेर्नुहोस्, यतातिर हामी 5-7 वर्ष बितेको 5-7 वर्षका अवधिको यदि हामीले आकलन गर्यौँ भने हामी के देख्छौँ भनेदेखि मुसलमान समुदायको धार्मिक उत्सवहरू, खास गरेर ईदको समयमा, बकरइदको समयमा र मोहरमको समयमा, जतिखेर उनीहरूको मूल धार्मिक आयोजनहरू हुन्छ त्यस बखतमा बारम्बार घटनाहरू भएको छ। त्यसै प्रकारले अब हिन्दू समुदायको दसैँको बेलामा, सरस्वती पूजाको बेलामा, कृष्णाष्टमीको बेलामा, शिवरात्रिको समयमा, हनुमान आराधनाको समयमा, यस्ता समयहरूमा जतिखेर झाँकीहरू निस्किन्छ अथवा सार्वजनिक रूपमा आफ्नो घर बाहिर आयोजनहरू हुन्छ, त्यतिखेर घटनाहरू भइरहेको छ र हरेक घटना को ग्राविटी हेर्ने हो भनेदेखि एकदमै हिंसात्मक प्रवृत्तिको छ। जस्तो पोहोर साल नै भनौँ, अब वीरगन्जको छपकैयामा ठुलो घटना भयो, कर्फ्यू लाग्यो, मान्छेहरू घायल भए। अब रामनवमीको दिन जनकपुरमा 2 वर्ष अगाडि तपाईँलाई त्यस्तै घटना भयो, गम्भीर हिंसात्मक वारदातहरू भयो। र हामी के देख्दछौँ भनेदेखि राजनीतिक दलहरू, सामाजिक संस्थाहरू र सरकारको पहल चाहिँ त्यतिखेर तत्कालीन अवस्थामा समाजका केही अगुवाहरूलाई, खास गरेर अन्तर्धार्मिक मुसलमान समुदायबाट केही मान्छे, हिन्दू समुदायबाट केही मान्छे, केही सन्त महन्त, केही भद्र भलादमीहरूलाई जम्मा गरेर एउटा शान्ति र्याली निकालेर, अनि जब परिस्थिति शान्त भयो त्यस विषयमा फेरि फर्केर सोच्दै गरेको देखिँदैन। जबकि यसको रुट काउज के हो त, यो कहाँबाट यो पल्लवित र पुष्पित भइरहेछ, कसरी यो बढिरहेको छ, यसका जराहरू कहाँ कहाँ छन्, यस विषयमा जुन संवेदनाको साथ यसको खोजीदेखि हुनुपर्ने हो। म राज्यलाई मात्रै दोष दिन्न, राजनीतिक दलहरू पनि यस दिशामा निरपेक्षताको भाव देखाए। र मलाई कता कता के लाग्छ भनेदेखि राजनीतिक दलहरू पनि अब यही हावामा बगेको जस्तो, आफूलाई पनि त्यतैतिर आत्मसात गराउँदै लगेको जस्तो पनि म देख्दछु। त्यसकारणले हुनसक्छ यो घटना, अब हामी सबैको अपेक्षा छ भोलिको दिनमा तत्काल यो शान्त होस्, मत्थर होस्, हुनै पर्छ। तर यो फेरि पनि यो यस प्रकारको अथवा यो भन्दा अझ भयावह रूपबाट यसको पुनरावृत्ति हुँदैन भन्न सकिँदैन, किनभनेदेखि मैले 5-7 वर्षको अवधिको आकलन गरेर हजुरलाई यो कुराहरू भनिरहेको छु।
0: मैले यहीँनिर जोडिहालेँ, यो विवादको बिउ अब 5-7 वर्ष अगाडिदेखि जुन समाजमा बाहिर नै सतहमा देखियो, होइन, यो विवादको बिउ सामाजिक असहिष्णुपन यो कसरी विकसित भयो आनन्दजी?
1: हेर्नुहोस्, अब के छ भनेदेखि यताको समयहरूमा यो तपाईँलाई मुलुकको चुनावी राजनीतिको दिशासँग यो जोडिएको छ। जस्तो संविधान सभाको समयमा विभिन्न जाति समुदायहरूले आफूलाई बढी संगठित गर्ने र आफ्ना आवाजहरूलाई मुखरित गर्ने प्रयासहरू गरे। म तपाईँलाई एउटा भएको घटना भन्दछु, किनभने म स्वयं ती घटनाक्रमको समयमा एउटा पात्र रहेको हुँ। मधेस आन्दोलनको समयमा मधेसी पार्टीहरूले मधेसभित्रका मूल समुदायहरू, खास गरेर थारू समुदाय, मुसलमानहरू र दलितहरूलाई समेकित रूपले अर्थात् एउटै घेरामा राखेर मधेसको सामुदायिक प्रस्तुतिलाई अगाडि बढाउन चाहे। तर त्यतिखेर राज्य अर्थात् त्यतिखेर मूलधारका सबै राजनीतिक पार्टीहरू, काङ्ग्रेस, एमाले, माओवादी सबैले त्यतिखेर मधेसलाई विखण्डित गर्नको लागि र मधेसको जुन एकीकृत भावना अगाडि आयो त्यसलाई चाहिँ तपाईँलाई खण्डित गर्नको लागि उनीहरूले मुसलमानहरूलाई छुट्टै पहिचानको, छुट्टै उनीहरूको माग हुनु पर्यो भनेर साना साना मुस्लिम समुदायको आन्दोलनमा प्रधानमन्त्री तहबाट सम्झौताहरू गरियो। थारू समुदायका मागहरू त्यतिखेर स्वाभाविक थियो, मागहरू उठ्नु अस्वाभाविक होइन, तर ती मागहरू उठ्दाखेरि चुकी तिनीहरू आफूलाई मधेसी नभन्ने र मधेसभन्दा पृथक पहिचानको कुरा अगाडि उठाएको हुनाले उनीहरूसँग तपाईँलाई प्रधानमन्त्री स्तरमा चाहिँ तपाईँलाई सम्झौताहरू भयो, दलित समुदायसँग सम्झौताहरू भयो। यसले गर्दा राज्यले एउटा लाभ त पायो कि मधेस कमजोर भयो, तर धार्मिक समुदायहरू अथवा तपाईँलाई अन्य रूपबाट चाहिँ तपाईँलाई संगठित आवाजहरू अगाडि बढ्यो। तर पछि फेरि राज्यले त्यसलाई एड्रेस गर्ने, राज्यले तिनीहरूको इस्युलाई इमान्दारीपूर्वक जुन सम्झौताहरू गर्यो त्यसलाई अगाडि बढाउने काम त, परिपालन गर्ने काम त कहिले पनि गरेन। फल त हामी के देख्छौँ भनेदेखि अब यो विभिन्न रूपमा यो कुराहरू हाम्रो समाजमा विद्यमान भयो। फेरि यो त अब हाम्रो आफ्नो इनल्यान्ड इस्यु मैले भनेको हाम्रो देशभित्रको अवस्था, तर अहिले जुन परिस्थिति हामी कहाँ उत्पन्न भयो यो हाम्रो देशभित्रको समस्या र देशभित्रका घटनाक्रमले प्रभावित भएको मात्र होइन, यसको यसमा चाहिँ गम्भीर बाह्य प्रभावहरू पनि छ। त्यसको पनि अहिले हामीले आकलन गर्नु जरुरी छ, हामीले यस विषयमा पनि विमर्श गर्नु जरुरी छ, यो कहाँ कहाँबाट चाहिँ तपाईँको इन्सपायर्ड भइरहेको छ, यस्तो घटनाहरू कहाँ कहाँबाट तपाईँलाई इन्सपिरेसन लिइरहेको छ, यसलाई कहाँ कहाँबाट मलजल थपिँदैछ, त्यो कुरा पनि हामीले उत्तिकै मनन गर्नुपर्नेछ अहिलेको अवस्था।
0: तपाईँलाई केही आभास त छ होला, सायद एयरमा भन्न नमिल्ला।
1: होइन, यो त्यति तपाईँलाई गोप्य या लुप्त कुरा पनि होइन। जस्तो एक खेललाई भन्नुहोस् न, अब यो 1600 किलोमिटरको भारत नेपाल सीमा, जसमा 5 प्रदेशले नेपाललाई छुन्छ, जसमध्ये तपाईँलाई भारततिरका विभिन्न घटनाक्रमले नेपाली समाजलाई प्रभावित गरिरहेको हामी देख्छौँ। जस्तो सबैभन्दा बढी डेन्स पपुलेटेड भनेको जस्तो तपाईँलाई अब उत्तर प्रदेश भए, बिहार भए, पश्चिम बङ्गाल भयो, अब त्यहाँका घटनाहरूले त अब सिधा प्रभावित गरिरहेकै छ। त्यसको प्रभाव अब यता पर्नु त मैले एकदमै स्वाभाविक देखेको छु। यसै प्रकारले अब तपाईँलाई फेरि यो सिमाना जसको मैले चर्चा गरेँ, यो अब हिन्दू र मुसलमान दुवैतिरका घटनाक्रमहरूको प्रभाव यहाँ छ। यसै गरी तपाईँलाई अब केही अरू बाहिरका प्रभावहरू पनि छन् जसले यस प्रकारको कुराहरूलाई अगाडि बढाइरहेको छ। अब यसलाई खोलेरै भन्दाखेरि त अझ विस्तारित रूपमा पनि भन्न सकिन्छ। हजुर,
0: जस्तो
1: हेर्नुहोस् के छ भनेदेखि, हाम्रो अगाडि भारतको एउटा बडो विचारणीय अनुभव छ, त्यो एउटा गम्भीर अध्ययनको विषय पनि हो। आज 70 भयो जब भारत तपाईँलाई स्वतन्त्र भयो, भारतमा धर्मनिरपेक्षता, संविधानवाद, धार्मिक सहिष्णुता जस्ता समाजवाद भनौँ जस्ता विषयहरूलाई लिएर एउटा धार अगाडि बढ्यो। तर त्यो धारलाई सैद्धान्तिक, मैले खास गरेर राजनीतिको विचारधारात्मक समाजवाद, मार्क्सवाद, पुँजीवाद यस्ता विचारहरूबाट प्रतिस्पर्धा गर्न सकिन्न भनेर एक थरीले चाहिँ तपाईँलाई धार्मिक आधारमा भारतीय समाजलाई ध्रुवीकृत गर्न खोज्यो, जसलाई हामी आज पछिल्लो रूपमा भारतीय जनता पार्टी भन्छौँ र त्यसको पृष्ठभूमिमा धर्मान्ध संगठन राष्ट्रिय स्वयंसेवक संघलाई हामी हेर्छौँ। साइमल्टेनियसली यसैको समानान्तरमा स्वाभाविक रूपमा तपाईँलाई मुसलमानहरू पनि, किनभने उनीहरू पनि सब्सट्यान्सिभ संख्याका मानिसहरू रहेका छन् भारतमा, अनि उनीहरूले पनि तपाईँलाई अब इस्लामको नाममा, धर्म र मजहबको नाउँमा उनीहरूले पोलिटिक्सलाई पोलराइजेसन गर्न खोजे। त यो धार चाहिँ तपाईँलाई लगभग 70-75 भयो। त आज आएर त हामी के देख्दछौँ भनेदेखि, यो एक प्रकारले यो धार त अब तपाईँलाई त्यहाँ सत्तारूढ पक्ष भएर गएको छ, र अर्को समुदायहरू तपाईँलाई फेरि त्यसको विकल्पमा अब त्यहाँ उत्तिकै सक्रिय छन्। यी सब कुराहरू तपाईँलाई नेपालमा पनि ग्ल्याबराइज भएको छ। तपाईँले केही दिन अगाडि हेर्यो, जनकपुरबाट प्रतिनिधि मण्डलहरू, धार्मिक व्यक्तिहरूको प्रतिनिधि मण्डलहरू तपाईँलाई गोरखपुर, गोरखनाथको मठमा जाने, उत्तर प्रदेश जहाँ चाहिँ भारतीय जनता पार्टीको सरकार छ अहिले र अलिकति बढी धार्मिक मान्यता, धार्मिक विचार राख्ने मुख्यमन्त्री छन्, त्यहाँ पुग्ने। केही पहिले तपाईँले अयोध्यामा राम मन्दिरको सुरुवात हुँदाखेरिको घटनाहरूमा नेपालको सहभागिता हामीले हेर्यौँ, र विभिन्न पार्टीका चाहिँ तपाईँलाई जिम्मेवार मान्छेहरू नेपालबाट जसरी सरिक भए, उनीहरूलाई जसरी त्यहाँ मानादर गरियो, यी सब कुराहरूको प्रभाव अन्तत हामीका नेपालमा यो खुला सिमानाको कारणले पर्छ नै। फेरि मैले हिन्दू पक्षको मात्रै कुरा गरे होइन, साइमल्टेनियसली तपाईँलाई अब मुसलमानहरूको पनि उत्तिकै गतिविधि बढेको छ। भारतमा राजनीति, मैले संक्षेपमा भन्न खोज्दाखेरि, भारतमा राजनीति धर्मको आधारमा जति जति ध्रुवीकृत भएको छ, जति जति त्यहाँ मिलिटेन्सी बढेको छ, त्यसको प्रभाव कुनै न कुनै रूपमा नेपालमा यता 10-12 पढेको। चुकी मेरो मते यही जन्मे हुर्किएको मान्छे भावनाले म यो सब घटनाक्रमको विस्तारलाई बडो गम्भीरतापूर्वक हेरिरहेको छु र पढेको छ।
0: जयप्रकाश आनन्द, अब अलिकति यहाँले अलिक कुरा त अलिकति जोड्नै खोज्नु भयो, अहिलेको यो विद्रोह भनौँ, विग्रह भनौँ, अशान्ति भनौँ, जे भने पनि मधेसमा केन्द्रित भएको देखिन्छ देखिँदाखेरि। मैले यो जोड्न खोजेको के हो भनेदेखि, अहिले तपाईँले अलिकति कुरा त लिएर आउनु भयो, मधेस केन्द्रित दलहरूको अथवा अरू त्यो बेलाका, अहिले त भलै राष्ट्रपा नयाँ दलले सबै आफ्नो पक्षमा पारेको छ मतदाताको मत चाहिँ, अहिले अहिले त यो भयो, तर जुन पृष्ठभूमि यहाँले कुरा गर्नु भएको छ केही वर्ष अगाडिदेखि के हो भनेर, ती दलहरूको योगदान कतिको छ अहिलेको अवस्थामा आउनुमा?
1: हेर्नुहोस् तपाईँलाई, अब म एउटा पहिलो तपाईँलाई नेपाली काङ्ग्रेसको कुरा गरौँ। अहिले नेपाली काङ्ग्रेस विभाजनको सङ्घारमा छ। एक थरी जो अहिले संस्थापन पक्षका विरोधी भनेर चिनिन्छन् उनीहरूको तपाईँले विचार दृष्टिको गम्भीरतापूर्वक अध्ययन गर्नुभयो र त्यसमा कन्सर्न राख्नुभयो भने के देखिन्छ भने उनीहरू यदि हामीले पार्टी नै बनाउनु पर्यो भने हाम्रो पार्टी चाहिँ तपाईँलाई राष्ट्रियता लोकतन्त्र जस्ता मान्यताहरू राख्नुको साथसाथै नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने सोच पनि हामीले राख्नुपर्छ र यस विचारलाई हामीले आफ्नो एउटा मार्गदर्शक सिद्धान्तको रूपमा राख्नुपर्छ भन्ने कुरा भर्खरै अहिले तपाईँलाई सायद 10 दिन पनि भएको छैन शेरबहादुर पक्षका काङ्ग्रेसका नेतागणले यो कुराहरू उठाए। भन्दाखेरि देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले अब जनताको बीचमा आफ्नो पकडलाई बलियो बनाउनको लागि अथवा आफ्नो संगठनलाई विस्तार गर्नको लागि एउटा धार्मिक मान्यतालाई, यद्यपि त्यो गलत सही म त्यतापट्टि जान चाहन्न, तर त्यसलाई चाहिँ के भनेदेखि समातेको, त्यसको डोरी समातेको देखिन्छ। अब माओवादीले त सुरुदेखि नै तपाईँलाई 10 एउटा चाहिँ तपाईँलाई के अरे मुक्ति अथवा के भन्ने त्यसलाई त्यस्तो
0: मुक्ति मोर्चा के हजुर
1: मधेसको लागि छुट्टै, दलितको लागि छुट्टै, तामसालिङ छुट्टै, मगरात छुट्टै, होइन अब कमुवान लिम्बुवान गरेकै हो। अब तपाईँलाई मधेसी पार्टीहरूको सबैभन्दा अहिले दारुण स्थिति र चरम दुरावस्था अथवा मैले अझ पिन पोइन्ट गरेर भन्ने हो भनेदेखि उनीहरूको गत निर्वाचनबाट क्षत विक्षत भएको जनाधार अहिले यो घटनाले गर्दा अब सत्तामा के देखियो भने सायद उनीहरूको त अब आउने समयमा कुनै जनाधार नै रहँदै, किनभनेदेखि मधेसको नाममा संगठित भएको मधेसी पार्टीहरू चुनावी राजनीतिमा पुरै जातीयतालाई आधार बनाए, तर अब अहिले आएर जसरी यो धार्मिक उन्मादको वातावरण देखियो अब त उनीहरूको न त मधेसको इस्यु रह्यो उनीहरूसँग, न उनीहरूले अलिकति सीमित ठाउँहरूमा अब जातीयताको जुन आधार बनाएर चुनावी राजनीतिमा आफ्नो वर्चस्व देखाउन चाहेका थिए, अब यो धार्मिक उन्मादले उनीहरूको त आधारभूत मान्यतालाई नै समाप्त गरिदिने अवस्था देखियो, जसले गर्दा अब अहिले हामी परिणाम देख्दछौँ कि यसपालिको चुनावमा भन्नुहोस् न, अब ठिक छ पराजित भयो त्यो आफ्नो ठाउँमा छ, पराजित त हुन्छ, भारतमा पनि काङ्ग्रेस तपाईँलाई संसदमा बहुमत ल्याउन सकेको छैन, तर उसको भोटको पर्सेन्टेजमा थोरै मात्रै अन्तर आएको छ। तर हामी मधेसमा त के देख्यौँ भनेदेखि अब पराजित भए फर्स्ट पास पोस्टमा संसदमा जाने हिसाबमा उनीहरू कमजोर भए, पराजित भए, तर उनीहरूको जनाधार त नभएको होइन। अब अहिले यत्रो घटनाक्रम हुँदाखेरि उनीहरूको मधेसमा कुनै प्रकारको उपस्थिति छैन। अब तपाईँले अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्ने 30-31 सिट मधेसको खरल्याप खुर्लुप उनीहरूले खाए। मधेसमा जहाँ तपाईँलाई पहिलो जनाधार काङ्ग्रेसको थियो, मधेसी पार्टीको थियो, एमालेको थियो, चुनावी राजनीतिमा सबैलाई समाप्त गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले ठुलो जनमतमा पकड बनायो। तर अहिले हामी के देख्दैछौँ भनेदेखि अहिले यो 8 प्रदेश मधेसको बोलिरहेको सन्दर्भमा एकजना मान्छे पनि अपवाद बाहेक अहिले तपाईँलाई सडकमा अथवा द्वन्द्वग्रस्त क्षेत्रमा उभिएर होइन एउटा सद्भावको लागि कुनै सकारात्मक पहल गरेको हामी देख्दैनौँ। अब प्रधानमन्त्रीको कुरा नगरौँ, किनभनेदेखि प्रधानमन्त्री बोल्नुभयो भने उहाँको मुखबाट मणि तल खस्छ, अब मनी खसेर त दिनु भएन, उहाँ त बोलिराख्नु भएको छैन, आज बरु सुन्दैछु बोल्ने कुरो आइरहेछ र मलाई लागिरहेछ कि फेरि बोल्दाखेरि मुखको मणि न उहाँको झरोस् भन्दाखेरि, यो समाज जहाँ यत्रो उन्मादमा छ, आखिर कसको प्रेजेन्सले तपाईँलाई यसलाई साम्य पार्ने? सैनिक र तपाईँलाई प्रहरीहरू स्वयं तपाईँलाई अब कमजोर मनस्थितिको साथमा अब यो यसलाई नियन्त्रण गर्न जाँदाखेरि जस पाउने ठाउँमा अब विभिन्न गोली काण्डहरूले गर्दा उल्टो अब जसमा परिरहेको अवस्था छ, त्यसरी परिस्थिति बडो भयावह छ जस्तो लाग्दछ
0: मलाई। यहीँनिर अलिकति यहाँले जोडिहाल्नु भएको कुरा, सरकार भनौँ अब प्रधानमन्त्री भनौँ, न सदन, न राष्ट्रपति, न संवैधानिक अङ्ग, न आफ्नै पार्टी कसैलाई पनि नटेर्या जस्तो देखिन्छ व्यवहारले। अब अर्को कुरा, समाजका सदस्य, अब अहिलेकै आन्दोलनकारी समूहहरूको कुरा, प्रदर्शनकारीको कुरा गर्ने भने पनि कसैलाई, दलहरूलाई, कुनै दलहरूलाई पनि नटेर्ने, दलहरू त्यहाँ अगाडि जान पनि नसक्ने, नगर्ने अवस्थामा पुगिसक्यो जो प्रदर्शनकारी। यो उदाहरणका लागि यो सबै दल अब सबै प्रशासनले अपिल गरेछन्, तर झडप प्रदर्शन त विस्तार भइराखेका छ। यो भन्न खोजेको, समाज अराजकतावादतिर उन्मुख हुने बाटोतिर लाग्दै त छैन आनन्दजी?
1: डेफिनेटली यसमा त कुनै दुई मतै छैन, मैले भनिहालेँ नि। अब यसभन्दा अगाडि तपाईँलाई 2012 सालमा नेपालमा लगभग पहिलो तपाईँलाई हिन्दू मुसलमान दङ्गा रौतहटमा भयो, धेरै ठुलो नोक्सानी भयो कम समयमा, तर यति ठुला नेताहरू थिए त्यहाँ, मुसलमानबाट पनि तपाईँलाई शेख इद्रिस जस्तो टावरिङ पर्सनालिटीहरू पनि थियो, पोलिटिकल पार्टीहरूबाट तपाईँलाई, कम्युनिस्ट पार्टीबाट त्यतिखेर तपाईँलाई विष्णुबहादुर मानन्दरहरू हुनुहुन्थ्यो, होइन, कि त्यो कुरा अगाडि बढेन भने पोलिटिकल पार्टीले काहीँ न काहीँ के हुन्छ भनेदेखि, यस प्रकारको सेक्रेटेरियन, यस प्रकारको यो तपाईँलाई अलिक सानो सानो सोचको आधारमा जुन ध्रुवीकृत शक्ति छ त्यसलाई मत्थर गर्छ। अब अहिले हेर्नुहोस्, अब अहिलेको अवस्था कस्तो छ भनेदेखि, तपाईँले पुरै मधेसमा एउटा दुईटा व्यक्ति यस्तो तपाईँ नाम देखाउन सक्नुहुन्न मुसलमान समुदायबाट अथवा हिन्दू समुदायबाट, सबै पार्टीको मैले भने, चाहे त्यो कम्युनिस्ट खेमाबाट होस्, काङ्ग्रेस खेमाबाट होस्, राष्ट्रिय स्वतन्त्र पार्टीबाट होस्, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होस्, जसको समाजमा शान्ति स्थापना गर्नको लागि उसको साख बचेको होस्, तपाईँलाई अब राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा गर्ने हो भनेदेखि, राष्ट्रिय प्रजातन्त्र पार्टी आज लामो समयदेखि हिन्दू राष्ट्रको कुरालाई अगाडि बढाइरहेको छ, त्यसको लागि पृष्ठभूमिमा राजाको चलखेल पनि, पूर्व राजाको चलखेल पनि छ। अब यो द्वन्द्व समाप्त गर्नको लागि उसको के भूमिका हुन सक्दछ? अब काङ्ग्रेस तपाईँलाई मैले अघि एउटा उदाहरण दिए, स्वयं अब तपाईँलाई अब एउटा हिन्दूवादी चरित्रतिर बग्दैछ, अब एमालेको त्यही अवस्था छ भन्दाखेरि, यो बडो ठुलो एउटा इरोजन के, एउटा ठुलो तपाईँलाई के भन्ने नि, एउटा जुन एउटा गट्स हुन्छ नि समाजलाई संकट परेको बेलामा उभिएर समाजलाई दिशा र दृष्टि दिने एउटा जुन क्षमता हुन्छ पोलिटिकल पार्टीहरूको, त्यसमा त ठुलो शोखलन भएको छ, नोक्सान भएको छ, इरोड भएको छ सर।
0: अब जुन संस्कार संस्कृति थियो हाम्रो मिलेर बस्ने, त्यो अब विघटनको बाटोतिर अग्रसर हो, यसरी बुझ्दा हुन्छ कि अलि बढी हुन्छ?
1: मलाई लाग्छ कम हुन्छ। तपाईँले अहिलेको परिस्थितिमा अब सबैको ध्यान चाहिँ तपाईँलाई अहिले जुन हिंसात्मक वारदातहरू भइरहेछ, आगजनी भइरहेछ, यो रोकियोस् भन्ने छ, यो स्वाभाविक हो, यो रोकिनु पर्छ, तर यसको रुटहरू, यसका जडाहरू धेरै गहिरो गरी हाम्रो समाजमा गाडिएको छ। यो मलाई लाग्छ आउने समयमा नेपालको अगाडि सबैभन्दा ठुलो राष्ट्रिय चुनौतीको रूपमा उपस्थित हुनेछ, र यसले चाहिँ तपाईँलाई के भनेदेखि अशान्ति मात्र उत्पन्न गर्दैन। अब तपाईँ मलाई भन्नुहोस्, अस्ति भर्खर तपाईँलाई जेनजी मुभमेन्टको समयमा त्यत्रो तपाईँको औद्योगिक क्षति भयो, उद्योग व्यवसायमा नोक्सानी भयो, ठुला ठुला प्रतिष्ठान, व्यापारिक प्रतिष्ठानहरूमा आगो लगाइयो, मुलुकमा त अलिकति पनि रियलाइजेसन त देखिएन, आज त फेरि सिरहामा तपाईँको एउटा मलमा आगो लगाइयो, दन्ती बलिरहेको हामीले भिडियोहरू हेरिरहेका छौँ, होइन छिन छिनमा चाहिँ तपाईँको व्यापारिक प्रतिष्ठानहरू गाउँ गाउँमा तपाईँको लुटिएको छ, बजारहरूका सटर तपाईँको खसेको छ, आज राजविराज पुरै बन्द छ, जनकपुर पुरै बन्द छ, लहान पुरै बन्द छ, वीरगंज पुरै बन्द छ, विराटनगर हिजो बन्द थियो, तपाईँलाई दीर्घकालीन असर पार्छ। म त त्यतापट्टि बढी
0: अहिले त सरकारले गर्ने भनेको प्रशासनिक हस्तक्षेप मात्रै नै देखिया छ, सेना प्रहरी सशस्त्र खटा
1: मत छैन कि अहिलेको बेलामा तपाईँ म कसैले पनि अरू कुरा सोच्दै गरौला, अरू कुरामा विमर्श हुँदै गर्ला, अहिले चाहिँ शान्ति होस्, यो हिंसात्मक वारदातहरू बन्द होस्, यो आगजनी बन्द होस्, हत्या हिंसा बन्द होस्, एक समुदायले अर्को समुदाय उपर प्रहार गर्ने लुटपाट गर्ने काम रोकियोस् नै स्वाभाविक रूपले यो चाहना त हुन्छ नै।
0: जयप्रकाश आनन्द, अन्तमा निकास के हुन्छ?
1: मैले निकासको दुईटा पक्ष देखेको छु सर। पहिलो पक्ष त के छ भने तत्काल अहिले दन्दन्ती बलिरहेको समाजलाई शान्त गर्नको लागि एउटा ठूलो सामाजिक र राजनैतिक पहलको जरुरी छ। यसको लागि राजनैतिक दलहरू सरकारप्रति मुखापेक्षी नभइकन मलाई लाग्दछ मूलधारका सबै राजनैतिक दल काङ्ग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र मधेसी पार्टीहरू तत्काल तपाईँको मैदानमा ओर्लिनुपर्छ शान्तिका लागि आह्वानका साथ र सक्रियतापूर्वक। दोस्रो कुरा के छ भनेदेखि यो यसको रुट काउज के हो र यसलाई कसरी हामीले एउटा दीर्घकालीन रूपमा यसलाई एड्रेस गर्छौँ त्यतातिर हामीले जानु जरुरी छ। तर अहिलेको त स्थिति, अहिलेको रिक्वायरमेन्ट भनेको, अहिलेको खाँचो र खोज भनेको त तत्काल शान्ति कायम गर्नु नै हो।
0: त्यो भनेको प्रशासनिक नै हो,
1: होइन प्रशासनिक, तपाईँलाई प्रशासनलाई तपाईँले एउटा सहयोगी भूमिकामा राख्नुपर्छ र राजनीतिक म त भन्छु जसरी अहिले के देखिन्छ भने प्रशासनिक उपाय मात्रै छ तपाईँलाई फिल्डमा। म उहाँहरूलाई पनि डिस्क्रेडिट गर्न चाहन्न, आर्मी छन्, सशस्त्र छन्, प्रहरी छन्, ती मात्रै छन्, सिडिओहरू छन्, वार्ता टोली छ, ती मात्रै छन्। तर यत्रो समाजमा जडो गाडेको राजनीतिक वृत्तको पूर्ण अनुपस्थिति छ, त्यसकारणले राजनीतिक पहल अगाडि हुनुपर्छ र त्यसको सहायक भूमिकामा, त्यसलाई फुट दिने भूमिकामा सुरक्षा संयन्त्रहरू, प्रशासनिक संयन्त्रको सक्रियता हुनुपर्छ, मलाई त्यस्तो लाग्छ।
0: जयप्रकाश आनन्द, समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हवस्, धन्यवाद तपाईँलाई धेरै धेरै।
0: हुनुहुन्थ्यो मधेसका अनुभवी नेता जयप्रकाश आनन्द, उहाँसँगको यो कुराकानी गएको साँझ अबेर प्रधानमन्त्रीले सम्बोधन गर्नु अघि रेकर्ड गरिएको हो। यिनै कुराकानीसँगै आजका लागि शुक्रबार बहसको समय सकिएको छ। समयका लागि नेता जेपी आनन्दसँगै सुनेर साथ दिनुभयो तपाईँप्रति पनि आभार। मलाई पनि बिदा दिनुहोस्, नमस्कार।
2: हजुर, शुक्रबारे बहस सकियो र आजको हाम्रो सम्पूर्ण कार्यक्रम यानि कि सामग्री पनि यस काठमाडौँको स्वागतको सक्यो। यसपछि स्वर्णिम सङ्गम सुन्न पाउनुहुन्छ यहाँले। यहाँहरूको अब सप्तान्त सुखद रहोस् हाम्रो यही शुभकामना छ। जाँदा जाँदै अङ्किता र अन्तरा नान्दी गाउनुहुन्छ यो गीतलाई, यही गीत राख्दै म चाहिँ बिदा लिन्छु। हस्त, फेरि सोमबार भेटौँ। बाई बाई।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
3: टोपी किमालमा भएको दुर्घटनापछिको उद्धारबारे पाकिस्तानी अधिकारीहरूसँग समन्वय भइरहेको छ जनाएको छ अल्पाइन क्लब अफ पाकिस्तान लगायत निकायसँग इस्लामाबादमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ वक्तव्य जारी गर्दै मन्त्रालयले हिमालमा खोज तथा उद्धार अभियान चलिरहेको जानकारी पाएको उल्लेख गरेको छ काराकोरम हेम श्रृङ्खलामा पर्ने ब्रोडकेप पिक हिमालमा बेपत्तामध्ये चारजनाको शव भेटिएकोमा दुई आरोहीको परिचय खुलेको छ अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार नेपालका पूर्वबहादुर गुरुङ र ओमानकी नादिरा अहमद अब्दुल्ला अल हार्थीको परिचय खुलेको हो आरोही निर्मल पूर्जाले नेतृत्व गरेको टिममा नेपाली आरोही पूर्वबहादुर गुरुङ युक्त किली पेम्बा शेर्पा किलु निमा शेर्पा नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा पनि रहेको जनाइएको छ ओमान पाकिस्तान चीन र अमेरिकाका एकजना आरोही पनि सो टोलीमा सहभागी छन् मध्य प्रदेश सरकारले अत्यावश्यक काम बाहेक सन्तानलाई घर बाहिर जान नदिन अपील गरेको छ विभिन्न प्रदर्शनमा बालबालिका सहभागी भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले आफ्ना छोराछोरीलाई कुनै पनि उत्साह अफवा उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन भनेको हो सिराहामा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु हुने किशोर हुन् जनकपुर धाममा घाइते भएका बालकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ राष्ट्र निर्माण दलका अध्यक्ष समीम मिया अन्सारीले मधेसको अशान्ति सामान्य बनाउन गृहमन्त्रीले ढिलाइ गरेको आरोप लगाउनु भएको छ प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि सञ्चारकर्मीसँग अध्यक्ष अन्सारीले सरकारको समयमै ध्यान नपुग्दा सामान्य विवादले उग्र रूप लिएको बताउनु भएको छ प्रहरले गोली नचलाएको बताउनु र प्रधानमन्त्रीले सरकारका तर्फबाट गोली चलेको बताउनुले घटना रहस्यमय भएको उहाँको भनाइ छ यसैबीच सिराहामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ विरुद्ध मृतकका आफन्त र छिमेकीले प्रदर्शन गरेका छन् सिराहामा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो मृतकले न्याय नपाउँजेल गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने उनीहरूले बताएका छन् यस्तै सुनसरीको देवानगंज घटनामा मृत्यु भएका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् गैराती गृहमन्त्री सुदन गुरुङसँग आज शव बुझ्ने सहमति भएको थियो मधेसका चार जिल्लामा आज पनि कर्फ्यू लगाइएको छ जिल्ला प्रशासन कार्यालय सिराहा धनुषा पर्सा र सप्तरीले आज पनि कर्फ्यू आदेश कायम राखेका हुन् सिराहाको गोलबजारमा सुरु भएको हिंसात्मक घटनासँगै विभिन्न ठाउँमा तोडफोड आगजनी लुटपाट र झडपका घटना निम्ताएको छ हिजो मधेसका ठाउँ ठाउँमा भएका घटनामा एकजनाको ज्यान जानुका साथै दुईजना प्रहरीसहित 20 बढी घाइते भएको खबर छ स्थानीय प्रशासनले कर्फ्यूको बेला घर बाहिर ननिस्कन अनुरोध गरेका छन् ती जिल्ला

0: लागि पुस्तकालय कक्ष र सभाहल बनाइदिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले ट्रस्टले विद्यालयका लागि नमुना काम गरिदिएको बताउनुभयो।
1: राम्रो नमुना किसिमको चाहिँ छ र काम पनि एकदमै छिटो छरिटो बोलियो चाहिँ बनेको छ। हामी खुसी छौँ सर, जनताहरू पनि एकदमै खुसी छन्। लाइब्रेरी छ हाम्रो, एउटा कोठा लाइब्रेरी, छवटा कोठा हौ, त्यसमा लाइब्रेरी छ, एउटा पुरा हल छ, अरू चाहिँ चारवटा कोठा चाहिँ पठन पाठन चाहिँ भएको, वेलफेयरले बनाएको चाहिँ एउटा ब्लक हो।
0: अध्यक्ष तरामुका अनुसार नयाँ सभा हलमा 150 जना मानिस अट्ने र अभिभावक भेला गर्न अब सहज हुनेछ। त्यसै गरी नयाँ कक्षा कोठाबाट 200 विद्यार्थीले अध्ययनको सुविधा पाएका छन् भने पुस्तकालयबाट अतिरिक्त ज्ञान हासिल गर्नेछन्। ट्रस्टले बनाएको तीनवटै संरचना बलियो, भरपर्दो र आगामी एक शतकसम्म ढुक्क हुने खालको भएको तरामुको भनाइ छ।
1: हामी अस्ति भेला राखेका थियौँ, हाम्रो त्यो हलमा चाहिँ 150 मान्छे चाहिँ अड्दो रहेछ।
2: निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आगामी कार्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी भएको छ।
3: 5 वर्षभित्र सुरुङ मार्गको निर्माण सक्ने गरी 2078 फागुनमा ठेक्का सम्झौता भएको हो। सिद्धबाबा सुरुङ मार्ग आयोजनाका सूचना अधिकारी निशा बेलवासेले सोही सम्झौता अनुसार हालसम्म सुरुङ मार्गको 70% काम सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार 1126 मिटर सुरुङभित्र गरिने निर्माण र फिनिसिङको काम सकेर यही आउने कार्तिकभित्रै सवारी साधन गुडाउने योजना छ। हालसम्म सुरुङ मार्गको भौतिक प्रगति 70 र वित्तीय प्रगति 64% भएको छ।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर नमस्कार, बीएबिस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबिस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकग्राफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबिस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोतामा म तुलसीको हार्दिक नमन। श्रोताहरू, यहाँहरू पोखरातिर हुनुहुन्छ भने पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा हार्दिक स्वागत गर्न चाहन्छु। अब लाग्नु श्रोता, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 15 गते द्वितीय तिथि शुक्रबार, नेपाल सम्बत 1146, तदनुसार आज 31 जुलाई सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त्यको तयारी गर्ने दिन हो। विकेन्डको तयारीमा जुट्ने दिन पनि भएको हुनाले कामना गर्छु यो सप्ताहन्त यहाँहरूको सुखद र रमाइलो साथ बित्नेछ भन्ने। आज श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गम शुक्रबारको व्यवसायको उठान मैले एउटा युगल गीतबाट गरिसकेछु, एक अर्काबीच समर्पित भावको गीतबाट गरिसकेछु। सुखमा साथ दुःखमा साथ यही नै हो जीवनको साथ। गीतकार आनपी परदेशीको गीत रचना रहेको यो गीतमा स्वर रहेको थियो मेनुका पौडेल र हरि लम्सालको, र यसमा सङ्गीत हरि लम्सालकै रहेको थियो। र हिजोको सृजना वाटिका कार्यक्रममा कवियात्री कनेक्टिकट युएसएमा रहेकी शर्मिला अधिकारीले एउटा कविता पठाउनु भएको थियो, मैले त्यो कविता वाचन गरेको थिएँ र उहाँले चाहिँ यो गीत राखिदिनुहोला भनेर सावरहरू गरे पठाउनु भएको रहेछ, तर मैले अर्कै गीत राख्न पुगेँ। यद्यपि हिजोको उहाँको जीवनसाथी कविताको भावसँग मिल्दोजुल्दो गीत नि मैले कार्यक्रमको व्यवसायको उठानमा राखेँ। गीतकार आनपी परदेशीको गीत रचना मेनुका पौडेल र हरि लम्सालको स्वरमा यो गीत राखेँ र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान गरिसकेको छु। मौसम कुरा गर्नुपर्दा श्रोता, आज पनि देशका केही भागमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सूर्योदय आज बिहान 5:26 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:53 जाँदा हुँदैछ। र आज साउन पन्ध्र भन्ने साथ श्रोताहरू, आज खिर खाने दिन समेत परेको छ। पक्कै पनि यहाँहरूले साउन पन्ध्रमा खाइने खिर खाइसक्नु होला, खाने तर्खरमा हुनुहुन्छ होला, र आज खिर दिवस पनि भन्न चाहन्छु र साउन पन्ध्र खिर खाने दिनको पनि सबै समयमा शुभकामना व्यक्त गर्न चाहन्छु। अब लागौँ श्रोताहरू आजको बसाइको बारेमा जानकारी दिनुपर्दा, आज शुक्रबार र शुक्रबारको बसाइमा म सधैँ जस्तै आज पनि यहाँहरू माझमा नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेका स्वर साधकसितको बलाकुसारी लिएर, अर्थात् गायक गायिकासितको बलाकुसारी लिएर आएको छु। र आज हाम्रो साथमा दुईजना अतिथि हुनुहुन्छ नेपाली गीत सङ्गीतको क्षेत्रमा मात्र नभएर उहाँहरू दुवैजना टेरिसेरमा पनि सँगै काम गरिरहनुभएका एक जोडीलाई लिएर आएको छु, कलाकारको जोडी है मैले यस अर्थमा चाहिँ भनेको श्रोताहरू। र उहाँ हुनुहुन्छ गायक रामकृष्ण श्रेष्ठ, जोरपाटी काठमाडौँमा जन्मिएका रामकृष्ण श्रेष्ठले यो क्षेत्रमा 2 दशक बिताइसक्नु भएको छ गीत सङ्गीतको क्षेत्र। र अर्का अतिथि हुनुहुन्छ गायिका सन्तोषी कार्की, उहाँका धेरै गीतहरू त रेकर्ड भइसकेको छन् तर केही गीतहरू उहाँले पनि रेकर्ड गराइसक्नु भएको रहेछ। र सन्तोषी कार्कीसित कुराकानी गरेछु, सिन्धुपाल्चोकको ठोकरपामा जन्मेकी सन्तोषी श्रेष्ठ, माफ गर्नुहोला सन्तोषी कार्की यति बेला भने चाहिँ काठमाडौँमै बसेर सङ्घर्ष गरिरहनु भएको छ। सन्तोषी कार्की र रामकृष्ण श्रेष्ठसित म आज व्यवसायमा कुराकानी गर्नेछु र उहाँहरू दुवैजना एउटा टेली श्रृङ्खला हाकिममा अभिनय गर्नुभएका जोडी हुनुहुन्छ। प्रड्युसर चाहिँ हाम्रो रामकृष्ण श्रेष्ठ हुनुहुन्छ र उक्त टेलिसिरमा महत्त्वपूर्ण भूमिकामा अभिनेत्रीको रूपमा आफ्नो कुशल अभिनय
क्षमता देखाइरहेकी अभिनेत्रीको रूपमा हामी लिन सक्छौँ सन्तोषी कार्कीलाई. उहाँहरू दुवैजनासित आज म व्यवसायमा कुराकानी गर्नेछु र तपाईँ पनि यो क्षणबेला बिएबिएस गोर्खालीले सुन्दै हुनुहुन्छ भने तपाईँ पनि जोडिन सक्नुहुन्छ र तपाईँका मनका जिज्ञासाहरू उहाँहरू समक्ष अर्थात् आजको अतिथिद्वय रामकृष्ण श्रेष्ठ र सन्तोषी कार्की समक्ष राख्न सक्नुहुनेछ र उहाँहरू दुवैजनालाई म कार्यक्रममा त स्वागत गरि नै हाल्नेछु. तर यति बेला भने एउटा बिल्कुलै नयाँ गीत राख्न चाहन्छु. रामकृष्ण श्रेष्ठ र सन्तोषी कार्कीकै स्वरमा रहेको यो गीत राख्नेछु र गीत राखे पश्चात उहाँहरूलाई स्वागत गर्नेछु र तपाईँले पनि आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ र तपाईँले पनि कुनै जिज्ञासाहरू छन् भने हामीलाई हाम्रो अफिसियल फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुनेछ. अहिलेलाई भन्छ गीतै सुनौ.

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: बीएफबीएस गोर्खा रेडियो।
2: हजुर आदरणीय श्रोताहरू, बीएफबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा दुईजना अतिथि हुनुहुन्छ। दुवैजना गीत सङ्गीतमै कर्म गरिरहेका गायक अनि गायिका हुनुहुन्छ र यसको अलावा उहाँहरू एउटै टेली सिरियलमा पनि आबद्ध हुनुहुन्छ। रामकृष्ण श्रेष्ठ र सन्तोषी कार्की उहाँहरू दुवैजना मेरो साथमा हुनुहुन्छ। भर्खरै मैले शिवन पोखरेलको शब्द सङ्गीत अनि आजको अतिथि रामकृष्ण श्रेष्ठ र अर्का अतिथि गायिका सन्तोषी कार्कीको स्वरमा रहेको एउटा रमाइलो गीत राखेँ, एकल फोन लचक लचक कम्बर बलको गीत राखिसकेछु। र अब भने चाहिँ म उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। रामकृष्णजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
3: धन्यवाद। अनि यहाँहरू सम्पूर्ण बिएफबिएस रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोताहरूमा हामी सन्तोषी कार्की र मेरो चाहिँ हार्दिक नमन भन्न चाहन्छु।
2: सन्तोषीजीलाई पनि स्वागत छ। तपाईँको पनि आवाज त सुनाउनै पर्यो है।
4: धन्यवाद। बिएफबिएस सुनिरहनु हुने सम्पूर्ण महानुभावहरूमा नमस्कार भन्न चाहन्छु।
2: अब यो लचकदार कम्मरवाली सन्तोषी कार्की र गायक रामकृष्ण श्रेष्ठ प्रड्युसर सिरियलको रामकृष्ण श्रेष्ठको यो जुगलबन्दी अर्थात् यो कलाकारिताको यो सहयात्रा कहाँबाट सुरु भएको?
3: यो चाहिँ यस्तो हो, यो हामी चाहिँ लगभग अहिले हामी 3 वर्ष जति भयौँ। अनि पहिला चाहिँ हामीले एउटा सिरियल गरौँ न त भन्ने कुराकानी भयो। अनि त्यसपछि के गर्ने भन्दाखेरि, अनि त्यसको मेन पात्र कसलाई गर्ने भन्दाखेरि, अनि हामी ल ठिकै छ नि त, अब उहाँ पनि अलिक अब यसमा इन्ट्रेस्टेड भएको भएर, अनि हामीले एउटा हाकिम भन्ने सिरियल चाहिँ त्योभन्दा अगाडि पनि मैले अरू सिरियलहरू पनि गरिसकेको थिएँ। अनि त्यसै क्रममा अब एउटा गर्ने क्रममा चाहिँ उहाँ पनि इन्ट्रेस्टेड भएको भएर उहाँले त्यो गर्न सक्नुहोला नसक्नुहोला भन्ने पनि कुरा भयो। अनि हाम्रो डिरेक्टर भाइ हाम्रो सन्तोष पोखरेल भाइ, अनि उहाँले एक दुईचोटि यसो गर्दाखेरि अलिकति ट्रायल पनि लिउनु त भन्ने पनि कुराकानी भयो। त्यसै क्रममा चाहिँ अनि उहाँले गर्न सक्नुहुन्छ भनेपछि अनि त्यसपछि हामीले गर्न सुरु गऱ्यौँ। त्यसपछि अनि राम्रो पनि लाग्यो होइन, अनि अरू दर्शक श्रोताले पनि मन पराइदिनु भयो। त्यो भएको भएर हामीले त्यो सिरियलतिर गऱ्यौँ। सिरियल गरिसकेपछि अनि बिचमा फेरि अब एउटा गीत पनि गरिरहनु पर्ने, अनि गाउनु पनि इन्ट्रेस्टेड भएको भएर एउटा गीत पनि गरौँ त भनेर हामीले 1 वर्ष अगाडि एउटा सिठी बजाउँदै भने गीत लिएर आएको थियौँ। अनि त्यसै क्रममा फेरि अहिले पनि हामीले नयाँ गीत फेरि अर्को पनि गरेका हौँ।
2: अब 1 वर्ष अगाडि सिटी बजाउनु, अहिले कम्मर मर्काउँदै हुनुहुन्छ लचक लचक कम्मर सन्तोषीजी। भनेपछि तपाईँ पनि यो कलाकारिता क्षेत्रमा एउटा रुचि राख्ने भएको हुनाले होइन, सिन्धुपाल्चोकबाट काठमाडौँ आएपछि केही गरौँ भन्ने एउटा सोचमा हुनुहुन्थ्यो होला। यही मेसोमा रामकृष्णजीसँग भेट भयो।
4: हजुर, म चाहिँ फेरि एउटा मेकअप आर्टिस्ट पनि हुँ होइन,
2: ए
4: अनि मेकअप गर्ने क्रममा म चाहिँ सुटिङबाट मलाई चाहिँ त्यसमा अफर आएको थियो। सुरुमा मेकअपको लागि गएको
2: थिएँ,
4: अनि मेकअप गर्न जाँदाखेरिमा चाहिँ उहाँहरूलाई चाहिँ अब जस्तै त्यसमा क्यारेक्टर चाहिएको थियो। मैले फर्स्ट टाइम गर्दाखेरि नै उहाँहरूले मन पराइदिनु भयो होइन, अनि त्यस पछाडि मलाई पनि रुचि भइरहेको, उहाँहरूले पनि मलाई त्यसमा राखिदिनु भयो। त्यस पछाडि उहाँहरूले सबैजनाले नै राम्रो प्रतिक्रिया दिनुभएको भएर चाहिँ म अगाडि बढ्न पाएँ।
2: तपाईँ सुरुवातमा चाहिँ मेकअप आर्टिस्ट हुनुहुन्थ्यो, भनेपछि सुटिङमा गएपछि कलाकारहरूलाई चाहिँ मेकअप गरिदिने?
4: मेकअप गरिदिने।
2: कतिको यसमा चाहिँ चुनौती हुन्छ मेकअप जस्तो चिज होइन, कहिले काहीँ यो अब स्किनको कुराहरू उठ्ने गर्छ, कति कुरा कस्मेटिकहरूले चाहिँ एलर्जी पनि हुनसक्छ। एउटा मेकअप आर्टिस्टले कलाकारहरूलाई मेकअप गर्दै गर्दाखेरि तपाईँले गरेको मेकअपको कारणले अथवा जो आर्टिस्टसँग चाहिँ तपाईँ काम गर्नु उहाँको त्यो भनौँ स्किनसँग त्यो म्याच नहुँदा कहिले काहीँ अलिकति अप्रिय कुराहरू पनि हुनसक्दछ, कहिलेकाहीँ हुन्छ नि स्किन, कहिलेकाहीँ दाह्री काटेर चाहिँ भनौँ काट्दै गर्दाखेरि कसैलाई चाहिँ अब त्यो फर्महरूले दाह्री काट्ने उसले चाहिँ अनुहारमा बिबिर आउने अथवा चिलाउने हुन्छ, त्यस्तो भएको थियो थिएन तपाईँले मेकअप गर्दाखेरि चाहिँ? चुनौती त हुन्छ होला नि,
4: किन सबैसँग भइहाल्छ, सबैजनाको स्किन एउटै किसिमको हुँदैन होइन? त्यो चाहिँ मैले स्किन सम्बन्धी मैले सम्पूर्ण नलेजहरू मसँग छ, मेरो एउटा पार्लर पनि छ, म पार्लर फिल्डमा पनि काम गर्ने प्लस मैले बाहिर पनि सुटिङहरूमा पनि गर्ने हो, मलाई चाहिँ स्किन नलेजै छ, मैले त्यो नलेज अनुसार नै काम गर्छु, स्किनको टेक्चर हेरेर कुन प्रोडक्ट मैले चलाउनु पर्छ त्यसलाई हेरेर नै मैले युज गर्ने गर्छु।
2: कतिपय कलाकारहरूको त फेरि प्रडक्ट फरक हुनै हुनसक्छ होला नि, तपाईँले लगेको प्रडक्ट त यो पो युज गर्छु भन्ने
4: हुँदैन, कहिले काहीँ चाहिँ पर्छ त्यो भन्नुहुन्छ। अब मसँग भएको मैले चाहिँ अब सबै किसिमको प्रडक्टहरू चाहिँ मैले ल्याएको हुन्छु होइन, तर पनि मान्छेहरूलाई अब आफ्नो किसिमको त भइहाल्छ नि होइन, उहाँहरूले कुन युज गरिरहनु भएको हुन्छ त्यस्तो छैन भन्न त भन्नुहुन्छ होइन, तर पनि मैले सुट हुने जति स्किन टाइप्सहरू हुन्छन् त्यसलाई सुट हुने प्रडक्टहरू मैले सबै नै बोकेको हुन्छु।
2: भनेपछि त रामकृष्णजी तपाईँहरूको भेट चाहिँ यो सिङ्गार पटार गर्ने कामबाट पो भएको रहेछ है?
3: हजुर हजुर हजुर एकदमै, उहाँ खास अब
2: तपाईँ चाहिँ उहाँको त्यो सिङ्गार पटारबाट प्रभावित हुनुभयो क्या हो?
3: होइन उहाँ त्यसमा त अब पोख्त हुनुहुन्छ नि, अनि त्यसै क्रममा जे होस् मलाई चाहिँ डबल प्लस पोइन्ट भयो भनौँ न, जस्तो अब एउटा आर्टिस्ट कलाकार खोजिरहेको अवस्थामा अब झन् त्यही भित्रैबाट रहेपछि त राम्रो कुरा रह्यो नि त, एज अ मेकअप गर्नेको साथसाथै अब कलाकार पनि भइसकेपछि अरू खोज्नै परेन नि त।
2: हजुर त्यही भएर पनि हो, यहाँ हामीलाई धेरै श्रोताहरूले र हामीलाई फेसबुक लाइभमा हेरेर बस्नुहुने सबैजनालाई म धन्यवाद दिन चाहन्छु। ब्याजिङ स्टोक युकेबाट विष्णु कुमार विश्वकर्मा हुनुहुन्छ, राम प्रसाद राई गुरुङज्यू इजरायलबाट हुनुहुन्छ, उहाँहरू सबैजनालाई हामी धन्यवाद दिन चाहन्छु। गीतकार लीलाराज कामबाङजी पनि युकेबाट हुनुहुन्छ, अर्का जर्मनीको हम्बर्गबाट द्वारिका थापा मगर, रगुङ गुरुङज्यू चाहिँ अहिले फिक्कलबाट हुनुहुन्छ, इलामबाट हुनुहुन्छ, गोपाल बरालजी अनामनगरबाट हुनुहुन्छ, सबैजनालाई धन्यवाद छ,
3: एकदमै एकदमै धन्यवाद।
2: र आज चाहिँ स्पेसल्ली धन्यवाद म रामकृष्णजीलाई किन पनि दिन चाहन्छु भने तपाईँहरू दुवैजनाले गाउनु भएको यो भर्खरै हामीले श्रोतामा आज भर्खरै एउटा गीत एकल फोन है, यो पहिलोपल्ट बेबेस गोर्खा रेडियोमा रेडियो तरङ्गमा नि पहिलोपल्ट अनियर भएको छ, यस अर्थमा हाम्रा बेबेस गोर्खा रेडियोका श्रोताहरू पनि भाग्यवानी हुनुहुन्छ, किनकि अन्त कतै युट्युबमा पनि आएको छैन, अडियो कसैलाई दिनुभएको छैन, श्रोताहरूसम्म पुर्याउने यो सौभाग्य हामीलाई दिनुभयो, यसको लागि तपाईँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु। अब यो गीतको बारेमा अलिकति बताइदिनु, अलिकति रमाइलो गीत, रोमान्टिक गीत जस्तो लाग्यो, एकल फोन लचक लचक कम्बर है, अब तपाईँले एकल फोनको प्रस्ताव कुरा गर्नुहुन्छ, अनि हाम्रा सन्तोषजी आफै पनि अब भनौँ राम्रो आर्टिस्ट, अनि उस्तै लक्षदार कम्बर होइन होइन, यो गीत पनि सायद गीतकारले तपाईँहरूलाई नि हेरेर लेख्नुभयो जस्तो पनि लाग्यो, यो गीतको बारे अलिकति बताइदिनुहोस् न।
3: यो चाहिँ यस्तो हो, यो गीत चाहिँ हाम्रो अब शिवन पोखरेल भन्ने सायद सबैजनाले चिन्नुहुन्छ होला, उहाँ अब कुनै एकताकामा त एकदम यो क्षेत्रमा राजै गर्नुभएको हो होइन, एकदमै चर्चित मोडल हुनुहुन्छ, एज अब डिरेक्टर हुनुहुन्छ हाम्रो शिवनजी, एकदमै मिल्ने साथी पनि हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि पनि जुन बेला मलाई बनारसी पान पनि उहाँले नै उहाँले सजेस्ट गर्नुभएको भएर बनारसी पान जो हाम्रो एलिना चौहान बहिनीसँग गरेको थिएँ, र त्यसै क्रममा अहिले पछिल्लो समय र आइसकेपछि फेरि एउटा ल तपाईँलाई यो हामी दुईजनालाई नै अब भेटघाट हाम्रो भइ नै रहने, अब उहाँ पनि यता उहाँको पसलमा आइरहने, अब एउटा गीत चाहिँ यस्तो टाइपको गर्नु पर्यो भनेर चाहिँ उहाँले भन्नुभयो, अनि त्यसपछि हाम्रो अब त्यो स्वरलाई पनि म्याच होस् भनेर त्यही हिसाबले चाहिँ उहाँले चाहिँ एउटा यस्तो खालको गीत गाउनु रमाइलो खालको भन्ने कुराले गर्दाखेरिमा हामीले यो गीत गरेका हौँ भनौँ।
2: रमाइलो गीत
3: हजुर।
2: र सन्तोषजी अब तपाईँको यो दोस्रो सहकारी भएको छ, अब तपाईँ मेकअप आर्टिस्ट मात्रै नभएर एउटा आर्टिस्ट होइन अर्को, अनि तपाईँ गायनमा पनि राम्रै दखल रहेछ त, मिठो गाउनु भएको छ त, भोकलको क्लासहरू त लिनु भएको छ कि छैन?
4: मैले त्यस्तो क्लासहरू चाहिँ मैले लिएन, म बच्चैदेखिबाट एकदमै यो सङ्गीतमा रमाउने मान्छे होइन, म हरेकचोटि म चाहे जेसुकै काम गरौँ म गुनगुनाइरहने होइन, बच्चैदेखि मलाई सबैजनाले तिमी चाहिँ गायन क्षेत्रमा अगाडि बढ भन्नुहुन्थ्यो, स्कुल पढ्दाखेरि सरहरूले पनि मलाई एकदमै प्रोत्साहन गर्नुहुन्थ्यो होइन, अनि भित्रैदेखि इन्ट्रेस्टेड भएको भएर चाहिँ मैले चाहिँ गीत गाउन मलाई अलिक इजी नै भयो, मैले त्यस्तो सिकेको चाहिँ काहीँ पनि थिएन, र अलिकति पछाडि पछिल्लो समयमा आएर चाहिँ मलाई रामकृष्ण सरले चाहिँ अलिअलि हेल्प गर्नुभएको थियो
2: गायनमा।
4: गायनमा हजुर।
2: अब यो गीत हामीले श्रोतामा अडियो त सुनायौँ, अहिले भिडियोको जमाना छ, त्यसैमाथि अब तपाईँ आफै पनि मेकअप आर्टिस्टको अलावा एक्ट्रेस हुनुहुन्छ होइन, यता रामकृष्णजी पनि अब गायक अलावा उहाँ अब निर्माता अनि अब आफै पनि अभिनेताको रूपमा अहिले हाकिममा खेलिरहनु भएको छ होइन, यो टेलिसिरियलमा यसको भिडियो बनाउने सोच छ कि छैन? अहिले त फेरि कस्तो भयो भने संसार चाहिँ कस्तो भयो भने गीत सङ्गीत त वास्तवमा श्रवण गर्ने सुन्ने आँखा चिम्म गरेर कान चनाख बनाएर सुन्ने भन्छन्, तर हिजो आज चाहिँ कान चाहिँ बरु जे जस्तो भयो भने आँखा चाहिँ चनाखो बनाउने बेला आएको छ, भिडियोको जमाना छ, के चाहिँ यसलाई भिडियो बनाउने सोचमा हुनुहुन्छ कि यहाँहरू?
3: हामी अवश्य पनि यो भिडियो हामी छिटै बनाउँछौँ, किनभने हामीले अस्ति पनि कुरा गरिसकेका हौँ, अलिकति यता हाम्रो अलिकति टेक्निकल पार्टहरू भन्छ, जसमा यसमा अब हामी कसलाई राख्ने, अब एज अ को खेल्ने भने हामी अलिकति त्यसमा हामी हामी छलफल गरिरहेका छौँ, हामी छिटै यसको म्युजिक भिडियो लिएर आउँदैछौँ।
2: यसमा को खेल्ने भनेर त्यति धेरै छलफल गर्नुपर्छ र अब लचक लचक कम्मर भनेर अघि यहाँ हाम्रो गीतकार लीलाज कामबाङजी र बेलायतबाट चाहिँ नमस्कार सबैजनालाई लचक लचक कम्मर मजा आयो हजुर भनेर लेखिसक्नु भएको छ है, उहाँलाई धन्यवाद। अर्का गीतकार हुनुहुन्छ कवियात्री जानु कामबाङ लिम्बू हङकङबाट, मेरो पनि सेवा रहेछ हजुरलाई भन्नुभएको छ। गोपाल अधिकारीजी कनेक्टिकट युएसएबाट हुनुहुन्छ, नमस्कार सर भन्छ, गोपालजीलाई पनि धेरै धेरै सम्झना नमस्ते। अनि सँगसँगै हाम्रा शर्मिला अधिकारीजी पनि हुनुहुन्छ, उहाँहरू सबैजनालाई धन्यवाद छ होइन। त्यसको लागि मोडली मोडलको खोजीमा त्यति पर जानु पर्दैन होला सन्तोषजीलाई नि,
3: ल हामी सोचिरहेको छौँ
2: कम्मर चाहिँ यो लचक लचक पार्ने जिम्मेवारी तपाईँको भनेर उहाँलाई दिए भइगयो नि,
3: त्यो पनि हामी सोचिरहेका छौँ
2: सबै नजिकको तीर्थ हेला हो,
4: गाउने पनि एउटै रे अनि मेकअप आर्टिस्ट पनि एउटै, अब त्यो एउटा मात्रै अनुहार देखिरहँदा अलिक त्यति नहोला होइन,
2: मितव्य त हुन्छ नि खर्चको हिसाबले भनेर है, मैले कुनै मोडेलहरूको रोजीरोटी खोसेको त होइन होइन, तर पनि तपाईँ आफै कलाकार भएको नाताले है,
4: होइन हामी दुवैजनाले अब त्यसमा भनेको त मिलेर गरिरहेछौँ होइन, खर्चहरूमा त हामीले मिलेर दुईजनाकै उसमा छौँ, त्यही भएको भएर अब नयाँ मान्छे नै राख्ने, यो अहिलेको यो सिचुएसन अनुसार अहिले अहिले यो गीतले कस्तो एजको मान्छे मागिरहेको छ भन्ने पनि हुन्छ नि त, जस्तो टिनेज टाइपको केटाकेटीहरूलाई चाहिँ म्याच गर्ने खालको छ नि त, टिनेजर गइसकेको छ नि त मेरो त, मलाई त अलिकति सुट नगर्ला म्याच पनि नगर्ला होइन, र यति म्याच गर्छ नि भने पनि एउटै व्यक्तिले सबै ठाउँमा हात हाल्नु त राम्रो नहोला नि त,
2: पक्कै पनि भनेपछि भिडियो बनाउने चाहिँ सोचमा हुनु चाहिँ
4: हजुर हामी सोचमा छ
2: एकदम, हाम्रो पनि शुभकामना छ। कतिको आशावादी हुनुहुन्छ श्रोता दर्शकबाट भोलि यो अहिले त अडियो त हामीले सुनायौँ होइन, भिडियो आइसकेपछि श्रोता दर्शकहरूले कुन रूपमा लिनुहुन्छ जस्तो लाग्छ?
3: अब यो यस्तो हो, अब हामीले चाहिँ यो अहिले अब उहाँले भनिहालौँ, हामीले यो अलिकति हामीले यो टिनेजलाई नै हामीले अलिकति टार्गेट गरेको, समय परिस्थितिलाई नै यसो सोच विचार गरेर हामीले गीत निकाल्यौँ भने भिडियो पनि हामीले त्यस्तै टाइपको गरौँ न त भनेर हामीले सोचिरहेका छौँ, तर हामीलाई अब त्यो त अब भोलिका दिनमा अब कस्तो हुन्छ त्यो त हाम्रो श्रोता दर्शकको हातमा हो होइन, हामी चाहिँ सकेसम्म यसलाई चाहिँ राम्रो गर्ने कोसिस गरिरहेका छौँ,
2: राम्रो बनाउने तयारीमा हुनुहुन्छ
3: हजुर,
2: हाम्रो शुभकामना छ।
3: रामकृष्ण,
2: यो गायन यात्राको प्रारम्भ चाहिँ तपाईँको कहाँबाट भयो?
3: यो चाहिँ मेरो अब पहिला म अब मैले प्राय म भनिरहन्छु जहिले पनि, जतिखेर हाम्रो नारायण गोपाल दाई बित्नु भएको थियो कि, अनि त्यो उहाँ बित्नु भएको बेलामा त्यो यस्तो देखेँ कि मैले त्यो अरुण थापा दाई नारायण गोपाल दाई बित्नु भएको बेला, त्यो अब मान्छेले त केही गर्न नसके तापनि त्यो बित्नु भएको बेलामा त्यो मलामी गएको मास देखेँ होइन, अनि त्यो पछि अब हामी पनि म पनि एउटा मध्यम वर्गमा जन्मेको भएर पनि अब जिन्दगीमा केही न केही गर्नुपर्छ, आफू मरेर गए तापनि केही न केही छोड्नुपर्छ भन्ने मैले चाहिँ उहाँ मार्फत चाहिँ त्यो त्यो जुन लामबद्ध रूपमा चाहिँ मलामी गएको देखेँ र त्यसबाट चाहिँ अलिकति म प्रोत्साहन भएँ कि
2: तपाईँको बाल मस्तिष्कमा धेरै छु
3: हजुर, एकदमै त्यो भएको कारणले गर्दाखेरि पनि मैले चाहिँ यो सङ्गीत यात्रामा चाहिँ केही गर्नुपर्छ, आफू बितेर गए तापनि छोरा नातिले चाहिँ केही अब हाम्रो हजुरबाहरू यस्तो हुनुहुन्थ्यो भनेर देख्नुहुन्छ अनि भनेर पनि
2: युट्युबमा रहन्छ होइन, आर्काइभको रूपमा अडियो त रहिरहन्छ र श्रोता दर्शकले पनि हेरिरहन्छ सुनिरहन्छ, त्यही भएर पनि यसरी चाहिँ तपाईँ गायन यात्रा प्रारम्भ गर्नुभएको छ
3: है।
2: अब सन्तोषीजीको त उहाँसँगको सहकार्य सङ्गतले त्यो भनौँ सिरियलहरू बनाउँदै गर्दाखेरि भिडियोहरू बनाउँदै गर्दाखेरि भनौँ भेटघाट भयो त्यसपछि गाउने इच्छा जागेको सानैदेखि गाउने रहर
4: भयो गाउने रहर मेरो पहिलादेखि नै हो र गर्छु नै भन्ने थियो त्यस पछाडि अब मेकअप आर्टिस्टको गर्दै जाँदाखेरि त्यसबाट हामीले मुभी सर्ट मुभी बनाऊ न त भनेर एउटा सल्लाह गरेको थियौँ सर्ट मुभीबाट राम्रो प्रतिक्रिया आइसके पछाडि चाहिँ अनि हामीले त्यसलाई पनि सिरियलमा अगाडि नै बढ्दै गयौँ त्यसै गरेर गीत पनि म एकदम गीत सङ्गीतमा पनि एकदम रुचि भएको भएर मैले पनि यसो गरौँ न त भनेर मैले पनि अलिकति इच्छा राखेको भएर हामी दुवैजनाले मिलेर नै गरेको थियौँ
2: ए सर्ट मुभी यसभन्दा अगाडि नै गर्नुभएको थियो
4: सर्ट मुभी सबभन्दा पहिला त सर्ट मुभी
2: अब धेरैजनासँग काम गर्नुभएको थियो होला मेकअप आर्टिस्टको रूपमा म्युजिक भिडियोतिर पनि अलि बढी त्यहाँ कि त मोडेलकै चर्चा परिचर्चा हुन्छ कि त गायक गायिकाको हुन्छ र पर्दा पछाडि कलाकारहरू हो नि त मेकअप आर्टिस्टहरू भनेको होइन त्यही भएर पनि अब फ्रन्टलाइनमा आउनुपर्छ भनेर नि त्यो सोचमा पनि हो कि के हो सन्तोषजी होइन
4: त्यो भनेको अब त्यति अलि अगाडि भनौँ न मेरो आफ्नो इच्छालाई पनि जागृत गरौँ होइन आफ्नो इच्छा बच्चैदेखिबाट थियो त्यसलाई पनि अगाडि बढाउँदै जाउँ र पछि यो भनेको पछि हाम्रो एज गए सँगसँगै पनि एउटा रेकर्डमा रहिरहोस् न त भन्ने मेरो इच्छा हो धेरै माथि जाउँला भन्ने त अब त्यति
2: छैन
4: भागै लगिहालेछ भने लगिहाल
2: अब गाउनु चाहिँ कतिको सरल रहेछ कतिको अप्ठ्यारो रहेछ अब तपाईँले गाइहाल्नु भयो होइन केही गीत त हामीले एउटा त सुनाइ नै सक्यौँ श्रोता माझमा
4: हजुर त्यसमै इन्ट्रेस्टेड भएको भएर होला अब ठिकै लाग्यो धेरै गाह्रो त लागेन
3: जस उहाँलाई सहज त्यति गाह्रो चाहिँ मैले पनि फिल गरेको छैन किनभने हुन्छ नि कतिपय अब गायक गायिकाहरूमा चाहिँ अब गायिकाहरूमा अब मैले चाहिँ धेरैजनासँग काम गरिसकेको भएर अब प्रायः सँगै पनि भएको भएर त्यो गीत त अब पहिला नै तयार भइसकेको हुन्छ त्यो भएर पनि उहाँलाई खासै गाउनलाई जस त्यति धेरै गाह्रो चाहिँ परेन
2: अब सँगै भएपछि धेरैचोटि अब रियाज पनि भइहाल्छ सिकाउन पनि सजिलो हुन्छ होइन अब रामकृष्णजी त अब काठमाडौँकै यहीँ जन्मने भयो यहीँकै रैथाने भनौँ न होइन तपाईँलाई एउटा समस्या भएन के भन्नु दुईवटा समस्या तपाईँलाई छानो र मानोको समस्या भएन किनकि बिहान बेलुका यसो जोरपाटीबाट निस्केर साँझ घर पनि आमाले भात पकाइदिइराखेको हुने खाने र बस्ने ठाउँ भइहाल्थ्यो है त्यसको लागि त्यस त्यो अवसरमा चाहिँ तपाईँ भाग्यमानी हुनुभयो होइन सन्तोषजी त अब सिन्धुपाल्चोकबाट आउनुभयो होइन सिन्धुपाल्चोकबाट काठमाडौँ चाहिँ यहाँ आएर सङ्घर्ष गर्नु गाह्रो छ नि यो यो काठमाडौँ खाल्डोमा है यहाँ घर जोडे तापनि मान्छेको व्यस्तताले मन जोड्न गाह्रो हुन्छ होइन भ्याइँदैन सिन्धुपाल्चोकमा त तपाईँ यसो घरबाट तल्लो गाउँ निस्किँदा पल्लो घर ओल्लो घरबाट बोलाइहाल्छ है फलानाको छोरी सन्तोषी त आउँदै रहेछ ए नानी आऊ चिया खाऊ खाजा खाऊ बस भन्ने गफ गर्छ त्यो फुर्सद हुन्छ मान्छेलाई होइन यो अब मन जोड्नै नि समस्या भइरहेको ठाउँमा घर जोडेको ठाउँ तर मन जोड्ने ठाउँ नपाइरहेको ठाउँमा चाहिँ सङ्घर्ष गर्नु कति गाह्रो भयो
4: सङ्घर्ष गर्न मलाई ठिकै भयो किनभने मेरो हस्बेन्डले चाहिँ मलाई एकदमै साथ दिनुभयो होइन हामी रामकृष्ण सरको फ्यामिली हाम्रो फ्यामिली बिच एकदम अट्याचमेन्ट एकदम राम्रो छ होइन सम्बन्ध दुई फ्यामिली मिलेर चाहिँ हामी सल्लाह गर्छौँ जेसुकै काम गर्दा पनि दुइटा फ्यामिली एक ठाउँ बस्छौँ सल्लाह गर्छौँ हामी यस्तो गर्दैछौँ है भनेर हामी एकदमै सल्लाहमा नै चलिरहेको हुन्छौँ मलाई एकदम मेरो हस्बेन्डले चाहिँ ठुलो सपोर्ट गर्नुभएको मलाई त्यति धेरै
2: तपाईँ श्रीमानले साथ दिनुभयो तपाईँ काठमाडौँ त सुरुवातमा श्रीमानसँगै आउनुभएको कि एक्लै आउनुभएको
4: श्रीमानसँगै आएको
2: ए भनेपछि तपाईँलाई त्यो अर्थमा चाहिँ सजिलो भएछ होइन किनकि श्रीमानले काम गर्ने भएपछि अलिकति तपाईँलाई पनि अब अवसरहरूको लागि सजिलो भयो भनेपछि एकदम समझदार हुनुहुँदो रहेछ तपाईँको
4: श्रीमान
2: उहाँ पनि कला क्षेत्रमै हुनुहुन्छ कि के हो
4: कला क्षेत्रमा त उहाँ हुनुहुन्न तर पनि उहाँलाई चाहिँ मेरो इन्ट्रेस्टलाई उहाँले चाहिँ एकदम बुझिदिनुहुन्छ मेरो पछिदेखिको यो यो इच्छा थियो म यस्तो गर्न चाहन्थेँ भन्दाखेरि तिम्रो इच्छा तिमी पुरा गर म साथ दिन्छु भन्नुहुन्छ अनि हरेक क्षेत्रमा उहाँले अगाडि बढाइरहनु भएको छ मेरो यो सफलताको पछाडि चाहिँ उहाँको हात छ
2: तपाईँको श्रीमानको ठुलो हात रहेछ हिजो मैले एउटा कविता पढेको थिएँ कवियत्री शर्मिला अधिकारीजी अहिले कनेक्टिकटबाट हुनुहुन्छ जीवनसाथी यस्तो हुनुपर्छ भनेर उहाँको कविता जस्तै जीवनसाथी पाउनु भएको छ तपाईँले चाहिँ
3: हजुर
2: अब गायनलाई निरन्तरता दिने सोच छ तपाईँको चाहिँ
4: हजुर निरन्तरता नै गर्ने भन्ने सोचमा नै अगाडि बढिरहेको छौँ अब त्यो चाहिँ हेरौँ भोलिको दिन के हुन्छ थाहा हुँदैन होइन समयले कुन ठाउँमा लान्छ कि परिस्थिति कस्तो आइलाग्छ त्यो थाहा छैन तर अगाडि बढाउने भन्ने सोचमा चाहिँ छु
2: रामकृष्णजी अब तपाईँ स्वर सम्राट नारायण गोपाल अरुण थापाहरूको त्यो मृत्युपछिको मलामी देखेर यो क्षेत्रमा केही गरौँ भन्ने सोचले यहाँ आउनुभयो है
3: हजुर
2: तपाईँको पारिवारिक मालमा त सङ्गीत तिर कोही हुनुहुन्थ्यो होला?
3: अ मेरो परिवारमा चाहिँ यहाँ साङ्गीतिक क्षेत्रमा चाहिँ कोही पनि हुनुहुन्न।
2: तर अब यो उपत्यकाभित्रको अब तपाईँ नेवार समुदायमा भएको हुनाले चाहिँ यहाँ आफैमा पनि एउटा भनौँ धेरैभन्दा धेरै संस्कृतिको धनी कहाँ कोही हो भने नेवार जातिलाई लिन्छ होइन। कल्चरल्ली हिसाबमा पनि तपाईँहरूकोमा पनि छुट्टै किसिमको एउटा धिमे एउटा त्यो पनि सङ्गीतै हो होइन, त्यो चिजहरू त छँदैछ। त्यसले पनि छोयो कि अथवा त्यही चिजलाई मात्रै देख्नुभयो तपाईँले त्यो मास?
3: मैले सुरुमा त मास नै त्यही नै मास देखेरै हो, अनि त्यसमाथि पनि यो हजुरले भन्नुभएको जस्तै यो धिमे बाजा त्यो बाजाहरू पनि त विभिन्न अब त्यो बाँसुरीहरू हाम्रो त्यो जात्राहरूमा
2: प्रायः
3: कुनै पनि
2: टोलटोलमा हुन्छ होइन,
3: टोलटोलमा
2: जात्रा हुन्छ, रोपाई जात्रा विभिन्न होइन,
3: त्यो त्यस क्रममा चाहिँ हाम्रो अब धिमे बाँसुरी त्यो पनि एउटा सङ्गीतको एउटा भनौँ न म्युजिक कै एउटा पार्ट हो, त्यसले गर्दाखेरि पनि अझ अझ बढी छोयो भनौँ न।
2: त्यही भएर पनि यता सङ्गीतमा मोडिनु
3: तपाईँ
2: है हुन्छ। हामी कुराकानीलाई पनि अझै जोड्दै जानेछौँ, बिबिचमा हामी तपाईँहरूकै गीतहरू पनि राख्दै जानेछौँ, अर्थात् तपाईँहरू दुवैले गाउनुभएको गीत र यति बेलामा चाहिँ म रामकृष्णजीले गाउनुभएको गीत है रामकृष्णजीले गाउनुभएको गीत राख्नेछु। र यो रामकृष्ण भन्दा कहिले काहीँ अब अग्रज गायक चर्चित गायक रामकृष्ण ढकालको त्यो नाम पनि आउन सक्छ, त्यस्तो भएको छ कि छैन? कार्यक्रम प्रस्तुताहरूले रामकृष्ण ढकाल भनेर भन्नुभएको छ कि होइन? मै झन्डै झुक्यो
3: कहिलेकाहीँ त्यो झुकिनुहुन्छ थोरै, कहिलेकाहीँ चाहिँ अब ए ढकाल भन्ठानीको श्रेष्ठ परेछ भन्नु
2: ल त त्यसो म एउटा गीत राख्छु है त।
3: ओके
5: बीएफबीएस गोर्खा रेडियो
6: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्, त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
5: बीएफबीएस गोर्खा

0: हजुर श्रोताहरू, जीवनसँग लड्दा लड्दै आज मैले हारिसकेँ यो गीत राखेँ। मैले आजको अतिथि गायक रामकृष्ण श्रेष्ठको स्वरमा र गीत पश्चात रामकृष्णजी यहाँलाई स्वागत छ अनि सन्तोषजीलाई पनि स्वागत छ।
1: हजुर धन्यवाद।
0: रामकृष्णजी यो गीतका गीतकार र सङ्गीतकार को हुनुहुन्छ?
1: यो गीतको सङ्गीतकार चाहिँ हाम्रो विकास चौधरी हुनुहुन्छ। विकास चौधरी अनि शब्द चाहिँ हाम्रो शङ्कर अधिकारी गाएर हुनुहुन्छ।
0: शङ्कर अधिकारीले लेख्नुभएको। जीवनसँग लड्दा लड्दै आज मैले हारिसकेँ है, अलिकति भनौँ जिन्दगी प्रतिको वितृष्णा
1: हजुर
0: गीत है।
1: हजुर
0: मिठो गीत रहेछ।
1: हजुर थ्याङ्क यू।
0: र यसको पनि भिडियो बनाउनु भएको छ?
1: बनाएको छु।
0: भिडियो चाहिँ सबै बनाउनु?
1: भिडियो प्राय मैले बनाएको छु।
0: सन्तोषीजी तपाईँलाई कस्तो लाग्यो गीत सुन्दै गर्दा?
2: राम्रो लाग्यो।
0: रामकृष्णजीसित धेरै नजिक भएको हुनाले उहाँका गीतहरू धेरै सुन्ने पनि गर्नुहुन्छ होला
2: होइन?
0: तपाईँ आज भनिदिनुहोस् त, रामकृष्णजी कस्तो मान्छे हो?
2: उहाँ चाहिँ एकदम असल मान्छे हुनुहुन्छ। मैले यस क्षेत्रमा देखेँ, धेरै मान्छेहरू पनि देखेँ चिने होइन, तर धेरैजनामा फ्लडहरू पनि देखेँ होइन, तर उहाँमा चाहिँ त्यस्तो कुनै पनि फ्लडहरू देखिनँ होइन। एकदमै के भन्ने, उहाँलाई चाहिँ एकदमै राम्रो भनौँ न, इमान्दारिता होइन, त्यो देखेँ।
0: मैले किन यस प्रश्न पनि सोधेँ भने रामकृष्णजी आफैमा सरल सोझो मान्छे हुनुहुन्छ। रामकृष्णजी कहिलेकाहीँ तपाईँको त्यो सोझोपनको फाइदाहरू लिएको छ कि छैन? यो यो क्षेत्रमा कहिलेकाहीँ यो धेरै सोझो भयो भने नि अलिअलि औँला बाङ्गो पार्नुपर्छ भन्छन् धेरै कलाकारहरूले, के भन्नुहुन्छ?
1: एकदमै राम्रो प्रश्न गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद। किनभने यो क्षेत्र चाहिँ मैले 2066 सालमा मैले पहिलो एल्बम निकालेको थिएँ कि उनीलाई, जुन एल्बम निकाल्ने क्रममा चाहिँ अब म चाहिँ अब थाहा थिएन अब यो क्षेत्रमा भनौँ न, अनि थाहा नभएको कारणले गर्दाखेरि अब सबै जे कुरा नि होला नि त नि भने, अनि त्यो हिसाबले चाहिँ यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ, अलिकति गाइड गर्ने पनि अब साथीभाइ पनि अलिक त्यस्तो राम्रो पाइएन भनौँ न। जुन त्यो निकाल्दा क्रममा चाहिँ पुरा भिडियो पनि गरेँ, अब त्यसलाई चाहिँ यो जुन लोकार्पण भनौँ न होइन,
0: रिलिज
1: विमोचन विमोचनको क्रममा चाहिँ मैले भन्ने यो 5 स्टारमा गर्नुपर्छ भन्ने नि, कहिले भने कता कता के गर्नुपर्छ भनेर राम्रो अलिकति सजेस्ट गरिदिनु भएन होइन,
0: खालि खर्च बढाउने
1: खर्च बढाउने काम गरिदिनु भयो, अनि त्यो कारणले गर्दाखेरि पनि मलाई चाहिँ एकदमै गाह्रो भएको थियो क्या त्यति बेलामा, जबकि त्यो 66 सालमा कतिपय साथीहरूले राम्रो कमेन्ट गर्नुभयो, कतिपय साथीहरूले चाहिँ ए बिहेमा पनि यस्तो खर्च गरिया थिएन भनेर चाहिँ अब भनौँ
0: नभनेपछि खर्चिलो विमोचन गर्नु
1: एकदमै त्यो 2066 सालमा लगभग विमोचनमा मेरो 2 लाख रुपियाँ खर्च गराइदिनु भएको छ कि, अनि त्यो त्यो चाहिँ सायद त्यो क्षण चाहिँ म कहिले पनि बिर्सिन्न पनि होइन, अनि राम्रो सजेस्ट पनि गरिदिनु भएन एक हिसाबले चाहिँ अब ए सबै अब
0: 17-18 वर्ष त्यो 2 लाख पैसाले त तपाईँ अहिले जोरपाटी होइन?
1: हजुर
0: जोरपाटीको अलिक परतिर गयो भने 4-5 जना जग्गा पो आउने बेला
1: एकदमै
0: त्यत्रो खर्च गरायो
1: हजुर, अनि अब अहिलेको हिसाबमा त अब त्यो धेरै ठुलो
0: ठुलो रकम अहिले पो 2 लाख अलिक कम होला, तर त्यतिखेर त 2 लाख त धेरै हो नि,
1: धेरै हो
0: 66 सालमा।
1: अनि त्यो भएर चाहिँ एकदम कहिले काहीँ दुःख पनि लाग्छ, अनि त्यो जुन
0: योसँग पैसा छ त अब सक्छ 5 स्टारमा पनि भनेर अझ ककटेल डिनरै राखौँ भन्नेहरू थियो।
1: ककटेल डिनरै गरेको
0: ए
1: हजुर, ककटेल डिनरै गरेको त्यो त्रिपुरेश्वरको 3-स्टार होटलमा गरेको त्यो पनि, अनि त्यो के ठ्याक्कै अहिले मैले बिर्सेँ, त्यो काठमाडौँ हस्पिटल
0: उहाँले 5 स्टार भन्नु तपाईँ अलिकति झर्नुभयो, 3 स्टारमा गर्नु चाहिँ त्यसरी नै गर्नुभयो
1: गरे हजुर,
0: तपाईँको सोझोपन होइन
1: हजुर,
0: को चाहिँ फाइदा लिनुभयो
1: अनि त्यो भएको कारणले गर्दाखेरि पनि हुन त अब उहाँहरूले त्यो अब मेरो राम्रो लागि पनि हुन सक्ला होइन, एउटा आज एउटा नेगेटिभ मात्र नलिउँ पोजिटिभलाई पनि लिन्छु म, त्यो भएर अलिकति सोझोलाई थोरै फाइदा पनि उठाइदिनु भयो, र अलिकति दुःखका साथ के भन्नुपर्छ भने जुन दुःख मैले भोगेँ, जुन पीडा मैले भोगेँ, अनि जति पनि अहिले मसँग जोडिनुहुन्छ ठोक्किनुहुन्छ उहाँहरूले चाहिँ त्यो दुःख पीडा चाहिँ भोग्न नपरोस् भन्न चाहन्छु कि, त्यही भएर मैले आफूले भोगे पनि मसँग जोडिनुहुने जो कोहीलाई पनि, अनि म उहाँलाई पनि त्यही सजेस्ट गरिरहेको हुन्छु होइन, किनभने गर्न त पर्छ तर आफू आफूले सकेको चाहिँ कसरी हुन्छ राम्रो गर्न सक्ने, जस्तै एक्जाम्पलको लागि म तपाईँसँग पनि लिन्छु किनभने सरसँग भेटघाट भएको पनि धेरै भइसक्यो होइन, अरू सरले पनि अब हुन्छ नि धेरै अब यहाँ दुई चार पटक त आइसक्यो धेरै सपोर्ट गर्नुहुन्छ, त्यसमा पनि मलाई तपाईँ देखे पनि एकदम खुसी लाग्छ कि सरले यो सुरुमा आउँदाखेरि पनि यहाँ धेरै अर्को विमोचनको लागि पनि म यहाँ बिएफपिएसमा धेरै पटक आएँ, त्यसै क्रममा फेरि अहिले हाम्रो सबिनजीले पनि अब फेरि पनि जुटाइदिनु भयो होइन, त्यसै क्रममा पनि बिएफबिएस प्रति पनि म एकदमै आभारी छु कि एकदमै र अनि
0: भनेपछि तपाईँले त्यो भोगेको चिजहरू चाहिँ अहिले सन्तोषजीलाई सिकाउँदै हुनुहुन्छ, तपाईँको त ब्युटी पार्लर रहेछ, तपाईँको श्रीमान पनि कमाउने रहेछ, लौ न यसो गरौँ भन्छ कि भन्ने, त्यसबाट चाहिँ सजगता अप्नाउनु पर्ने देखियो र रामकृष्णजीले बताइहाल्नुभयो।
2: हजुर हजुर,
0: अब चाहिँ अलिक बुझ्नु होला नि रामकृष्णजी, है बजार पनि बुझ्नु भयो, मान्छेले के गर्दछ भन्ने बुझ्नु भयो नि।
1: हजुर हजुर, अनि अब त्यही त अलिकति धेरै कुरा बुझियो, अब भनौँ न दुई दशक भइसक्यो त्यसै क्रममा यो यस क्षेत्रमा लागेको पनि, त्यसपछि अब मीडिया क्षेत्रमा पनि लाग्यो होइन, अब मीडिया क्षेत्रमा पहिला पहिला जुन गीत निकाल्ने बेलामा त थोरै मीडिया थियो, टेलिभिजन कमै थियो, त्यस जतिखेर त्यसमा चाहिँ प्रमोसन गर्नुको लागि हामीले थोरै यो के भन्छ प्रोमोहरू बजाउनु पर्थ्यो, अनि आज त आजभोलि त अब हात हातमा मोबाइल छ, हात हातमा नेट छ होइन, त्यस कारणले गर्दाखेरि खासै गाह्रो छैन, अब अहिले त अब आफ्नै पनि अब म मिडिया चलाउँछु होइन।
0: तपाईँले केही समयमा रेडियोमा पनि काम गर्नुभयो?
1: मैले गरेँ, पाँच छ वर्ष गरेँ मैले
0: रेडियो प्रेजेन्ट।
1: हजुर हजुर हजुर,
0: एफएममा
1: एफएममा नि गरेँ, टेलिभिजनमा पनि गरेँ मैले।
0: हजुर, छोड्नु चाहिँ सबै ठाउँ कहीँ बाँकी रहनु छ है।
1: हजुर,
0: के लाग्छ अहिले आएर चाहिँ यो क्षेत्रमा जानी नजानी जो नारायण गोपाल र अरुण थापाको त्यो उहाँहरूको अन्तिम विदाईमा देखेको मासलाई हेरेर सङ्गीतमा लागिहाल्नुभयो र यो क्षेत्रमा कमाउन नसके पनि केही नाम त कमाउनुभयो, केही मान्छे त चिन्नुभयो नि, अहिले के लाग्छ?
1: एकदमै खुसी पनि लाग्छ किनभने एज अ म यो क्षेत्रमा नलागेको भए एज अ सरसँगै पनि भेटघाट हुने थिएन
0: हुन्थेन, रामकृष्णजी को हो भाइ त होइन,
1: अनि
0: कति रामकृष्णहरू हुनुहुन्छ होला संसारमा, यही हामी हाम्रै टोल छिमेकमा हामी चिन्दैनौँ नि।
1: हजुर, त्यो भएर पनि आज केही नभए पनि केही केही क्षेत्र यो क्षेत्रका केही पर्सेन्टले अब होला
0: सन्तोषीजी नै जोडिनु हुन्न थियो,
1: जोडिनु हुन्थेन, त्यही भएर खुसी लाग्छ एकदमै, अब एउटा सबैसँग चिन्जान भयो त्यो भएर पनि खुसी लाग्छ यो क्षेत्रबाट पनि।
0: सन्तोषजी, तपाईँलाई त उहाँले धेरै कुरा सिकाइसक्नु भयो रहेछ होइन, अब के छ त अब गायनमा पनि एउटा निरन्तरता दिने भएको हुनाले थोरै क्लासहरू लिने सोच छ कि छैन, भोकल क्लास पनि त लिनुपर्छ होला, के छ कति कुरा टेक्निकल कुराहरू पनि जानिन्छ नि?
2: हजुर, हो त्यो नै लिने सोचमा पनि हो, अहिले लि पनि रहेको छु,
0: लिँदै हुन्छ
2: हजुर, म लि पनि रहेको छु, त्यो चाहिने रहेछ भन्ने कुरा पनि मलाई थाहा भयो होइन, त्यही भएर अलिक अगाडि बढ्दैछु।
0: पक्कै पनि यो चिज त चाहिन्छ र गीत गाउनु त्यति सहज सजिलो छैन होला, पहिलोचोटि उहाँसँग त्यो एउटा गीत भन्दै हुन्थ्यो अघि फर्स्ट रेकर्ड गीत
1: सिटी
0: बजाउँदै रेकर्ड गर्दाखेरि पहिलो अनुभव बताइदिनु, कति टेक लाग्यो त्यो फाइनल हुनुको? नसिकी गाउँदाखेरि त गाह्रो हुन्छ नि,
2: नसिकी गाउँदा पनि त्यति धेरै टेक त गएन मेरो, वान टेकमा वान होइन वान टेक खायो, अर्को टेकमा त मैले सबै गरेँ,
0: ए भनेपछि पक्कै भयो हुनु भयो,
2: नसिकिकन पनि मैले त्यति चाहिँ गरेँ,
0: भनेपछि तपाईँमा पनि त्यो कता कता भनौँ न यही क्षेत्रमा लाग्ने अथवा भनिन्छ नि भगवान्ले पनि यो गर है भनेर पठाउँछ भन्छन् नि, त्यो पनि तिम्रो जीवनको एउटा पाटो है भनेर चाहिँ दिएको रहेछ, उसो नसिकेर पनि गाउन सक्ने यति मिठो स्वर छ नि होइन।
2: हजुर, धन्यवाद, होला भन्नु पर्यो।
0: हामी कुराकानी पनि अझै गर्नेछौँ कार्यक्रमको दोस्रो खण्डमा, केही दिनपछि हामी बेबेस गोर्खा रेडियोको समाचार पनि सुन्नेछौँ र यसबिचमा म फुल जस्तो रामकृष्ण श्रेष्ठले गाउनुभएको एउटा गीत राख्नेछु। यो गीत कस्तो गीत हो?
1: यो चाहिँ हाम्रो डाक्टर चन्द्रमणि अधिकारी हुनुहुन्छ होइन, उहाँले चाहिँ खास कविताहरू लेख्नुहुन्छ, उहाँ सरले चाहिँ उहाँ जबकि यो गीत उहाँ त्यतिखेर चाहिँ योजना आएको उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ म उहाँसँग मेरो भेटघाट भइरहन्थे अनि कविताको मलाई किताब दिनुभएको थियो अनि यो किताब दिनुभयो अनि मैले सरलाई उहाँलाई रिक्वेस्ट गरेँ सर हजुरको पनि अब यो कविताहरू धेरै लेख्नु भएको छ यो चाहिँ एउटा गीत बनाउनु सर भनेको हुन्छ नि भनेर भन्नुभयो उहाँको सायद यो कविताहरूमध्ये गीत नै उहाँको फर्स्ट गीत हो अनि त्यो कविताबाट नै मेरो आदरणीय गुरु सुरेन्द्र श्रेष्ठ अनि उहाँले चाहिँ मैले यो गीत यस्तो उहाँको चाहिँ एउटा गीत गर्नुपर्ने थियो सर भने अनि हाम्रो सुरेन्द्र सरले नै यसलाई काँटछाँट गरेर अनि त्यो कवितालाई त्यो गीत बनाएको एउटा भनौँ न अलि रमाइलो टाइपको गीत
0: ल त्यसो भने हामी यही गीत सुनौँ न है त
1: हजुर
0: त्यसपछि हामी समाचार सुनिन्छ समाचारपछि हामी कार्यक्रम दोस्रो खण्डमा भेट्नेछौँ है त

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: प्रधानमन्त्री बालेन्द्र शाहले सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल रासोपाका सांसदहरूसँग प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन भन्नुभएको छ। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उहाँहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उहाँले उल्लेख गर्नुभएको छ। शान्ति सुरक्षालाई दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमानाकामा आवत जावतलाई व्यवस्थित बनाइएको बताउनु भएको छ। धार्मिक समुदायका अगुवाहरूले शान्ति सद्भाव धार्मिक सहिष्णुता विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गरेका छन्। सत्तारूढ राजसभा सभापति रवि लामिछानेको अग्रसरतामा सिमादरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले हिंसा घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न भनेका हुन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारीले तत्कालका लागि आवेश सामान्य बनाउनु प्राथमिकता हुनुपर्ने बताउनु भएको छ। सो कार्यक्रममा राजुराज फुयाल पनि हुनुहुन्थ्यो।
4: समस्या चाहिँ के थियो भन्दा सानो एउटा टोलको बिचको झगडा चाहिँ त्यो चाहिँ के भयो भन्दा एउटा उग्र रूप लिन पुग्यो। अब त्यसको लागि चाहिँ नि सरकारको तर्फबाट सभापतिज्यूले पनि त्यसको एकदमै सत्य तथ्य छानबिन गर्ने कुरो गर्नुभएको छ, त्यो एउटा सकारात्मक कुरो छ। र हामी पत्रकार साथीहरूलाई पनि म एउटा निवेदन चाहिँ के गर्छु भने अहिलेको अवस्था चाहिँ साँच्चै देशको लागि संवेदनशील अवस्था हो। पहिला चाहिँ हामीले के गरौँ भन्दा आगो निभाउँ।
3: मुस्लिम समुदाय जमियत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी पनि फुयालसँग सहमत हुनुहुन्छ।
5: कहिले पनि हामी विभाजित थिएनौँ, आज पनि हामी छैनौँ। हामी एक हाता मालो गरेर यो देशको विशेषतालाई बाँकी राख्नको लागि जुनसुकै बलिदान दिन हामी तयार छौँ रहन्छौँ। र आज हामी सँगै बसेर पनि हामीले यस संयुक्त विज्ञप्ति तयार पारेका छौँ।
3: मधेसका चार जिल्लामा आज पनि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराहा, धनुषा, पर्सा र सप्तरीले आज पनि कर्फ्यू आदेश कायम गरेका हुन्। सिराहाको गोलबजारबाट हिजो सुरु भएको हिंसात्मक घटनासँगै विभिन्न ठाउँमा तोडफोड, आगजनी, लुटपाट र झडपका घटना निम्ताएको छ। मधेसका ठाउँ ठाउँमा भएका घटनामा एक एकजनाको ज्यान जानुका साथै दुईजना प्रहरीसहित हिजो 20 बढी घाइते भएका थिए। स्थानीय प्रशासनले कर्फ्यूको बेला घर बाहिर ननिस्कन अनुरोध गरेको छ। ती जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा प्रामाणिक सामग्री नफैलाउन र शङ्कास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी दिन अनुरोध पनि गरेका छन्। मधेस प्रदेश सरकारले अत्यावश्यक काम बाहेक सन्तानलाई घर बाहिर जान नदिन अपिल गरेको छ। विभिन्न प्रदर्शनमा बालबालिका सहभागी भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले आफ्ना छोराछोरीलाई कुनै पनि उत्साह, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन भनेको हो।

0: सतर्कता अपनाउन र कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरेको छ। हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्झौता अनुसार पूर्ण रूपमा निशस्त्रीकरण गर्न सहमत भएको जनाएको छ। हमासले ट्रम्पले घोषणा गरेको सम्झौता अनुसार आफूले हतियार त्याग्न सहमति जनाएको बताएको हो। यसबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत निशस्त्रीकरण प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने बताउनु भएको छ। सम्झौता कार्यान्वयनको क्रम र समय सीमा नै अब मुख्य विषय हुने अन्तर्राष्ट्रिय मामिला विश्लेषक जोस लुडरम्यानले बताउनु भएको छ।
1: I would be really interested to know whether Hamas agrees with the idea that this is going to take place in phases. In other words, that they would need to start to disarm before a full Israeli withdrawal from the Gaza Strip. These kinds of sequencing issues, who moves first, have scuttled so many previous attempts to reach a deal.
0: BFTS Gorkha Radio ma aile samma ko khabar yeti nai. Namaskar, ma Mahendra.
2: BFBS Gorkha Radio.

0: राख दिलमा यो माया सङ्गाली छुट्ने बेला यो गीत राखे युगल गीतले श्रोताहरू साईराज खाँती र मोना ठटालको स्वरमा गीत रचना रहेको थियो लीलाराज कामबाङको पनि सङ्गीत रहेको थियो यसमा शङ्कर थापा इस्माइलको र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसाय शुक्रबारको व्यवसायको दोस्रो खण्ड अर्थात् दोस्रो चरणको उठान गरिसकेको छु र व्यवसायमा बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै आजको अतिथि द्वय गायक रामकृष्ण श्रेष्ठ अनि सन्तोषी कार्की दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु यहाँ दुवैजनालाई फेरि पनि स्वागत छ कार्यक्रम
1: धन्यवाद
0: यो गीत कसको भनेर सोध्नुभयो तपाईँले रामकृष्णजी गीत बज्दै गर्दा है गीतकार कसको भनिहाले मैले भनिहालेँ लीलाराज कामबाङको गीतकार चाहिँ अहिले बेलायतमा हुनुहुन्छ किन सोध्नुभयो
2: होइन एकदमै गीत शब्द पनि त्यस्तै मिठो होइन अनि फेरि जुन यो गीत सुनिरहँदाखेरि एकदम सफा एकदम
1: प्रष्ट
2: प्रष्ट एकदम आनन्द लागिरहेको भएर ठ्याक्कै म त्यो गीतमा ध्यान
0: तपाईँले त्यही त अफियर गीत बज्दै गर्दा सोधिहाल्नु भनेपछि राम्रो गीतले कानलाई चाहिँ एउटा शकुन मिल्छ है
2: एकदमै एकदमै हामी भन्छौँ नि हाम्रो सुखमा पनि दुःखमा पनि हरेक क्षणमा हामी यो म्युजिकमा ऊ भइसकेपछि त्यो ध्यान चाहिँ यता अलिक केन्द्रित बढी हुँदो रहेछ कि
0: यहाँ श्रोताहरूको प्रतिक्रिया पनि रहेछ म पढिहाल्छु है अमेरिकाबाट हुनुहुन्छ उहाँ चाहिँ कनेक्टिकट युएसएबाट हुनुहुन्छ शर्मिला अधिकारीजी उहाँले चाहिँ आफ्नै शैलीमा उहाँ कवियत्री हुनुहुन्छ है मुक्तकीय शैलीमा लेख्नु भएको रहेछ अघि तपाईँहरूको गीत सुनेर लचक कम्बर होइन एकल फोन गीत सुनेर उहाँ लेख्नुहुन्छ है कनेक्टिकट युएसएबाट हुन्छ अमेरिकाबाट कम्बर रहेछ लचक तिम्रो बोली रहेछ लचक संसारमा बनिहालोस् तिम्रो गीत त रोच्छ हाँसोमा नि जादु कस्तो आँखा छ चमक हेर्दा हेर्दै चोर्छ मुटु चाल झनै लचक भन्ने अघि फेसबुक लाइनमा हुन्थ्यो उहाँलाई धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई केही भन्न चाहनुहुन्छ
2: एकदमै राम्रो हाम्रो गीतलाई पनि अनि हाम्रो त्यो भनौँ न एकदम मिठो कमेन्ट गरिदिनु भयो अनि यो गीत सुन्दा सुन्दै यति राम्रो एउटा कविता प्रतिक्रिया दिनुभयो त्यसको लागि पनि हामी हृदयदेखि नै धेरै आभारी छौँ
0: बेलायतबाट हुनुहुन्छ आसफोर्ट क्यान्टबाट मेनी कालीकोटी राईजी हुनुहुन्छ नमस्ते तुजदाई साथै आजको पाहुना दुवैजनामा नमस्कार साथै शुभकामना दुवैलाई धेरै अगाडि बढ्नुहोला सुरुबाट नै रेडियोमा तपाईँहरूको गीत कुराकानी सुनेर बसिरहेछु धन्यवाद भन्ने लेख्नु भएको छ उहाँ चाहिँ कनेक्टिकट युएसएबाट हुनुहुन्छ उहाँ चाहिँ युकेबाट हुनुहुन्छ क्यान्टबाट हुनुहुन्छ मेनी कालीकोटी राई उहाँलाई पनि धन्यवाद छ ओहो हाम्रो यशु दासुविधि अर्थात् उहाँ गीतकारको रूपमा गजलकारको रूपमा चाहिँ हामी यशु थापा भनेर चिन्दछौँ उहाँ चाहिँ बेल्जियमबाट हुनुहुन्छ ब्रसल्सबाट बेल्जियमबाट सबैमा नमस्कार भन्नुभएको छ यशु दाजीले के भन्न चाहनुहुन्छ
2: उहाँलाई एकदमै नमस्कार म उहाँलाई एकदमै चिन्छु मैले पनि उहाँ रेडियोमा उहाँसँग मेरो कुराकानी गर्ने अवसर पाएको थिएँ मैले जुन रेडियोमा काम गर्ने क्रममा मेरो अतिथि बनेर आउनु भएको
0: थियो हजुर
2: एकदम राम्रो चिन्जान्छ धन्यवाद अनि आज बिएफपिएसमा हामीले पनि केही कुराकानी गर्ने अवसर पाइरहेका छौँ टाढैबाट भए पनि फेरि पनि नमस्कार भन्न चाहन्छु हाम्रो यशु थापाजीलाई
0: अनि यहाँ कैलाश अनिता लिम्बू लेख्नुहुन्छ नानीटन युकेबाट हुनुहुन्छ उहाँ है नमस्ते तुजदाई आज शुक्रबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट सिङ्गर रामकृष्ण श्रेष्ठ अनि सर अनि सन्तोषी कार्की दिदी हजुरहरू दुवैजनालाई नमस्ते हजुरहरूको यो रमाइलो बालाकुसारी सुनेर कार्यक्रम स्वर्णिम सङ्गमको इन्जोय लिइरहेछु सिङ्गर रामकृष्ण श्रेष्ठ सर र सन्तोषी कार्की दिदीबाट एउटा लाइभ गीत सुन्न पनि मन लाग्यो भनेर लेख्नु भएको छ तपाईँलाई अझै धेरै सफलताको शुभकामना पनि भनेर लेख्नु भएको छ दुवैजनालाई सर्वप्रथम चाहिँ उहाँलाई धन्यवाद छ
2: एकदमै धन्यवाद
0: अब लाइभ गीत भन्दै गर्दाखेरि त्यही लचक एकल फोन नै थोरै सुनाइदिन्छु लाइभ
2: ए हुन्छ
0: दुवैजना
2: मिलेको जिउडाल लचक लचक लचक लचक लचको कम्बर एकल फोन गर्छु मैया देउना नम्बर एकल फोन गर्छु

0: चकला चकला चकला चकला क्यों कमरा हैं चंबी ये अच्छा है मेरा दिन ना नमारा हैं चंबी ये अच्छा है मेरा दिन ना नमारा
1: हैंसम बी बॉयफ्रेंड से दिन ना नमारा है ऑलरेडी बॉयफ्रेंड श्रीमान बॉयफ्रेंड शिकार दिन ना नमारा है ना आप किस तरह से ओमा पाइम लिम्बू लेख्नुहुन्छ वहाँ अहिले बेलायतबाट हुनुहुन्छ सेवा र तुलसीज्यू साथै आजको पाहुनाहरूज्यू प्रति नमस्कार छ मैले पनि साउको मेलाबाट हजुरको मिठो बोलाको सेल सुनेर इन्जोय लिइरहेको छु उहाँहरूलाई सफलताको शुभकामना नगेन भन्नुभएको छ
2: धन्यवाद
1: होमा पाइम लिम्बूलाई मेरो तर्फबाट धन्यवाद भन्न चाहन्छु अनि यशुजीलाई पनि धेरै धेरै सम्झना छ है उहाँको गजलहरू सुन्नुभएको छ नि
2: सुनेको छु एकदम
1: अर्का गीतकार हुनुहुन्छ नूतन भूषालजी उहाँ चाहिँ इजरायलबाट हुनुहुन्छ नमस्कार सर साथै पाहुनाहरूलाई पनि नमस्कार सुनिरहेछु रमाइलो भला कुसारी साउन 15 खिर्काने दिनको शुभकामना सबै समयमा लचक कम्बर रमाइलो गीत जुन उद्देश्यले गीत बनाएको पुरा होस् भन्नुभएको छ है गीतकारले
2: धन्यवाद
1: दिन चाहन्छु र यसै गरी हाम्रा रघु भट्टराईजी बोस्टन युएसएबाट लेख्नुहुन्छ कार्यक्रम सुरुदेखि नै सुनिरहेछु निकै भद्र अतिथिहरूसँगको मिठा मिठा भला कुसारी सुनिरहेछु लाइभ गीतलाई अलि बल गर्नु पर्यो है तुलसी आज शुक्रबार हो नि लेख्नुभएको छ है उहाँ बोस्टन युएसएबाट हुन्छ रघु भट्टराईजी उहाँलाई पनि उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु म रघु भट्टराईजी अनि यता नूतनजी उहाँहरू दुवैजना मैले किनभने उहाँहरू दुवैजनाको पुर्खौली थाक्थल चाहिँ तनहुँ जिल्ला है एकजना इजरायलमा हुनुहुन्छ एकजना चाहिँ युएसमा अमेरिका हुनुहुन्छ त्यही भएर पनि उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु र लाइभ गीतको लागि अलिक बल गर्नुहोस् है भन्नुभएको छ गरौँ ल यहाँलाई हामी बाचा गरौँ न होइन अब रामकृष्णजी गीत रेकर्ड गर्दाखेरि तपाईँलाई नै भावुक बनाएको कुनै त्यस्तो गीतहरू छन् गाउँदै गर्दा हुन्छ नि
2: होइन गाउँदै गर्ने क्रममा चाहिँ अब भावुक त त्यस्तो धेरै भावुक बनाएको चाहिँ छैन जुन दिन मेरो यो 2061 सालमा हाम्रो सपनाश्री दिदीसँग गरेको थिएँ कि त्यो बेलामा चाहिँ अब म त भर्खर अब सिक्दै गरेको होइन म्युजिकतिर
1: सपनाश्री अब हेरेको तिमीलाई सागरभरी जुन तारा जस्ता गीतहरू हिट भइसकेको
2: अनि अब त्यसमाथि वरिष्ठ अनि त्यसपछि स्टुडियोमा अब त्यो गीत गर्ने क्रममा चाहिँ कस्तो होला के होला भनेर चाहिँ एकदमै मलाई कौतूहलता एउटा र अनि अर्को कुरो चाहिँ फेरि अब एकैचोटि फेरि यस्तो सिनियर अब उहाँ दिदीसँग गाउने क्रममा डर पनि लागिरहेको कस्तो के होला भनेर म एकदमै कौतूहलता जागिरहेको होइन त्यो जुन गीत गर्ने क्रममा चाहिँ हाम्रो प्रेम कृष्ण बजगाई छ मेरो उहाँ सुरुको मेरो म्युजिकको गुरु हुनुहुन्छ अनि उहाँले नै यो जुन शब्द सङ्गीत पनि उहाँकै रहेको थियो अनि हाम्रो अडियो नेपा बुद्ध सायमी दाईकोमा यो रेकर्ड गरेको अनि त्यहाँ चाहिँ कस्तो भयो भने अलिकति डर पनि अनि कस्तो एकदमै जिज्ञासै जिज्ञासा भनौँ न भएर चाहिँ यो गीत रेकर्ड गरियो जुन गीत रेकर्ड भइसकेपछि अनि गीत रेकर्ड भइसकेपछि अब त्यतिखेर रेडियो नेपाल मात्रै अनि अलिकति जोस त्यो मलाई त्यो भावुक भन्दा पनि अलिकति कौतूहलता नै अलिकति रह्यो भनौँ न भावुक त्यस्तो त बनेको एउटा गीत
1: जुन एल्बममा समेट्नु भएको थियो त्यो विमोचन भएको एल्बममा
2: हजुर
1: त्यतिखेर तपाईँलाई धेरैले चाहिँ 5-स्टारमा
2: गर्नुपर्छ
1: ककटेल डिनर गर्नु भन्दा गएर 5-स्टार नभए 3-स्टारमा ककटेल डिनर छ 2,00,000 रुपियाँ 61 सालमै सक्नु भएको थियो त्यतिखेरको कुरा
2: हजुर त्यो बेलामा सकियो भनौँ न तर त्यो सम्झिन्छु बेला बेला त्यो भिडियो छ मसँग त्यो भिडियो हेर्दाखेरि पुरै पुरा त्यो बिहेमा जस्तै गरी कहाँ कहाँबाट के आइरहनु भएको त्यो कहिले हो भनेर लाग्छ
1: कहिले आजको दिन भएको भए तपाईँको 5-7 लाखको विमोचन रहेछ किनभने त्यो बेलाको होटेलको रेट र अहिलेको त फरक छ
2: एकदमै फरक छ
1: होइन
2: एकदमै फरक छ
1: तर त्यसले गर्दा पनि तपाईँलाई यो क्षेत्रमा चाहिँ अब अझै के गरौँ भन्ने चाहिँ भइरहेको नि
2: हजुर एकदमै
1: यहाँ हाम्रो एनपी प्रदेशी नर्थ क्यारोलिना युएसएबाट आजको कुराकानी चाहिँ मनै तन्नेरी हुने खालको छ है भन्नुभएको छ उहाँ पनि गीतकार हुनुहुन्छ है अब मन तन्नेरी त भइहाल्छ नि एनपीजी कम्मरै लचक लचक गीत हामीले सुनाइसकेपछि होइन
2: हजुर पक्कै पनि
1: र धन्यवाद दिन चाहन्छु हाम्रो एनपी प्रदेशीजीलाई र अब भने म एउटा गीत राख्नेछु र आजको अतिथि रामकृष्ण श्रेष्ठ र गायिका सन्तोषी कार्कीले पहिलोचोटि साङ्गीतिक सहकार्य गर्नुभएको गीत श्रोतामाझ राखिहाल्छु। यो गीतको बोल पनि एउटा रमाइलो नै छ, बोल होइन, सिटी बजाउँदै है यो गीत राखौँ है त, त्यसपछि हामी बाँकी कुराकानी गर्नेछौँ, तर छोटो विश्राम लिन्छु है पहिला।
3: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS Gorkha Radio।

0: जब तिम्रो मेरो भेट भइदियो सिटी बजाउँदै यो गीत राखे श्रोताहरू आजको अतिथि द्वय रामकृष्ण श्रेष्ठ र सन्तोष सिकारकीको स्वरमा रहेको थियो. भिडियो पनि राम्रो बनेको रहेछ र यहाँहरू सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्ने क्रममा आजको अतिथिद्वयलाई पनि म फेरि पनि स्वागत गर्न चाहन्छु. यहाँ दुवैजनालाई फेरि पनि स्वागत छ.
1: हजुर, धन्यवाद.
0: रमाइलो गीत भनेको रहेछ सिटी बजाउँदै, होइन?
1: हजुर.
0: अब तपाईँहरूको पहिलो भेट, पहिलो सहकार्य र अहिले फेरि दोस्रो गर्नुभएको छ.
1: हजुर.
0: फेरि तेस्रो पनि गर्ने विचार छ कि के छ कामहरू?
1: अब त्यो त हामी कन्टिन्यू गर्ने नै छौँ. अहिले यो दोस्रोलाई हामी म्युजिक भिडियो पहिला बनाऊ, त्यसपछि
0: यो लच्चक कम्बरलाई
1: चाहिँ,
0: हजुर, एकल फोनलाई चाहिँ भिडियो बनाउने तर्खरमा हुनुहुन्छ.
1: हजुर.
0: यसको बारेमा त हामीले कुराकानी गरिसकेछौँ, भिडियो बनाउने कुरा, होइन?
1: हजुर.
0: र तपाईँहरू चाहिँ अब एउटा सिरियलमा पनि सहकार्य रहेको छ, अब तपाईँ नै अब निर्माता हुनुहुन्छ रामकृष्णजी, होइन?
1: हजुर.
0: हाकिम टेलिसिरियल.
1: हजुर.
0: यो सिरियलको बारे अलिकति बताइदिनुहोस् न, यो हाकिम कस्तो सिरियल?
1: यो चाहिँ अब हामीले एउटा समाजमा, होइन, अब एउटा समाजमा घटेका नै हामी समाजलाई नै थोरै अब गाउँ परिवेशमा घटेका घटनालाई हामीले चाहिँ त्यसमा हामीले उतार्ने कोसिस गरेका छौँ भनौँ न, होइन. अब एउटा महिलालाई एउटा गाउँमा अलि कतिको दमन गरिन्छ, एउटा घर परिवारमा एउटा कोही नभएपछि चाहिँ कतिको त्यसलाई चाहिँ एउटा छरछिमेकदेखि लिएर घर परिवारले कतिको त्यसलाई चाहिँ अब हुन्छ नि गाउँघरमा अलिकति पेलिने, कोही नभएपछि चाहिँ त्यसलाई हेप्ने प्रवृत्तिका त्यसलाई चाहिँ हामीले अलिकति थोरै तार्ने कोसिस गरेका छौँ
0: यो सिरियलमा चाहिँ.
1: हजुर.
0: हाकिममा.
1: हजुर.
0: यो हाकिम सिरियलभित्रको हाकिम चाहिँ को?
1: हाकिम सिरियलको हाकिम चाहिँ म आफै नै रहेको छु.
0: हजुर. अब तपाईँ हाकिम भएपछि हाकिमको असिस्टेन्ट हो क्या हाम्रो सन्तोष सिकारकीजी, के हो?
2: त्यसमा चाहिँ दुईवटा रोल छ, एउटा सहरको छ, एउटा गाउँको. सहरमा गएर चाहिँ भेट भएको अथवा उहाँको अफिसमा चाहिँ एउटा प्युनको रूपमा
0: तपाईँ.
2: हजुर, म त्यहाँ स्टाफको रूपमा हुन्छु, त्यहाँबाट चिन्जान भएको हुन्छ.
0: तपाईँको चाहिँ उहाँ हाकिम साहब, रामकृष्ण श्रेष्ठ हाकिम साहबको चाहिँ एउटा भनौँ त्यहाँ चाहिँ अफिसमा तपाईँ प्युनको रूपमा कार्यरत हुनुहुन्छ. प्युन भन्नुभयो, पिएको
2: रूपमा,
0: पिए भन्नु चाहिँ हाकिम साहबको पर्सनल एसिस्टेन्ट पिए हुनुहुन्छ.
2: पर्सनल एसिस्टेन्ट हुन्छ. अनि जब एउटा लेडिज चाहिँ गाउँबाट एउटा घरमा चाहिँ एकदमै धेरै दमन भएर घरमा सहन नसकेर चाहिँ उसको घर बिग्रेको हुन्छ, त्यो क्रममा ऊ चाहिँ भौतारिएर शर्मा
0: हाकिम चाहिँ भौतारिएको
2: हाकिम भौतारिएको होइन, जब त्यो पिए चाहिँ
0: पिए तपाईँ चाहिँ
2: हजुर त्यहाँ भौतारिएर आएको
1: परमिसन
2: त्यो पात्र त्यो छ भनौँ न. हजुर. त्यसमै उसलाई ऊ पेलिरहेको र समाजको मान्छेहरूले कसरी प्रस्तुत गर्छन् उसलाई गरेको, अब जसरी अहिले चलिआएको छ नि त गाउँघरमा, अहिलेभन्दा पनि अहिले धेरै नै परिवर्तन भइसक्यो, अहिले योभन्दा धेरै अगाडिको कुराहरू सुनिन्छ नि त, अनि त्यही कुराहरूलाई लिएर चाहिँ हामीले बनाएका छौँ.
0: यो पिए भन्ने फेरि कि त हाकिमको साह्रै प्यारो हुन्छन् भन्छ, कि त पिएलाई हाकिमले साह्रै पेलाउँछन् भन्छन्, होइन? के छ यो क्यारेक्टर यहाँभित्र?
2: त्यो क्यारेक्टरमा चाहिँ अब सुरुमा चाहिँ पेलाकै होला, होइन, पछि पछि अब काममा रिझाइयो काम गरेर त्यस्तै छ.
0: भनेपछि तपाईँ हाकिम साहब.
1: हजुर. पात्र चाहिँ
2: रेलमा
0: हाकिमहरू कहिले काहीँ अलिकति रुट हुन्छ भन्छन्, होइन, सरकारी कर्मचारीहरू चाहिँ, होइन, हाकिम भएपछि त हुन त अब अहिले अलिकति भनौँ कर्मचारीहरू चाहिँ हाकिमहरू चाहिँ सबै हाकिम त त्यस्तो छैन, तर धेरै हाकिमहरू चाहिँ के हुन्छन् भने सरकारी कर्मचारीहरूलाई नै हाकिम भनिन्छ नि, अलिकति आर्थिक अपचलनतिर चाहिँ अलिकति बढी लागिहाल्ने हुन्छन्. यो यो क्यारेक्टरको हाकिम चाहिँ कस्तो छ?
1: यो क्यारेक्टरको हाकिम चाहिँ कस्तो भने, अब त्यो त्यसमा भन्दा पनि समाजलाई चाहिँ केही गर्नुपर्छ, अलिकति परिवर्तन गर्नुपर्छ, र त्यो क्षेत्रमा जति पनि दमन रहेको छ त्यसलाई चाहिँ थोरै परिवर्तन गर्ने हिसाबको चाहिँ हाकिम हो. त्यस्तो दमन गरौँ त्यो गरौँ भन्ने चाहिँ त्यस्तो खालको होइन, त्यसलाई चाहिँ समाजलाई चाहिँ केही शिक्षा दिउँ र त्यो ठाउँमा चाहिँ के कारणले भइरहेको छ, जति पनि त्यसमा पिछडिएकालाई पनि जोस् त्यो विषयमा बुझाउने भनौँ न, त्यस्तो टाइपको.
0: यो चाहिँ अहिले त अब टेलिभिजनभन्दा पनि बढी त युट्युबबाटै पनि सिरियलहरू धेरै हामी हेर्न सक्दछौँ, होइन? के छ यसको यो हेर्ने माध्यम चाहिँ युट्युबै हो?
1: पहिला चाहिँ हामीले टेलिभिजनमा बाट चाहिँ प्रसारण गरेका थियौँ, होइन, अनि पछि एउटा कुरा कस्तो भने, अब टेलिभिजनहरूले पनि अब जस्तो एउटा एक्जाम्पलको लागि चाहिँ हामी खाना साना सबै आफै तयार गर्छौँ, खाना बनाइसकेपछि अरूलाई खाना दिनुभन्दा पनि होइन अब आफै सबै आफै गरिसकेपछि आफ्नै युट्युबमा किन नगर्ने भनेर केही भाग चाहिँ हामीले टेलिभिजन मार्फत प्रसारण गऱ्यौँ भने त्यस पछाडि चाहिँ अहिले आफ्नै च्यानल आरजे रामकृष्ण युट्युब च्यानलबाट नै हामीले प्रसारण गरिरहेछौँ।
0: पक्कै पनि राम्रो कुरा, टेलिभिजनबाट प्रसारण गर्दा अन्त त उहाँहरूले युट्युबमै राख्ने हो, कमाई उहाँहरूको हुन्छ होइन। अहिले आफ्नै च्यानल राखेपछि त्यो कमाई आफ्नो जति आए पनि जतिले हेरे पनि कमसेकम मोनिटाइज भएको युट्युब छ भने त त्यसबाट आउने पैसा पनि तपाईँको हो नि, निर्माता भएपछि अलिकति त्यो लगानी उठ्ने पनि अलिक बढी सम्भावना हुन्छ होला है। टेलिभिजनमा दिँदा त टेलिभिजनको लोगोमा जान्छ, उसको हुन्छ
1: उसको हुन्छ हजुर। त्यो भएर अहिले पछिल्लो समय चाहिँ हाम्रो आफ्नै च्यानलमा चाहिँ किन नगर्ने त भनेर आफ्नै च्यानलमा गरे।
0: श्रोताहरूले कुन रूपमा, दर्शकहरूले चाहिँ कुन रूपमा लिनु भएको छ यो सिरियललाई?
1: धेरै जस राम्रो कमेन्ट पनि गर्नुभएको छ होइन, कतिपय साथीहरूले जस यो हामीले जुन गर्न खोजेको चाहिँ राम्रो पनि हामीलाई सल्लाह सुझाव दिनुभएको छ, र यो चाहिँ एकदम राम्रो छ भनेर चाहिँ भन्नुहुन्छ। अझ उहाँको चाहिँ साथी सर्कलबाट पनि राम्रो कमेन्टहरू पाउँदाखेरि खुसी लाग्छ, एउटा हामीले एउटा केही गर्न सक्यौँ कि जस्तो पनि लाग्छ। अझ हामीलाई चुनौतीका कुराहरू पनि छन् किनभने अझ राम्रो गर्न सकौँ, अझ राम्रो गर्दै जाने हामी चाहिँ सोच विचार अझ उहाँहरूको हाम्रो सल्लाह सुझावले चाहिँ हामीलाई मार्गदर्शन दिइरहे।
0: सन्तोषजी अब हाकिमको पिए हुनु कति गाह्रो हुँदो रहेछ सिरियलमै भए पनि?
2: त्यसमा अलिअलि त गाह्रो भइ नै हाल्छ नि
0: होइन। तपाईँको चाहिँ दुईटा क्यारेक्टर हो त्यहाँ अघि के भन्दै गाउँबाट आएको भन्दा
2: होइन, त्यसको त अब सुरुमा हामीले निकाल्दाखेरि चाहिँ सहरको देखाएको थियो होइन, सहरमा सुरुमा देखाइयो, सर्ट मुभीबाट स्टार्ट गरेको थियौँ नि त हामीले, त्यसलाई निरन्तरता दियौँ नि त। सर्ट मुभीलाई चाहिँ सबैले प्रतिक्रिया राम्रो दिनुभयो, अझै अगाडि बढाउनुहोस् यसैबाट भन्नुभएको भएर हामीले त्यही कथाबाट निरन्तरता दियौँ, त्यही भएर पछि लगेर गाउँमा जोड्यौँ कि। अनि गाउँमा घटित घटनाहरूमा पनि एउटा गाउँमै हुर्किएको चेली भएको कारणले गर्दाखेरि गाउँमा धेरै त्यस्तो घटनाहरू मैले देखिरहेको, प्रत्यक्ष रूपमा देखिरहेको भएर मैले पनि कन्सेप्ट बनाएँ। त्यस पछाडि केही केही कुरामा चाहिँ कन्सेप्ट मैले पनि त्यसमा बनाएको छु,
0: त्यही भएर
2: हजुर हजुर।
0: यहाँहरूको एकदम राम्रो भनौँ यो कला क्षेत्रमा जमिरहेको जोडी रहेछ, खुसी लाग्यो। अभिनय क्षेत्रमा आउने प्रेरणा चाहिँ कसरी जाग्यो तपाईँमा?
2: अभिनय क्षेत्रमा
0: मेकअप आर्टिस्ट
2: भए त्यसमा ठ्याक्कै क्यारेक्टर चाहियो भन्नुभयो, अनि म आफूलाई इन्ट्रेस्ट भएको भएर मै गर्छु नि त हजुरहरू अन्त किन
0: खोज्नुहुन्छ?
2: म आफै गर्छु नि त भन्दाखेरि मैले चाहिँ धेरै टेक खाएन, मैले फर्स्ट टाइम गर्दा पनि
0: अडिसनै लिनुभयो उहाँहरूले पनि
2: हजुर, उहाँहरूले गर्नुहोस् न हेरौँ भन्नुभयो, फर्स्ट टाइम मलाई चेक गर्नुभयो अनि उहाँहरूले मन पराइदिनु भयो, अनि त्यसमा चाहिँ मैले फटाफट गरेको भएर उहाँहरूले अगाडि बढाउनु भयो, टिमले नै राखौँ हजुर पनि बस्नुहोस् गरौँ भनेर टिमले नै अगाडि बढाउनु भएको मलाई।
0: अब रामकृष्णजी अब तपाईँको हकमा त अब गायनमा केही गर्छु भनेर रमाइरहेको मान्छे होइन, यता एकैचोटि अब यो अभिनय क्षेत्रमा आउनु भएको छ, तपाईँलाई चाहिँ यो अभिनय गर्नु सुरुवातमा अडिसन दिनु अथवा त्यो स्क्रिन टेस्ट भन्छ होइन क्यामेरा अगाडि लाइटहरूको अगाडि कतिको गाह्रो हो?
1: होइन मैले यो धेरै अगाडि सायद हाम्रो लय सङ्ग्रौला सरको यो सुनौलो बिहानी होला सायद नेपाल टेलिभिजनबाट आउने, त्यसमा हाम्रो आदरणीय गुरु मेरो अब यो क्षेत्रमा पनि अलिकति सहयोग गर्नुभएको मलाई पढाउनु भएको छ हाम्रो राजकुमार शाह सर हुनुहुन्थ्यो, उहाँले चाहिँ जति बेला त्यो सिरियलमा एउटा सानो रोल मलाई चाहिँ खेल्नको लागि चाहिँ भन्नुभएको थियो, हाम्रो सबिन सायद सबिन बासचला सरले बनाइदिनु भएको थियो यसको डिरेक्सन त्यतिखेर, अनि सानो रोल मलाई गर्नुभएको खेल्नु पऱ्यो, खेल्नलाई चाहिँ अपर्च्युनिटी दिनुभयो, र त्यो एउटा सानो रोल गर्नलाई म बिहानदेखि लगभग बेलुकासम्म लगभग म पुगेको थिएँ लगभग 7 बजेतिर त्यो स्पोर्टमा, तर मेरो पालो आयो लगभग बेलुका 5 बजेतिर, अनि त्यो भएको भए त्यो सानो रोलले पनि धेरै मासमा पुग्यो त्यतिखेर, अब टेलिभिजन मात्रै भएको भएर पनि, र त्योबाट चाहिँ अलिकति मैले अब गर्न सक्छु कि जस्तो मलाई फिल भयो होइन, अनि त्यसै क्रममा ल एउटा अब सरले पनि भन्नुभयो, अनि मैले मुभीमा पनि काम गर्ने अवसर पाएँ, हाम्रो शुभेच्छा थापाजीको को हुँ ममा त्यसमा पनि मेरो मैले खेलेको छु र त्यो अलिअलि खेल्दै क्रममा चाहिँ अब एउटा हामी फेरि एउटा सिरियल नै सर्ट मुभीहरू किन नगर्ने भनेर सर्ट मुभीतिर गर्दै गएँ अनि त्यसपछि मलाई खासै त्यस्तो अब किनभने म्युजिक भिडियोमा देखिरहेको भएर त्यो क्यामेरा फेसिङमा खासै गाह्रो भएन
0: भएन है
1: हजुर
0: अब यो हाकिम क्यारेक्टरमा तपाईँहरू एकजना हाकिम एउटा एकजना पिएको रूपमा हुनुहुन्छ श्रोता दर्शकहरूले आज भन्नु दर्शकहरूले चाहिँ कुन चाहिँ क्यारेक्टरलाई बढी रुचाए जस्तो लाग्छ यहाँहरूलाई दुवैजना हुनुहुन्छ सँगै हाकिमलाई बढी रुचाएको पिएलाई
2: दुवैजनालाई उस्तै गर्नुभएको छ आफ्नो ठाउँमा आफ्नो क्यारेक्टर ठिकै छ नि त त्यही भएर दुवैजनालाई बराबर प्रतिक्रिया दिनुभएको छ
0: हो रामकृष्णजी
1: हजुर त्यही नै भन्नु पर्यो
0: कहिलेकाहीँ अभिनय गर्दाखेरि भावनामा डुबेर रुनुपर्ने पनि हुन्छ कहिलेकाहीँ अलिकति कमेडियन गर्ने पनि पर्ने हुन्छ हाँस्नु पर्ने पर्ने पनि हुन्छ त्यो रुनुपर्ने सिनमा त्यो गर्नु कति गाह्रो हुन्छ साँच्चै आँसु आउँछ कि तपाईँहरू पनि यसो गिलेसिन लाउनुहुन्छ जानुलाई
1: यसमा चाहिँ म अलिकति थोरै भन्न चाहन्छु उहाँलाई चाहिँ त्यस्तो उसमा चाहिँ त्यो गिलेसिन त्यस्तो लाउने त भन्नुहुन्छ तर पनि उहाँ त्यो केही समय गर्नु त्यो कथामा डुबेपछि उहाँ चाहिँ त्यो सक्नुहुन्छ यो चाहिँ किनभने त्यो गरिसक्नु भएको छ एउटा एउटा सिन थियो त्यस्तै गाउँमा एकदमै सबैले हेप्ने घरमा पनि हेपेको र त्यसै क्रममा चाहिँ ठ्याक्कै त्यो एउटा सिन छ त्यो ठ्याक्कै धेरैले मन पराइदिनु भएको छ अनि त्यो बेलामा रुनुपर्ने सिन थियो त्यो उहाँले चाहिँ त्यो गर्नुभएको छ कि त्यो गिल सिरिङ त्यस्तो लाउनु परेन
0: त्यस्तो हजुर तपाईँले चाहिँ रुने सिन गर्नु परे छैन
1: छैन मेरो छैन
0: हाकिमको त अब अलिकति टाठा शैली नै बढी हुन्छ नि
1: हजुर
0: होइन पिएलाई कहिले हप्काउँदा गर्दा पिले त पिए त रुनु पनि पर्यो होइन त्यही भएर पनि होला है
2: चेपिएको क्यारेक्टरै मैले गर्नुपर्ने भएको भएन अनि त्यसलाई चाहिँ अलिकति भित्रबाट फिल गरिदियो भनेदेखि नि आफै
0: अब अहिले त सामाजिक सञ्जालबाट है तपाईँहरूको युट्युबबाट चाहिँ त्यो रिलिज हुँदै गर्दा अर्थात् त्यो सिरियलहरू श्रोता दर्शकहरूले हेर्दाखेरि हिजो टेलिभिजनमा हेर्दाखेरि त हेऱ्यो सक्यो
1: हजुर
0: अहिले चाहिँ अब युट्युबबाट हेर्दै गर्दा अब तलतिर कमेन्टहरू त आइहाल्छ
1: हजुर है हजुर
0: सामाजिक सञ्जालै हो त्यो युट्युब पनि कस्ता कमेन्टहरू पाउनु भएको छ प्रशंसाको कमेन्टहरू आउँछन् कि अलिकति गालीको अहिले हिजो आजको तपाईँ कुनै कुनै गाली त अब त्यो पाच्य नहुने गाली पनि हुन्छन् होइन सिधै त्यहाँ देखिहालिन्छ होइन के छ कस्तो पाइरहनु भएको छ
1: होइन अब कुनै पनि काममा राम्रो को ठाउँमा नराम्रो पनि अवश्य भइ नै हाल्छ होइन सबै मिठै मिठो भयो भने पनि हुँदैन त्यो गालीलाई पनि हामीले चाहिँ कुनै त्यस्तो धेरै त्यस्तो गाली चाहिँ आएको छैन अझ तपाईँले गर्नुभएको राम्रो छ भन्ने कुराहरू आउँछ तर गालीमा पनि मैले त्यस्तो नराम्रो चाहिँ म लेख्दिनँ किनभने त्यो पनि हामीलाई चाहिँ एउटा प्रोत्साहन एउटा राम्रो पक्ष भन्छु किनभने सबै राम्रो राम्रो भनिदियो भने कतिपय कुराहरू चाहिँ जस्तै हामीले एउटा स्टुडियोमा गीत रेकर्ड गऱ्यौँ भने अब त्यहाँभित्र त पुरै त्यो साउन्ड सिस्टम एकदमै वा वा भनेर आउँछ ए गजब खायो खायो भन्छ बाहिर आएर केही खाएकै हुँदैन भित्रै मात्रै खाएर त भएन होला त्यही भएर म चाहिँ त्यो पनि भन्न चाहन्छु कि एउटा राम्रो साथी र राम्रो श्रोता दर्शकले चाहिँ राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भनिदिनु भयो भने अझ त्यसलाई चाहिँ हामीले त्यहाँबाट धेरै कुरा सिक्ने अवसर पाउँछौँ नि त
0: र स्वच्छ गाली राम्रो हुन्छ
1: हजुर
0: है
1: हजुर
0: र गाली र ताली दुइटैले पनि सिक्ने अवसरमा मिल्छ तर पछिल्लो समय चाहिँ अब हुन त अब सोसियल मिडिया प्रयोगकर्ताहरू जसको जति छ उसले त्यति लेख्ने हो त्यति दिने हो होइन त्यही भएर पनि हो है तर पनि गाली पनि त सभ्य र भद्र गाली हुन्छ नि होइन
1: हजुर हजुर
0: है
1: हजुर
0: त्यही भएर पनि सिधै युट्युबबाट प्रसार हुने भएको हुनाले चाहिँ धेरै त्यो कमेन्टहरू देखिन्छ
1: हजुर
0: त्यही भएर मैले सोधेको हाकिम पछि अरू नयाँ सिरियलहरू बनाउने सोच छ कि के छ
1: होइन अहिले अब
0: यसलाई नै कन्टिन्यू
1: हामीले हाकिम अहिले नयाँ हामीले एउटा नयाँ कथामा हामी गर्दैछौँ यो हाकिमलाई पनि त्यसको साथसाथमा अहिले कुरा भइरहेको छ एउटा हामीले एउटा वेब सिरिजको लागि चाहिँ हामी कुराकानी गरिरहेको
0: छौँ
1: हजुर अनि त्यसको पनि हामी सायद लगभग अब भनौँ न 90% चाहिँ हाम्रो कन्फर्म जस्तो छ अब हामी 10% चाहिँ अब हामी आफै के गर्ने भनेर सोचिरहेको छौँ किनभने हाम्रो आफ्नो पनि गरिरहेको साथीभाइको अब मुभीहरूमा पनि हामीलाई अब खेल्नु पर्यो भनेर चाहिँ साथीभाइले बनाइराख्नु भएको हुन्छ त्यसमा चाहिँ अफर गर्नुहुन्छ हामी आफै पनि टाइम दिन सकिरहेका छैनौँ
0: त्यो वेब सिरिजमा पनि यदि बनाउनु भयो भने तपाईँहरू दुवैजना
1: हजुर हजुर हजुर हामी दुवैजना नै हुन्छौँ
0: धेरै नजिक भएर पनि होला है, काम गर्नु सजिलो हुन्छ नि।
1: त्यो नजिक भएर पनि किनभने अब हामी अलिकति सानो सानो कुरा पनि हामी सल्लाह गरिरहेका हुन्छौँ। जस्तै मैले अब छुटेका मैले त्यो कुराहरू पनि उहाँले सम्झिनुहुन्छ, उहाँले सम्झाइदिनुहुन्छ, अनि कतिपय कुराहरू मैले पनि सम्झाइरहेको हुन्छ। त्यो क्रममा पनि अब हामी सल्लाह गरिरहेका हुन्छौँ, यो कस्तो गर्दा के गर्नु हुन्छ भन्ने कुरा भने सोधिरहनु भएको छ, मैले पनि अब सोधिरहेको हुन्छ। अनि त्यो क्रममा पनि अनि हामीलाई अब उहाँको अब पसल पनि भएको भएर साथीभाइ पनि त्यहाँ आउनुहुन्छ।
0: अनि कहाँ छ पसल चाहिँ तपाईँ?
1: त्यो क्रममा
0: के छ तपाईँको पार्लरको नाम?
2: साहना ब्युटी केयर
0: एन्ड ट्रेडिङ सेन्टर। कहाँनिर छ यो?
2: यो ठ्याक्कै मुक्तिनाथ विकास ब्याङ्कसँगै छ, पानी ट्याङ्कीको अपोजिट साइडपट्टि।
0: पार्लर त अहिले धेरै छैन होइन, तर अब राम्रो सर्भिस भयो भने त राम्रै हुन्छ जस्तो लाग्छ है मलाई। विदेशबाट कोही नेपाल आउँदैछ भने यसो मेकअपको लागि तपाईँको पार्लरसम्म पुग्दा हुने रहेछ उसो भने है। सोना कि के भन्नु?
2: साहना
0: साहना
1: ब्युटी
0: केयर
1: ब्युटी केयर साहना ब्युटी केयर
2: एन्ड ट्रेनिङ सेन्टर पनि
0: ट्रेनिङ सेन्टर भनेपछि उहाँको पसलमा उहाँको पार्लरमा चाहिँ यसो तपाईँहरूको गेट टुगेदरबाट सरसल्लाह हुने रहेछ, कसरी जाने के गर्ने भने होइन
1: त्यो पनि हो। अनि उता हाम्रो यता मिडियाको हाम्रो अफिस पनि छ,
0: तपाईँहरूको
1: हजुर मिलेर हामी गरिरहेका हुन्छौँ। अनि कहिले यता कहिले उता हामी गर्छौँ, त्यो भएर भएर पनि हामी साथीभाइ भेटघाट हुन्छ। अनि त्यही क्रममा चाहिँ हामीलाई विभिन्न अफरहरू आइरहेको हुन्छ।
0: हुन्छ, हामी यो बसाइमा एउटा गीत राख्नेछौँ तपाईँले गाउनुभएको अघि लाइभ गीतको कुराहरू उठिरहेको छ, त्यसपछि एउटा गीत हामी लाइभ सुनौँला यहाँ दुबईबाट, दुवैटै भए झन् राम्रो होइन। अहिलेलाई भने चाहिँ म एउटा गीत राख्छु रामकृष्णजी तपाईँले गाउनुभएको र तपाईँलाई साथ दिए किसिन गायिका एलिना चौहानले है त।
3: हजुर, फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.pfbs गोर्खा रेडियो।

0: हजुर श्रोताहरू, रमाइलो गीत राखेँ मैले आजको अतिथि रामकृष्ण श्रेष्ठको स्वरमा, उहाँलाई सातदेखि तिन गायकी अलिना श्रेष्ठले, र यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। रामकृष्णजी र सन्तोषजी यहाँलाई पनि स्वागत छ,
1: धन्यवाद।
0: यो चाहिँ अलिकति रमाइलो गीत रहेछ है, बनारसी पानको कुरा है। पान खानुहुन्छ कि हुनौ तपाईँ?
1: कहिले काहीँ यसो
0: पान पनि बनारसी पानकै अलिक बढी महत्त्व हुन्छ नि, होइन? त्यही भएर पनि होइन,
1: हजुर हजुर।
0: एलिना चौहानसँग गाउनु भएको छ यो गीत, रमाइलो गीत रहेछ।
1: हजुर, रमाइलो छ, रमाइलो छ। सबै प्रायः जस्तो चाहिँ हामी अलिकति अहिले पछिल्लो समय चाहिँ अलिकति डान्सिङ बिट जस्तो अब स्टेजमा गएपछि चाहिँ एकदम स्लो टाइपको गीतभन्दा अलिकति अब हुन्छ नि अलिकति रमाइलो टाइप अलिक डान्सिङ बिटलाई नै बढी फोकस गरिरहेको छौँ।
0: सन्तोषजी, अब यस्ता रमाइलो गीतहरू चाहिँ हाम्रो रामकृष्णजीले गर्दै गर्दा अब सँगै साथै भएको सरसल्लाह त हुन्छ होला, म यस्तो गीत गर्दैछु है भनेर, होइन? कहिलेकाहीँ मनभित्र यो गीत चाहिँ मलाई गाउँदै हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन कहिले?
2: यस्तो हो, अहिले त योभन्दा अगाडि उहाँले अब धेरैजनासँग गर्नुभयो, होइन? अहिलेभन्दा पछिल्लो समयमा चाहिँ अब हामीले नै सहकार्य गरिरहेको भएर चाहिँ अब बाहिरले किन आउट खर्च गर्नु, होइन? त्यो हिसाबले पनि हामीले चाहिँ मिलेर नै
0: ए अब आउने गीतहरू चाहिँ सँगै गर्ने
2: हामीले गर्ने भनेर नै गरिरहेको छौँ। अब उहाँले मलाई विश्वास गर्नुभएको थिएन पहिला, अब एकचोटि मैले रेकर्ड नगरेसम्म कस्तो गर्ला भन्ने जस्तो थियो। जब मैले अब फर्स्ट टाइम रेकर्ड गर्दा नि उहाँले मलाई धेरै विश्वास गर्नुभयो, होइन? त्यस पछाडि हामीले ल सहकार्यमा गरौँ न त भनेर अहिले सेकेन्ड सङ पनि हामी दुईजना
0: त्यो गीतको भिडियो पनि आउँदैछ। त्यो गीत हामी कार्यक्रमको अन्त्यतिर फेरि एकचोटि राखौँला, होइन? र तपाईँहरूको सहकार्य निरन्तर त रहिरहोस् हाम्रो पनि शुभकामना छ। यहाँ बेलायतबाट खेलमोती लिम्बू लेख्नुहुन्छ है, उहाँ कार्यक्रम सुनेर हामीसित जोडिनु भएको छ बेलायतबाट। नमस्ते सेवारो तुलसी, तपाईँको पाहुनालाई पनि नमस्ते, म पनि मिठो कुराकानी सुन्दैछु भन्नु भएको छ। सेवारो नमस्ते यहाँलाई। महेश दाल भाइ, उहाँ चाहिँ सुनसरीबाट, दाई नमस्कार, म पनि हजुरको यो कुराकानी सुनिरहेको छु भन्नुभएको छ। महेश दालजी चाहिँ उहाँ चाहिँ अहिले सुनसरीबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ, होइन? हामीलाई देशदेखि परदेशसम्मका श्रोताहरूले सुनिरहनु भएको छ, उहाँहरूका प्रतिक्रिया म पढ्दै जानेछु, उहाँलाई धन्यवाद दिनुहोला। यहाँ अन्य प्रतिक्रियाहरू पनि रहेका छन्, अघि केही प्रतिक्रियाहरू मैले पढि नै सकेछु र बाँकी प्रतिक्रियाहरू पनि पढिहाल्छु। छवि थापा मगरज्यू लेख्नुहुन्छ फक्सन केन युकेबाट, नमस्कार तुलजी अनि आजको पाहुनाद्वय कलाकार गायक रामकृष्ण श्रेष्ठ र गायिका सन्तोषी कार्कीजी, हजुरहरूको यो भलाकुसारी सुरुदेखि नै सुनिरहेछ, मजा लागिरहेछ। हजुरहरूको आगामी साङ्गीतिक यात्राको शुभकामना, सफलताको अनि र आज खिर खाने दिनको शुभकामना छ, धन्यवाद छ। सबैको सप्ताह अन्त शुभ रहोस् भन्नुभएको छ,
2: सबैजनालाई धेरै धेरै धन्यवाद।
0: र आज खिर खाने कुरा उठिरहेछ, तपाईँहरू पनि खिर खाएर आउनुभयो कि के छ आज सम्पन्न?
1: हामीले खिर खाने अवसर यति बेलासम्म चाहिँ पाएको छैन, सायद
0: भोको पनि लागेर बेलुका फर्किँदा खानु होला नि, होइन? शर्मिला अधिकारीजी लेख्नुहुन्छ, फेरि लेख्नु भएको छ उहाँ चाहिँ, अनि कनेक्टिकट युएसएबाट, हाकिमको अगाडि घोडाको पछाडि नबस्नु भन्छन्, हजुर त पिए नै हुनुहुन्छ हुनुभएको छ भनिदेख्नु भएको छ है। के भन्नुहुन्छ, रमाइलो कुरा, घोडाको पछाडि बस्यो भने घोडाले लात हुन्छ, हाकिमको अगाडि बस्यो भने गाली खाइन्छ भन्छ, के भन्नुहुन्छ?
2: हो, गाली त अब खाइन्छ नि, होइन?
0: सिरियसको कुरा है,
2: त्यसमा चाहिँ अलिक कसरी खुसी बनाउने भनेर अगाडि बढ्नु पर्यो, कसरी काम गरेर चाहिँ खुसी बनाउने, होइन? त्यसलाई ध्यान दिनु पर्यो।
0: रमाइलो रमाइलो हजुर प्रतिक्रिया छ, धन्यवाद दिन चाहन्छु। हाकिमको अगाडि र घोडाको पछाडि नबस्नु भन्छन् है हजुर, त पिए नै हुनुभएको छ भनेर है
2: हजुर।
0: कैलाश अन्ता लिम्बूले लाइभ गीतको लागि धेरै धेरै धन्यवाद छ है भनेर लेख्नु भएको छ अघि,
2: धन्यवाद।
0: फेरि एउटा अब यो हामी कार्यक्रमको अन्त्यन्ततिर पनि आइसकेको छ, एउटा लाइभ गीत सुन्नु न यहाँहरू दुवैजनाबाट, कुन गीत सुनाउनुहुन्छ?
1: हामीले त्यो सिटी बजाउँदै नै सुनाउँछौँ, किनभने हामीले पहिलो सहकार्य गरेका थियौँ, अनि त्यसपछि हाम्रो सिमरन बहिनीले पनि साथ दिनुभएको छ, होइन?
0: ए हजुर,
1: सिमरन परियार बहिनी, अनि त्यही गीत हामी राख्छौँ।
0: हुन्छ, थोरै
1: सिठी बजाउँदै सिठी बजाउँदै मस्की मस्की कता हो तिमीलाई झ्याउँदै।

पनि एक भइदियो, जब तिम्रो मेरो भेट भइदियो, सिठी बजाउँदै मस्की मस्की।

0: घरे बसेर दुवैजनालाई र यहाँ हाम्रा द्वारिका थापा मगजज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। नमस्कार तुलजी, साथै आजको पाहुनाहरूमा नमन गर्दै कार्यक्रम सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु। पाहुनाहरूको साङ्गीत यात्रा सफल रहोस् भन्दै विदा भए म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। हाम्रा द्वारिका थापा मगरजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, हामीलाई सुनिदिनु भयो र प्रतिक्रिया लेखेर पठाइदिनु भएको धन्यवाद छ।
1: एकदमै धन्यवाद, मिठो मिठो कमेन्ट गरिदिनु भएको छ, यहाँहरूको सल्लाह सुझाव हामीलाई एकदमै मार्गदर्शन मिल्नेछ।
0: सङ्घर्ष गर्नु चाहिँ कति गाह्रो भयो रामकृष्णजी यो क्षेत्रमा?
1: ओहो, यो सङ्घर्ष त एकदमै जबकि अब अहिले मैले सुरुमा पनि भने, जबकि पहिला यस्तो मिडिया सोसियल मिडियाहरू थिएन तब मैले जुन गीत रेकर्ड गरेँ 61 सालदेखि, अनि 4-5 गीत रेकर्ड गर्दै गएँ, लगभग 7 गीत मैले रेकर्ड गरिसके 8 रेकर्ड गरिसकेपछि जुन बेला 7 गीतबाट 8 गीत एल्बममा राखेको थिएँ, एल्बम त तयार भयो त्यतिखेर चाहिँ कम्पनीमा सुनाउनु पर्ने अनि त्यो गीतहरू रेकर्ड भएपछि
0: रेडियो टेलिभिजन बजाउनु पर्ने
1: हजुर, त्यो बेलामा एकदमै म एकचोटि त एउटा डिप्रेसनमा पनि लगभग गइसकेको थिएँ कि, अनि घरमा अब यो साङ्गीतिक क्षेत्रमा कोही पनि नभएको कारणले गर्दाखेरि पनि भन्नुहुन्थ्यो कि कस्तो कस्तो चलेको मान्छे त यो क्षेत्रमा भएको छ भनेर प्रोत्साहन दिने कि अझ होपलेस गराउने पाइएको थिएन कि, र अनि त्यो बेलामा अब यो कम्पनीहरूमा पनि अब हाम्रो आदरणीय दाई जुन सङ्गीतकार बिजु बजदाई बितेर जानुभयो, उहाँले पनि के भने ल अब एउटा गीत एउटा सिडीमा 7-8 राखिसकेपछि साथीहरूलाई बाँडिदिनु त्यो निकालिदिनु भने, त्यो पनि एउटा त्यो भनिसकेपछि म चाहिँ फेरि अलिकति सुरुदेखि नै म यो गर्छु भनेपछि म गर्ने टाइपको थिएँ कि, मलाई यो एउटा भित्र हुन्छ नि मान्छे इख नभएको मान्छे र बिस नभएको सर्प चाहिँ काम छैन भन्ने हिसाबले चाहिँ मलाई चाहिँ त्यो त्यो एउटा दिमागमा त्यो परेको भएर पनि मैले त्यो त्यतिखेर त्यो जुन विमोचन गर्नलाई खर्च त्यो हिसाबले पनि त्यो हिसाबले पनि गरियो होइन, र त्यो बेलामा लाइभ गाउनु पनि पर्ने थियो, जति बेला त्यो गीतमा चाहिँ हाम्रो प्रमुख अतिथि चाहिँ हाम्रो व्याकुल माइला राष्ट्रिय सर्जक हुनुहुन्थ्यो, जेठ 15 गणतन्त्र दिवसको दिनमा मैले त्यो विमोचन गरिएको थियो, उसमा हाम्रो हेम सुवेदी भाइ हुनुहुन्थ्यो, र त्यो बेलामा हाम्रो बिजु बजदाई बितेर जानुभयो, मैले अब म नयाँ मान्छे उहाँलाई विश्वास त्यति थिएन भनौँ न, बिजु बजदाईलाई जुन त्यत्रो अब मास त थुप्रै हुनुहुन्थ्यो, अब एउटा त्यो होटलमा भएको भएर पनि मिडिया कभरेज पनि राम्रै भएको थियो,
0: ककटेल डिनर भनेपछि
1: डिनर भएपछि
0: एकजना बोलाउने 5 आइदिन्छ झन् होइन
1: त्यो बेलामा, अनि जुन त्यो लाइभ गीत गाउनुपर्ने थियो त्यो बेलामा गीत नसकुन्जेल चाहिँ त्यो दाइले चाहिँ पुरै घोप्टो परेर सुन्नुभएको छ, अब बिगार्छ नयाँ मान्छे हो, मैले अब गाउने बिजु दाइले अब बिगार्छ भन्ने, उहाँको अब एउटा धेरै चलिसकेको उहाँ अब एउटा केही छवि बनाइसक्नु भएको मान्छे होइन, अब बिगार्छ भनेर चाहिँ अब मान्छेले गाउने कुरो मेरै गीत गाउन थालेछ अब बिताउने भनेर चाहिँ पुरै घोप्टो परेर बस्नुभएको थियो, जतिखेर मैले गीत गाएर सकाएपछि अनि उहाँले चाहिँ अस् ताली बजाउनु भएको थियो, त्यो एउटा अलिक खुसी पनि लाग्छ, त्यो मलाई एउटा च्यालेन्जिङको कुरा पनि रहेको थियो, अनि त्यो भएर धेरै सङ्घर्ष गरेको छु दियोस् एकदम।
0: त्यसपछि त अब रेडियो टेलिभिजनमा गीत बजाउनु उत्तिकै कुद्नु पर्थ्यो होइन, त्यतिखेर त अहिले जस्तो थिएन होइन,
1: हजुर,
0: र गाह्रै थियो,
1: गाह्रो छ एकदमै।
0: अब हामी कार्यक्रमको अन्त्यन्त्यतिर आइसकेका छौँ होइन, केहीसिन पछाडि यहाँहरू दुवैजनाले गाउनुभयो गीत राख्नेछौँ, अब नयाँ कामहरू पनि भनिसकिहाल्नु भयो होइन, अब अन्तमा बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने संसारभरिका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ यहाँहरूले?
1: जति पनि अब यो बिएबिएस सुनेर बस्नुहुने आम दर्शक श्रोतालाई चाहिँ के भन्न चाहन्छु भने एकदमै मिठो मिठो यो कमेन्टहरू गरिदिनु भयो होइन, यो कमेन्टको लागि पनि धेरै धेरै हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ, र हामीले एउटा अब एकपछि अर्को गीतहरू पनि लिएर आइरहेका छौँ, र हामीले सिरियलहरू पनि गर्दैछौँ, र अब भोलिका दिनमा हामी सायद मुभी पनि गर्छौँ होला होइन त्यो पछिका दिनमा, र यसलाई पनि माया गरिदिनु होला भन्न चाहन्छु, यहाँहरूको साथ यहाँहरूको थोरै हामीलाई साथ सहयोग मिल्यो भने हामीले अझ हामीलाई ऊर्जा मिल्नेछ, र पानीमा थोरै बिरुवामा पानी हालिदिनु भयो भने चाहिँ यो त्यो बिरुवा चाहिँ मौलाउने चाहिँ अवसर मिल्छ होइन, र हाम्रो केही कुराहरू राख्ने अवसर दिनुभयो अनि यो कुराहरू यहाँहरू समक्ष पुर्याइदिने अवसर दिनुभयो, तपाईँ लगायत यो बिएफबिएस रेडियोलाई पनि हामी धन्यवाद नदिइरहन सक्दैनौँ र हाम्रो सुबिनजीले पनि यहाँ बोलाइदिनु भयो, उहाँले टाइम मिलाइदिनु भयो, त्यसको लागि पनि उहाँप्रति हामी हृदयदेखि आभारी छौँ होइन। जो हाम्रो आवाजलाई यहाँहरू समक्ष पुर्याइदिनु हुने हाम्रो जुन टेक्निसियन मित्रहरूलाई पनि होइन मित्रलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र बिएफबिएस रेडियोप्रति हामी धेरै आभारी छौँ। यसै गरी पछिल्ला दिनमा पनि यहाँहरूको साथ सपोर्ट यसै गरी मिलिरहोस् भन्ने हामी कामना गर्न चाहन्छौँ।
0: सन्तोषजी एकदम छोटो संक्षिप्त केही भन्न चाहनुहुन्छ?
2: ए हजुर, जति पनि बिएफबिएस एफएम सुनेर बसिरहनु भएको देश तथा विदेशमा रहेर जति पनि सुन्नु भएको छ होइन, टाइम दिएर सुन्नु भएको छ, जति पनि प्रतिक्रियाहरू दिनुभएको छ होइन, यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र त्यसै गरी आरजी रामकृष्ण युट्युब च्यानलमा जति पनि हामीले राखिएको, हामीले मिहिनेत गरेर राखेका जति पनि भिडियोहरू छन्, गीत सङ्गीतहरू छन् होइन, हाम्रो सिरिजहरू छन्, हजुरहरूलाई साथ दिनुहोला, त्यहाँ गएर हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला होइन। हामी अझ पनि सुध्रिन पाऊँ, कतिपय प्रतिक्रियाहरू त्यसमा के छ सचिन पर्ने हामीलाई त्यसमा पनि हजुरहरू प्रतिक्रिया
0: दुईजना धन्यवाद दिन चाहन्छु। आरजी रामकृष्ण युट्युब च्यानलमा गएर हाकिम सिरियल पनि हेरिदिनु होला भन्दै सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र यहाँहरूको सप्ताहन्त सुखद रहोस् भन्दै बिदाउन चाहन्छौँ र यहाँहरू दुवैजनालाई धन्यवाद छ है।
1: हजुर धन्यवाद, हस् त नमस्ते।
0: हस् नमस्ते।

0: सुनसरीको देवानगंज घटनापछि उत्पन्न परिस्थिति सामान्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। नेपाली सेनाको पूर्वी प्रतनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको छ। सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी मनिष थापाले तीनवटै सुरक्षा फौजबीच सहकारी भइरहेकाले शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको बताउनु भएको छ। सुनसरी, धनुषा, सिराह, पर्सा लगायत जिल्लाका केही भागमा कर्फ्यू भने जारी छ। प्रहरी अधिकारीहरूले मधेसमा उत्पन्न तनाव सामान्य बनाउन अपील गरेका छन्। प्रहरी महानिरीक्षक तनबहादुर कार्कीले सामाजिक सञ्जालमा फैलिने नकारात्मक सन्देशबाट बच्न आग्रह गर्नुभएको छ।
1: सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानूनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।
0: प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले राष्ट्रिय एकता अहिलेको आवश्यकता हो भन्नुभएको छ।
2: यस संवेदनशील परिस्थितिमा मुलुकको सर्वोत्तम हित, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई केन्द्रमा राखी शान्ति र सुरक्षा अवस्थालाई यथाशीघ्र सामान्यीकरणतर्फ उन्मुख गराउन सबै पक्षले संयम, जिम्मेवारी र परिपक्वता प्रदर्शन गर्नु अत्यन्त आवश्यक छ।
0: सामाजिक सद्भाव कायम गर्न वीरगंजमा सर्वदलीय सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको छ। पर्सामा शान्ति सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले र्याली निस्केको पर्सा क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य हरि पन्तले जानकारी दिनुभएको छ। रैलीमा पर्सा एकका सांसद पन्तसहित क्षेत्र नम्बर दुईका सांसद सुशील कुमार कानु, क्षेत्र नम्बर तीनका सांसद रमाकान्त चौरासिया, वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम लगायतको सहभागिता थियो। वीरगंजमा आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। परराष्ट्र मन्त्रालयले ब्रोडबक हिमालमा भएको दुर्घटनापछिको उद्धारबारे पाकिस्तानी अधिकारीहरूसँग समन्वय भइरहेको जनाएको छ। अल्बानी क्लब अफ पाकिस्तान लगायत निकायसँग इस्लामाबादमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ। वक्तव्य जारी गर्दै मन्त्रालयले हिमालमा खोज तथा उद्धार अभियान चलिरहेको जानकारी पाएको उल्लेख गरेको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने ब्रोड पिक हिमालमा बेपत्ता मध्ये 4 जनाको शव भेटिएकोमा 2 आरोहीको परिचय खुलेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार नेपालका पूर्वबहादुर गुरुङ र ओमानकी नदिरा अहमद अब्दुल्ला अल हार्थीको परिचय खुलेको हो। आरोही निर्मल पूर्जाले नेतृत्व गरेको टिममा नेपाली आरोही पूर्वबहादुर गुरुङ युक्त किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा पनि रहेको जनाइएको छ। ओमान, पाकिस्तान, चीन र अमेरिकाका 1-1 जना आरोही पनि सो टोलीमा सहभागी छन्। प्रख्यात आरोही तथा पूर्व रोयल मरिन निर्मल पूर्जा निम्स ताई सहित ब्रोड पिकमा हराएका आरोहीको सकुशल उद्धारका लागि नेपालमा कामना गरिएको छ। पाकिस्तानका अधिकारीहरूले आरोहीहरूको खोजीका लागि ड्रोन लगायत प्रविधिको प्रयोग गरिएको बताएका छन्। नेपाल प्रहरीका डीआईजी, पूर्व डीआईजी तथा राजनीतिकर्मी रमेश खरेलले ब्रोड पिकमा विख्यात आरोही नेपाली आरोही परेको खबरले मर्माहत भएको बताउनु भएको छ।
3: सबैलाई आफ्नो धर्म, संस्कृति, परम्परा, रीति रिवाज अनुसार आफ्नो

0: Malpuja near Malpuja. All were climbing Broad Peak, the world's 12th highest mountain, when an avalanche struck. The rescue operation continues with drones and a ground team. Military helicopters are also on the way.
1: कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एकजना नेपालीको मृत्यु भएको छ। कुवेतको नेपाली राजदूत तपासका अनुसार ड्रोन आक्रमणमा तेह्रथुमका 44 वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो। तामाङ सवारी चालकको काम गर्नुहुन्थ्यो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

Es una namhanana, Siri Vijayadikari, ra Elina Chauhan le gaunu bhai ko, yo mitho git sang sangai, priya shudabrin, tapai ko lagi aajko karyakram, diva ko sili liera, ma Shiri Sunwar hazir bhai sake chu, yaharu sabai sabai sabai lai, karyakram ma aabo bhane sang sangai liera agadi jane mero taiyari rheko cha, yaharu sabai le sath dinuhuncha hola pakkai pani bhanne aasha pani gardachu, yeti khera diunso ko 1 bajera 12 minute bhaeko cha, ra thik 4 बजेसम्म नै आज पनि तपाईको सेवामा म रहनेछु कार्यक्रमको साथमा तपाईहरु सबैजनाले सुनेर साथ दिनुहुन्छ भन्ने आशा गर्दछु 4 बजेसम्मकै लागि तपाईको साथ खोज्दै रोज्दै तपाईलाई आइसकेकी छु है म त प्रिय श्रोताबृन्द अब आजको कुरा गर्नु पर्दाखेरि चाहिँ भन्दा पहिला त हामी नेपाली क्यालेन्डरलाई पल्टाइहालौँ विक्रम सम्बत 2083 साल श्रावण महिनाको आज 15 गते तदनुसार 31 जुलाई सन् 2026 आज पर्न गएको छ शुक्रबारको दिन श्रावण कृष्ण पक्ष आज चाहिँ द्वितीय तिथि परेको छ र आज चाहिँ आज श्रावण 15 भन्ने बित्तिकै के पर्यो तपाईलाई थाहा छँदैछ हजुर आज चाहिँ नि यो हाम्रो खीर खाने दिन परेको छ मैले हिजो पनि भनेको थिएँ तपाईलाई हैन र आज खीर खाने दिन पक्कै पनि तपाईहरु सबैले खीर खाने मौका पाउनु भएको छ होला हैन र खीर खाने चाँजो पाँजो मिलाउँदै हुनुहुन्छ होला अब आज बिहान दिउँसो काममा भए तापनि इभिनिङको समयमा त आज फ्राइडे इभिनिङ पक्कै पनि आज खीर खाएर इन्जॉय तपाईले गर्न सक्नुहुन्छ है खाना बासेर बनाउनु छैन भने आज खीर खाने दिन हो सम्झना गरेर खाइहाल्नु होला बनायो होला बनाइहाल्नु होला भनेर भन्न चाहे मैले र यो खीर खाने दिनको कुरा गर्नुपर्दाखेरि चाहिँ नि सधैँ नै श्रावण 15मा खीर खाइन्छ जस्तो कि हामी असार 15मा दही चिउरा खान्छौँ होइन आज खीर खाने दिन घर घरमा खीर खाएर आज श्रावण 15 मनाउँछौँ हामी होइन र यो धेरै अगाडिदेखि नै आजको दिनलाई चाहिँ खीर खाने विशेष दिनको रूपमा हामीले मनाउँदै आइरहेका छौँ अब नेपाली परम्परा अनुसार हेर्ने हो भने वर्ष दिनभरि नै विभिन्न प्रकारका महत्त्वपूर्ण दिनहरूमा विभिन्न प्रकारका खानपानहरू गर्ने चलन छ विभिन्न विशेष परिकार भनौँ न है खाने चलन रहिआएको छ अब लास्ट मन्थ असार 15मा हामीले दही चिउरा खाइहाल्यौँ अब आज यो श्रावण 15मा खाँदैछौँ हाम्रो खिर अनि माघे सङ्क्रान्तिको दिनमा हामी घिउ र चाकु खाने गर्छौँ अक्षय तृतीयाको दिनमा जौको सातु खाने गर्छौँ अनि हरिबौधिनी एकादशीको दिनमा हामी जुन चाहिँ कार्तिक महिनामा पर्छ सकरखण्ड र पिँडालु खान्छौँ माघ 15 गते मालपुवा खान्छौँ हरितालिका तिज भन्दा अगाडि दर खान्छौँ होइन अनि ऋषि पञ्चमीमा कर्कौलो खान्छौँ जन पूर्णिमाको दिनमा कुवाटी खान्छौँ अनि योमरी पूर्णे पनि छ विशेष गरिकन नेवार समुदायमा यो चाहिँ चर्चित छ त्यस दिनमा चाहिँ योमरी पनि खाने चलन रहिआएको छ त यसरी विभिन्न दिनमा विभिन्न प्रकारका चाहिँ नि खानपानहरू हामी गर्ने गर्छौँ यही अनुरूप आज चाहिँ नि खीर खाने दिन हो र तपाईँहरू सबैले घर घरमा खीर तयार गरेर आजको दिनलाई खीर खाएर तपाईँले मनाउनुहुन्छ मनाउँदै हुनुहुन्छ भन्ने आशा गरेको छु मैले खीर स्वास्थ्यको लागि राम्रो पनि हो किनभने यसमा जति पनि कुराहरू पर्छन् पौष्टिक कुराहरू हुन् होइन र हाम्रो पनि ऋतुअनुसार विभिन्न प्रकारका प्राकृतिक पदार्थहरूको परिकार खाने लोक परम्परा रहेको छ र श्रावण महिनामा चाहिँ नि आउँदो जाडो र असारको वर्षे कामको थकानबाट बस्नका लागि खीर खाने चलन छ र खीर चाहिँ खानामा पनि मिठो भए तापनि त्यसमा दुध हुन्छ होइन दुधले हाम्रो शरीरलाई पोषण दिन्छ त्यस कारणले गर्दाखेरि शक्तिवर्धक हुनुको साथै रोग निवारक पनि यो साबित हुन सक्दछ आदरणीय श्रोताहरू यसर्थमा पनि आजको दिनमा खीर एउटा खाने चलन त छँदैछ तर आजको दिनको मात्र कुरा नगरौँ अन्य दिनमा पनि हामीले अब यो विशेष गरिकन दुधको जुन एउटा पोषण छ होइन त्यसबाट चाहिँ नि फाइदा लिनको लागि हामीले प्रयोग त गर्छौँ नै गर्छौँ तर श्रावण 15लाई चाहिँ एउटा भनौँ प्रतीकात्मक अथवा भनौँ एउटा रिप्रेजेन्टेटिभ एउटा दिनको रूपमा मात्र लिन सकिन्छ तर एकै दिनमा मात्र खाएर आज मात्र हामीले खीर खाएर चाहिँ वर्ष दिनभरि त्यसको पोषण हामीलाई चाहिँ काम लाग्ने भन्ने त पक्कै पनि होइन होइन तर एउटा चाहिँ रिप्रेजेन्टेटिभ जुन एउटा दिन त्यसलाई चाहिँ श्रावण 15को रूपमा हामी लिन्छौँ किनभने असार महिनाभरि मेहनतको साथमा काम गरिएको हुन्छ स्पेसली अब नेपालको परिप्रेक्ष्यमा कृषि समुदायको कुरा गर्नुपर्दा र त्यसको जुन एनर्जी छ त्यसलाई रिप्लेनिस गर्नको लागि पनि सायद खीरले मद्दत पुर्याउँछ होला जस्तो लाग्छ मलाई
अनि यसबाट पारिवारिक जमघट आफन्तहरू बिचको सामिप्यलाई अझ मिठो खिरको साथमा प्रगाढ बनाउन पनि मद्दत मिल्दछ। यस अर्थमा पनि खिर चाहिँ खाने मात्र होइन, यसबाट पर्ने जुन सामाजिक प्रभाव छ, पारिवारिक प्रभाव छ जुन हाम्रो जीवनमा, त्यसको पनि आफ्नै महत्त्व छ भन्दा फरक नपर्ला जस्तो लाग्छ। अनि खिर खाने कुरा मैले गरिसकेका छु, अब अगाडि बढ्नुपर्छ। अगाडि बढ्नु पर्दाखेरि तपाईँ सबैलाई म अगाडि लिएर जान चाहन्छु कार्यक्रममा के कस्ता सरसामग्री छन् यिनको विषयवस्तुमा अलिकति कुरा गरिहालौँ र कुराकानीको लागि अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि अब के कस्ता सरसामग्री छन् यसतर्फ अगाडि बढ्नु पर्दाखेरि चाहिँ नि तपाईँलाई म अगाडि लिएर जान्छु। अब यो चरण अन्तर्गत एकैछिन पश्चात हाम्रो हेल्थ सेगमेन्ट रहने नै छ, अनि दुई बजेको समाचार रहन्छ र दुई बजेको समाचार पश्चात मिठा मिठा गीत सङ्गीत छँदैछ तपाईँको लागि, त्यो छँदैछ राखिहाल्छु। त्यस पश्चात फेरि पनि तपाईँलाई अगाडि तिन बजेको समाचार पछि लिएर जान्छु आजको हाम्रो हेल्थ पोडकास्ट तर्फ। हेल्थ पोडकास्टमा चाहिँ नि हामी आज पनि सुन्छौँ डाक्टर सुप्रिया राई जो कार्डियोलोजिस्ट हुनुहुन्छ, उहाँसँग गरियो फलाकुसारीको यो अन्तिम प्रस्तुति अन्तिम श्रृङ्खला तपाईँको लागि राख्नेछु म। त यिनै विविध सरसामग्रीको साथमा आज तपाईँसँग म रहन्छु कार्यक्रममा ठिक चार बजीसम्म। तपाईँ सबैले पूर्ण रूपमा साथ दिनुहुन्छ भन्ने आशा गरेको छु यो बेलामा। त आदरणीय श्रोतावृन्द, अब चाहिँ नि यति नै भन्दै म अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरि अब अलिकति मौसमको पनि कुरा गर्नुपर्ने हुन्छ, होइन? मौसम मेट अफिसले हामीलाई के जानकारी गराएको छ त्यसतर्फ लाग्नुपर्ने पनि हुन्छ। र आजको कुरा गर्नुपर्दाखेरि हल्का फुल्का रूपमा चाहिँ दक्षिण पूर्वीय इङ्ल्यान्डका भूभागहरूमा बादल लागेको छ है, बाँकी धेरै ठाउँमा चाहिँ घाम लागेको छ, तर पानी पर्ने क्रम पनि छ। त्यो चाहिँ यो उत्तरी भूभागहरूतिर रहेको देखिन्छ, ठाउँ ठाउँमा त भारी वर्षा पनि देखिन्छ। अनि स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा ठाउँ ठाउँमा थन्डरस्टर्म्सको पनि सम्भावना रहेको छ, र उत्तर पश्चिम भेगतिर पनि शीतल छ र त्यहाँ चाहिँ अलिकति भनौँ जुन गर्मीबाट राहतको स्थिति त्यहाँतिर चाहिँ हुन्छ भनेर भनिएको छ है। अनि आज राति पनि पानी पर्ने क्रम चाहिँ उत्तरी भूभागहरूमा भए तापनि केही कम हुन्छ दिउँसोको तुलनामा, अनि बढी केन्द्रित चाहिँ यो पश्चिमी भूभागहरूतिर रहनेछ। बाँकी भूभागमा सफा छ, सुखा छ, अनि अलिकति दक्षिण पूर्वी भूभागमा रातिको समयमा अलिकति शीतलता चाहिँ बढ्नेछ, जुन चाहिँ राम्रो समाचार पनि हो भन्दा फरक नपर्ला। यहाँ गर्मीले गर्दाखेरि, उमसले गर्दाखेरि होइन, अलिकति जीवनलाई अलिकति कठिनाईको महसुस गर्नु परेको स्थितिमा चाहिँ नि यस प्रकारको यो मौसम अलिकति शीतलता हुन्छ भन्ने जानकारी पाउनु पनि अत्यन्तै स्वागत योग्य नै एउटा कुरा हो भन्दा फरक नपर्ला। मेट अफिसको यो जानकारीको साथ साथमा अगाडि बढ्छु प्रिय श्रोतावृन्द। अगाडि बढ्नु पर्दा अब एउटा म्युजिकल ब्रेकमा पूर्ण राईको आवाजमा यो गीत सुन्छौँ।

0: SBS Gorkha Radio.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

दिवाको श्रीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। आदरणीय श्रोता ब्रेन द हेल्थ सेगमेन्ट अन्तर्गत हामी स्वास्थ्यको बारेमा विभिन्न विषयवस्तुमा जानकारीहरू आदान प्रदान गर्ने गर्दछौँ र स्वस्थ जीवन जिउनको लागि कोसिसरत रहने गर्दछौँ। स्वास्थ्य तपाईँ हामी सबैको एकदमै महत्त्वपूर्ण एउटा विषयवस्तु भन्दा फरक नपर्ला। स्वास्थ्य नै रहिएन भने संसारका अनेक प्रकारका सुख सुविधा त्यसको केही मतलब रहँदैन। यसर्थ पनि सबैभन्दा पहिला त हामीले धन सम्पत्ति सफलता वैभव ऐश्वर्य भन्दाखेरि पनि पहिला चाहिँ आफ्नो स्वास्थ्यलाई इन्ट्याक्ट राख्नु जरुरी छ भन्ने कुरा मैले तपाईँलाई भनिरहनु परेन। तपाईँ हामी सबैजना यस विषयवस्तुमा सजग भएको नै छौँ होइन। त यही सिलसिलामा चाहिँ विभिन्न कार्यक्रमहरू मार्फत हामीले स्वास्थ्यको विषयवस्तुमा चाहिँ केही जानकारीहरू सेयर गर्दै आइरहेका छौँ र हेल्थ सेगमेन्ट अन्तर्गत सधैँ नै दिवाकोसीमा चाहिँ म यस्तै विषयवस्तुहरूमा चाहिँ तपाईँसँग जानकारी सेयर गर्ने गर्दछु र यो प्रोसेसमा चाहिँ तपाईँहरूलाई जानकारी गराउने अनि आफूले पनि जानकारी लिने प्रयास मेरो सधैँ नै रहन्छ। हुन त जानकारीहरू कतिपय हामी लिन्छौँ फेरि त्यसलाई बिर्सन्छौँ, त्यसलाई हामीले हाम्रो प्र्याक्टिकल लाइफमा अप्लाई नै गरिरहेका हुँदैनौँ होइन। यस्तो बेलामा त्यो जानकारी भएर पनि त्यसको उपयोग छैन भने मतलब नै रहेन। र फेरि कतिपय अवस्थामा हामी दिनानुदिनको यो जीवनको जुन भाग दौड छ त्यसमा यी जानकारीहरूलाई हामीले चाहिँ दिमागमा एकदमै रिटेन गरेर राख्न पनि सक्दैनौँ, बिर्सिजान्छौँ है। अनि यो बिर्सिन गइसके पश्चात त्यसको चाहिँ उपयोग अनि उपयोग नभइसकेपछि प्रभावकारिता हुने कुरै भएन। त्यो कारण गर्दाखेरि पनि समय समयमा हामी यस्ता विषयवस्तुहरूलाई चाहिँ रिपिटेडली बारम्बार तपाईँहरूको लागि राख्ने पनि गर्दछौँ, एउटै विषयवस्तुमा घरिघरि हामी कुरा पनि गर्ने गर्दछौँ ताकि बिर्सिएको अवस्थामा पनि त्यसलाई चाहिँ स्मरण गर्न सकियोस् सम्झिन सकियोस् भन्ने हाम्रो उद्देश्य हो। यसर्थमा बिएबिएस अन्तर्गतका विभिन्न कार्यक्रमहरूमा स्वास्थ्यसँग सम्बन्धित यस्ता जानकारीहरू घरिघरि तपाईँहरूले सुन्ने पनि गर्नुहुन्छ होइन। र पहिल्यै सुनिसक्नु भएको छ तपाईँलाई याद भइरहेछ भने सो मच द बेटर, झन् राम्रो। तर बिर्सिसक्नु भएको अवस्थामा फेरि पनि रिमाइन्ड हुन्छ भने त्यो पनि राम्रै कुरा हो होइन र यसर्थमा कहिलेकाहीँ यी विषयवस्तुहरू दोहोरिन सक्छन्, यसलाई चाहिँ फेरि पनि एकपटक सम्झने बहानाको रूपमा सुन्नु होला भनेर भन्न चाहन्छु। र आज पनि केही विषयवस्तुहरू लिएर म हाजिर भइसकेँ यो हेल्थ सेगमेन्ट अन्तर्गत। आज सबैभन्दा पहिला हामी अलिकति यो रगत दान, जुन रक्तदान भनेर भन्छौँ ब्लड डोनेसन, यसको विषयवस्तुमा कुरा गर्छु म, किनभने हाम्रो रगतको प्रत्येक थोपा कसैको जीवनको अमूल्य उपहार बन्न सक्छ भन्ने कुरालाई हामीले बिर्सन सक्दैनौँ। यसैले त भनिन्छ नि होइन, रक्तदान गरौँ जीवन बचाउँ भनेर, रक्तदान महादान भनेर पनि भनिन्छ। यो केवल नारा मात्र होइन, यो मानवताप्रतिको सबैभन्दा ठुलो उपहार हो। जीवन अमूल्य छ र त्यो जीवन कुनै दिन तपाईँको एउटा सानो योगदानले बच्न सक्छ भन्ने कुराभन्दा ठुलो पुण्य अरू के नै हुन सक्छ र हरेक क्षण यो संसारमा कतै न कतै कसैले रगतको प्रतीक्षा गरि नै रहेका हुन्छन्। कसैले दुर्घटनामा आफ्नो प्रियजनलाई बचाउन, कसैले शल्यक्रियाको सफलताको लागि, कसैले क्यान्सर वा अन्य दीर्घकालीन रोगसँग सङ्घर्ष गर्नको लागि। त्यस बेला तपाईँको रगतको एक छोला उनीहरूको लागि आशाको प्रकाश बन्न सक्छ। वास्तवमा एक युनिट रगतले तीनजनासम्मको जीवन बचाउन सकिन्छ। केवल कल्पना मात्र गर्नुहोस् न त होइन, तपाईँको सानो उदारताले तीन घरको दैलोमा उछ्यालो फर्क्याउन सक्छ। यसै कारणले गर्दाखेरि रक्तदान अमूल्य दान हो। रक्तदान कुनै डरलाग्दो कुरा होइन, यो पूर्ण रूपमा सुरक्षित हुन्छ। यसले तपाईँबाट केही गुम्दैन, बरु तपाईँलाई केही दिएर नै जान्छ भन्दा फरक नपर्ला। शरीरमा नयाँ रक्त कोशिकाको उत्पादन बढाउँछ तपाईँले रक्तदान गर्नाले। फलामको मात्रा सन्तुलित रहन्छ र दीर्घकालमा मुटुको स्वास्थ्यलाई पनि सहयोग पुर्याउँछ। त्यसैले रक्तदान केवल अरूका लागि मात्र होइन, तपाईँको आफ्नै स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ। त रक्तदान गर्ने कुरा गरिरहँदाखेरि उमेर समूहको पनि म कुरा गर्न चाहन्छु। 18 देखि 65 वर्षसम्मका सामान्य स्वास्थ्यमा रहेका र 50 किलोभन्दा बढी तौल भएका व्यक्तिहरूले रक्तदान गर्न सक्छन् अथवा रक्तदान गर्न योग्य हुन्छन् उनीहरू। पुरुषहरूले प्रत्येक 3 महिनामा एकपटक अनि महिलाहरूले प्रत्येक 4 महिनामा एकपटक रक्तदान गर्न सक्छन्। यो सानो नियमले हजारौँ जीवनमा फरक पार्न सक्छ। तर रगतको कुरा गर्दाखेरि यसको प्रमुख 4 समूहहरू हुन्छन्, ए बी, एबी र ओ। प्रत्येकसँग यसमा चाहिँ नेगेटिभ वा पोजिटिभ हुन्छ र ओ नेगेटिभलाई चाहिँ सार्वत्रिक दाता भनिन्छ, यानि कि जसले सबैलाई रक्तदान गर्न सक्छ त्यो चाहिँ हो ओ नेगेटिभ। ओ नेगेटिभ रक्त समूह सबै समूहसँग मिल्छ। त्यसै गरिकन एबी पोजिटिभलाई चाहिँ सार्वत्रिक
ग्रहणकर्ता भनेर भनिन्छ, जसले सबै प्रकारको रगत लिन सक्छ। त्यसैले तपाईँ जुनसुकै समूहका भए तापनि तपाईँको रगत कसै न कसैलाई चाहिँ अत्यन्तै जरुरी पर्छ, चाहे ए होस् चाहे बी होस्, चाहे ए पोजिटिभ बी पोजिटिभ, ए नेगेटिभ बी नेगेटिभ, होइन एबी पोजिटिभ एबी नेगेटिभ, वा ओ पोजिटिभ वा ओ नेगेटिभ। यो सम्पूर्ण रगतको समूहहरूको रक्तदानले कसै न कसैको जीवनलाई जोगाइरहेको हुन्छ, बचाइरहेको हुन्छ भन्ने कुरालाई हामीले बिर्सन हुँदैन है। रक्तदान गर्न तपाईँले आफ्नो नजिकैको कुनै पनि यो भनौँ जिपी सर्जरीसँग पनि तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। कति ठाउँमा त रक्तदानको लागि चाहिँ यो रेगुलर बेसिसमा कार्यक्रमहरू पनि राख्ने गरिन्छ होइन, र यस्तो ठाउँमा तपाईँले गएर यस्तो ठाउँमा तपाईँले बुझेर चाहिँ आफ्नो लोकल एरियामा कहाँ तपाईँले रक्तदान गर्न सक्नुहुन्छ त्यो कुरालाई चाहिँ बुझेर त्यसको बारेमा जानकारी लिएर रेगुलर रूपमा रक्तदान गर्न सक्नुहुन्छ। रक्तदान गर्नु अघि पर्याप्त निन्द्रा लिएको, केही खानेकुरा खाएको र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हुनु आवश्यक छ। त्यसपछि तपाईँको रगत सुरक्षित रूपमा सङ्कलन गरिन्छ, जाँच गरिन्छ र त्यसलाई जीवनको प्रतीक्षामा रहेका बिरामीसम्म पुर्याइन्छ। त सोच्नुहोस् तपाईँको एक पाइन्ट रगतले अथवा एक झोला रगतले कुनै आमालाई आफ्ना सन्तानसँग बाँकी जीवन बिताउने अवसर दिन सक्छ, कुनै बालबालिकालाई एनिमियाको पीडाबाट मुक्त गराउन सक्छ, कुनै दुर्घटनामा परेका मानिसलाई पुनः आफ्नो भविष्य बनाउन मद्दत गर्न सक्छ। त्यसैले रक्तदान केवल चिकित्सा प्रक्रिया मात्र होइन, यो मानवताको कुरा हो। यसले हामीलाई देखाउँछ हामी बीचको प्रेम करुणा र एक अर्काप्रतिको जिम्मेवारी कति गहिरो छ भनेर। हामी सबैले मिलेर रक्तदानलाई केवल आपतकालीन अवस्था मात्र होइन नियमित जीवनशैलीको हिस्सा बनाउन सक्छौँ, किनभने तपाईँको रगतको प्रत्येक थोपा जीवनको अमूल्य उपहार हो। तपाईँ पनि नायक बन्न सक्नुहुन्छ, नायिका बन्न सक्नुहुन्छ कसैको जीवनमा कसैको कथामा। रक्तदान गरौँ, जीवन बाँडौँ, किनभने तपाईँको रगत कसैको लागि जीवन जिउने अमृत बन्न सक्छ। यो कुरालाई नबिर्सौँ प्रिय श्रोताबृन्द। यसर्थमा आजैबाट रक्तदान गर्ने रेजिस्टरमा आफ्नो नाम रजिस्टरी गराइहालौँ, दर्ता गराइहालौँ र नियमित रूपमा रगत चाहिँ दान गरेर कसै न कसैको जीवनमा चाहिँ केही सकारात्मक योगदान दिनपट्टि लागिहालौँ है। त यो पुण्यको काम हो, यो पुण्यको कामलाई गर्नपट्टि हामी लागौँ। यति नै भन्दै अब यो छोटो हाम्रो जानकारी यो सामग्रीलाई यतिमै सम्पन्न गर्दै अगाडि एउटा म्युजिकल ब्रेक हामी लिन्छौँ र यो एउटा म्युजिकल ब्रेक पश्चात फेरि पनि हामी अगाडि बढ्नेछौँ कार्यक्रममा। हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गतको अर्को सामग्रीतर्फ म तपाईँलाई लिएर जानेछु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

आदरणीय श्रोताबृन्द, अब भने हामीले एउटा छोटो मिठो म्युजिकल ब्रेक लिइसकेका छौँ, यो एउटा मिठो गीत सुनिसकेका छौँ र यसको साथसाथमा अगाडि बढ्नुपर्छ। अगाडि बढ्नु पर्दा समय अगाडि घर्किसकेको छ। कार्यक्रम अन्तर्गतको हेल्थ सेगमेन्टमा अब यो दोस्रो सामग्रीतर्फ तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ र अब यो दोस्रो सामग्रीमा चाहिँ अलिकति हामी पानीको विषयवस्तुमा कुरा गर्छौँ है। पानी चाहिँ खाना खाइसकेपछि तुरुन्तै पिउनुहुन्छ वा हुँदैन भने विषयवस्तुमा हामी अलिकति यो दोस्रो सामग्रीलाई चर्चा गर्ने तयारीमा छौँ। पानी मानव जीवनको आधार हो। पानी बिना कुनै पनि जीवित प्राणी बाँच्न सक्दैन। शरीरका सबै जैविक क्रियाकलापहरू, पाचन, रक्त सञ्चार, तापक्रम नियन्त्रण तथा विषाक्त पदार्थको निष्कासन पानीकै सहयोगमा सम्पन्न हुन्छ। तर पानी कति मात्रामा र कुन समयमा पिउनुपर्छ भन्ने कुरा थाहा नहुँदा धेरै मानिसहरू अन्जानमै गलत बानी बनाउँछन्। तीमध्ये एक सामान्य बानी हो खाना खाएपछि तुरुन्तै पानी पिउने। देख्दा सामान्य लाग्ने यो बानी वास्तवमा शरीरका लागि हानिकारक हुन सक्छ र आज चाहिँ खाना खाएपछि तुरुन्तै पानी पिउँदा शरीरमा के हुन्छ, यसको वैज्ञानिक कारण के हो र स्वास्थ्य तरिका कुन हो भन्ने विषयवस्तुमा अब यो यो सेगमेन्ट अन्तर्गत हामी कुराकानी गरौँ। त मानव शरीरको करिब 60-70% हिस्सा चाहिँ पानीले बनेको हुन्छ। पानीको अभावमा शरीरका अङ्गहरूले आफ्नो कार्य ठिकसँग गर्न सक्दैनन् र पानीले केही महत्त्वपूर्ण कार्य गर्न हामीलाई मद्दत गर्छ, जस्तो कि शरीरको तापक्रम नियन्त्रण गर्न, पाचन प्रक्रियालाई सहज बनाउन, विषाक्त पदार्थहरू मूत्र मार्फत पसिना मार्फत बाहिर निकाल्न, जोर्नी र मांसपेशीलाई लचिलो राख्न अनि छालाको नमी र चमकलाई कायम राख्न। तर पानी पिउने समय र तरिका गलत भयो भने यही पानी शरीरको लागि समस्या पनि बन्न सक्छ। त खाना खाएपछि पेटमा के हुन्छ, सबैभन्दा पहिला यो कुरामा हामी ध्यान दिउँ। जब हामी खाना खान्छौँ त्यसपछि पेटमा विभिन्न पाचन रसहरू उत्पादन हुन्छन्। यी रसहरूमा मुख्यत हाइड्रोक्लोरिक एसिड, पेप्सिन र अन्य एन्जाइमहरू हुन्छन् जसले खाना पचाउन सहयोग गर्छ। पेटमा यी रसहरूको सन्तुलन अत्यन्तै महत्त्वपूर्ण हुन्छ। जब खाना पेटमा पुग्छ ती रसहरूले खाना तोड्न र शरीरलाई पोषक तत्त्व लिन सजिलो बनाउँछ। तर यदि यो समयमा पानीको ठुलो मात्रा पेटमा पुग्यो भने के हुन्छ त, यो चाहिँ खाना खाइसकेपछि तुरुन्तै पानी पिउँदाका असरहरूको बारेमा अब कुरा गरौँ। सबैभन्दा पहिला त पाचन रस पातलो हुन्छ। खाना खाएपछि तुरुन्तै पानी पिउँदा पेटभित्रको अम्लीयता घट्छ। हाइड्रोक्लोरिक एसिड पानीले पातलो बनाउँछ जसका कारण खाना राम्ररी पच्दैन अनि पाचन प्रक्रिया सुस्त हुन्छ र पेटमा लामो समयसम्म खाना रहिरहन्छ। त यस्तो अवस्थामा अपच हुने सम्भावना भइ नै हाल्ने भयो होइन। खाना राम्ररी नपच्दाखेरि अपच हुने, डकार आउने, पेट फुल्ने र ग्यास बन्ने समस्या हुन्छ। यसैले दैनिक असहजता निम्त्याउनुको सट्टा बरु खाना खाइसके पश्चात पानी तुरुन्तै नपिहाल्नु नै राम्रो हुन्छ नि होइन। र दीर्घकालीन रूपमा पनि पाचन प्रणाली कमजोर बनाउँदै लान्छ खाना खाए पश्चात तुरुन्तै पानी पिउने हाम्रो बानी छ भने। अनि भोक कम हुने र वजन बढ्ने समस्या पनि निम्त्याउँछ यसले। पाचन कमजोर हुँदा शरीरले पोषक तत्त्व राम्ररी अवशोषण गर्न सक्दैन अनि शरीरमा बोसो यानि कि फ्याट जम्न थाल्छ जसले वजन बढाउँछ। साथै लगातार अपच हुँदा भोक कट्ने समस्या पनि देखा पर्छ। यसै गरिकन रगतमा सुगर यानि कि ब्लड सुगर लेभल जुन छ यसमा पनि असर पुर्याउँछ। मधुमेह भएका मानिसहरूका लागि यो बानी विशेष हानिकारक हुन सक्छ, जुन चाहिँ पानी पिउने तुरुन्तै खाना खाइसके पश्चात यो बानी है। पानीले पाचन रसमा हस्तक्षेप गर्दा ग्लुकोज अवशोषणमा असन्तुलन आउँछ जसले गर्दाखेरि रक्त शर्करा यानि कि ब्लड सुगरको नियन्त्रणमा असर पुर्याउँछ। यसै गरिकन शरीरको तापक्रममा असन्तुलन। खाना खाएपछि पेटमा तापक्रम केही बढेको हुन्छ ताकि पाचन प्रक्रिया सक्रिय होस्। तर यदि त्यस समयमा चिसो पानी पिइयो भने पेटको तापक्रम अचानक घट्छ र पाचन रस निष्क्रिय हुन सक्छ। यसले पेट फुल्ने, पेट दुख्ने वा भारी हुने अनुभव गराउँछ। अनि यसै गरिकन एसिडिटी र पेटको जलन। कतिपय अवस्थामा तुरुन्तै पानी पिउँदा अम्लीयता घट्ने होइन, उल्टै एसिड रिफ्लक्स पनि हुन सक्छ। यसले छातीमा जलन, तितो डकार वा ग्यास्ट्रिकको समस्या निम्त्याउन सक्छ। त यस्ता विभिन्न नकारात्मक प्रभावहरू चाहिँ नि पानी तुरुन्तै खाना खाइसके पश्चात पिउनाले निम्तिँदो रहेछ प्रिय श्रोता। पनि त अब पानी पिउने सही समय चाहिँ के हो त भन्ने प्रश्न पनि आउन सक्छ। विशेषज्ञहरूको सुझाव अनुसार खाना खाने वरिपरि
पानी पिउने समय चाहिँ कस्तो हुनुपर्छ भनेर अब कुरा गरौँ. खाना खानु अघि, खाना खानुभन्दा 30 मिनट अघि एक गिलास कोमल पानी पिउनु सर्वोत्तम हुन्छ. यसले शरीरलाई पाचनका लागि तयार बनाउँछ र पेटमा आवश्यक रसहरूलाई पनि सक्रिय पार्छ. अनि खाना खाँदा खानाको बिचमा सानो घुट पानी लिन सकिन्छ, तर धेरै होइन. यसले खाना सजिलै निल्न मद्दत गर्छ र मुख सुक्खा हुन दिँदैन. अनि यसै कारण खाना खाएपछि कम्तीमा 30-45 मिनट पछि मात्र पानी पिउनु उपयुक्त हुन्छ. त्यसपछि शरीरले खाना पचाउन सुरु गरिसकेको हुन्छ र पानीले पाचनमा बाधा पुर्याउँदैन. अब पानी चिसो खाने कि तातो भन्ने कुरा पनि आउँछ है. खाना खाएपछि कुन पानी पिउने भन्ने कुरा पनि महत्त्वपूर्ण हुँदो रहेछ. तातो वा मन तातो पानी पिउनु स्वास्थ्यको लागि उत्तम हुन्छ. तातो पानीले पाचन छिटो गराउँछ, बोसो पगाल्छ र पेटलाई हल्का महसुस गराउँछ. त्यसै गरी तेलयुक्त वा भारी खाना खाएपछि तातो पानीले राहत दिन्छ. चिसो पानी चाहिँ खाना पचाउन अलिक बाधक हुँदो रहेछ. चिसो पानीले बोसो जमाउने, पाचन सुस्त बनाउने र अम्लीयता बढाउने गर्छ. यसर्थमा तातो वा मन तातो पानी पिउनु राम्रो हुँदो रहेछ भन्ने कुरा पनि हामीले यहीँबाट बुझ्यौँ होइन. अनि केही गलत पानीहरू जसले पाचन बिगार्छन् त्यसको पनि कुरा गरौँ. अब पाचन प्रक्रिया राम्रो भएन भने विभिन्न प्रकारका समस्या आउँछ भन्ने कुरा तपाईँलाई थाहा छँदैछ. त खाना खाएपछि तुरुन्तै धेरै पानी पिउनु हुँदैन किनभने यसले पाचनलाई बिगार्दो रहेछ. यसै गरिकन खाना खाएपछि तुरुन्तै सुस्त बस्ने वा सुत्ने गर्नु हुँदैन. खाना खाएपछि चिसो पेय पदार्थको सेवन गर्नु हुँदैन. खाना खाँदा ध्यान नदी मोबाइल हेर्नु वा हतारमा खानु हुँदैन. अनि खाना खाएपछि तुरुन्तै फलफुल वा दुधको सेवन गर्नु पनि हुँदैन. यी बानीहरूले पाचन प्रक्रिया प्रणालीलाई कमजोर पार्छन् र दीर्घकालमा स्वास्थ्य समस्या निम्त्याउँछन्. आदरणीय श्रोताबिन, पाचन प्रणालीलाई कमजोर बनाउने केही बानी बेहोराको बारेमा पनि मैले तपाईँलाई भने, अनि खाना खाए पश्चात तुरुन्तै पानी किन पिउनु हुँदैन भन्ने विषयवस्तुमा पनि कुरा भइसक्यो. त अब यति भन्दै यो सामग्रीलाई पनि यहीँ आएर मैले अन्त्य गर्न चाहेँ. समय अगाडि 2 बज्नै आँटेको छ. 2 बजेको समाचारको पालो परेको छ. त्यस पश्चात फेरि पनि हामी कार्यक्रममा अगाडि भेट्ने नै छौँ. अहिलेको लागि यो एउटा मिठो गीततर्फ तपाईँको ध्यान आकर्षण गराउँछु अनि त्यस पश्चात समाचारतर्फ लागौँ है त.

0: कंग्रेसले दिवानगंज घटनापछि पूर्वी तराईमा राज्यले धेरै बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ। मधेसका जनप्रतिनिधि समेत सामेल पार्टीको आकस्मिक बैठकमा न्यायिक छानबिन समिति घाइतेको उपचार क्षतिपूर्तिका विषयमा पार्टीले निरन्तर दबाव दिने विषयमा छलफल भएको छ। सभापति गगन कुमार थापाले प्रभावित जिल्लाका जनप्रतिनिधिले मृतक र घाइतेका परिवारसँग भेट्ने तथा धार्मिक सद्भाव कायम राख्न पहल गर्न निर्देशन दिनुभएको छ। सभापति थापाले मिथ्या सूचनाबाट बच्न आग्रह गर्नुभएको छ।
1: पोलिटिकल लिडर भएको हुनाले गर्दा हामीले अलिकति हाम्रो रेस्पोन्स हुनुपर्छ। यस्तो होला त यो हो कि होइन भन्ने कुरा एकछिन थामिने, यसको बारेमा त्यसलाई भेरिफाई गर्ने, हो कि होइन सोध्ने, त्यसलाई बुझ्ने, त्यसपछि मात्र सोध्ने धारणा बनाउनु पर्ने हुन्छ। त्यस्तो बेलामा एकदमै छिटो मिथ्या सूचनाहरू फैलिन्छ र त्यसले त्यो मिथ्या हो भनेर थाहा पाउन नपाउँदै त्यसबाट हुने दुर्घटनाहरू भइसकेको हुन्छ। त्यसमा पनि तपाईँहरूको असाध्यै धेरै ठुलो रोल रहनुपर्छ।
0: मधेस प्रदेश सरकारले अत्यावश्यक काम बाहेक सन्तानलाई घर बाहिर जान नदिन अपिल गरेको छ। विभिन्न प्रदर्शनमा बालबालिका सहभागी भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले आफ्ना छोराछोरीलाई कुनै पनि उत्साहट, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन भनेको हो। सिराहामा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु हुने किशोर हुन्। जनकपुरधाममा घाइते भएका एक बालकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताको पक्षमा रहेको दोहोऱ्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेतासँगको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ।
2: म मेयर हुँदाखेरि त सबै अधिकार प्रयोग गरेका थिए नि त भनेर उहाँले केही इक्जाम्पलहरू पनि दिनुभयो। संहिताको बारेमा उहाँले प्रश्न भन्नुभयो, संहितामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र दलगर संहिता मैले भनेको हो, दलगर संहिता बनाउँछु भनेर हामीले चाहिँ फेरि आज यति वचनबद्ध हुनुभएको लगायतका कुराहरू भयो र अब यो सब यो जुन छानबिन सुनसरी घटनाको सम्बन्धमा पनि छानबिन हुन्छ, त्यो कमिटी बनेको छ, त्यो रिपोर्ट आउँछ, त्यो रिपोर्ट सार्वजनिक पनि हुन्छ र कारण पनि हुन्छ।
0: जनमत पार्टीका अध्यक्ष र कृष्णगिरी राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण रहेको दावी गर्नुभएको छ।
3: त्यो कुरा त अहिले भोग्नु पर्दैन थियो हामी प्रदेश प्रहरी भएको भए। त्यही भएर पनि उहाँले यो कुरा पनि भन्यो, यो हुनाको एउटा प्रमुख कारण तपाईँहरूले प्रदेशलाई अधिकार नदिनाको कारण पनि हो, जसले गर्दा एउटा सिडिओले पनि मुख्यमन्त्रीलाई टेर्दैन, एसपीले पनि मुख्यमन्त्रीलाई टेर्दैन। त्यो भएको हुनाले पनि यसको एउटा समाधानको रूपमा प्रदेशलाई बलगर बनाउनु, प्रहरीलाई प्रदेशको माथत ल्याउनु पनि हो र नेपाली सेनालाई समावेशी बनाउनु पनि हो।
0: धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गरेका छन्। सत्तारूढ राजसभा सभापति रवि लामिछानेको अग्रसरतामा सिमन्दरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न भनेका हुन्। संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र त्रिवारीले तत्कालका लागि आवेश सामान्य बनाउनु प्राथमिकता हुनुपर्ने बताउनु भएको छ। छलफलमा महासंघका सचिवालय सदस्य राजु पुयाल,
4: समस्या चाहिँ के थियो भन्दा सानो एउटा टोलको बिचको झगडा चाहिँ त्यो चाहिँ के भयो भन्दा एउटा उग्र रूप लिन पुग्यो। अब त्यसको लागि चाहिँ नि सरकारको तर्फबाट सभापतिज्यूले पनि त्यसको एकदमै सत्य तथ्य छानबिन गर्ने कुरो गर्नुभएको छ, एउटा सकारात्मक कुरो छ। र हामी पत्रकार साथीहरूलाई पनि म एउटा निवेदन चाहिँ के गर्छु भने अहिलेको अवस्था चाहिँ साँच्चै देशको लागि संवेदनशील अवस्था हो। पहिला चाहिँ हामीले के गरौँ भन्दा आगो निभाउँ।
0: मुस्लिम समुदाय जमियत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी पनि पुयालसँग सहमत हुनुहुन्छ।
5: कहिले पनि हामी विभाजित थिएनौँ, आज पनि हामी छैनौँ। हामी एक हाता मालो गरेर यो देशको विशेषतालाई बाँकी राख्नको लागि जुनसुकै बलिदान दिन हामी तयार छौँ रहन्छौँ र आज हामी सँगै बसेर पनि हामीले यस संयुक्त विज्ञप्ति तयार पारेका छौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने रासोपाका सांसदसँग प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन भन्नुभएको छ।

नेपथ्य साङ्गीतिक दलको प्रस्तुतिमा अमृत गुरुङको आवाज हामी सुन्दै थियौँ यस गीतमा आदरणीय श्रोतावृन्द। र यो गीत सँगसँगै आजको हाम्रो कार्यक्रम दिवाकोसेलीको यो दोस्रो चरणको यात्रा पनि सुरु भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि मैले स्वागत अभिवादन टक्राउन चाहेँ, वेलकम ब्याक भन्न चाहेँ। कार्यक्रममा आज यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि एकपछि अर्को राख्दै जाने मेरो तयारी रहेको छ। यो दोस्रो चरण अन्तर्गत हामी गीत सङ्गीतहरू सुनेर इन्जोय गर्नेछौँ। तपाईँहरू सबैले साथ दिनुहुन्छ यो साङ्गीतिक यात्रामा, मलाई पनि सँगसँगै अगाडि बढ्नको लागि भन्ने आशा गरेको छु। समय दिउँसोको अहिले 2:12 गएको छ। अब एउटा अनुरोध गीत म तपाईँको लागि राख्न गइरहेकी छु र यो अनुरोधकर्ता श्रोता चाहिँ हाम्रो दिदी ख्यालमती लिम्बु हुनुहुन्छ क्रेसबाट, र उहाँले आज पुरानो गीत समुराईको आवाजमा सुन्न चाहनु भएको छ र उहाँको अनुरोधको यो मिठो गीतको साथमा कार्यक्रमलाई अब अगाडि जोड्न चाहन्छु यतिखेर।

40 बत्ता सुस्तरी मनै सरर भरोसा छैन जीवनको बिता हाँसेर मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो यतिखेर आदरणीय श्रोतावृन्द। यसैको साथ साथमा तपाईँको लागि कार्यक्रमलाई अगाडि मैले बढाइसकेकी छु यो अनुरोध गीत हाम्रो दिदी खेलमती लिम्बुज्यूले अनुरोध गर्नुभएको थियो ग्रेसबाट, र उहाँले अहिले सुन्ने मौका पक्कै पनि पाउनुभयो होला भन्ने आशा गरेको छु। र यसैको साथ साथमा अगाडि बढ्न चाहन्छु, समय पनि अगाडि घर्किसकेको छ। अहिले यस्तै मिठा मिठा गीत सङ्गीतहरू कार्यक्रमको यो दोस्रो चरण अन्तर्गत तपाईँको लागि राख्दै अगाडि बढ्दैछु। आज शुक्रबारको कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर दिवा कोसेली र म शिर सुनवार तपाईँको सेवामा छु यतिखेर। अब फेरि पनि अगाडि बढ्न चाहन्छु, तपाईँ अगाडि बढ्नु पर्दा तपाईँको लागि एक दुईवटा कार्यक्रमहरूको बारेमा जानकारी पनि राख्दै जाने मेरो तयारी रहेको छ। 1 अगस्त यानि कि भोलिको दिनको कार्यक्रम एक दुईवटा छन् जुन म तपाईँसँग सेयर गर्न चाहन्छु यतिखेर। किरात राई या योखा युकेको यो कार्यक्रम रहेको छ, यलम्बस स्मृति दिवस 2026, र यो कार्यक्रम चाहिँ प्रथम राजा यलम्बरको सम्मान र स्मृतिमा यो उत्सव मनाइन गइरहेको छ किरात राई या योखा युकेले। र यो कार्यक्रम भोलि 1 अगस्तको दिनमा हुन गइरहेको छ, हुने स्थान किरात राई हाउस ग्याम्बल्स लेन रिप्ले सरे, यसको पोस्ट कोड GU236HS रहेको छ। कार्यक्रम चाहिँ बिहानको 11 बजेबाट सुरु हुन्छ बेलुकाको 8 बजेसम्म। विभिन्न प्रकारका चाहिँ यसमा चाहिँ आकर्षणहरू रहेका छन् र सांस्कृतिक तथा समकालीन कला सङ्गीत र नृत्यको प्रस्तुति रहनेछ। अनि बच्चाहरूको लागि पनि आर्ट्स एन्ड क्राफ्टको स्टल रहन्छ, गेम्सहरू अनि फेस पेन्टिङ आदि इत्यादि कुराहरूको पनि त्यहाँ आयोजना गरिएको छ। धनुष बाण प्रतियोगिता पनि रहेको छ अनि सम्मान तथा अभिनन्दन समारोह पनि भोलिको दिनमा तय गरिएको छ। त यो किरात राई या योखा युकेको कार्यक्रम 1 अगस्तको दिनमा हुँदैछ, तपाईँहरू पनि जान नछुटाउनु होला भन्न चाहन्छु। 1 अगस्तको अर्को कार्यक्रमको कुरा गर्नु पर्दाखेरि 1 RGR इन्टेक कप 2026 हुन गइरहेको छ, यसलाई चाहिँ इन्टेक 2017 लिड गर्दैछ यस पटकको लागि, हुने स्थान सर जर्मुर ब्यारेक्सको प्राङ्गणभित्र। र यो कार्यक्रम चाहिँ अब आउने शनिबार यानि कि भोलिको दिनमा हुन गइरहेको छ। यसमा फुड स्टल्सहरू छन्, आइसक्रिम भ्यान छ, बााउन्सी क्यान्सल बच्चाहरूको लागि होइन, रमाइलो प्रकारको चाहिँ भोलि एउटा फन डे हुने छ। तपाईँहरू पनि यसमा चाहिँ जान सक्नुहुन्छ, स्पेसली 1 RGRका सदस्यहरूको लागि यो कार्यक्रम बडो सुटेबल हुन्छ होला। र यति भन्दै अगाडि बढ्छु, अब कार्यक्रमको बारेमा जानकारी अझै पनि छन्, तर त्योभन्दा पनि अगाडि एउटा छोटो म्युजिकल ब्रेकमा सगुन लामाले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा, सुनाउँछु है त।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS

ज्यानै खाने हाँसो मिलन नेवार र अलिफ खानको आवाज सुन्दैथ्यौँ भर्खरै मात्र यो साङ्गीतिक प्रस्तुतिमा। अब अगाडि बढ्नुपर्छ, अगाडि बढ्नु पर्दाखेरि अर्को एउटा मिठो गीत सुनाउने पालो त छ, तर बिचबिचमा म कार्यक्रमहरूको बारेमा जानकारी पनि दिँदैछु। आज 1 अगस्त यानि कि भोलि शनिबारको कार्यक्रमहरूको बारेमा कुरा गर्दै थिएँ यो साङ्गीतिक विश्रामभन्दा अगाडि। यसलाई निरन्तरता दिनुपर्दा ओखलढुङ्गा जिल्ला किराँत राई समाज युकेको पनि वार्षिक भेला भोलि नै रहेछ र यो हुने स्थान चाहिँ फेल्थम असेम्ब्ली हल हन्सलु रोड TW149DN यसको पोस्ट कोड। यो चाहिँ 12 बजे दिउँसोकोबाट रातिको 10 बजेसम्म हुँदैछ ओखलढुङ्गा जिल्ला किराँत राई समाज युकेको वार्षिक भेला। यसै गरिकन लमजुङ समाज युकेको पनि कार्यक्रम हुँदैछ, एनुअल समर गेट टुगेदर तथा हाउसिङ प्रोजेक्ट च्यारिटी डिनर नाइटको कार्यक्रम हुन गइरहेको छ। हुने स्थान अल्डरवुड लिजर सेन्टर टङ्गम रोड अल्डरसोट, यसको पोस्ट कोड GU124AS रहेको छ। समय चाहिँ दिनको 12 बजेबाट रातिको 10:15 बजेसम्म हुँदैछ। विभिन्न प्रकारका कार्यक्रमहरू जस्तो कि आउटडोर स्पोर्ट्स, फुटबल, भलिबल, लेडिज फन गेम्स, आउटडोर म्युजिक इन्टरटेनमेन्ट आदि इत्यादिको अवस्था छ भने भित्री कार्यक्रम अथवा इन्टरनल कार्यक्रमहरूमा चाहिँ विभिन्न प्रकारका फेलिसिटेसन्सहरू यानि कि मान सम्मान को चाहिँ कार्यक्रम रहेको छ। अनि लोकल आर्टिस्ट र प्रोफेसनल गेस्ट आर्टिस्ट जो नेपालबाट आउनुभएको छ मन्जु बिकर र सम्झना भण्डारी उहाँहरूसँगको कार्यक्रम रहने छ र राफल ड्र आदि इत्यादि पनि हुने चाहिँ कुरा जानकारी हामीलाई मिलेको छ। 1 अगस्त भोलि लमजुङ समाज युकेको कार्यक्रमको बारेमा पनि मैले कुरा गरेँ र अब भने फेरि पनि म्युजिकल ब्रेकमा नै लाग्ने बेला भएको छ। एउटा मिठो गजल बाबुल गिरीको आवाजमा तयार छ अबको पाल।

0: रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

अंशुपन्त र बादल थापाले गाउनुभएको निकै चर्के गीत रहेको थियो जुन भर्खरै मैले सुनाएँ तपाईँहरूलाई प्रिय श्रोतावृन्द, र यसको साथमा अगाडि बढेका छौँ। मिठा मिठा गीत सङ्गीत कार्यक्रमको यो दोस्रो चरणमा सुनिरहेका छौँ र तीन बजेको समाचार पश्चात अन्तिम चरणमा भने हेल्थ पोडकास्टमा डाक्टर सुप्रिया राईज्यूसँगको कुराकानी सुन्न सक्नुहुन्छ। यसको अन्तिम श्रृङ्खला आज रहनेछ, कार्डियोलोजिस्ट हुनुहुन्छ उहाँ, र उहाँसँग यो मुटुसँग सम्बन्धित कुराहरू हामीले गत केही सप्ताहदेखि गर्दै आइरहेका छौँ तपाईँलाई। अब आजको यो कार्यक्रम अन्तर्गतको अन्तिम चरणमा यसको चाहिँ अन्तिम श्रृङ्खला तपाईँको लागि हामी राख्नेछौँ। र हेल्थ पोडकास्टको उद्देश्य भनेको सम्पूर्ण श्रोताहरूलाई चाहिँ नि विभिन्न स्वास्थ्यसँग सम्बन्धित कुराहरूको बारेमा जानकारी गराउनु हो, समस्याहरू छन् भने त्यसको बारेमा तपाईँहरूलाई आगाह गराउनु पनि हो। विशेष गरिकन डक्टर साहबहरू आफै नै आएर यहाँनिर उहाँहरूले आफ्नै चाहिँ जुन ज्ञान छ, जुन उहाँहरूको चाहिँ अनुभव छ, हामीसँग सेयर गर्नुहुन्छ, र उहाँहरूबाट हामीले थुप्रै कुराहरूको जानकारी पाउन पनि सक्छौँ। तपाईँहरू सबैलाई यस हेल्थ सेगमेन्टले भन्दाखेरि पनि यो हेल्थ पोडकास्टले कुनै न कुनै रूपमा मद्दत गरेको छ होला भन्ने मैले आशा गरेको छु। अगाडि तेस्रो घन्टामा अब हामी हेल्थ पोडकास्टतर्फ लाग्ने नै छौँ। अहिलेको लागि पनि एउटा अन्तिम गीत कार्यक्रमको यो दोस्रो चरणको अन्तिम मोडमा तपाईँको लागि हिमाल सागर र अनु चौधरीको आवाजमा सुनाउँछु।

0: सुनसरीको देवानगंज घटनापछि उत्पन्न परिस्थिति सामान्य हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। नेपाली सेनाको पूर्वी प्रतिनावती गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको छ। सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी मनिष थापाले तीनवटै सुरक्षा फौजबीच सहकारी भइरहेकाले शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको बताउनु भएको छ। सुनसरी, धनुषा, सिराहा, पर्सा जिल्लाका केही भागमा कर्फ्यू भने जारी नै राखिएको छ। प्रधानमन्त्री पालेन्द्र शाहले संघीयताको पक्षमा रहेको दोहोऱ्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेता संघको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण रहेको दावी गर्नुभएको छ। मधेसमा शान्ति बहालीका लागि सुझाव माग्न डाकेको बैठकमा मधेसका नेताहरूले राजतन्त्रदेखि संघीयतासम्मका विषयमा पनि प्रधानमन्त्रीको नाडी छामेका छन्। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो,
1: उहाँको योजना अनुसार मधेसमा अहिले पछिल्लो समयमा देखिएको अशान्ति छिट्टै अन्त्य हुने सम्भावना कति नजिक कति टाढा पाउनु भयो?
2: पहिलो कुरा त यो ढिलो रेस्पोन्स जुन भयो नि सरकारको, हिजो प्रधानमन्त्रीको सम्बोधन ढिलो भयो, हिजो गृहमन्त्रीको विपक्षसँग भएको सम्झौता त्यो पनि ढिलो भयो, चार दिन पहिले गरिदिएको भए यो चाहिँ फैलिने थिएन नि। यो त एक ठाउँबाट कति ठाउँमा चाहिँ भयो, कति जिल्लामा पुग्यो साम्प्रदायिक दङ्गा, करोडको नुकसान भयो, यो चाहिँ सरकारको तर्फबाट देखियो कमजोरी हो, गैर जिम्मेवारीपन हो, यसले पनि सरकारले गम्भीरतासँग लैजानुपर्छ। यो गरिएको सम्झौता, तपाईँले बोलेको कुरालाई चाहिँ इमान्दारीसँग कारण गर्नुपर्छ, विश्वास दिलाउनु पर्छ र दोषीमाथि कारवाही गर्ने जुन कुरा हो त्यसमा चाहिँ दृढता देखाउनु पर्छ, जोसुकै होस् भनेर उहाँले चाहिँ गर्छु भनेर भन्नुभएको छ।
1: रेस्पोन्स ढिला भएको कुरा उहाँले स्वीकार गर्नुभयो, रियलाइज गर्नुभयो?
2: उहाँले होइन, हाम्रो सरकारका विङ्गहरूले त काम गरिरहेकै थियो तर त्यसबाट पुगिरहेको थिएन भनेर उहाँले भन्नुभयो। त जुन कुरा तपाईँबाट हुनुपर्ने, गृहमन्त्रीबाट हुनुपर्ने काम चाहिँ अरू निकायबाट हुन्छ, त्यो चाहिँ सोच्नु बेकार थियो नि त। त्यसैले तपाईँ बोल्नुहुन्न, गृहमन्त्री हेर्दैन भनेपछि त लावारिस भइगयो नि त। त्यसैले अहिले पनि अब यो सरकार चाहिँ जिम्मेवार भएर काम गरोस् र नागरिक समाज, विभिन्न राजनीतिक दलहरू सबै पक्षलाई चाहिँ लिएर यो चाहिँ सामाजिक सद्भाव चाहिँ कायम गराउनु पर्छ, तदारुकताका सरकार चाहिँ लाग्नु पर्छ भन्ने हामीले भन्यो।
1: तपाईँहरूले दिनुभएको प्रस्ताव सुझाव चाहिँ उहाँले मान्ने कुरामा आशावादी कतिको हुनुहुन्छ?
2: उहाँले तपाईँहरू पनि सहयोग गर्नुपर्छ, सबैले सहयोग गर्नुपर्छ भन्नु भन्नु, हामी त सहयोग गरिरहेकै हो भनेर हामीले भन्यौँ। त्यसमा सरकार बरु उदासीन देखियोस् अनि पो यति अगाडि बढ्यो त, हामीले पटक पटक भन्यौँ, अब सबै मिलेर गरौँ भनेर प्रधानमन्त्रीबाट भयो।
1: अहि पनि जोड्न खोजेका थिए, अब छिट्टै शान्ति कायम हुने सम्भावना कति टाढा कति नजिक छ?
2: होइन, त्यही त, त्यो फैलिसकेको छ के। अब यसमा अर्को कुरा उहाँले के भन्नुभयो, यसमा विभिन्न चाहिँ तत्त्वहरू रोटी सेक्न आउन सक्छ, त्यसबाट सबै सतर्क रहनु होला, त्यो पनि कुरा आयो नि त। त्यसैले त्यो तत्त्वहरू यदि घुसेको छ भने त्यो एउटा चिन्ताजनक विषय हुन सक्छ, फेरि त्यहाँ त्यति चाँडै साम्य हुँदैन। दङ्गालाई भड्काउने चाहिँ प्रयास गर्यो भने त अलि असहज त हुन्छ नि। त्यो कुरा प्रधानमन्त्री आफै भन्नुभयो, हामीले भन्यौँ यो त राज्य पक्षको दायित्व हो, त्यस्तोलाई नाङ्गो पार्नुपर्छ, कारवाही गर्नुपर्छ, देशको दुनियाँको अगाडि राख्नुपर्छ, कुन तत्त्वले गरिरहेको हो यो तपाईँहरूले बताउने हो, सरकारले बताउने हो, यो कुरा पनि हामीले राख्यौँ र सब कुरा जनसमक्ष ल्याइन्छ भन्ने भन्यो।
1: तपाईँहरूले सेना परिचालनको विषयमा आपत्ति जनाउनु भएको हो?
2: अब सेना परिचालन हुने अवस्था तपाईँहरूले ल्याइदिएको, सुरुमै सरकार टेकल गरेको भए त सेना पठाउनु पर्थ्यो र, पहिलो कुरा। दोस्रो कुरा, सेना जब पठाइराख्नु भयो त्यो सेना चाहिँ त्यो मधेसमा गएको छ, त्यो सेनामा त्यो मधेसका अनुहारै छैन, अनि एक अर्कोलाई हेरेर तर्सिने यो अवस्था चाहिँ, यो सेनाको जुन संरचना हो त्यो एकाङ्गी हो, त्यहाँ मधेस नभएको अवस्था छ, त्यसैले न कुरा बुझ्छ, न भाषा बुझ्छ, न व्यवहार बुझ्छ, अनि के गर्छ, यी कुराहरू पनि हामीले राख्यौँ।
1: तपाईँहरू मधेसमा कसरी शान्तिपूर्ण बहाली गर्ने भनेर जानुभयो, तर प्रसङ्गवश आयो अथवा के भएर आयो यो राजतन्त्र, संघीयता, हिन्दू राष्ट्र फर्काउने नफर्काउने विषय किन उठ्यो यो?
2: अहिले जुन हिन्दूहरू कुरा पनि त भइरहेछ नि, हिन्दू राष्ट्र भन्नु कुराहरू, साम्प्रदायिक दङ्गामा पनि त कुराहरू उठिरहेको छ नि त। उहाँले के प्रश्न भन्नुभयो हेर्नुहोस्, तपाईँहरू संहिता पक्षधर हो, यो राजावादी र यो हिन्दूवादीहरू संहिता विरोधमा कुरा गर्छ, म पनि संहिता विरोधी होइन, म संहिता पक्षधर हो, तर यो राजावादी हिन्दूवादी त संहिता विरोधी हो नि त, सतर्क रहनुपर्छ नि भन्ने कुरा उठेको
1: हो। भनेको भेट भएको बेला प्रधानमन्त्रीको नाडी छामी हालौँ भनेर हो कि?
2: अब त्यो प्रसङ्ग संहिताको कुरा जब हामीले जोर दिएर भनिरहेका थियौँ त्यति बेला यो कुरा उठेको हो, जो संहितावादीको लागि त त्यो अप्रिय कुरा हो नि त।
1: तर उहाँकै पार्टीको महाधिवेशनमै आयो यो कुरा ड्याममै।
2: अब त्यो त उहाँले जवाब दिने होला, पछि उहाँले इन्कार गर्नुभयो संहिता।

0: साम्प्रदायिक सद्भाव खल्लल पुर्याएको भन्दै प्रहरीले मधेसका 5 जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सबभन्दा धेरै धनुषामा 19 जनालाई हिरासतमा लिएको छ। सर्लाही, सिराहा, महोत्तरी र पर्साबाट समेत उनीहरू पक्राउ परेका प्रहरीले उल्लेख गरेको छ। कंग्रेसले दिवानगंज घटनापछि पूर्वी तराईमा राज्यले धेरै बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ। मधेसका जनप्रतिनिधि समेत सामेल पार्टीको आकस्मिक बैठकमा न्यायिक छानबिन समिति घाइतेको उपचार क्षतिपूर्तिका विषयमा पार्टीले निरन्तर दबाव दिने विषयमा छलफल पाएको छ। सभापति गगन कुमार थापाले प्रभावित जिल्लाका जनप्रतिनिधिले मृतक र घाइतेका परिवारसँग भेट्ने तथा सद्भाव कायम राख्न पहल गर्न निर्देशन दिनुभएको छ। सभापति थापाले मिथ्या सूचनाबाट बच्न आग्रह समेत गर्नुभएको छ।
1: पोलिटिकल लिडर भएको हुनाले गर्दा हामीले अलिकति हाम्रो रेस्पोन्ड हुनुपर्छ। यस्तो होला त यो हो कि होइन भन्ने कुरा एकछिन थामिने, त्यसको बारेमा त्यसलाई भेरिफाई गर्ने, हो कि होइन सोध्ने, त्यसलाई बुझ्ने, त्यसपछि मात्र यसको बारेमा धारणा बनाउनु पर्ने हुन्छ। यस्तो बेलामा एकदमै छिटो मिथ्या सूचनाहरू फैलिन्छ र त्यसले त्यो मिथ्या हो भनेर थाहा पाउन नपाउँदै त्यसबाट हुने दुर्घटनाहरू भइसकेको हुन्छ। यसमा पनि तपाईँहरूको असाध्यै धेरै ठुलो रोल रहनुपर्छ।
0: नेपाली आरोही निर्मल पूर्जाले बोकेको जीपीएस यन्त्रले पछिल्लो पटक ब्रोड पिकको 5878 मिटर उचाइबाट संकेत दिएको खुलेको छ। तर सो यन्त्रले ब्याट्री कमजोर भएको संकेत दिएको एपेक्स नेपाल टुर्स एन्ड ट्राभल्सले उल्लेख गरेको छ। सो यन्त्र त्यसअघि पहिल्यै सम्पर्क भएको ठाउँमा रहेको जनाइएको छ। तर सो यन्त्रले आरोहीको अवस्थाबारे भने जानकारी दिन नसक्ने बताइएको छ। प्रख्यात आरोही तथा पूर्व रोयल मरिन पूर्जा निम्स्ताई सहित ब्रोड पिकमा हराएका आरोहीको सकुशल उद्धारका लागि नेपालमा कामना गरिएको छ। अङ्ग्रेजी सेवाका सु सार्फले पाकिस्तानी अधिकारीलाई उल्लेख गर्दै बताए अनुसार हराएका आरोही भएको क्षेत्र पहिचान भए पनि उनीहरूको अवस्था खोजी भइरहेको छ।
2: The General Secretary of Pakistan's Alpine Club says the search and rescue operation looking for the 10 climbers missing in the Karakoram Mountains has detected the location of 4 of their trackers, although they can't identify if the climbers they belong to are dead or alive. The expedition's being led by Nepal-born former British Special Forces soldier Nirmal Purja. All were climbing Broad Peak, the world's 12th highest mountain, when an avalanche struck. The rescue operation continues with drones and a ground team. Military helicopters are also on the way.
0: शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई विद्यालय भर्ना र शैक्षिक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाका सदस्य संघको प्रत्यक्ष प्रश्नोत्तरमा मन्त्री पोखरेलले आश्रय स्थलमा कपडा र किताब भिजेको थाहा पाएको बताउनु भएको छ।
3: अलिकति अब बाढीले गर्दाखेरि अगाडि भएको होल्डिङ सेन्टरमा कति कापीहरू झोलाहरू भिजेको, किताबहरू भिजेको, लगायतका युनिफर्महरू पनि भिजेको भन्ने विषय पनि उठाउनु भयो। त्यसको पनि तत्कालै हामीले भोलिपल्ट नै झोलासहित दर्जनभन्दा बढी कापीहरू, कुनै किताबहरू भिजेको छ भने किताबको पनि नाम लेखेर, किताबहरू, स्टेसनरीको सामग्रीहरू, पेन्सिल, पेन लगायत उहाँलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू, चाहिने युनिफर्महरू, वाटर बोतल लगायत जति पनि उहाँलाई आवश्यक पर्ने सामग्री छ हामीले भोलिपल्ट नै एक दिनमै गएर उपलब्ध पनि गराएका थियौँ।
0: अब खबर फटाफट।
4: प्राङ्गारिक र जैविक मल उत्पादनको विवरण संकलन अभियान सुरु। प्राङ्गारिक भर्मी कम्पोस्ट र अरू जैविक मल बनाउँदै गरेका उत्पादकलाई आउँदो 21 गतेसम्म अनिवार्य रूपमा विवरण दर्ता गराउन आग्रह। पिता पुर्खाको पालामा कालिका भगवतीलाई चढाएपछि मात्रै घर घरमा खिर खाने चलन पछ्याउँदै बागलुङ कालिका भगवती मन्दिरमा साइत हेरेरै खिर चढाइयो। भगवतीलाई खिर चढाएपछि मात्रै पाहुना र भक्तजनलाई प्रसाद खुवाउने चलन। चितवनमा गाई वस्तुलाई कृत्रिम गर्भाधान गराउने चलन बढ्दै गएको वर्ष दिनमा 63,600 गाई, 6,500 भैँसी र 35 बाख्रामा कृत्रिम गर्भाधान गराइयो। काठमाडौँ उपत्यकामा बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका र प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार हटाउन इन्टरनेट सेवा प्रदायकलाई अब 15 दिनको म्याद। पहिलो चरणमा त्रिपुरेश्वर, कलङ्की, जडीबुटी, पेप्सिकोला, त्रिपुरेश्वर, लाजिपाट, सामग्री

हजुर, ब्लु जिन्स माउन्ट 8848 को यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। आदरणीय श्रोताहरू इन्जोय गर्नुभयो होला यो गीतको साथमा। कार्यक्रम हाम्रो दिवा कसैले अगाडि बढिसक्यो, अन्तिम चरणको यात्रामा अब हामी लागिसकेका छौँ र यहाँहरू सबैलाई फेरि पनि एकपटक स्वागत अभिवादन कार्यक्रममा टक्राउन चाहेँ। म शिरे सनवार तपाईँको सेवामा छु कार्यक्रममा, अब मलाई यसै गरिकन साथ दिइरहनु होला भनेर भन्न पनि चाहन्छु। अहिले नैको लागि भने तपाईँको लागि अब यो कार्यक्रमको अन्तिम चरणमा हेल्थ पोडकास्ट लिएर आइसकेको छु। कार्डियोलोजिस्ट हुनुहुन्छ डाक्टर सुप्रिया राई, उहाँसँगको कुराकानीको अन्तिम श्रृङ्खला अब म सुनाउँछु। त्यसतर्फ तपाईँलाई लिएर जानु पूर्व फेरि पनि म्युजिकल ब्रेकमा सबैभन्दा पहिला चाहिँ उदय र मैना सुतारको आवाजमा यो गीत सुनिहालौँ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर आदरणीय श्रोतावृन्द, बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर हामी। अब भने आजको यो हेल्थ पोडकास्टको बसाइलाई सुरु गर्दैछौँ र गत केही सप्ताहदेखि मसँग हुनुहुन्छ डाक्टर सुप्रिया राई, कार्डियोलोजिस्ट हुनुहुन्छ, उहाँ लन्डनमा कार्यरत हुनुहुन्छ र हामीसँग यो बसाइमा मुटुसँग सम्बन्धित विभिन्न प्रकारका कुराहरूमा उहाँले हामीलाई जानकारी गराउँदै हुनुहुन्छ र तपाईँ हामीलाई पनि गत केही सप्ताहको यो बसाइले धेरै जानकारी गरायो होला भन्ने मैले आशा गरेको छु। यट अगेन सुप्रिया, वेलकम ब्याक भन्न चाहे मैले है, थ्याङ्क यू सो मच। र अब हामीले लास्ट विक अनि द विक बिफोर हामीले मुटु भनेको के हो, सिम्टम्सहरू, मुटु रोगको के हुन्, कारक तत्त्वहरू के हुन्, सबै कुरा गऱ्यौँ र फाइनली अब आउनु पर्दाखेरि चाहिँ नि मुटु रोगहरूको डायग्नोसिस कसरी गरिन्छ र गरिसके पश्चातको ट्रिटमेन्ट कस्तो हुन्छ र ट्रिटमेन्ट पछिको मान्छेको लाइफ चेन्जेसहरू कस्तो हुन्छ भन्ने कुरा गरौँ। त्योभन्दा अगाडि चाहिँ नट टु फर्गेट टेस्ट फर अर्ली डिटेक्सन, अलिकति मैले यो कुरा गर्न चाहेँ। अब अहिले त हरेक प्रकारको रोगको लागि टेस्टहरू उपलब्ध छ, म्याक्सिमम् रोगहरूको लागि भनेर भनौँ न, सबैलाई त म भन्न सक्दिनँ, म्याक्सिमम् रोगहरूको लागि चाहिँ अर्ली डिटेक्सन टेस्टहरू छ जुन चाहिँ एनएचएसले अफर पनि गरिरहन्छ सर्टेन एज क्याटेगोरीमा परिसकेको मान्छेहरूलाई, सो द्याट प्रिभेन्सनको लागि केही गर्न सकियोस् अथवा त्यो छ भने अर्ली डिटेक्सन होस् भन्ने हिसाब किताबले। अब त्यसमा त मुटु त एकदमै महत्त्वपूर्ण एउटा चाहिँ अर्गन र कार्डियोभास्कुलर जुन सिस्टम छ महत्त्वपूर्ण हाम्रो प्रणाली भइहाल्यो शरीरमा, यसको लागि पनि यस्तो खालको केही अर्ली डिटेक्सन टेस्टहरू हुनुपर्ने हो जस्तो लाग्छ मलाई। यट अगेन फेरि एकदमै इग्नोरेन्ट पर्सपेक्टिभबाट कुरा गर्दैछु, एज अ प्रोफेसनल म तपाईँबाट चाहिँ जान्न चाहेँ यदि यस्तो छ भने यसको चाहिँ कस्तो कस्तो टेस्टहरू छन् अनि एक्सेस गर्नु परेको खण्डमा चाहिँ कसरी यो टेस्टहरू गर्न सक्छ त एउटा पेसेन्टले, अथवा एउटा कसैलाई चिन्ता छ उसकोमा चाहिँ अब अलिकति मुटुको रोग हुनसक्छ भन्ने, उसले चाहिँ कसरी यसलाई एक्सेस गर्ने त?
1: हजुर, द्याट्स अ भेरी गुड क्वेस्चन। आई थिङ्क कार्डियोभास्कुलर डिजिजको चाहिँ एउटा के हो भने ट्रिटमेन्ट इज क्योर, प्रिभेन्सन इज क्योर, एभ्रिथिङ फल्स अन टु दिस वान फाइभ थिङ्स, त्यो रिस्क फ्याक्टर्सको कुरा गर्यो नि हामीले, जहाँ चाहिँ ब्लड प्रेसर, सुगर्सहरू होइन, अब त्यो डाइट्री इन्टेक, सो ब्लड प्रेसर, सुगर्स, कोलेस्ट्रोल लेभल्स, यो तिनवटा, अनि त्यो वेट, हाइट होइन, दिज आर द थिङ्स क्या, दिज आर द ओन्ली थिङ्स यु क्यान प्रोबेब्ली डु फर युर सेल्फ, आफूले आफूलाई पनि टु प्रिभेन्ट, बट अल्सो दिज आर द ओन्ली सर्भेलेन्स टेस्ट भनौँ न अब होइन। सो अब इट्स भेरी इम्पोर्टेन्ट हजुरहरूले, अब स्पेसली पिपल ब्लड प्रेसर अलरेडी छ भने टु मेक स्योर, इट्स भेरी इम्पोर्टेन्ट है टु मेक स्योर आफ्नो ब्लड प्रेसर कन्ट्रोलमा छ भनेर, एन्ड टु डु एभ्रिथिङ वी क्यान टु optimize bunza medications. So this man say GP zada hunza, and some pharmacist also has regular to free blood pressure checks. And I let the GP come and go even. I don't know Ashwati tira ta kata sa, I mean it's London tira based too. So GP ma zana bitike, there's like a health bit sa ke, then there's a height, weight, afi li li no sakna hunza, and it's to am eta hale, there's a blood pressure cough or ma afi blood pressure pan li da hunza, and then to GP come appointment zada heri, it's a to tike ya tia di da hunza. So to blood pressure ta feri, it's very easy as well, because you can get monitoring, home monitoring devices, I know. So I think the main thing is, unfortunately, there is no fancy test to detect heart disease in the long run.
0: Okay.
1: So I think it all depends on your lifestyle, your risk factors, and then being on top of them by regularly checking your blood pressure, regularly checking your cholesterol at least once a year. The cholesterol is very important because there's different targets for people who've already had heart disease or who haven't had heart disease. There's different targets and it's important. Ekdam mahatwapurna huncha tyo targets meet garnu. So early cholesterol checkup, sugar as well, diabetes ko rog chha bhane tyo pani control ma garne ekdam important ho, and then height and weight to be the, you know, the BMI bhitrama to be part, afno BMI bhitrama range ma hunu is very important. Tara testo specialist test haru agadi nai malai yo mera heart disease chha ki chaina bhan dekhaunu bhane testo chai hudaina. Then after these tests chai, obviously there are cardiovascular cardiology test haru chai huncha, tara that depends hajur ko symptoms ke ho, hajur ko sign ke ho.
0: ओके, सो अब यो नर्मली बिपीहरूको कुरा गरिरहँदाखेरि जिपीमा पनि गयो भने बिपी अलिकति हाई छ यताउता भन्यो भने चाहिँ उहाँहरूले दबाई त प्रिस्क्राइब गर्नु नै हुन्छ, बट एट द सेम टाइम दे डु प्रिस्क्राइब इसिजी टेस्ट एज वेल, त्यो चाहिँ भाइ मात्रै धेरैले आई थिङ्क वी अन्डरगन द्याट टेस्ट एज वेल, सो त्यो चाहिँ किन गरिन्छ अनि त्यसबाट के देखिन्छ?
1: हजुर, सो High blood pressure is a silent killer. Tapale joli shadi le mani bani saknu baya hola, aina. So high blood pressure le se ECG garam dahe se kiri nu chahe ko chha bane se. Unwa le se structural changes in the heart er the nu chahe ko unsa unwa le se. Kini ki high blood pressure le se kiri korsa bane se. Abo amro heart bano mena duita chamber unsa mathi duita chamber tala unsa. Ani high blood pressure itto धेरै प्रेसरले चाहिँ त्यो मसल काम गर्नुपर्छ नि त अगेन्स्ट द्याट प्रेसर अनि के गर्छ भने चाहिँ जति नै प्रेसर छ त्यति नै मसल फुल्लिँदै जान्छ मसल जिम गएको जस्तै हो क्या अब जति नै काम गराए पनि त्यो जति हेभी लिफ्टिङ गरेर त्यो मसल बढ्दै जान्छ नि त्यसरी नै त्यो पार्ट अफ द हार्ट मसल पनि बढ्दै जान्छ त्यो प्रेसरलाई उयो गर्नु क्या काउन्ट्र्याक्ट गर्नु तर समटाइम्स द्याट्स नट गुड बिकज that really changes the structure of the heart.
0: Okay.
1: The model change garcha. And tei bhayera chai heart ko function alikati weaker hunu thalcha. And ECG ma chai ke dekhauncha bhane chai yo hypertrophy bhancha haina yo muscle yo heart ko muscle alikati phulleko jasto dekhcha ki dekhdaina changes bhanera chai ECG ma herchha kya. Tara ECG itself is not bread and butter bhanda huncha bhaneko chai abo ECG राम्रै छ है भनेर अब केही पनि छैन भन्ने पनि हुँदैन फेरि ECG-मा पनि सबै पनि देख्न सक्छ क्या इट्स अ भेरी इट्स इट डेफिनेटली ह्याज टु बी इन्टरप्रिटेड बाई अ प्रोफेसनल त्यो चाहिँ हो होइन तर द्याट्स वाई हाई ब्लड प्रेसरले गर्दाखेरि चाहिँ ECG चाहिँ डेफिनेटली गराउँछ अनि त्यो अनुसार एकोकार्डियोग्रामहरू गराउँछ क्या
0: ओके त्यही त किनभने त्यहाँनिर चाहिँ धेरैको त्यस्तो भएको छ होइन र त्यो ECG चाहिँ फर्स्टमा गराउँदाखेरि मान्छेलाई के हुनसक्छ भने अब ब्लड प्रेसरको कारणले गर्दाखेरि ब्लड प्रेसरको समस्याले गर्दाखेरि किन ECG गरायो त कतै मेरो मुटुलाई केही भएको देखियो कि भन्ने खालको त्यो मान्छेमा एउटा डर हुनसक्छ अगेन डरबाट एङ्जाइटी एन्ड स्ट्रेस अनि स्ट्रेसबाट फेरि अगेन सेम ब्याक टु भिसियस साइकल हो नि त यो त्यो कारणले गर्दाखेरि मैले तपाईँलाई यो सोध्न चाहन्छु
1: अनि जस्ट वान मोर थिङ कि हाई ब्लड प्रेसरमा चाहिँ मान्छेहरूले चाहिँ अब थाहा हुँदैन होइन ब्लड प्रेसर अब हस्पिटलमा जाँदा हाई नै हुन्छ कसले चाहिँ डक्टर हेर्नु मन गराउँछ होइन अब डक्टरले मलाई के पो भन्छ कि मलाई त मेरो ब्याड न्युज दिन्छ कि भन्ने आतिले नै हुन्छ त्यो स्ट्रेसले गर्दाखेरि ब्लड प्रेसर एलिभेट नै हुन्छ माथि नै जान्छ जिपीमा गए पनि माथि नै हुन्छ सो मेरो पेसेन्ट मेरो क्लिनिकमा आउँदाखेरि अब यसो हेर्छु है 140 छ माथिको नम्बर होइन अब हाई त भयो नि त तर यसो हेर्दाखेरि होइन अब मलाई पनि आएको छ मलाई भेट्न आएको छ अब डक्टरहरूसँग डराउँछ कतिजना मान्छेहरू नभए यति हिँडेर आएको हुन्छ अनि त्यो प्रेसर अलिकति माथि नै भएको हुन्छ सो माई एडभाइस to everybody say mo clinic ma ke bhanchu bhane please record your blood pressure do it twice a day haina eura chai byan garnus ani eura chai sutnu bhanda agari garnus ani tyo chai dui hapta ka lagi garnus tespichi chai hajur ko gp ko ma goera bhannus yo esto cha mero trend blood pressure ko kina ki tyo gp lai pani first time jada heri ta eura blood pressure reading le matra ta waha le pani kaam garna saknu hunna aba medication ko aba side effects pani huncha bina batha ma etike dinu pani ali garo nai huncha ani tei bhara gp lai pani help huncha ni ta tesari chai afno record ट्रेन्ड देख्यो भने क्या अनि यसो गऱ्यो भने अब एक दुई दिन त अब फ्लक्चुएट हुनसक्छ नि त अब आज राम्रो हुन्छ भोलि नराम्रो हुन्छ तर ओभरअल ट्रेन्ड चाहिँ कस्तो छ भनेर चाहिँ राम्रो हुन्छ अनि हामीलाई पनि सजिलो हुन्छ जिपीलाई पनि डक्टरहरूलाई सजिलो हुन्छ क्या यो अनुसार चाहिँ अलिक हाई नै रहेछ है भनेर ब्लड प्रेसरको दबाईहरू यताउता माथि तल गर्नु पनि
0: ए हजुर हजुर इट मेक्स सेन्स त्यही भएको हुनाले हामीलाई पनि अब जिपीले चाहिँ दुई हप्ताको चाहिँ रिडिङ लिएर आउनु भनेर भन्नुहुन्छ नि त प्रायः होइन त्यही कारणले होला र साँच्चै नै हो अब मैले लास्ट टाइम ज्योतिषासँग पनि यही कुरा गरेको थिएँ सधैँ नै जिपी प्र्याक्टिसमा जाँदाखेरि चाहिँ किन लिटल बिट हाई हुन्छ हाम्रो रिडिङ घरमा भन्दा भन्ने कुरा गर्दाखेरि उहाँले पनि त्यही उत्तर दिनुभएको
1: हजुर
0: र त्यसमा चाहिँ अलिकति हामीले डराउनु भएन होइन एनिवे अब भने हामी कुराकानीलाई अगाडि बढाउनु पर्दाखेरि अलिकति यो डायग्नोसिस र ट्रिटमेन्टको कुरा गरौँ यो अब विभिन्न प्रकारको यो रोगहरूलाई चाहिँ अब कसरी डायग्नोस गर्छ त अब मुटुको जति पनि तपाईँको समस्याहरू लिएर आउँछन् मान्छेहरू अब सिम्टम्सहरू त नर्मली एउटै हुन्छ तर त्यसमा चाहिँ विभिन्न प्रकारको चाहिँ तपाईँले दुई तिनवटा चाहिँ क्याटेगोरीमा राख्नुभएको थियो नि त होइन त्यो कारणले गर्दाखेरि तिनीहरूको चाहिँ अब यो डायग्नोसिस गर्ने तरिका त्यो ट्रिटमेन्ट प्लान पनि फरक फरक हुन्छ होला सो how do you go about it?
1: The main thing is history हुन्छ हजुरको history तपाईँले भनेको चाहिँ सिम्टम्सहरू विभिन्न पाराले पनि आउन सक्छ अर्को अर्गनहरूलाई एफेक्ट गरेको सो मेन थिङ इज हिस्ट्री तपाईँको हिस्ट्री सुन्छौँ हामीले सेकेन्ड थिङ इज कार्डियोलोजीको एउटा कार्डियोभास्कुलर अब तपाईँको मुटु रोग नभए रक्त नलीको रोगको हामीलाई अलिकति सस्पिसन छ भने ECG त गरिहाल्छौँ हामी अनि ECG अब नर्मल भए पनि ननर्मल भए पनि हिस्ट्रीले अब अलिकति हामीलाई अलिकति सस्पिसन लाग्यो भने चाहिँ एको कार्डियोग्राम गर्छु एको कार्डियोग्राम चाहिँ के हो भने चाहिँ त्यो pregnant hunch ani mancheharu female haru pregnant hudai the ultrasound garcha ni is basically that for the heart so it's an ultrasound of the heart and it's a quick tyo aya thakei pani hudaina quick 30 minute scan huncha and tele chai eti dherai information dinu sakcha ke hamilai jastai ki number 1 hamro structure ke cha heart ko haina ya kunai area of the heart ma kei asar pareko cha ki bhanne dekhincha kun yo heart ko function kati cha dekhincha kati majale pump gareko cha ki chaina kamti pump gareko pani dekhauncha This we say it shows us the kun kun part of the heart wall or move just to go on upon you. This is correct. So, China, this okay, it gives us a lot of information. So, the echocardiogram, pani here, so the pani request got in. This PC say it really depends. Yeah, about other lay abo malai. यस्तो चेस्ट पेन दुखेको छ मलाई एकदम दुख्छ यस्तो गर्दा अनि मलाई चाहिँ ओ ओके यो चाहिँ मलाई डर लागिरहेछ है यसको चाहिँ पक्का पनि हार्ट डिजिज नभए यो प्लम्बिङको चाहिँ अलिकति त्यो डिजिज छ होला भन्दाखेरि चाहिँ के हुन्छ भने चाहिँ त्यो हार्टको रक्त नलीहरूमा हेर्ने तरिकाको स्क्यान गरिन्छ सिटी स्क्यान हुन्छ नभए चाहिँ इन्भेसिभ एन्जियोग्राम भन्छ त्यो चाहिँ यो रिस्टबाट चाहिँ क्याथेटर एउटा पाइप जस्तो हाल्छ अनि त्यो पाइपभित्र हालेर चाहिँ मुटुको त्यो रक्त नलीहरू देखाउने खालको प्रोसिजर हुन्छ So it really depends. हजुरको सिम्टम्स के छ अनि तपाईँको हिस्ट्री क्या तपाईँले मलाई के भन्नुहुँदैछ क्या तपाईँको रोगको बारेमा तपाईँले कस्तो खालको त्यो दुखिरहेको छ नभए त्यो हार्ट रेसिङहरू हुन्छ नि मलाई यस्तो मेरो हार्ट एकदम त्यो चलेको जस्तो लाग्छहरू त्यो डिपेन्डिङ अन देम क्या तर बेस लाइन चाहिँ इसिजी एकोकार्डियोग्राम एन्ड देन पछि चाहिँ विचएभर तपाईँले अब कस्तो खालको मलाई सस्पेसन दिलाउनु भयो त्यही अनुसार फर्दर इन्भेस्टिगेसन हुन्छ
0: सो अन दिस नोट हामी फेरि पनि एउटा छोटो ब्रेक लिन्छौँ अनि त्यसपछिबाट चाहिँ हामी अलिक ट्रिटमेन्ट प्लानको कुरा गर्छौँ है त
1: हुन्छ गोर्खा रेडियो

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर, त आदरणीय श्रोताबृन्द, बिएबिएस गोर्खा रेडियोमा आज हाम्रो यो हेल्थ पोडकास्टको बसाइ चलिरहेको छ, जस अन्तर्गत डाक्टर सुप्रिया राईसँग हामी मुटुको रोगको बारेमा कुरा गर्दैछौँ। ब्रेकभन्दा अगाडि हामीले चाहिँ यसको डायग्नोसिसको पनि कुरा गऱ्यौँ, अनि साथसाथमा चाहिँ यसको चाहिँ प्रिभेन्सनको लागि के टेस्टहरू छन् कि भन्ने कुरा गर्दाखेरि उहाँले मजाले त्यसमा सम्झाइदिनु भएको छ हामीलाई, र त्यसतर्फ त अब हाम्रो अवेरनेस बढी नै सकेको छ, हामी त्यसमा ध्यान दिनेछौँ। अब यो डायग्नोसिस भइसके पश्चातको ट्रिटमेन्टको कुरा गरौँ। अब कुनै पनि रोगको ट्रिटमेन्टले अभियसली मान्छेको लाइफमा एकदमै एउटा ठुलो इम्प्याक्ट पार्छ, होइन? अब निको हुनको लागि अब ट्रिटमेन्ट त गर्नै पऱ्यो, बट ट्रिटमेन्टको साथसाथमा अन्य कुराहरू पनि अफेक्टेड हुन्छ लाइफको क्वालिटी, विशेष गरिकन अब जस्तो कि दबाई नै दिँदाखेरि पनि त्यसको साइड इफेक्ट्सहरू हुन्छ, अनि अब अपरेसन्सहरू गऱ्यो भने त्यस पश्चात आफ्टर केयर अनि आफ्टर उहाँहरूको अपरेसन पछिको पोस्ट अपरेटिभ एउटा लाइफ त्यसमा पनि अफेक्ट पर्छ होला। त्यो सबै कुरालाई जोडेर हेर्दाखेरि अब यो यसको ट्रिटमेन्ट प्लानको कुरा गरौँ, अनि त्यस पश्चातको लाइफको क्वालिटीको कुरा गरिदिनुहोस् न, मुटुसँग
1: हजुर। सो कार्डियोलोजीमा चाहिँ मलाई यसरी हेर्नु मन हुन्छ क्या, नम्बर वान इज प्रिभेन्सन भइहाल्यो, नम्बर टू इज ट्याब्लेट्स, जहाँ चाहिँ तपाईँलाई दबाई दिएर हेल्प गराउँछ तपाईँको कार्डियोभास्कुलर डिजिज अब अलिकति कम गराउनु, नभए हेल्प गराउनु, सपोर्ट गर्नु, होइन? सो ट्याब्लेट्स हुन्छ। थर्ड थिङ चाहिँ तपाईँले भनेको जस्तै अब मोर अग्रेसिभ अपरेसनहरू जस्तै हुन्छ क्या। सो यो तिनवटा क्याटेगोरीमा ब्रेक डाउन गरौँ, होइन? एभ्री जुनै पनि रोग भयो हजुरहरूलाई, होइन, त्यो प्रिभेन्सन त आउँछै आउँछ त्यहाँ, होइन? मेडिकेसन भिन्दा त कसरी हुन्छ भने चाहिँ अब यो तपाईँको प्लम्बिङको उयो हो कि इस्यु हो कि तपाईँको यो विक हार्टको इस्यु हो कि अथवा अरिथमियाको इस्यु हो, होइन? त्यही अनुसार हुन्छ। म चाहिँ के भन्छु भने चाहिँ ट्रिटमेन्टमा चाहिँ हामी अघि मैले भनिसकेँ, गोर्खाली भएर एकदम स्ट्रङ छु, वी भेरी हामीले कति विथस्ट्यान्ड गर्न सक्छु क्या आफ्नो पेनहरू, होइन? हाई थ्रेसहोल्ड हुन्छ। सो एउटा ट्याब्लेट तपाईँलाई अहिले दिएको छ भने कोलेस्ट्रोल कम्ती गर्नु लागि स्ट्याटिन्स, होइन, अटोभर स्ट्याटिन अब सिम्फोस्ट्याटिन भन्छ, अब एउटा ट्याब्लेट तपाईँलाई अब ए तेरो त कोलेस्ट्रोल अब अलिकति हाई रहेछ, यो खानु, इट विल प्रिभेन्ट हार्ट एट्याक्सहरू भनेर दिनुहुन्छ होला, त्यो खानुहोस् क्या। नभए हार्ट एट्याक भयो भने पाँचवटा दबाई एड हुन्छ क्या, यु नो। सो अब फर्स्टमा हाइपरकोलेस्ट्रोलेमियामा तपाईँलाई स्ट्याटिन दिन्छ, तर इफ यु हेभ हार्ट एट्याक युल हेभ समथिङ कल बाइसोप्रोलोल, युल हेभ समथिङ कल रामिप्रिल, देन युल हेभ टु मेडिकेसन तपाईँको हार्ट एट्याकको लागि ट्रिट गर्नु, देन यु हेभ स्ट्याटिन्स, होइन? अब त्यो स्ट्याटिन पनि सक्सेसफुल भएन भने टु तपाईँको कोलेस्ट्रोल लोवर गर्नु, देन यु हेभ एजेटमेभ। सो एउटा ट्याब्लेट खानु नै राम्रो हो नि त, छ भन्दा त। सो मेडिकेसनपट्टि जान्छ, देन हार्ट एट्याकहरू भयो भने वी लुक एट योर हार्ट आर्टेरिज, होइन, त्यो रिस्टमा गएर अघि मैले तपाईँलाई भनेको जस्तो। सो यो सबै जेनरल एनेस्थेटिकमा गर्दैन, सो आफू अवेक नै हुन्छ, लोकल एनेस्थेटिक दिन्छ भनेपछि पेन अलिकति कम, पेन चाहिँ यु वोन्ट फिल इट, होइन? एन्ड देन क्विक 10 to 15 minute प्रोसिजर हो क्या, हार्ट आर्टरिजमा हेर्छ, अनि त्यसपछि ब्लकेजेसहरू छ कि छैन भनेर हेर्छ। ब्लकेजेस छ भने स्टेन्ट हाल्छ, नभए बलुन भन्छ क्या, त्यसले चाहिँ अब त्यो जहाँ चाहिँ अब्स्ट्रक्सन छ नि, जहाँ चाहिँ त्यो बुचेको छ त्यसलाई चाहिँ त्यो बलुनभित्र हालेर चाहिँ यस्तो इन्फ्लेट गर्छ क्या, त्यो बलुनले चाहिँ त्यो अब्स्ट्रक्सनहरूलाई चाहिँ अलिकति त्यो साइडमा राखिदिन्छ भनौँ न, त्यो फ्लो उयो गर्नु क्या,
0: त्यो फ्लो चाहिँ खुला बनाउनको लागि।
1: हजुर, सो देयर इज अ लट अफ इन्टरभेन्सन्स, तर इट रियली डिपेन्ड्स अन तपाईँको के रोग हो, मुटु रोग, बिकज लाइक आई सेड इज अ अम्ब्रेला टर्म नि त, त्यसो चाहिँ हार्ट एट्याक गर्नु सक्छ। को चाहिँ अब हार्ट फेलियरहरू भन्ने हुन्छ सम्बन्धी, होइन, त्यो चाहिँ हार्ट फेलियर भनेको चाहिँ अल इट इज विकनेस अफ द हार्ट मसल इट्सेल्फ। त्यो चाहिँ केले गर्दा हुन्छ भनेको, द मेन कज इज यो प्लम्बिङ इस्युले गर्दा हुन्छ क्या, तर त्यसको लागि पनि इदर यो प्लम्बिट प्लम्बरले गर्छ नि त्यो केहरू हाल्ने त्यो गर्नुहोस्, नभए चाहिँ मेडिकेसन दबाई दिनुहोस् क्या, नभए चाहिँ बोथ टुगेदर। सो अल्टिमेटली आई थिङ्क कार्डियोभास्कुलर हेल्थ, हाम्रो यो मुटु रोग अनि रक्तनली रोगमा चाहिँ तिनवटा क्याटेगोरी हुन्छ, एउटा प्रिभेन्सन, दिस इज द मेन पार्ट के, देन अनफोर्चुनेटली तपाईँको केही अब मुटु रोगहरू लागि नै हाल्यो भने ट्याब्लेट्स खानै पर्ने जरुरी हुन्छ, अनि त्यसमा केही स्कोप छ भने अपरेसनहरू जस्तो गर्नु, देन देयर इज अनदर उयो थर्ड उयो क्या। तर अगेन द होल पोइन्ट इज प्रिभेन्सन इज क्योर भन्छु म चाहिँ,
0: त्यही नै हो त्यही नै हो, तर अनफोर्चुनेटली त्यो तपाईँ हामी मध्ये धेरैले गरिरहेको हुन सक्दैनौँ, त्यस कारण गर्दाखेरि विल हेभ टु गो टु द सेकेन्ड एन्ड देन थर्ड स्टेज, होइन? तर त्यो नहोस् भन्नको लागि नै यस्तो कुराकानी हाम्रो भइरहेछ, सो द्याट वी आर वेल अवेर, है? र अब यो डायग्नोसिस र ट्रिटमेन्टको त हामीले कुरा गऱ्यौँ, अब यो मुटु रोग लागिसके पश्चात भनौँ न, अब ट्रिटमेन्ट रन भइरहेछ, मेडिकेसन लिइराख्नु भएको छ, अथवा तपाईँले चाहिँ नि यु हेभ अन्डर गन थ्रु सर्जरी, त्यस पश्चात साथको लाइफस्टाइलमा कस्तो खालको चाहिँ इम्प्याक्ट पर्छ बिरामीको, अनि कस्तो तरिकाले चाहिँ उहाँहरूले चाहिँ आफ्नो लाइफलाई अगाडि बढाउने, अब एउटा यसको साइकोलोजिकल एउटा मेन्टल साइड अफ थिङ्स पनि हुन्छ, फिजिकल साइड अफ थिङ्स पनि हुन्छ, उहाँहरूले गर्न सक्ने गर्न नसक्ने कुराहरू, खान हुने खान नहुने कुराहरू, यस्तो कुराहरू पनि अलिकति प्रकाश पारिदिनुहोस् न ओभरअल.
1: Hazur, I think to summarize, after anyone who goes through such a event, right, na life changing ne huncha, tara as a cardiologist, what mala chai ke pass garnu man cha bhanne listeners harulai chai, you are very strong, right, na aphno body ekdam strong huncha, so you can again go back to that life that you had, ke tapai ko the same quality of life, tara alik be careful, so things like number one, अघि प्रिभेन्सन भनेकै कुराहरू खासमा, होइन, अब मेकिङ स्योर तपाईँको कोलेस्ट्रोलहरू चेक गरिरहनुहोस् जिपीकोमा, भेरी इम्पोर्टेन्ट टार्गेट्सहरू हुन्छ, ब्लड प्रेसर कन्ट्रोल गर्नुहोस्, सुगर कन्ट्रोल गर्नुहोस्, अलिकति त्यो एल्कोहलहरू कम गर्नुहोस्, स्मोकिङ छोड्नुहोस्, त्यो त भए पनि हाल्यो, द्याट्स द मेन थिङ. द सेकेन्ड थिङ इज एक्सर्साइज गर्नु चाहिँ प्लिज डोन्ट बी अफ्रेड. मलाई स्पेसली मेनहरू मेरो क्लिनिकमा चाहिँ क्या हार्ट एट्याक भएर स्टेन्ट परेर आएको छ, वान स्पेसिफिक केस, भेरी डिप्रेस्ड, होइन, अब साइकोलोजिकली इफेक्ट भयो, आई क्यान अन्डरस्ट्यान्ड, होइन, क्यान आई डोक्टर लाइक क्यान आई म एक्सर्साइजहरू गर्नु सक्छु, म के गर्नु सक्छु के गर्नु सक्दिनँ भन्ने खालको कुरामै आयो तपाईँले मलाई प्रश्न सोधेको जस्तो. तर त्यसमा चाहिँ के हो भने मैले तपाईँलाई अब अहिले गएर म्याराथन कुद्नु त भनेको होइन, तर यु क्यान स्टिल रिच द्याट, यु नो यु हेभ एभ्री अपर्च्युनिटी टु रिच द्याट. सो आइ एम नट सेङ तपाईँ अब यति घाइते भएर बस्ने होइन, यो कार्डियोभास्कुलर डिजिजले चाहिँ तपाईँले रोगहरू गर्छ, रोगहरू सबै ट्रिटमेन्ट जारी भइसकेपछि चाहिँ हिँड्नु जानुहोस्, हिँड्दै गएपछि बिल्डअप गर्नुहोस्, अनि आफ्नो त्यो हेल्थ आफै पनि ब्याक आउँछै आउँछ क्या आफूले टेक केयर गर्यो भने. सो इन द लङ टर्म यु विल फिल फिजिकली able to do these things, kya haina, tara in moderation kya feri tyo pani, tara there's no reason why you can't do a marathon 5-6 years down the line if you wanted to, kya tyo.
0: Okay, so yahan samay pudakhere hamile I hope dherai kura summarize garyo hola, ab yo bishay bastu ekdamai vast cha as you've told agine haina, tara yeslai sabai vast bishay bastu lai sabai lai hamile yanira jodna pani sakindaina, time ko pani ab hamile khayal rakhnu paryo, tyo hisab kitab le garda I think more or less maile sodna chaheko kura haru maile sodhe patient ko point of view bata, haina, ab tapai le as a cardiologist baki raheko kehi kura cha jo chai tapai jodna chahanu huncha yo kura lai sum up garnu parda khere.
1: Hajur, I think mero era take home messages se bhanu paryo didi, haina, you say number one is like I said, prevention is cure. I know it's difficult, but this is the way cardiovascular disease ma chai. The second thing is hamro general Nepali population lai, and this is not just for cardiology, yo chai sabai general health ko lagi. Number two is sabai jana abo especially hamro bura paka haru hununcha, don't feel afraid ke abo you might not have a Nepali GP, you might not have a Nepali doctor, but please don't be afraid. UK is the place where you have rights. You can go to them and you have to be able to advocate ke afno lagi stick up garnu parcha ke. That's something. So translation haru huncha ni abo kati hami Nepali haru chai kasto chhu bhane chai, we're very lovely people, we're very hospital people, tara sometimes chai aru lai dukha nahos bhanne pani huncha ke hamro euta innate personality. Au doctor lai gora ma ta dukha dinu man lagdaina ho, naba malai blood pressure check garum ki nagarum bhanne sochiraheko huncha ni, tara haina ma soddina ho unharlai dukha huncha bhanne halko huncha ke hamro personality chai. Please don't do that, kiniki we are here to help, we are here to support, haina. So that's one thing. The third thing chai translation ke, there's a lot of health inequality that comes with translation didi. Hospital ma pani translation chahiyo bhane we have to go above and beyond to find a translator. So please tapaiharulai afno chhora chori chha bhane, even for the younger people, haina, if your mom and dad are unwell, baje bojyu birami chha bhane tapai medical hunai pardaina, you are a younger generation ani hajurharulai English majale auncha, go with them kya, because it really helps wahalai pani confidence instill huncha ni ta mero aayo chha bhanera, plus GP lai pani sajilo huncha, tara nevertheless translation pani you can ask for translation kya, tyo abo broken English ma wahaharule bujhnu nasakla naba hajurko waharko English ra GP ko pani English ko ke bala abo tyo bujhne parale garnu saknu hunna hola, tei bhara translation pani huncha, so ask for translation to get the best level of care, yeah, that you can. So I think going forward, my take home message is number one, prevention is cure. Number two, make sure that tapaiko family haru pani aunu sakcha yo GP lai assist garnu, and three, advocate for your health. Just tell them what you need. Don't be afraid to do that.
0: थ्याङ्क यू भेरी मच सुप्रिया. र आई होप आजको यो हाम्रो कुराकानीले यो तिन सप्ताहसम्म हामीले कुराकानी गऱ्यौँ धेरै जानकारी फ्लोरमा आयो र मैले पनि धेरै कुराहरू सिकेँ, हाम्रो श्रोताहरूले पनि सिक्नुभयो होला र त्यो कुराहरूलाई अब हामी सबैजनाले अप्लाई गरौँ भनेर भन्छु. र मैले चाहिँ यो बसाइबाट चाहिँ एउटा कुरा चाहिँ मेरो ब्रेनमा एकदमै इन्स्टल भएको कुरा चाहिँ के हो भने एस्ट इन द माइन्ड भन्छ नि, त्यो चाहिँ प्रिभेन्सन इज क्योर. सो द्याट इज द ट्याग लाइन वी सुड फलो र हाम्रो श्रोताहरूले पनि यसलाई चाहिँ यो मेसेजलाई लिनुहुन्छ होला भन्ने आशा गरेको छु. एन्ड थ्याङ्क यू वन्स अगेन सुप्रिया, त्यति लन्डनदेखि टाढादेखि यहाँ स्टुडियोसम्म आएर हामीलाई यसरी यो जानकारीहरू गराइदिनु भएकोमा, यो समय दिनुभएकोमा आई एम सो थ्याङ्कफुल, सो ग्रेटफुल. हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट पनि मैले धन्यवाद भन्न चाहेँ. थ्याङ्क यू सो मच वन्स अगेन. एन्ड अब यति नै भन्दै कुरालाई ऱ्यापअप गर्नुपर्छ होला.
1: हजुर हुन्छ, थ्याङ्क यू सो मच सिरिज दिदी. Honestly, it was lovely to have you here to speak to you. You're doing a great job. And honestly, I'm very proud and honored to be here. So thank you so much.
0: Thank you very much.
2: BFBS Gorkha Radio. Gorkha Radio.
0: हजुर आदरणीय श्रोताबृन्द, बिएफएस गोर्खा रेडियोबाट कार्यक्रम दिवा कोसेलीको यो अन्तिम मोडमा हामी आइसकेका छौँ. डाक्टर सुप्रिया राईज्यूसँगको कुराकानी सुनिसक्नु भएको छ हेल्थ पोडकास्टमा. अब भने तपाईँको सप्ताहन्त राम्रो होस् भन्ने कामनासहित आजको लागि बिदा लिन्छु. हस् त, नमस्ते, बाई बाई.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसङ्गमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झन्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पिकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिस पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलङ्काका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 इस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माऊ कम्पनी मेटाका स्थानीय प्रमुख विरुद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट सुरु भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा काङ्ग्रेसको पहल कदमीबारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जारी तनाव बीच बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु मत आफूले राखेको भन्दै सञ्चारकर्मीहरूसँग भने,
2: त्यसमा सबै धर्मगुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन्, त्यो जिल्लाका सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न, हरेक महिना चाहिँ त्यहाँ राख्ने, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउँदै

0: महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
1: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली काङ्ग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाल्ने काम हाम्रो आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो हामीले त्यो समाल्ने शक्ति हामी भएको छ र जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णुता काम गर्ने सबै साथीले काम गर्नुहोला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपिलमा भनेका छन्,
2: यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपिल गरेका छन्। काठमाडौँमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपिल गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरुङले सुनसरी पुगेर दिवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार दिवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझे छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरुङले बिहिबार राति देवानगञ्ज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई सरकारले जनाही 10 लाख रुपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
3: सामान्य बन्दै गएर ठिक त अब यहाँ पीडित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीज्यू आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
3: कर्फ्यू अहिलेसम्म यथावत नै छ अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुरले हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
4: तर अब कर्फ्यू सर्फ्यू पनि तिनवटा जिल्लामा कर्फ्यू छ, सिरा सप्तरीमा कर्फ्यू छ, भन्सामा कर्फ्यू छ, अनि पर्सामा चाहिँ निषेधाज्ञा तर कर्फ्यू प्रमाण घटनाहरू भइ नै रहेको छ। अनि सत्ताहरू लोकेसन विभिन्न नगरपालिकाहरूमा गएको छ, तर सत्ता र्याली सकेपछि अन्य र्यालीहरू निस्केर त्यो कारोबार क्रम पनि
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह। अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 वटा परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो।

बिहिबार सिराहाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 थुमका 44 वर्षीय पुरुषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: बाट उत्तर अफ्रिका गत 24 घण्टामा झन्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय सञ्चार माध्यमहरूले दिएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कडा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम गोदेलीको आरम्भ भएको छ र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यी साँझको कार्यक्रममा. म सिनेको तर्फबाट समयले 4:27 गइसकेको छ. आज 31 जुलाई 2026 फ्राइडे यानि कि शुक्रबारको दिन र अब पनि हामी यो वर्षको जुलाई मन्थलाई पनि गुड बाई गर्ने समय आइसकेको छ र भोलिदेखि अगस्तमा प्रवेश हुँदैछौँ. जस्ट 4 months अवे यो 2026 पनि गुड बाई भन्नुको लागि समय पनि हेर्दा हेर्दा एकदमै छिटो जान्छ होइन. र कार्यक्रममा हामी अवश्य पनि प्रवेश गरेका छौँ आकाशको जुन तारालाई विमल टाङ्गे र यसै गरी विष्णु माझीको आवाजमा रहेको थियो. र कार्यक्रम गोदुली सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भने 4:15 लिएर रहेको छ यो 7 बजेसम्म. 105.4 MHz हामीलाई लोकली फोक सोनवासीले सुन्न सक्नुहुन्छ र तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफबिज एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. र साथै हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ. र अवश्य पनि श्रोता आजको यो 3 घण्टाको कार्यक्रममा तपाईँलाई भरपूर मनोरञ्जन गराउनेछु मिठा मिठा गीत सङ्गीतहरूको साथमा र साथै अपकमिङ जानकारीहरू पनि तपाईँको माझमा रहनेछ. यो फर्स्ट आवर पनि फुल एन्टरटेनमेन्ट आवर रहेको छ र कार्यक्रमको 2 घण्टामा बिएफबिएस सम्वाद रहनेछ. 5:09 जाँदाखेरि मन्जु भण्डारी खरेल जसरी गुल्मी जिल्ला समाज युगको प्रेसिडेन्ट हुनुहुन्छ अब हुन गइरहेको एनुअल गेट टुगेदर यस बारेमा रहेको जानकारी योगदायको साथमा. र अब भने आउनुहोस् श्रोता कार्यक्रममा हामी फेरि पनि अगाडि बढाइहालौँ तपाईँको माझमा अर्को एउटा मिठो गीतको साथमा. यो समय कार्यक्रममा अगाडि बढाउने नि छु एकदेव लिम्बुको आवाजमा रहेको छ झिमझिमाउने आँखा. एन्जोय गर्नुहोला.

BFBS Gorka Radio, Karikra, Maile Hami Song, Goodly Mada, you summy, whether go bad in Mapini Kate Sarsa, Tabigomaza Mamo Garnini too. Ali Folkstrom Kosunda Ramare Kusasrudam. Folkstrom Abaneli temperature 22 degrees Celsius Regusa, partly sunny weather. It are humidity many 64% Regusa, wind 11 kilometer per hour. बारे पाँच बजेको समयमा चाहिँ यो पानी पर्न सक्ने सम्भावना चाहिँ आजको दिनमा रहेको छ र भोलि भने नाइस एन्ड सनी वेदर रहेको छ सन्डे अलिकति क्लाउडी छ वेदर यस अनुसार अवश्य पनि जानकारी लिएर रहनुहोला भन्न चाहन्छु र लन्डनको सन्दर्भमा अहिले टेम्परेचर अलिकति वार्मर छ कम्पेयर टु फोकस्टोन अहिले 26 डिग्री सेल्सियस सनी वेदर रहेको छ ह्युमिडिटी पनि 28% विन्ड 6 किलोमिटर पर आवर रहेको छ र भोलि विकेन्डको दिनमा चाहिँ लन्डनमा पनि राम्रो छ सन्डे चाहिँ अलिक ग्लुमी क्लाउडी रहेको छ यस अनुसार जानकारी लिइरहनु होला भन्न चाहन्छु र कार्यक्रममा आउनुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ गर्नु छ एउटा कुरो कुसाङ कुसाल थलङ र यसै गरी सुनिता थेगिमको आवाजमा रहेको यो मिठो गीत पनि इन्जोय गर्नुहोस्

0: गोर्खा रेडियो। त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

BFBS Gurkha Radio Sunday and Sada, Sami Hammersanga, Pass Basakala, Yebabani, Choda, Minute Bakire Kusam. Isigroma, Yugulmi, Jilla Samas, Yuki Kusi, or Taro, Barsik Pila Kobadimari Chankari, Sunday Gudin, 2nd of August, Mahona Gari Kusam, Feltham, London, UK map. Re Bises Akershan Horuse, Ya Prasamia, Bivina, प्रकारको बाजाहरूको चाहिरहेको छ यो समयमा चाहिँ र खानपानहरू पनि हुनेछ र यहाँ विभिन्न खालका एक्टिभिटीहरू पनि रहनेछ र एडल्ट्सको लागि प्री बुकिङ गर्नुभयो भने चाहिँ 20 pounds रहनेछ अन द डे किनेको खण्डमा पनि 25 pounds चिल्ड्रेनको लागि 12 pounds रहेको छ र भेन्यू चाहिँ रहेको छ ठुरा पार्क स्पोर्ट्स एन्ड लेजरमा हुन गएको छ फाल्टममा र कुनै क्वेरी छन् भने चाहिँ तपाईँ प्रेसिडेन्ट मन्जु भण्डारी करेल उहाँलाई सम्पर्क गर्नुहोला फोन नम्बर 0779-234-2583

एफपी गोर्खा रेडियो कार्यक्रम अब पनि गोजेलीको यो पहिलो घण्टाबाट बिदा लिने समय आइसकेको छ श्रोता. समय हामीसँग पाँच बजेको लागि भए पनि पाँच मिनट नै बाँकी रहेको छ र कार्यक्रमको दोस्रो घण्टामा सुन्न नबिर्सिनुहोला. तपाईँले पिएफपिए समाज पाउन सक्नुहुन्छ. जसरी अब गुल्मी जिल्ला समाज युकेको चाहिँ एन्युअल गेट टुगेदर हुन गइरहेको छ. यो बारेमा चाहिँ कुराकानीहरू हुने नै छ मन्जु भण्डारी खरेल, जो चाहिँ गुल्मी जिल्ला समाज युकेको प्रेसिडेन्ट हुनुहुन्छ र यो चाहिँ सन्डे 2 अगस्तमा हुन गइरहेको छ. र कार्यक्रममा अहिलेलाई भने यो मिठो गीत पनि तपाईँको माझमा राख्ने नै छु श्रोता. रहेको छ इन्जोय गर्नुहोला झ्यालैमा केहर सिंह लिम्बुको आवाजमा. र समाचार पश्चात हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्ने नै छौँ.

0: मधेसका आठवटै जिल्लामा हिन्दूवादी संघ संगठनले दिनभर जसो प्रदर्शन गरेका छन्। सप्तरी, सिराहाको गोलबजार र लाहान, धनुषाको सबैला र रमदैया, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मलङ्गवा र बरगथवा, रौतहट बारा तथा पर्साको वीरगंजमा प्रदर्शन भएका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भए पनि कुनै अप्रिय घटना नभएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जनकपुरधाम, सिराहाको गोलबजार र लाहान, सप्तरीका राजविराज र बोधे वर्षायनमा कर्फ्यू जारी छ। सुनसरीमा साउन 10 भएको दोहोरो झडपमा परेर मृत्यु भएका दुईजनाको शव अस्पतालबाट निकालिएको छ। देवानगंज गाउँपालिका 3, कप्तानगंज ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझेको छ। बागमती प्रदेशको राजधानी तथा मकवानपुरको हेटौँडा, काठमाडौँ लगायत ठाउँमा भोलि वृहत सद्भाव र्याली आयोजना गरिने भएको छ। विपक्षी दलका राष्ट्रिय सभा सदस्यहरूले भने सुनसरीको सानो विवाद मिलाउन सरकारले नसकेकै कारण साम्प्रदायिक तनाव बढेको आरोप लगाएका छन्। सभा सदस्य रञ्जित कर्ण:
1: बरु दुःखको साथ हुनुपर्छ, बरु पीडाको साथ हुनुपर्छ। आज सरकारको कारणले गर्दाखेरि, गैर जिम्मेवारी कारणले गर्दाखेरि आज ठुलो दुर्घटना भयो, फेरि हुँदैछ। आज प्रायसो तराईका जिल्लाहरू सुनसरीको देवानगंजबाट भएको यो घटना आज लाग्छ पुरा मधेस प्रदेश मात्र सिङ्गो आज नेपाल सल्किने अवस्था छ।
0: सामाजिक सद्भाव कायम गर्न वीरगंजमा सर्वदलीय सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ। वीरगंजमा आज साँझ 5 भोलि बिहान 6 निषेधाज्ञा समेत जारी गरिएको छ। प्रहरी अधिकारीहरूले मधेसमा उत्पन्न तनाव सामान्य बनाउन अपील गरेका छन्। प्रहरी महानिरीक्षक तानबहादुर कार्कीले सामाजिक सञ्जालमा फैलिने नकारात्मक सन्देशबाट बच्न आग्रह गर्नुभएको छ।
2: सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानूनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।
0: गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सत्यवती 3 रहेको धरमपुर महाविमा अध्ययनरत विद्यार्थीका लागि कक्षा कोठा, पुस्तकालय र विभिन्न कार्यक्रम गर्न सभा हल निर्माण गरेको छ। बुटोलबाट छवि पाण्डे:
3: सत्यवती 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत करिब 200 विद्यार्थीले 6 कक्षा कोठामा बसेर अध्ययनको सुविधा पाएका छन्। त्यो सँगै ट्रस्टले विद्यार्थीहरूका लागि पुस्तकालय कक्ष र सभाहाल बनाइदिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले ट्रस्टले विद्यालयका लागि नमुना काम गरिदिएको बताउनु भयो।
4: राम्रो नमुना किसिमको चाहिँ छ र काम पनि एकदमै छिटो छरिटो बलियो चाहिँ बनेको छ। हामी खुसी छौँ सर, जनताहरू पनि एकदमै खुसी छन्। लाइब्रेरी छ हाम्रो, एउटा कोठा लाइब्रेरी, 6 कोठा हुन्, त्यसमा लाइब्रेरी छ, एउटा पुरा हल छ, अरू चाहिँ 4 कोठा चाहिँ पठन पाठन चाहिँ वेलफेयरले बनाएको चाहिँ एउटा ब्लक हो।
3: अध्यक्ष तरामुका अनुसार नयाँ सभा हलमा 150 मानिस अट्ने र अभिभावक भेला गर्न अब सहज हुनेछ। त्यसै गरी नयाँ कक्षा कोठाबाट 200 विद्यार्थीले अध्ययनको सुविधा पाएका छन् भने पुस्तकालयबाट अतिरिक्त ज्ञान हासिल गर्नेछन्। ट्रस्टले बनाएको 3 संरचना बलियो, भरपर्दो र आगामी 1 ढुक्क हुने खालको भएको तरामुको भनाइ छ।
0: सरकार, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिबीच 5 बुँदे सहमति भएको छ। ऋणीहरूको पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा लघुवित्त संस्थाको नियमन प्रभावकारी बनाउने विषयमा सहमति भएको हो। कहवर्गका लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र ब्याङ्कबाट जारी सञ्चालन मार्गदर्शन 2081 पूर्ण पालना गर्नुपर्ने र त्यसको प्रभावकारी अनुगमन राष्ट्र ब्याङ्कले गर्ने सहमति भएको छ। लघुवित्त संस्थाकाबाट ऋण असुलीका क्रममा हुने गैर कानूनी गतिविधि नियन्त्रण गर्न पनि पहल गरिने भएको छ। विश्वकप सहितका अरू प्रतियोगितामा निजी लगानीकर्तालाई सेयर बेच्ने फिफाको प्रस्तावप्रति एसियाली फुटबल महासंघले पनि विरोध गरेको छ। फिफाको योजनाको विरोधमा उत्रिएका युरोपेली फुटबल महासंघ UEFA, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारिबियन फुटबल संघहरूको संगठन कोनकाफसँगै AFC पनि सामेल भएको हो। BBC संवाददाता जेन ढगल:
5: Federation came out with some really strong words calling for an urgent review of governance and also saying not the first occasion where major stakeholders have been confronted with significant initiatives after the direction of travel.
6: Yo, BFBS, Gorkha Radio.

0: Orkhan Radio.
1: हजुर नमस्ते. कार्यक्रम बिहेबे सम्वादबाट म योगराज राईको बिहेबे सम्वादमा आज म मन्जु भण्डारीज्यू हुनुहुन्छ. उहाँसँग म कुराकानी गर्दैछु. उहाँ चाहिँ गुल्मी जिल्ला समाज युकेको वर्तमान अध्यक्ष हुनुहुन्छ र उहाँहरूले चाहिँ यो अगस्त महिनाको 2 तारिक फेलथाममा चाहिँ यो वर्षको एनुअल गेट टुगेदर गर्दै हुनुहुन्छ र यसको तयारी के छन् अनि कार्यक्रमहरू के छन् त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ. मन्जुजी यहाँलाई नमस्ते.
2: नमस्कार योगराज राईज्यू.
1: हजुर आराम हुनुहुन्छ?
2: एकदमै आराम छु.
1: म पनि ठिकै छु. थ्याङ्क यू धेरै भयो त है भेटघाट नभएको कुराकानी नभएको.
2: हजुर हो नि.
1: अनि यो अध्यक्षता लिनुभएको कति भयो अनि कस्तो जाँदैछ त तपाईँको कार्यकाल?
2: अध्यक्षता लिएको धेरै भएको छैन. यो हाम्रो लगभग 3 महिना हुन आँट्यो, मेमा हो.
1: हजुर
2: कार्यक्रम पनि नजिक आउँदैछ, तयारी राम्रै हुँदैछ.
1: ओके अनि यसबाट कसरी मनाउँदै हुनुहुन्छ त तपाईँहरूले यो चाहिँ मतलब गेट टुगेदर सेलिब्रेसन?
2: यो पालि चाहिँ हामीले आइतबारका दिन अगस्त 2 तारिक फेलसमको ट्युडर पार्क स्पोर्ट्स लेजर सेन्टरमा मनाउँदैछौँ. गत वर्ष पनि हामीले त्यहीँ गरेका थियौँ, यो वर्ष पनि त्यही स्पट नै हुनेछ. वास्तवमा यो हाम्रो बेलायतको व्यस्त जीवन, हामी बिहानैदेखि बेलुकासम्म सधैँ काम गर्छौँ, सबै हाम्रा जिम्मेवारीहरू छन्, हामी दौडधुप गर्छौँ. यस्तै भागदौड बीच कहिलेकाहीँ आफ्नै गाउँघर मनले आफ्नै माटो आफ्नै भाषा आफ्नै संस्कृति आफ्ना मान्छेहरूको न्यानोपन खोजिरहेको हुन्छ. योगजी त्यही थकित मनलाई एक दिन भए पनि आफ्नोपनको एउटा स्पर्श दिलाउन, नेपालीपनलाई सँगै मनाउन, हामी सबै नेपालीहरूसँग हाँसो खुसी साट्न गुल्मी जिल्ला समाज युकेले 18 वार्षिक मेला लिएर आउँदैछ, जुन मैले भनिहाले अगस्त 2 तारिक आइतबारका दिन हामीले मनाउँदैछौँ. यो एउटा केवल गुल्मेलीहरूको मेला मात्र नभएर बेलायतमा रहेका सम्पूर्ण नेपालीहरूको साझा उत्सव हामीले मनाउँदैछौँ.
1: अनि कार्यक्रमहरू के छन्, एट्र्याक्सनहरू यसो भनिदिनुहोस् न त्यो दिनको.
2: त्यो दिन चाहिँ हामीले वास्तवमा नेपाली कला, हाम्रो संस्कृति, हाम्रो परम्पराको सुन्दर झल्को आउने गरी मन छुने सांस्कृतिक प्रस्तुतिहरू हामीले दिँदैछौँ. एकदमै मिठो स्वादिष्ट खाना हाम्रो रारा क्याटरिङले गर्दै हुनुहुन्छ. त्यसै गरी हाम्रा जुन साथीभाइहरूसँगको एउटा पुनर्मिलन, हाम्रा नयाँ सम्बन्धहरू गाँस्ने अवसर हामीले पाउनेछौँ. हाम्रो परिवारसँग बिताउने हाम्रा अविस्मरणीय खुसीका पलहरू हामीले त्यहाँ भेट्न पाउनेछौँ, पलहरू साट्न पाउनेछौँ. त्यसै गरी आफ्ना छोराछोरीहरूलाई पनि म सबैलाई लिएर आउन एकदमै आग्रह गर्दछु. हामी हाम्रो एउटा साझा जिम्मेवारी भनेको यो हाम्रो नयाँ पुस्तालाई आफ्नै भाषा आफ्नो संस्कृति आफ्नो परम्परा र हाम्रो नेपालीपनसँग जोड्नु पनि अलिकति मलाई यो एकदमै गर्नुपर्छ भन्ने लागेर एकदमै यो अहिलेको चाहिँ कार्यक्रममा विशेष गरी बाल बालिकाहरूका लागि विशेष मनोरञ्जनात्मक

0: खेलहरू, केही रमाइला गतिविधिहरू र आकर्षक कार्यक्रमहरू पनि राखिएका छन्। अघिल्ला वर्षहरूभन्दा यो पटक केही नयाँ स्वाद हामीले दिने जमर्को गरेका छौँ, नयाँ आकर्षण। हामीसँग विशेष कलाकारहरू पनि हुनुहुन्छ, एकदमै ख्यातिप्राप्त कलाकारहरू पनि हुनुहुन्छ, उहाँहरूसँग पनि हामी झुन्नेछौँ। हाम्रो आफ्नै प्रथम नौमति बाजा पनि हामीसँग छ, उर्मेली बाजा, त्यसमा पनि हामी नाच्नेछौँ। एकदमै यो समग्रमा अत्यन्तै रमाइलो भेटघाट हुनेछ। यो सबैका लागि एकदमै ढोका खुल्ला छ, सबैजनालाई म आउनुहोस्, रमाइलो गरौँ भन्न चाहन्छु।
1: हजुर, अनि टिकट दर चाहिँ कस्तो छ? एन्ट्री फी अनि कार पार्किङहरूको व्यवस्था कस्तो छ?
0: एकदमै कार पार्किङको सुविधा छ हामीसँग। हामीलाई अब बेलायतभरिका विभिन्न ठाउँहरूबाट कोचहरू पनि बुकिङ भइसकेका छन्, त्यसैले त्यो पार्किङको लागि एकदमै फ्री पार्किङको व्यवस्था छ। म्यानेजमेन्ट एकदमै पार्किङको लागि राम्रो छ, त्यो स्कुल भएको हुनाले त्यहाँ म्यानेजमेन्ट राम्रो छ। र टिकटको बारेमा भन्नुपर्दा, टिकट चाहिँ अन द डे गेटमा चाहिँ 25 पाउन्ड राखिएको छ भने, अघिल्लो दिनसम्म किन्नुभयो भने 20 पाउन्डमा पाइन्छ। 20 पाउन्डमा चाहिँ यो 3 कोर्स खाना, फ्री पार्किङ र मनोरञ्जनात्मक खेलहरू सबै इन्क्लुडेड छ।
1: अब गुल्मी जिल्ला भनेपछि कलाकारहरूको एउटा अखाडा जस्तै लाग्छ, होइन? को को आउँदै हुनुहुन्छ त त्यो दिन कलाकारहरू?
0: हजुर, कलाकारको चाहिँ यसपालि एकदमै रमाइलो एउटा मिक्सचर छ भन्नुपर्छ। हाम्रो नेपालको एकदमै ख्यातिप्राप्त कलाकार सबैले मन पराउनु हुने हाम्रो प्रकाश दूतराज भाइ पनि हामीसँग आउँदै हुनुहुन्छ। त्यसै गरी हाम्रो अत्यन्तै मधुर स्वरकी धनी सम्झना भण्डारी पनि हामीसँग आउँदै हुनुहुन्छ। त्यसै गरी हाम्रो आफ्नै गुलमेली चेली पुनम गुरुङ पनि हामीसँग आउँदै हुनुहुन्छ। र अत्यन्तै राम्रो नृत्य प्रदर्शन गर्ने सरिस्मा मगर पनि हामीसँग आउँदै हुनुहुन्छ भने, नेपालका केही कलाकारहरूलाई पनि हामीले कार्यक्रममा निम्तो दिएका छौँ। उहाँहरू पनि अप्लाई गरेर बस्नुभएको छ। अहिलेसम्म त उहाँहरूको केही खबर आइपुगेको छैन, तर अब भिजा लाग्यो भने उहाँहरू पनि आउनुहुन्छ।
1: अब भर्खरै तपाईँले अध्यक्षता लिनु भएको छ, तपाईँको कार्यकालमा यसो नयाँ यस्तो गर्छु भन्ने कुनै सोच्नु भएको छ कि अहिले अलिक टु अर्ली?
0: अहिले भर्खरै अब त्यही अलिकति कार्यक्रमलाई कसरी व्यवस्थित बनाउने, पहिला बितेका वर्षहरूमा भएका कमी कमजोरीलाई कसरी त्यसलाई सुधारेर अहिलेको कार्यक्रममा चाहिँ विशेषतः हामीले यो अलिकति भाषणहरू भन्दा पनि आएका मान्छेहरूलाई, आएका पाहुनाहरूलाई चाहिँ कसरी मनोरञ्जन दिन सकिन्छ, किनभने अब उहाँहरूले धेरै समय मिलाएर टाढा टाढाबाट आउँदै हुनुहुन्छ। स्कटल्यान्ड, आयरल्यान्ड, लिभरपुल, अरू मिडल्यान्डका विभिन्न क्षेत्रहरूमा, यता साउथ इस्टबाट पनि अलरेडी 2 कोचहरू बुक भइसकेको छ। त्यसैले यो अत्यन्तै उहाँहरूको समयलाई ध्यानमा राखेर हामीले एकदमै फर्मल कार्यक्रमलाई न्यून गराएर सकेसम्म मनोरञ्जन दिनेमा चाहिँ हामी एकदमै आतुर छौँ।
1: हजुर, गुलमेलीहरू कति जति आउनुहुन्छ प्रत्येक वर्ष, कस्तो छ सहभागिता?
0: गुलमेलीहरूको अब उपस्थिति हेर्नुपर्दा गत वर्षहरूमा राम्रै भएको थियो। पहिले 1500-1700 मिनिमम हाम्रो टार्गेट भनेको 1000-1700-2000।
1: अब आई डोन्ट नो, योभन्दा अगाडि महिला प्रेसिडेन्ट हुनुहुन्थ्यो कि हुनुहुन्थेन संस्थामा, मलाई लाग्छ तपाईँ पहिलो होला। योभन्दा अगाडि रुद्र भाइ हुनुहुन्थ्यो, कसरी लिनु भएको छ त यो सामाजिक कामलाई चाहिँ?
0: हजुर, एकदमै हजुरले राइट कुरा गर्नुभयो। यो चाहिँ मेरो लागि एउटा अवसर पनि हो र एउटा ऐतिहासिक एउटा कुरा पनि भएको छ। यो म पहिलो महिला अध्यक्षकै रूपमा अहिले गुल्मी जिल्ला समाजको अध्यक्षको रूपमा आएकी छु। योभन्दा अगाडि हाम्रो रुद्रजी हुनुहुन्थ्यो, त्योभन्दा अगाडि पनि सबै दाजुहरू नै हुनुहुन्थ्यो, गर्दा म पहिलो महिला अध्यक्षको रूपमा चाहिँ अहिले उभिएकी छु।
1: ए, अनि अब बाहुल्य त प्रायः पुरुषकै हुन्छ, कतिको सहयोग गर्नुहुन्छ नि उहाँहरूले, कस्तो छ संस्थाको?
0: होइन, एकदमै अब एक त अब सबैजना हामी गुलमेली भन्ने बित्तिकै एक आपसमा सहयोगी भावना छ हामी सबैमा। त्यसमा पनि अब दाजुहरूले, अब उहाँहरू अग्रज हुनुहुन्छ, उहाँहरूले दिनुभएको मार्गदर्शन एकदमै, त्यसमा पनि म आफै पनि अब के गरौँ कसो गरौँ भनेर अलिकति उत्सुक भएको कारणले उहाँहरूले एकदमै सहयोग गरिरहनु भएको छ। अब मलाई लाग्छ अवश्य पनि हाम्रो आउँदो कार्यक्रम चाहिँ पक्कै पनि सफल हुन्छ भन्ने मलाई लागिरहेछ।
1: अब गुल्मीको जो पनि कलाकार आउनुभयो, गुल्मीको भन्नु चाहिँ, त्यो गुल्मीको पानी चाहिँ कस्तो रहेछ? तपाईँ चाहिँ गीत गाउनु हुन्थ्यो कि हुन्थेन, कले गुनगुनाउनुहुन्छ, के छ तपाईँको चाहिँ?
0: होइन, मलाई खै अब भगवान्ले सबै कुरा त दिनुभएको छैन, त्यसमा स्वरमा चाहिँ अलिकति मलाई त्यो गीत गाउनेतिर दिनु भएन जस्तो लाग्छ। म चाहिँ त्यति गीत गाउँदिनँ।
1: तर तपाईँको आवाज एकदमै सुरिलो अनि प्रष्ट छ, अफकोर्स, र त्यो राम्रो पक्ष पनि हो। अनि अब गुल्मीको कुराकानी गरिरहेको छौँ, गुल्मीतिर घुम्न जानु पर्यो भने अलिकति घुम्नै पर्ने ठाउँहरू के के छन् त तपाईँको गुल्मी जिल्लामा?
0: गुल्मी त नाम सुन्ने बित्तिकै एकदमै यो पर्यटकीय अब दृश्य हेर्नलाई, अब घुम्नलाई एकदमै राम्रो ठाउँ हो। गुल्मीका धेरै ठाउँहरू छन्, अब मैले अहिले बयान गरेर साध्य छैन। अब सबभन्दा प्रचलित भनेको गुल्मीको कफी, हजुरले सुन्नुभएको छैन? एकदमै हजुर, गुल्मीको कफी चाहिँ एकदमै प्रख्यात छ। र ठाउँहरूमा अब धेरै ठाउँहरू छन् है, गुल्मी छिर्ने बित्तिकै यो यहाँ जान्ने यहाँ नजाने भन्ने नै छैन.
1: गुल्मी
0: छिरेपछि तपाईँको हरेक ठाउँहरू चाहिँ एकदमै आकर्षित छन् र सबै घुम्न लायक ठाउँहरू.
1: यो कफीको कुरा थाहा थिएन, यो चाहिँ गाउँभित्र मात्रै हुन्छ कि अलिकति तपाईँहरूले एक्सपोर्ट पनि गर्नुहुन्छ?
0: अहिले त्यस्तो खै सुन्नमा त आएको छैन बाहिर, तर गुल्मीमा अहिले धेरै त्यो गुल्मीभित्र नै धेरै कफीहरू चाहिँ अब उत्पादन गरेर त्यही नै बेचबिखन चाहिँ भइरहेको छ.
1: अनि त्यो दिन चाहिँ अगस्त 2 तारिक चाहिँ कति बजी तपाईँहरूको कार्यक्रम सुरु हुन्छ? अनि अब साङ्गीतिक कार्य कोही अलिकति अगाडि आउनुहुन्छ, कोही साङ्गीतिक कार्यक्रम सुरु भएपछि आउनुहुन्छ, कस्तो छ तपाईँहरूको टाइम टेबल?
0: त्यो दिन चाहिँ हामी अब कार्य समितिका साथीहरू, हामी सल्लाहकारहरू चाहिँ बिहानै 8 बजेदेखि चाहिँ मैदानमा हुन्छौँ, किनभने अब त्यहाँ धेरै तयारी पनि गर्नुपर्नेछ. र हामीले पाहुनाहरूलाई 11 बजी बिहान 11 बजी बोलाएका छौँ, र हाम्रो अतिथि जो निमन्त्रणा गरिएका अतिथिहरू हुनुहुन्छ उहाँहरूलाई हामीले 12 बजे साफ आइदिनको लागि हामीले अनुरोध गरेका छौँ. र हाम्रो प्रमुख अतिथि यहाँ नेपाली एम्बेसीबाट आउँदै हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले 1 बजे आमन्त्रण गरेका छौँ. उहाँ आउने बित्तिकै हाम्रो चाहिँ फर्मल कार्यक्रम सुरु हुन्छ.
1: हजुर, यो कार्यक्रम सफल होस् मन्जुजी, धेरै धेरै धन्यवाद. अन्तमा सम्पूर्ण गुलमेलीवासीहरूलाई के भन्नुहुन्छ त नि?
0: एकदमै थ्याङ्क यू सो मच हजुरले एकदमै यो मलाई अवसर दिनुभयो. यो हजुरलाई म धेरै आभार व्यक्त गर्न चाहन्छु, र सम्पूर्ण गुलमेलीहरू, नन गुलमेलीहरू सबैलाई, बेलायतमा जति पनि रहनुहुने नेपाली आमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, शुभचिन्तकहरू हुनुहुन्छ, गुलमेलीलाई माया गर्ने सबैजनालाई यो कार्यक्रममा हजुरहरू आइदिनु होला, हामी सँगै रमाउला भन्न चाहन्छु. थ्याङ्क यू.
1: हुन्छ, कार्यक्रम सफल होस्, धेरै धेरै धन्यवाद.
0: थ्याङ्क यू सो मच. र हजुरलाई पनि यो कार्यक्रममा मैले विशेष निम्तो यसैबाट गरेँ, हजुरलाई पनि मैले त्यो दिनमा सँगै नाच्नुपर्छ भन्न चाहन्छु. थ्याङ्क यू.
1: हजुर, हाम्रो मन्जु भण्डारीज्यू हुनुहुन्छ, गुल्मी जिल्ला समाज युकेको वर्तमान अध्यक्ष, र उहाँको यो एनुअल गेट टुगेदर चाहिँ आउँदो अगस्त महिना 2 तारिक हुँदैछ यो फेलथाम लन्डनमा TW13 7 EM. जो जो जानुहुन्छ इन्जोय गर्नुहोला, र सबै सबै गुलमेलीहरूलाई चाहिँ शुभकामना भन्दै मैले बिदा मागेँ. हस्त, नमस्ते.

0: ఎస్ గోర్ఖా రేడియో.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ. दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.

पीएफपीएस गोर्खा रेडियो कार्यक्रम हामी छौं श्रोता यो समय गोधुलीको दोस्रो घण्टामा मिठा मिठाई संगीत र विभिन्न जानकारीहरूको साथमा अहिलेको समय हुनुहुन्छ म सिनेको साथमा र समय हामीसँग छ बजेको लागि अहिले बाँकी रहेको छ 29 मिनट त्यसै गरी यो समयमा आउनु सब अपकमिङ इभेन्टको बारेमा पनि केही जानकारी राखिहालौँ यो समर मन्थ अगस्ततिर पनि हामी प्रवेश गर्दैछौँ त्यसै कारणले गर्दाखेरि धेरै नै भेटघाटहरू चाहिँ हुन गइरहेको छ रावा खोला सेरो फेरो एनुअल गेट टुगेदर यो चाहिँ हुन गइरहेको छ 8 अगस्तमा र शनिबारको दिन हो कर्थ हिल कलेज ब्राकनेलमा हुन गइरहेको छ बिहानको समय 10 बजेदेखि बेलुकी 10 बजेसम्म हुनेछ र यस सम्बन्धी तपाईँलाई कुनै क्वेरिजहरू छन् भने चाहिँ तपाईँले प्रेसिडेन्ट सप्तराज राई उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँको फोन नम्बर रहेको छ 07577406334मा चाहिँ कल गरेर क्वेरिजहरू बुझ्न सक्नुहुन्छ र अहिलेको यस समयमा हामीलाई विभिन्न ठाउँहरूबाट पनि लिसनर्सहरूले सुनेर साथ दिइरहनु भएको छ जसमध्ये कैलाश लिम्बू भाइले पनि हामीलाई यहाँ मेसेज पठाउनु भएको छ नमस्ते सुने दिदी भन्नुभएको छ नमस्कार भाइ र उहाँले चाहिँ गुड इभिनिङ फ्राइडेको कार्यक्रम गोदुली सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ र उहाँले चाहिँ अहिले शान्ति श्री परियारको भन्नुभएको छ रुकुमे खोटा यो गीत चाहिँ उहाँले आफ्नै अभिरुचिमा उहाँको रिलेटिभ्स फेसबुक फ्रेन्ड्स गोदुली कार्यक्रम लिसनर्सहरूलाई सङ्ग सुनाउन चाहन्छु कैलाश लिम्बू ननिटन युके भन्नुभएको छ र अवश्य पनि भाइको रिक्वेस्टमा गीत तयार भएको छ अहिलेको लागि भने इन्जोय गर्नुहोस्

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: प्रधानमन्त्री बालेन्द्र शाहले संहिताको पक्षमा रहेको दोहोर्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेतासँगको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ।
1: मेयर हुँदाखेरि त सबै अधिकार प्रयोग गरेका थिए नि त भनेर उहाँले केही इक्जाम्पलहरू पनि दिनुभयो। संहिताको बारेमा उहाँले प्रश्न भन्नुभयो, संहितामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र दलगर संहिता मैले भनेको हो, दलगर संहिता बनाउँछु भनेर हामीले चाहिँ फेरि आज यति वचनबद्ध हुनुभएको लगायतका कुराहरू भयो र अब यो सब यो जुन छानबिन सुनसरी घटनाको सम्बन्धमा पनि छानबिन हुन्छ, त्यो कमिटी बनेको छ, त्यो रिपोर्ट आउँछ, त्यो रिपोर्ट सार्वजनिक पनि हुन्छ र कारण पनि हुन्छ।
0: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण रहेको दावी गर्नुभएको छ।
2: त्यो कुरा त अहिले भोग्नु पर्दैन थियो हामीका प्रदेश प्रहरी भएको भए, त्यही भएर पनि उहाँले यो कुरा पनि भन्यो, यो हुनाको एउटा प्रमुख कारण तपाईँहरूले प्रदेशलाई अधिकार नदिनाको कारण पनि हो, जसले गर्दा एउटा सिडिओले पनि मुख्यमन्त्रीलाई टेर्दैन, एसपीले पनि मुख्यमन्त्रीलाई टेर्दैन, त्यो भएको हुनाले पनि यसको एउटा समाधानको रूपमा प्रदेशलाई बलगर बनाउनु, प्रहरीलाई प्रदेशको माथत ल्याउनु पनि हो र नेपाली सेनालाई समावेशी बनाउनु पनि हो।
0: मधेसमा शान्ति बहालीका लागि सुझाव माग्न डाकेको बैठकमा मधेसका नेताहरूले राजतन्त्रदेखि संहितासम्म विषयमा पनि प्रधानमन्त्रीको नाडी छामेका छन्। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो,
3: उहाँको योजना अनुसार मधेसमा अहिले पछिल्लो समयमा देखिएको अशान्ति छिट्टै अन्त्य हुने सम्भावना कति नजिक कति टाढा पाउनु भयो?
4: पहिलो कुरा त यो ढिलो रेस्पोन्स जुन भयो नि सरकारको, हिजो प्रधानमन्त्रीको सम्बोधन ढिलो भयो, हिजो गृहमन्त्रीको पितृपक्षसँग भएको सम्झौता त्यो पनि ढिलो भयो, तपाईँ चार दिन पहिले गरिदिएको भए यो चाहिँ फैलिने थिएन नि, यो त एक ठाउँबाट कति ठाउँमा चाहिँ भयो, कति जिल्लामा पुग्यो साम्प्रदायिक दङ्गा, करोडको नुकसान भयो, यो चाहिँ सरकारको तर्फबाट देखियो कमजोरी हो, गैर जिम्मेवारीपन हो, यसले पनि सरकारले गम्भीरतासँग लैजानु पर्छ, यो गरिएको सम्झौता तपाईँले बोलेको कुरा
3: रेस्पोन्स ढिला भएको कुरा उहाँले स्वीकार गर्नुभयो, रियलाइज गर्नुभयो?
4: उहाँले होइन, हाम्रो सरकारका विङ्गहरूले त काम गरिरहेकै थियो तर त्यसबाट पुगिरहेको थिएन भनेर उहाँले भन्नुभयो।
3: तपाईँहरू मधेसमा कसरी शान्तिपूर्ण बहाली गर्ने भनेर जानुभयो, तर प्रसङ्गवश आयो अथवा के भएर आयो यो राजतन्त्र संघीयता हिन्दू राष्ट्र फर्काउने नफर्काउने विषय किन उठ्यो? यो
4: अहिले जुन हिन्दूहरू कुरा पनि त भइरहेछ नि, हिन्दू राष्ट्र बनाउने कुराहरूको साम्प्रदायिक दङ्गामा पनि त कुराहरू उठिरहेको छ नि त। उहाँले के प्रश्न भन्नुभयो हेर्नुहोस्, तपाईँहरू संहिता पक्षधर हो, यो राजावादी र यो हिन्दूवादीहरू संहिता विरोधमा कुरा गर्छ, म पनि संहिता विरोधी होइन, म संहिता पक्षधर हो, तर यो राजावादी हिन्दूवादी त संहिता विरोधी हो नि त सतर्क रहनुपर्छ नि भन्ने कुरा उठेको हो।
3: भनेको भेट भएको बेला प्रधानमन्त्रीको नाडी छामी हालौँ भनेर हो कि?
4: अब त्यो प्रसङ्ग भयो, संहिताको कुरा जब हामीले जोर दिएर भनिरहेका थियौँ त्यति बेला यो कुरा उठेको हो, जो संहितावादीको लागि त त्यो अप्रिय कुरा हो नि त।
3: तर उहाँकै पार्टीको महाधिवेशनमै आयो यो कुरा ड्याममै,
4: अब त्यो त अब त्यो त उहाँले जवाब दिने होला, पछि उहाँले इन्कार गर्नुभयो, संहिता खारिजको प्रस्ताव हामीले ल्याएकै होइन, त तपाईँ गलत बुझ्नुभयो, प्रदेश सभालाई यति ठुलो चाहिँ भएन, प्रदेशको सरकार क्याबिनेट यति ठुल्ठुलो भएन, त्यसमा पो हामी सुधार खोजेको भनेर सफाई दिँदै हुनुहुन्थ्यो। अब मुख्य कुरा के भने, यावत जति कुरा भने पनि भनाइ र गराइमा के छ त्यो हेर्न बाँकी छ नि त।
0: साम्प्रदायिक सद्भावमा खलल पुर्याएको भन्दै प्रहरीले मधेसका 5 जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै धनुषामा 19 जनालाई हिरासतमा लिएको छ। सर्लाही, सिराहा, महोत्तरी र पर्सावाट समेत उनीहरू पक्राउ परेका प्रहरीले उल्लेख गरेको छ। मधेसका 8 जिल्लामा हिन्दूवादी संघ संगठनले दिनभर जसो प्रदर्शन गरेका छन्। सप्तरी, सिराहाको गोल बजार र लाहान, धनुषाको सबैला र रमदैया, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मलङ्गवा र बरथवा, रौतहट बारा र पर्साको बेरगंजमा प्रदर्शन भएका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीचडप भए पनि कुनै अप्रिय घटना नभएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जनकपुरधाम, सिराहाको गोल बजार र लाहान, सप्तरीका राजविरास र बोधे बरसाइनमा कर्फ्यू जारी छ। सुनसरीमा साउन 10 भएको दोहोरो झडपमा परेर मृत्यु भएका 2 सब अस्पतालबाट निकालिएको छ। दिवानगंज गाउँपालिका 3, कप्तानगंजका प्रकाश मेहता र जयप्रकाश मेहताको सब परिवारले बुझेको छ। हेटौँडा काठमाडौँ लगायतका ठाउँमा भोलि वृहत सद्भाव र्याली आयोजना गरिएको छ। छ। अहिले सम्मका खबर यति नै।

BFB स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता. यो समय गुजुलीको तेस्रो घण्टामा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु. यस समय म सिनेको तर्फबाट मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहनुहुनेछ कार्यक्रमको तेस्रो घण्टा पनि. र अवश्य पनि अहिलेलाई पनि जुनी जाला शरण गुरुङ र उषा गुरुङको आवाजमा यो मिठो गीत पनि इन्जोय गरिसक्नु भएको छ श्रोता. र कार्यक्रम यो गुदुली सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भनिरहेको छ 4:15 to 7 PM. 3 hours कार्यक्रम रहेको छ र अहिलेको यस समयमा म फेरि पनि एउटा अनुरोधको गीत राख्ने नै छु. यहाँ जसरी हामीलाई मिनी राई आन्टीले पठाउनु भएको छ र उहाँले चाहिँ एउटा गीत बजाइदिनु होला भन्नुभएको छ. सम्पूर्णलाई सुनाउन अनुरोध गर्नुभएको छ. डाली फुलको डालीमा यो गीत सिमाना नेपाली चलचित्रबाट रहेको छ. अवश्य पनि उहाँको रिक्वेस्टमा रहेको गीत एन्जोय गर्नुहोला.

0: गोर्खा रेडियो।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFBS गोर्खा रेडियो हो।

युगल गुरुङ आवाजमा यो मिठो गीत रहेको थियो श्रोता चाहना एन्जोय गरिसक्नु भएको छ र समयले हामीहरूसँग 6:30 बजेको छ. यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा फेरि पनि जानकारी. तनहु समाज युकेको चाहिँ अब पनि यो 1900 वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम हुन गइरहेको छ र यहाँ चाहिँ विभिन्न आकर्षणहरू पनि रहेको छ. गायकहरूको कलाकारहरूको चाहिँ यो समय प्रस्तुति रहनेछ र चर्चित महिला फुटबल खेलाडी अस्मिता आलेको पनि यो समयमा उहाँ आउँदै हुनुहुन्छ. लाइभ यो समयमा कौडा पनि हुनेछ, स्थानीय कलाकारहरूको नृत्य, राफल ड्र र नेपाली खानेकुराको परिकार पनि हुनेछ. बेनेची अल्डरवुड लेजर सेन्टरमा हुन गरेको छ अल्डर सर्टमा दिउँसोको समय 12 बजेदेखि बेलुकी 10 बजेसम्म. र यस सम्बन्धी कुनै क्वारिजहरू छन् भने चाहिँ तपाईँले प्रेसिडेन्ट शान्ता गुरुङवालाई सम्पर्क गर्नुहोला 0795092405 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुनेछ. र कार्यक्रममा अब पनि आउनुहोस्, फेरि पनि पाल आइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम र अहिलेलाई पनि यो मिठो गीत पनि तपाईँको समक्ष राख्ने नै छु. भरपूर मनोरञ्जनहरू कार्यक्रममा लिइरहनु भएको छ. रहेको छ केहर सिंह लिम्बूको आवाजमा बैगुनी. एन्जोय गर्नुहोला.

BFB Gorkha Radio कार्यक्रम मैले छौँ हामी यो समय गोदलीको आखिरी घण्टामा र समय हामीसँग सात बजेको लागि अब पनि बाँकी रहेको छ 24 मिनट. यसै गरी अपकमिङ इभेन्ट समर डिजे धमाका 2026 हुन गइरहेको छ. यो चाहिँ 15 अगस्तमा र समय चाहिँ रातिको 9 बजेदेखि बिहान 4 बजेसम्म रहेको छ. सो नाइट आवरको लागि चाहिँ यो पर्फेक्ट छ. द फेस बार रेडिङमा हुन गइरहेको छ. टिकट चाहिँ एन्ट्री फीको लागि £15 तर रिमेम्बर एज रिस्ट्रिक्सन छ, 18+ ओन्ली रहेको छ. र कुनै क्वेरी छन् भने चाहिँ तपाईँले तेन्जिङ पाक्रिन उहाँलाई कल गर्नुहोला 07480517106 चाहिँ कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुन्छ. र अहिलेलाई मिठो गीत सीमा राईको आवाजमा माया फेरि.

0: यो BFBS गोरखा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोरखा रेडियो।

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता यो समय गोदलीको आखिरी घण्टामा र अब पनि समयको साथ साथै यो कार्यक्रमबाट पनि ओभरअल बिदा लिने समय आइसकेको छ. अवश्य पनि भरपूर मनोरञ्जन पनि लिइसक्नु भएको छ. मिठो गीत रहेको थियो शान्तिश्री परियार र यसै गरी निश्चल दावतको आवाजमा गोर्खे कुकुरी. र अवश्य श्रोता यो विकेन्ड पनि राम्रोसँग बिताउनु होला भन्न चाहन्छु. भोलि अब शनिबारको दिन पनि रहेको छ विकेन्डको समय. तपाईँको पनि आफ्नै योजनाहरू पक्कै पनि होलान् र यसै गरी हामी आइतबारको दिन भेट्ने नै छौँ कार्यक्रम सुनौलो बिहानीमा. सदा चाहिँ तपाईँको समक्षमा म उपस्थित हुने नै छु र यो विकेन्ड राम्रोसँग बिताउनुहोस्. भोलिको दिनमा एकदमै नाइस एन्ड सनी छ वेदर, विच इज रियली रियली गुड. विकेन्ड राम्रोसँग बिताउनुको लागि ठिक छ. र यसको यसैको साथमा एउटा मिठो गीत पनि म राख्ने नै छु. प्रकाश दुजराज र यसै गरी मेलेना राईको आवाजमा छैन र माया इन्जोय गर्नलाई गीत पनि र म सूर्य पनि आई बी साइनिङ अफ फर नाउ. सन्डेको दिन भेट्नेछौँ. नमस्ते, बाई बाई.

0: रोड पिकमा हराइरहेका म्याग्दीका निर्मल पुर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती भएका पुर्जा सन् 2009 बेलायती नौसेनाको विशेष फौज स्पेशल बोट सर्भिसमा आबद्ध हुनुभएको थियो।
1: पुर्जाका बाबु र दुईजना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेको बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पुर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर एमबी सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्टली बरोमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पुर्जालाई 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्टली बरोको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पुर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पुर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पुर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास रुब्रम दुई जन्ने योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यास रुब्रम दुई पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिक प्रति सम्मान व्यक्त गर्दै ब्रोड पिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन, म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिँदिन भन्नुभएको छ।
0: मधेसमा शान्ति बहालीका लागि सुझाव माग्न राखेको बैठकमा मधेसका नेताहरूले राजतन्त्रदेखि संहितासम्मका विषयमा पनि प्रधानमन्त्रीको नाडी छामेका छन्। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो,
2: उहाँको योजना अनुसार मधेसमा अहिले पछिल्लो समयमा देखिएको अशान्ति छिट्टै अन्त्य हुने सम्भावना कति नजिक कति टाढा पाउनु भयो?
3: पहिलो कुरा त यो ढिलो रेस्पोन्स जुन भयो नि सरकारको, हिजो प्रधानमन्त्रीको सम्बोधन ढिलो भयो, हिजो गृहमन्त्रीको पितृपक्षसँग भएको सम्झौता त्यो पनि ढिलो भयो। तपाईँ 4 दिन पहिले गरिदिएको भए यो चाहिँ फैल्ने थिएन नि। यो त एक ठाउँबाट कति ठाउँमा चाहिँ भयो, कति जिल्लामा पुग्यो साम्प्रदायिक दङ्गा, करोडको नोक्सान भयो, यो चाहिँ सरकारको तर्फबाट देखियो कमजोरी हो, गैर जिम्मेवारीपन हो। यसले पनि सरकारले गम्भीरतासँग लैजानु पर्छ। यो गरिएको सम्झौता, तपाईँले बोलेको कुरा,
2: रेस्पोन्स ढिला भएको कुरा उहाँले स्वीकार गर्नुभयो, रियलाइज गर्नुभयो?
3: उहाँले होइन, हाम्रो सरकारका विङ्गहरूले त काम गरिरहेकै थियो तर त्यसबाट पुगिरहेको थिएन भनेर उहाँले भन्नुभयो।
2: तपाईँहरू मधेसमा कसरी शान्तिपूर्ण बहाली गर्ने भनेर जानुभयो, तर प्रसङ्गवश आयो अथवा के भएर आयो यो राजतन्त्र, संघीयता, हिन्दू राष्ट्र फर्काउने नफर्काउने विषय किन उठ्यो? यो
3: अहिले जुन हिन्दूहरू कुरा पनि त भइरहेछ नि, हिन्दू राष्ट्र बनाउने कुराहरूको साम्प्रदायिक दङ्गा पनि त कुराहरू उठिरहेको छ नि त। उहाँले के प्रश्न भन्नुभयो हेर्नुहोस्, तपाईँहरू संहिता पक्षधर हो, यो राजावादी र यो हिन्दूवादीहरू संहिता विरोधमा कुरा गर्छ, म पनि संहिता विरोधी होइन, म संहिता पक्षधर हो, तर यो राजावादी हिन्दूवादी त संहिता विरोधी हो नि त, सतर्क रहनुपर्छ नि भन्ने कुरा उठेको
2: भनेको भेट भएको बेला प्रधानमन्त्रीको नाडी छामिहालौँ भनेर हो कि?
3: अब त्यो प्रसङ्ग संहिताको कुरा जब हामीले जोर दिएर भनिरहेका थियौँ त्यति बेला यो कुरा उठेको हो। यो संहितावादीको लागि त त्यो अप्रिय कुरा हो नि त,
2: तर उहाँकै पार्टीको महाधिवेशनमै आयो यो कुरा ड्याममै।
3: अब त्यो त उहाँले जवाब दिने होला, पछि उहाँले इन्कार गर्नुभयो। संहिता खारिजको प्रस्ताव हामी ल्याएकै होइन, त तपाईँ गलत बुझ्नुभयो। प्रदेश सभालाई यति ठुलो चाहिँ भएन, प्रदेशको सरकार क्याबिनेट यति ठुल्ठुलो भएन, त्यसमा पो हामी सुधार खोजेको भनेर सफाई दिँदै हुनुहुन्थ्यो। अब मुख्य कुरा के भने, यावत जति कुरा भने पनि भनाइ र गराइमा के छ त्यो हेर्न बाँकी छ नि त।
0: अब खबर फटाफट।
2: प्राङ्गारिक र जैविक मल उत्पादनको विवरण संकलन अभियान सुरु। प्राङ्गारिक भर्मी कम्पोस्ट र अरू जैविक मल बनाउँदै गरेका उत्पादकलाई आउँदो 21 गतेसम्म अनिवार्य रूपमा विवरण दर्ता गराउन आग्रह। पिता पुर्खाको पालामा कालिका भगवतीलाई चढाएपछि मात्रै घर घरमा खिर खाने चलन पछ्याउँदै बागलुङ कालिका भगवती मन्दिरमा साई धेरै खिर चढाइयो। भगवतीलाई खिर चढाएपछि मात्रै पाहुना र भक्तजनलाई प्रसाद खुवाउने चलन। चितवनमा गाई वस्तुलाई कृत्रिम गर्भाधान गराउने चलन बढ्दै गएको वर्ष दिनमा 63,600 गाई, 6,500 भैँसी र 35 बाख्रामा कृत्रिम गर्भाधान गराइयो। काठमाडौँ उपत्यकामा बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका र प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार हटाउन इन्टरनेट सेवा प्रदायकलाई 15 दिनको म्याद।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनसुङ गुरुङको तहबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 15 गते तदनुसार जुलाई महिनाको 31 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज द्वितीया पनि परेको छ र त्यसै गरी खिर खाने दिन पनि र शुक्रबार सदस्य तपाईँले म धनसुङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजको साथमा ज्ञानोराणको स्वर पनि रहेको थियो र यो सर्वप्रिय लोकप्रिय गीतसँगै कार्यक्रमलाई मैले अगाडि बढाइसकेको छु भने शुक्रबारको कार्यक्रम आज तपाईँले म धनजङ गुरुङका साथमा सुन्न सक्नुहुनेछ र आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैश त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने इलामबाट प्राप्त भएको एउटा कुराकानी रहेको छ अन्तर्वार्ता जुन इलाम संवाददाता प्रेम अधिकारीले तयार पार्नु भएको र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीयलाई पनि स्थान दिएका छौँ। आजको सम्पादकीय हामीले लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र समयले साथ दिएर भ्याएमा भने नेपालगञ्जबाट प्राप्त भएको एउटा फिचर रिपोर्ट पनि रहेको छ र साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ र सप्ताहन्त तपाईँहरू को रमाइलोसँग बितोस् र यो दिन तपाईँहरूले विशेष गरेर अब युरोपतिर हो भने त गुड फ्राइडेको रूपमा पनि लिने गरिन्छ र स्याटरडे र सन्डे अर्थात् शनिबार र आइतबार बिदा मनाउने प्रचलन पनि रहेको छ। आफन्त इष्टमित्र परिवारजनसँग भेटघाट र सँगसँगै आफ्नो व्यक्तिगत कामहरू गर्ने गरिन्छ र बाँकी समय फेरि पुनः आफ्नो दैनिक जीवनमा त्यही रफ्तारमा अगाडि बढ्नको लागि फेरि आफ्नो दैनिकीलाई सुरु गर्नुपर्ने पनि हुन्छ र नेपालको कुरा गर्नुहुन्छ भने पानी पनि परिरहेको स्थिति रहेको छ र गर्मी पनि त्यति साह्रो पनि होइन तर मौसमले साथ दिइरहेको स्थिति रहेको छ र मधेस प्रदेशको कुरा गर्नुहुन्छ भने यतिखेर अलिकति अशान्त रहेको छ। तपाईँले समाचारमा पनि सुनिसक्नु भएको छ त्यहाँ गएको आइतबार जुन घटना भयो त्यो घटनाको कारण अहिले पनि मधेस प्रदेश अशान्त रहेको छ र आज हामीले तपाईँहरूको सेवामा यिनै विषयहरूसँग केन्द्रित रहेर गरिएका कुराकानी र सँगसँगै सम्पादकीय र गीत सङ्गीत छँदैछ। लागौं सांगीतिक विश्रामतर्फ।

0: किशोर कुमार र लता मंगेशकरको आवाजमा रहेको यस गीतमा शब्द भने जावेद अख्तरको रहेको थियो र संगीत डाइरेक्टरको रूपमा शिव हरिको रहेको थियो र कुनै समय निकै नै लोकप्रिय भएको चलचित्र सिलसिलाको यो सांगीतिक कोशीलीबाटै कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने लागौं सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ यहाँलाई जोड्न चाहन्छौ र सम्पादकीयलाई लिएका छौं अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ आगो निभाउने उपाय भाइचारा। यस शीर्षकमा अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ, सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा गत आइतबार नहुनु पर्ने घटना भयो। त्यसले हिंसात्मक रूप लिँदै मधेसका अन्य जिल्ला र देशका विभिन्न भूभागमा तनावको खतरा बढाएको छ। अब पनि यसको समयमा सही सम्बोधन नहुने हो भने अवस्था अनियन्त्रित हुन सक्छ र हिंसा बढेर थप जनधनको क्षति हुने पक्का छ। ढिलो गरी भए पनि सरकारले आगो सरी सल्किन लागेको धार्मिक र जातीय द्वन्द्वलाई हल गर्ने प्रयास गरेको छ। यसमा पर्याप्त सूझबुझ बुद्धिमत्ता प्रयोग गरी समाजलाई शान्ति र सद्भावको बाटो हिँडाउनु हामी सबैको पहिलो साझा र कर्तव्य हुन आएको छ भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ, हाम्रो मुलुकको शक्ति र सम्पत्ति भनेकै विविधतामा एकता हो। जहाँ सबै जाति भाषा भाषी विभिन्न धार्मिक सम्प्रदाय एक आपसमा हाँसी खुसी हातेमालो गरेर यो सम्पत्तिलाई बचाइराखेको गौरवपूर्ण इतिहास छ, वर्तमानमा छ र भविष्य पनि रहनेछ। यही अन्त या कमजोर हुनु वा भताभुङ्गो हुनु भनेको अनिष्ट निम्ताउनु हो। सबै जाति भाषा भाषी सम्प्रदायको एकमुष्ट नाम नेपाली हो। सबै अट्ने र ओत लाग्ने घरको नाम हो नेपाल। त्यही कारण तराई मधेसमा हुने हिंसाको आँसु हिमाल र पहाडमा समेत बग्छ। पहाडी र हिमाली क्षेत्रमा उत्पन्न तनावको पिरोलो तराई मधेसले खेप्छ। आज कुनै निश्चित भूभागमा देखिएको हिन्दू मुस्लिम समुदाय बीचको हिंसात्मक द्वन्द यही कारण चाँडै हल हुनुपर्छ, समाधान खोजिनुपर्छ। यसमा विलम्ब भए नेपाल र नेपालीको विश्वभर इतिहासदेखि कायम रहेको परिचयमा आँच आउन सक्छ। यो बाटोतिर मुलुकलाई हिँडाउन कदापि दिनुहुँदैन भन्दै अनुपूर्ण पोस्टले सम्पादकीय लेख्दछ। सम्पादकीयको थप विवरण, हामीले बुझ्नुपर्छ मन्दिर वा मस्जिद केवल भौतिक संरचना मात्र होइन, हाम्रा आस्थाका धरोहर हुन्, नेपालीपनको साझा आत्मा हुन्। यी सबै मान्ने हामी नेपाली एकै घरका अंशियार हौ। आज एउटा दुःखद घटनाको सही सम्बोधन र समाधान नखोजेर घर मास्नतिर लाग्नु बुद्धिमत्ता हुने छैन। हामीलाई सबै नागरिकको जीवधनको सुरक्षा चाहिएको छ। सार्वजनिक सम्पत्ति संरक्षण र संविधान र कानूनको सही पालना हुनु परेको छ। यो काम आपसी अविश्वास आशंका हिंसा तुस बोकेर सम्भव हुँदैन। धर्मले विभाजन होइन सहअस्तित्वलाई स्वीकार गर्छ, मानवतालाई जोगाउँछ। हिन्दू वा मुस्लिम जुन कुनै समाज वा सम्प्रदायले परापूर्वकालदेखि बचाउँदै आएको मानवता पनि यही हो। यही मानवता बाँचिरहँदा नै राष्ट्रिय एकता बाँच्ने हो र सिङ्गो नेपाल रहने हो भन्दै सम्पादकीयमा अनुपूर्ण पोस्टले लेख्दछ। देवानगंज घटनाको सन्दर्भमा सरकारले त्यहाँको वस्तुस्थिति र मर्म बुझ्न ढिलाइ गरेको पक्कै हो। त्यसमाथि दुई सम्प्रदाय बीचको विवादमा गोली चलाउनु पर्ने अवस्था दुर्भाग्यपूर्ण हो। यसको परिणति बुझेरै प्रधानमन्त्री बालेन्द्र शाहले बिहिबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै संवेदनशील घडीमा देश रहेकोले विश्वासको वातावरण कायम राख्न सरकार गम्भीर रहेको जनाएका छन्। सरकारले बुझ्नुपर्छ यो जटिल अवस्था एउटा पक्ष मात्रको पहलबाट पार लगाउन सकिँदैन। सुरक्षा संयन्त्रले सुनसरी मात्र नभई धनुषा सिराहा सहित क्षेत्रमा हुन सक्ने गम्भीर हिंसात्मक अवस्थाको आकलनमा सरकार पहिलो चनाको हुनु पर्थ्यो। प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरी समस्याको हल खोज्नु पर्थ्यो। त्यति मात्र होइन, प्रतिपक्षी दलहरूसँग पर्याप्त संवाद र परामर्श हुनु पर्थ्यो। शान्ति केवल बल प्रयोगबाट स्थापित हुने होइन, न्याय निष्पक्षता र विभिन्न संवादले शान्तिका द्वार खुलाउने हो। मेरो गोरुको बाह्रै टक्का शैलीले बढ्न खोज्दा हुन सक्ने सम्भावित दुर्घटना भोलिका लागि पक्कै पाठ हुनेछ भन्दै सम्पादकीयमा अनुपूर्ण पोस्टले लेख्दछ। मुलुकको आजको संवेदनशील अवस्थामा सबै दलले हिंसा अन्तका लागि दलीय प्रतिस्पर्धा त्यागेर सही कदम चाल्न जरुरी छ। एकअर्कामा आरोप प्रत्यारोपले द्वन्द्वलाई झन बढावा दिनेछ। त्यसको हिंसा विघा समाजको तल्लो तहसम्म पुग्नेछ र समाजमा ध्रुवीकरण बढाउनेछ। यो रोक्न साझा जिम्मेवारी र अठोटका साथ राष्ट्रिय सहमतिका लागि पहल गर्नुपर्छ। विवाद गर्ने विषयलाई थाती राखेर राष्ट्रिय एकताको साझा दियो निम्न नदिन एकजुट हुनै पर्छ। यसका लागि जनसहभागिताको आवश्यकता पर्छ। हिंसा प्रभावित क्षेत्रमा सरकार मात्र होइन सबै राजनीतिक दल तिनका नेता कार्यकर्ता जनप्रतिनिधि पुग्नुपर्छ। धार्मिक सम्प्रदाय समाज तिनका नेतृत्व मास पुगेर समाधान खोज्नु पर्छ। स्थानीय तहसम्मको जनविश्वास, संवाद र सहभागिताबाटै अविश्वास, असहमति र द्वन्द्वको हल निस्कने छ भन्दै सम्पादकीयमा लेख्दछ अनुपूर्ण पोषले। हिंसा र अशान्ति मचिरहेको बेला संचारका विभिन्न माध्यमहरू थप स्वयं जिम्मेवार आधिकारिक हुनु अनिवार्य छ। सामाजिक सञ्जालको मर्यादित जिम्मेवार र रचनात्मक प्रयोग हुनुपर्छ। विभिन्न स्वार्थ बोकेर गलत तस्विर, भिडियो वा सन्देश पोस्ट गर्नु अपराध हो। यसले मिल्न लागेको समाज फुटाउन मलजल गर्छ, बल्दो आगोमा घिउ थप्छ। राष्ट्र राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव सहितको सुदृढ लोकतान्त्रिक व्यवस्थालाई मूलमन्त्र बनाउँदै आएको अन्नपूर्ण मिडिया नेटवर्क आफ्नो जिम्मेवारी प्रति सदैव सजग छ। अहिलेको कठिन अवस्थामा हिंसा रोकी सामाजिक एकता र मर्यादा कायम गर्न सञ्चार माध्यम बढी चनाको हुनुपर्नेछ र सामाजिक सञ्जाल अनुशासित र मर्यादित हुनुपर्ने, प्रयोगकर्ता समेत सजग सतर्क रहनुपर्छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा स्पष्टसँग लेख्दछ। र अन्तमा हिंसा र अशान्तिको कालो बादललाई विवेक, संवाद र कानूनको परिपालनको मात्र एउटा परिपालनाले मात्र हटाउन सक्छ। क्षणिक आवेग, अभाव बल प्रयोगले होइन, आपसी विश्वास र परस्पर सम्बन्ध भाइचाराले अहिलेको अप्ठ्यारो अवस्थालाई सम्बोधन पक्कै गर्नेछ भन्दै प्रधान सम्पादक बालकृष्ण बस्नेतको नाममा लेखिएको यो सम्पादकीय जस्ता जस्तै मैले यहाँ आभार गरे, अनुपूर्ण पोस्टले आफ्नो विशेष सम्पादकीयमा लेखिएको यो सम्पादकीयलाई आजको बसाइमा हामीले सान्धिएका थियौँ। आगो निभाउने उपाय भाइचारा। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ। यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ, तर अहिलेलाई छोटो विश्रामतर्फ लागौं।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: सुप्रसिद्ध गजल गायक जगदीश सिंहको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौं सन्देश त हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा. इस्यु अफ द डे र इस्यु अफ द डे अन्तर्गत आज भने लामबाट प्रेम अधिकारीले तयार पार्नुभएको यो रेडियो संवाद रहेको छ. लागौं उक्त कुराकानीतर्फ.
1: इलाम जिल्ला बाढी पहिरोका कारण यति बेला विकराल अवस्थामा पुगेको छ. त्यसमा पनि इलाम नगरपालिका सहित इलामको इलाम नगरपालिका सहित पाँच थर ताप्लेजुङ जिल्ला पनि बाढी पहिरोका कारण चाहिँ यति बेला एउटा अप्ठ्यारो स्थितिमा पुगेको लामो समय भइसकेको छ. मेची राजमार्ग अन्तर्गतको राजद्वाली सडक खण्ड भत्किएको एक वर्ष पुग्न लागेको छ. तर सम्बन्धित निकायले अहिलेसम्म उचित पहल कदमी नगर्दाखेरि इलाम बजारमा विभिन्न समस्याहरू खड्किन थालिसकेका छन्. आज यसै विषयमा केन्द्रित रहेर होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलसँग हामी कुराकानी गर्दैछौ. मैले प्रसङ्गमा कोट्याइहाले, अब एक वर्ष बित्न लाग्यो गत सालको असोज 18 र 19 गतेको बाढी पहिरोपछि इलाम चाहिँ एउटा छेदविच्छेद अवस्थामा पुगेको छ. र अहिले चाहिँ अब राजद्वाली सडक खण्ड चाहिँ पूर्ण रूपमा बन्द भइसकेपछि इलाम एउटा बाढी पहिरोको घेराबन्दीमा परेको छ. इलामको अहिलेको अवस्था के छ?
2: इलाम अहिले इलाम आउनका लागि तिनवटा बाटाहरू छन्. एउटा मुख्य गरेर मेची राजमार्ग, मेची राजमार्गको राजद्वाली खण्ड अघि तपाईँले भनिसक्नुभयो त्यहाँ टुटेको अवस्था छ. त्यस्तै गरेर अर्को फास्ट ट्र्याक बेलासे राजमार्ग, बेलासे बिर्तामोदबाट दानाबारी बेलासे हुँदै इलाम आउने बाटो, त्यो पनि तपाईँको यो बर्खाको कारण र निर्माण व्यवसायीहरूबाट काम कम्प्लिट नभइरहेको कारणले गर्दाखेरि त्यो पनि हामीले चाहिँ चलाउन सकेको अवस्था छैन. अहिले बर्खाले कच्ची बाटो अनि हिलो भएको कारणले गर्दाखेरि चाहिँ त्यो गर्न सकेको छैन. त्यस्तै गरेर अर्को विकल्प भनेको चाहिँ मेची राजमार्गकै सिलपुर एरियामा आइसकेपछि सिमलगोलाई हुँदै तिल्केनी माइबेनी तिल्केनी हुँदै इलाम आउने बाटो, त्यो बाटो 8-10 किलोमिटर लगभग होला. त्यो बाटो पनि कच्ची भएको कारणले र पहिले ग्रेभल गरे पनि पर्याप्त नभएको कारणले गर्दाखेरि चाहिँ त्यो बाटोलाई पनि अहिले यो बर्खामा चाहिँ सुचारू गर्न सकेको अवस्था छैन. त्यो भएकोले गर्दाखेरि खाद्यान्नको कुराहरू हामीले असहज भइरहेका छ. त्यस्तै गरेर ग्यास, पेट्रोलियम पदार्थ लगायत पर्यटक आउने कुराहरू भनेको चाहिँ जिरो अवस्था अहिलेको भएको छ.
1: अब यो एक वर्ष बित्न लाग्दा पनि इलामको एउटा मुख्य रूपमा मेची राजमार्ग नै मुख्य राजमार्ग हो र त्यो राजमार्गलाई वर्षभरि कोट्याउने काम गरिन्छ, तर दीर्घकालीन उपाय खोज्ने अथवा त्यसको विकल्प खोज्ने काम चाहिँ गरिँदैन. यसरी हेर्दाखेरि सम्बन्धित सरकारवालाले ध्यान नदिएको हो अथवा गर्दा गर्दै काम नभएको हो?
2: राजद्वाली खण्डको विषयमा चाहिँ जति जुन स्ट्रक्चरहरू बन्नु पर्थ्यो, जुन लेभलको स्ट्रक्चर बन्नु पर्थ्यो, विगतमा त्यो लेभलको सायद बनेन. त्यो एउटा कारण हो भने अर्को चाहिँ अध्ययनै नगरिकन निर्माण गरिएको कारणले गर्दाखेरि पनि अब अहिले त विभिन्न टेक्नोलोजीहरू भूगर्भविदहरूले जुन सल्लाह सुझाव दिएर अध्ययन काम हुँदैछ त्यो चाहिँ ढिलो भएको जस्तो महसुस भएको छ. र तपाईँको खास गरेर चाहिँ हाम्रो विगतका दिनहरूमा रोड बनिन्छ, रोडमा कति लोड बोकेर हिँड्ने, त्यसको क्षमता कति हो, त्यो अध्ययन जथाभावी यातायातका साधनहरू मालवाहक साधनहरू गुडेको कारणले पनि त्यस्तो अवस्था आएको छ. तर हाम्रो राजद्वाली खण्ड मात्रै होइन नि त समस्या. आज राजद्वाली खण्ड समस्या हुँदै गर्दा सिमलगोलाई सडकलाई चाहिँ हामीले यो अवस्थामा ग्राभलसम्म गरिदिएको थियो भने पनि तपाईँको सहज रूपले इलाम आउन सक्थ्यो. निर्माण व्यवसायीहरूले पनि तपाईँको तिन वर्षमा काम सक्नुपर्ने कामहरूलाई चुस्त दुरुस्त रूपमा उहाँहरूले काम सकिदिनु भएको थियो भने पनि अहिले पुल पुलेसाहरूमा लगाउने जस्तो डेली ब्रिज पुलहरूका कामहरू मात्रै रहन्थे होला. त्यो गर्दा पनि सामान्य पानी अलिकति कम हुँदा त यातायात सहज हुन्थ्यो नि. त्यो हुन नसक्दा चाहिँ अहिले पर्यटन क्षेत्र, खास गरेर पर्यटन क्षेत्र ध्वस्त हुँदाखेरि, पर्यटन क्षेत्र जिरो हुँदाखेरि यहाँका किसानहरूले उत्पादन गरेका वस्तुहरू, यहाँका उद्योगहरूले उत्पादन गरेका वस्तुहरूलाई पनि हामीले बाहिर निर्यात गर्न सकेका छैनौँ. बाहिरी मान्छेहरूलाई बिक्री गर्न सकेका छैनौँ। हिजोका दिनमा थुप्रै दुग्धजन्य वस्तुहरू कोसेलीको रूपमा जान्थे, यहाँका चियाहरू, यहाँको तपाईँको उत्पादनहरू चाहिँ कोसेलीको रूपमा जान्थे भने पर्यटकहरू जिरो हुँदा त्यो ठप्प भएको छ भने, अर्को चाहिँ यहाँका किसानले उत्पादन गरेको सागसब्जीहरू पनि अहिले चाहिँ एकदमै बिग्रेर जाने अवस्था भइसकेका छ, किनभने मान्छे छैनन्, उत्पादन किसानले गरेका छन्। त्यो भएको कारणले गर्दाखेरि अहिले जीव जनजीवन चाहिँ एउटा व्यवसायीको मात्रै जनजीवन होइन, एउटा किसान सम्बन्धको जनजीवनमा चाहिँ प्रत्यक्ष प्रभाव परेको छ, असर परेको छ। हिजो कोभिड भन्दा पनि तपाईँको अहिले चाहिँ एकदमै आपत्तिजनक अवस्था भएकोले गर्दा मैले चाहिँ पटक पटक भन्ने गरेका छु, इलामलाई कम्तीमा यो बर्खाको समयभरि चाहिँ सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर द्रुत गतिमा फास्ट ट्र्याकबाट तपाईँको अगाडि बढ्नुपर्छ। यहाँ राहत दिने कुराहरू रहन्छन्, त्यसपछि बजेटहरू तत्काल काम गर्ने, जस्तो अहिले निर्माण प्रक्रियामा जाने हो भने ठेक्का लगाउने, सूचना आउट गर्नेले झन्झटिलो प्रक्रियाहरू छन् ती, तर सङ्कटग्रस्त क्षेत्र भयो भने तत्काल बजेटहरूलाई परिचालन गर्न सक्ने अवस्थाहरू सिर्जना हुन्छ। अनि यहाँ जस्तो अब व्यवसायहरूले त ऋण लिएका छन्, व्यवसायहरूले त ब्याङ्किङ कारोबारहरू गरेका छन्, अहिले यो अवस्थामा ब्याङ्कहरूले पनि तपाईँको ऋण साहुहरूले पनि तपाईँको यो अवस्था छ तिर्न सक्दैन होला भन्दैनन्, किनभने उनीहरूले पनि तागेदा गरेको अवस्था हुन्छ। अब यहाँ अहिले पसलहरू खुल्ला भएका छन्, घरधनीहरूले भाडामा लगाएका छन्, उहाँहरूले पनि भाडा माग्नुहुन्छ। त्यस कारण कम्तीमा सङ्कटग्रस्त क्षेत्र 2-3 महिना लगाउन सकियो भने अलिकति सहज भएपछि त व्यवसायले तिर्छ नि त।
1: गत वर्ष पनि अब सङ्कटग्रस्त जिल्ला नै घोषणा भयो, तर सङ्कटग्रस्त जिल्ला घोषणा भएर पनि काम केही भएन, होइन? अहिलेको अवस्था हेर्दाखेरि तत्काल काम हुने अवस्था गरेको चाहिँ कुनै सम्भावना अथवा विकल्प खोज्ने काम चाहिँ भएको छैन।
2: सुन्नु न, तत्काल काम गर्ने विकल्प भनेकै सङ्कटग्रस्त क्षेत्र घोषणा हो। किन भन्नुहुन्छ भने अहिले तपाईँलाई तत्काल काम गर्नको लागि जस्तो बेलासे ठेक्का लागिसकेका छ, त्यही अहिले जुन रातदली खण्डमा पनि ठेक्का लागिसकेका छ, त्यही ठेक्काको कामहरू भइरहेका छ, ठेकदारले आफ्नो हिसाबले काम गरिरहेका छन्। तर तत्काल हामीहरूलाई बेलासेको बाटो चलाउन, तत्काल सिमलगोलाईको बाटो चलाउन, अथवा तत्काल हामीलाई नयाँ बजारको बाटो सञ्चालन गर्न भनेको नयाँ बजेटहरू हाल्नुपर्ने हुन्छ, नयाँ पैसा चाहिने भएकोले गर्दा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि मात्रै विभिन्न बजेटहरूलाई चाहिँ आपतकालीन अवस्थामा 7 दिनभित्रमा कार्यान्वयनमा ल्याउन सकिन्छ। त्यो भएकोले गर्दाखेरि पनि तपाईँको सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भनेको। अर्को कुरा, तपाईँलाई विगतमा केही भएर होइन, सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि करोडौँ रकमहरू चाहिँ इलाम आएको छ है, तिनै पहिले आएकै बजेटहरू ठेक्का लागेका अवस्थाहरू पनि छन्। अनि दोस्रो कुरा, तल्लो लेभलका मान्छेहरूलाई चाहिँ इलाम बाहिरका थुप्रै सङ्घ संस्थाहरूले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि राहतका प्याकेजहरू ल्याउनु भएको छ, त्यसले पनि यहाँका तल्लो लेभलका यहाँका गरिब जनताहरूका लागि पनि अनि व्यवसायहरूको लागि पनि तपाईँको करमा केही पर सार्ने, ब्याङ्कहरूले पनि किचकिच नगर्ने जस्ता कुराहरूले पनि सहजता हिजो सङ्कटग्रस्त क्षेत्र हुँदाखेरि पाएको थियो, त्यो पनि सुविधाकै रूपमा लिएको थियो भने अहिले पनि तपाईँको इलाम चाहिँ सङ्कटको अवस्थामा भएकोले गर्दा तपाईँले भने जस्तो विकास गर्नकै लागि, आपतकालीन काम गर्नकै लागि पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि त्यो क्षेत्रमा विभिन्न रहलपहल हुने बजेटदेखि लिएर अन्य साथतिर पनि त्यो क्षेत्रमा चाहिँ विकास गर्न, काम गर्न, विकल्पको रूपमा काम गर्न सकिने भएकोले गर्दा पहिलो काम चाहिँ सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ।
1: अघि तपाईँले भन्नुभयो जस्तो पर्यटन क्षेत्रमा ठुलो असर परिराखेको छ, अब इलाम मात्र होइन ताप्लेजुङ पाँचथर लगायतका क्षेत्र पनि इलाम भइरहेकै छ, होइन? अब पछिल्लो समय यो बाटोको विकराल अवस्थाले गर्दा चाहिँ पर्यटन क्षेत्रमा कति क्षति पुग्यो, के गर्यो भन्ने यहाँहरूले अनुमान गर्नुभएको छ? यहाँ होटलसँगै पर्यटन व्यवसायी पनि हुनुहुन्छ।
2: यस्तो छ, जस्तो इलाम जिल्लामा झन्डै 4-5 हजार तपाईँको समग्र जिल्लामा रोजगारी सिर्जना भएको थियो भने अहिले यो होटल 2 महिनादेखि बन्द गर्नुपर्ने अवस्था अथवा खोलेर मात्रै बस्नुपर्ने अवस्था हुँदा कामदारहरू निकाल्नु परेको छ, थुप्रै मान्छेहरू बेरोजगार बनेका छन्। त्यस्तै गर्दा तपाईँहरूको पर्यटकहरू आउँदै आएपछि तपाईँको होटलहरू खोल्ने भन्दा बाहिर काम केही पनि भएको छैन. अब भाडाहरू तिर्नु पर्ने हुन्छ अथवा ब्याङ्कको ब्याज किस्ताहरू बुझाउनु पर्ने हुन्छ. त्यो भएकोले गर्दा एक्चुअल हामीले तथ्याङ्ककै रूपमा त तपाईँको हामीले डाटा निकालेका छैनौँ यो अवस्थामा. तर इलाम जिल्लामा रहेका 400-500 होटलहरू चाहिँ पूर्ण रूपमा असर परेको छ.
1: अबको विकल्प के हुनसक्छ? जस्तो लामो समय बित्दा पनि सरकारवालाले चाहिँ त्यही एउटा विकल्प नखोज्ने, मेची राजमार्गको राजधानी मात्रै कोट्याइ गर्ने, अबको विकल्प के त?
2: यसको विकल्पमा मैले दुईटा कुरा देख्छु. एउटा कुरा, इलाम जिल्लामा भएका राजनीतिक दलहरू चारतिर फर्किनु भन्दा पनि एक भएर एउटा आवाज लिएर संघीय सरकार र प्रदेश सरकारसँग सहयोगको आह्वान गर्नुपर्छ. दोस्रो कुरा, संघीय सरकारले इलामलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर कामहरू सावधानका उपायहरू अपनाउनु पर्छ.
1: हुन्छ, बिएबिएस रेडियोको लागि समय दिनुभयो, यहाँलाई धन्यवाद छ.
2: थ्याङ्क यू, धन्यवाद धन्यवाद.
1: आजको कार्यक्रममा हामीले इलाम जिल्ला यति बेला बाढी पहिरोले ग्रस्त बनेको छ, लाइफलाइनको रूपमा हेरिएको मेची राजमार्ग अवरुद्ध भइसकेपछि इलामको पर्यटन, कृषि लगायतका क्षेत्रमा ठूलो असर परेको छ, यसै विषयमा होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलसँग कुराकानी गर्यौं. हवस् त, नमस्कार.

0: तपाईं अहिले बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा अब भने लागौं छोटो विश्रामतर्फ र यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बीएबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौं। तर अहिलेलाई छोटो विश्रामतर्फ लागौं।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: स्वर्गीय भक्तराज आचार्यका आवाजमा रहेको यो गीत सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँ। तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा अब भने लागौं नेपालगंजबाट दिलकेशीले तयार पार्नु भएको यो फिचर रिपोर्ट तर्फ।
3: अहिले म नेपालगञ्जको जमुना नाकामा छु। यो नाका लुम्बिनी र कर्णाली प्रदेशको खरसँग जोडिएको मुख्य नाका अन्तर्गत पर्दछ। जमुना नाका नजिकै रहेको स्वर्गद्वारी बस काउन्टरले भारतको सिमला र चण्डीगढका लागि टिकट बुकिङ गर्ने गर्छ। 2-3 दिन यता बुकिङ काउन्टर भरि बनाउँछ। काउन्टरको अगाडि सयौं जनाको हुल छ। कोही अटो रिक्सामा छन् त कोही पैदल यात्राबाट नाका पार गर्ने क्रममा रहेका छन्। तिनी मध्ये रोल्पा रुन्डी निवासी भीमबहादुर रेउले
4: पहिला पनि आउने जाने गर्नुहुन्थ्यो।
5: इन्डिया गई गई बड्डु भयो दारी फुलि।
4: अहिले कति वर्ष गर्नुभयो?
5: 58 भयो। सधैँ बढ्दा गइन थियो, पहिले गइन्थ्यो। अहिले फेरि अब यही थियो नि गरिबको जिन्दगी। हेर्नुहोस् अब दर्शन तयार मान्ने पैसा कमाउनु जानु लाग्यो।
4: पहिला कुन कुन ठाउँ जानुहुन्थ्यो इन्डियाको?
5: म चाहिँ धेर जस्तो समय गरल बसे होइन, त्यहाँबाट उता सोलनतिर नि गइयो हिमाचलतिर। अहिले पनि अब हाम्रो 20 जना टोल छौँ, हामी हिमाचलै जानु लाग्छ।
4: कहिले फर्किनुहुन्छ तपाईँ अहिले गएर?
5: हामी त अहिले तयार मान्न फर्किन्छ।
4: तयार मान्न
5: कार्तिकको अन्तिम अन्तिम।
3: नेपालगञ्जको जमुना नाका भएर हिजो आज दैनिक 1000 हारिमा नेपाली कामको खोजीका लागि भारत पसिरहेका छन्। खेतीको काम सकिएपछि एकै दिन कर्णाली प्रदेशबाट झरेका सयौं युवा कामको खोजेका लागि भारततर्फ हानिएका हुन्। सल्यान कालीमाटीका लोकमान गिरी र टेकबहादुर डाङ्गी भारतको गढवालका लागि नाका पार गरिसक्नु भएको छ।
6: एक दुई महिना यसो अब खेसत लागेर भ्याइयो अनि कमाउनु कतै एक दुई एघार महिना जानु पर्यो भनेर हिँड्न लाग्यो।
4: पहिला पनि जानुहुन्थ्यो?
6: पहिला पनि गइयो हजुर, बाउ लगभग 10-11 वर्ष भइसक्यो। हेर्नुहोस् गरल रानुगढतिर
4: के गर्नु?
6: घन ठडाउने, ढुङ्गा बोक्ने, माटो फाल्ने, ब्याल्चा लगाउने, त्यही काम। हेर्नुहोस्
4: कति कमाइ हुन्छ?
6: कमाइ त्यही महिना 9-10 हजार रुपियाँ हुन्छ। हेर्नुहोस्
4: भारू रोजगारी चाहिँ गाउँघरमै मिल्छ भन्थे होइन, बोटाल्ने बेलामा पनि त्यही भन्थे नि।
6: भन्दै गरेर खै त आतोसम्म के थाहै पनि छैन र के गर्नुपर्छ अब कमान, अब जानै पर्यो, अब गरिब कुरा हो कि नै कमान, त अब कमानै पर्यो, नगाने कहाँबाट हुन्छ त।
4: यहीँ पनि त काम गर्न त मिल्छ होला नि त?
6: किन्न मिल्दा मिल्छ, मिल्न तर अब यहाँको पैसा देखाले हुन्न कि? हेर्नुहोस् दिनभरि काम गरेर तपाईँ डाँडी क्यानु र दिनभरि काम गरेर साँझ कोही महिमा आउँछ, कोही पाहुना आउँछ, त्यहाँदेखि साँझ बस्यो खायो, त्यहाँ चिलो मिल्छ, के हुन्छ त?
7: महिनाको त्यो 7-8 हजार रुपियाँ खानापिना खाएर बच्छ हजुर, तर रोजगार कमजोरी छ, हामी कमजोरीको यो मूल्यमा हिँड्दैछौँ। अहिलेसम्म हामीलाई अहिलेसम्म दुःख छ है नेपालमा, अनि विकास त भन्छन् है, को कोले खान के छ त्यो त थाहा छैन होइन, त्यही भएर हामी बिजोगमा रोजगारी छौँ, रोजगारको लागि हामी जान्ला।
4: अब जस्तो यहीँ नै रोजगारी भयो भने तपाईँहरू यहीँ बसेर काम गर्ने वातावरण बन्छ कि बन्दैन?
7: यहीँ त बन्न त अनि त्यति भनेको टाइममा पैसा मिल्दैन, अनि त्यही भएर अनि हामी बिजुगर भएर त्यसरी भिड्ने, अनि भनेको ठाउँमा अनि पैसा मिलाएन होइन, त अनि कति ठाउँमा पैसा रोकिराख्छ होइन, महिनाको 2-3 महिनाको पछि अनि पैसा रोकिन्थ्यो, यताउता हुन्छ, अनि त्यो भएर
3: बाले नेतृत्वको सरकार आएपछि अब त केही हुन्छ भन्ने सबैलाई लागेकै हो। तर 4 महिना बित्यो, त्यो पनि छाम्न पाइएको छैन। कमाईका लागि भारत जानुपर्ने उनीहरूको रहर होइन बाध्यता हो। आर्थिक अवस्था कमजोर भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश युवाहरू भारत फस्ने गरेका छन्। गाउँघरमै रोजगारी पाएको भए दैलेख नौमोलीका 19 वर्षीय अमर बहादुर सुनारलाई भारत भासिनुपर्ने बाध्यता आइपर्ने थिएन। पहिलो पटक कमाईका लागि भारत जान लागेका सुनार उमेर समूहका छ जना परदेशी
8: छन्।
9: कति
8: पढ्नु भएको
9: छ?
8: तपाईँको ग्रुपमा कतिजना हुनुहुन्छ?
9: छजना।
8: ए छजना। अनि पहिला गएको को हुनुहुन्छ?
10: मेरो नाम प्रशान्त मल्ल।
8: पहिला कुन ठाउँ जानुभएको?
10: सिमला खरापत्थर गएको।
8: के काम गर्नुहुन्थ्यो उहाँ?
10: स्याउ टिप्ने, बोक्ने, त्यस्तै घाँस सास काट्ने।
8: कति जति कमाइ हुन्थ्यो त्यहाँ?
10: हुन्छ त्यस्तै 15-20 हजार।
8: भर्खरको युवा हुनुहुन्छ होइन, अब यहीँ गाउँघरमा चाहिँ रोजगारी भइदिएको भए, अब भोट हाल्ने बेलामा चाहिँ अब गाउँघरमै रोजगारी पाइन्छ भन्थे होइन?
10: अझै केही पनि पाइएको छैन कि, अब बाहिर जाने अवस्था आइहाल्यो, फेरि बाहिर जाने कुरो अवस्था।
8: अब गएर कहिले फर्किनुहुन्छ?
10: अब 2-3 महिनामा, दसैँ तिहार मान्नको लागि।
8: दुःख हुन्छ उहाँ काम गर्नको लागि?
10: दुःखै हुन्छ।
9: आफ्नो देशमा त यति दुःख छ भने चाहिँ अर्का देशमा झन्झै दुःख हुने।
8: बाध्यता नै हो यो होइन?
9: बाध्यता हो, अब नेपालमा रोजगारी छैन।
8: तोडिदियो भने तपाईँहरूले चाहिँ यहाँ बस्नुहुन्छ?
9: अब सरकारले अब टाइम भएका केटाहरूलाई जागिर,
10: जो
9: अब छोरा अवस्था छ, अवस्था नभएको मान्छेलाई त्यस्तै खाले रोजगार भएपछि पो गाउँमै बस्ने थियो।
3: भारत जानेको सङ्ख्या एकाएक बन्न थालेपछि नेपालगञ्जबाट सञ्चालन हुने सवारीको समेत अभाव हुन थालेको छ। अधिकांश नेपाली भारतको सिमला र काला पहाडमा कामका लागि जाने गरेको बताउँछन्। उनीहरू यसरी भारत गएको यो पहिलो पटक भने होइन। हरेक वर्ष धान रोपाई सकेपछि हजारौं नेपाली युवादेखि पाका उमेर समूहका समेत कामको खोजीमा भारत पस्ने र चाड पर्वमा फर्कने गर्छन्। स्वर्गदारी बस काउन्टरका एकजना कर्मचारी सन्तोष थापा:
11: अहिले तपाईँको सिजन छ, यतै इन्डिया जान्छन्, कमाउन जान्छन्। यिनीहरू सिजन छ, दिनका 3-4 गाडी गएर छ, छिटो पनि सुविधा पनि हुन्छ। सामान आज हिँड्यो गाडी, यतिखेर 10-11 बजी हिँड्यो भने तपाईँको सिमला यिनीहरू 10-11 बजी पुगिहाल्छन्। सरकारी गाडीमा तपाईँको ढिलो हुन्छ, पर्सि पुग्ने हो, सुविधा हुन्छ। भाडा 100-200 महँगो पर्छ यिनीहरूलाई, यहाँ सरकारी भन्दा 1100-1150 सरकारी पर्छ, यहाँ हजुरको 1400 पर्न जान्छ। 1300 थियो पहिला, अहिले हामीले के तेल वेल बढायौँ, त्यो लागि 100 रुपियाँ बढाएछौँ प्रति व्यक्ति।
8: कुन कुन ठाउँका प्रायः जानुहुन्छ?
11: यो बढी जस्तो सिमला, चण्डीगढ, त्योभन्दा अगाडि पनि हुन्छ।
8: यो सिजनमा
11: यिनीहरू उहाँ तिहारैमा आउँछन् फर्केर, अब तिहार मनाउन दसैँमा।
3: स्थानीय प्रदेश र संघको निर्वाचनको बेला राजनीतिक दलले एक घर एक रोजगारको नारा खुबै उचाले। स्थानीय सरकार बन्यो, प्रदेश सरकार बन्यो, अनि संघीय सरकार पनि बन्यो, तर रोजगारीको वातावरण बन्न सकेको छैन।
5: रोजगार दिइदियो नि हजुर, भ्याट लगाएर 10 रुपियाँ 15 रुपियाँ भन्छन्, माथि सबैले जाने अघि 50 रुपियाँ छुट गरिदिन्छ भने यहाँ 50 रुपियाँ लिइहाल्यो, त्यही थियो नि छुट गरिबलाई। रोजगार त के छ र हाम्रो गाउँ? केही छ? केही छैन। झन् उल्टुमै भ्याट लगा, अनि 15 रुपियाँ तिर्ने ठाउँ दिनु, 20 रुपियाँ तिर्नु परेको छ, अनि 4000 2 साल 6000 पुग्नुला, अब त्यही थियो नि।
3: बाले नेतृत्वको सरकारले स्वदेशमै 12 लाख नयाँ रोजगारी सृजना गर्ने र बाध्यात्मक वैदेशिक पलायन घटाउने लक्ष्य सार्वजनिक गरेको छ। तर नेपालगञ्ज नाकाबाट दैनिक भारततर्फ रोजगारीको खोजीमा युवाको बढ्दो लर्कोले ती प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुँदैछन् भन्ने प्रश्न सृजना गराइदिएको छ।

नेपालगंजबाट दिलकेशीले तयार पार्नुभएको यो फिचर रिपोर्ट सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट छुट्टिने बेला पनि भइसकेको छ। सप्ताहन्त दुई दिनको बिदा रमाइलोसँग बितोस् भन्दै सोमबार पुनः फेरि तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ विविध विषयहरू लिएर। तबसम्मको लागि आज्ञा चाहन्छु र जहाँ जाँदै अन्तमा मोहम्मद रफीको आवाजमा रहेको चलचित्र कश्मीर की कलीको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै म पनि ओझेलमा पर्छु। नमस्कार।

0: साथे लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो
1: गोठा रेडियो
3: प्रहरी अधिकारीहरूले मधेसमा उत्पन्न तनाव सामान्य बनाउन अपील गरेका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सामाजिक सञ्जालमा फैलिने नकारात्मक सन्देशबाट बस्न आग्रह गर्नुभएको छ।
4: सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानूनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।
3: प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले राष्ट्रिय एकता अहिलेको आवश्यकता हो भन्नुभएको छ।
5: यस संवेदनशील परिस्थितिमा मुलुकको सर्वोत्तम हित, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई केन्द्रमा राखी शान्ति र सुरक्षा अवस्थालाई यथाशीघ्र सामान्यकरणतर्फ उन्मुख गराउन सबै पक्षले संयम, जिम्मेवारी र परिपक्वता प्रदर्शन गर्नु अत्यन्त आवश्यक छ।
3: शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकालाई विद्यालय भर्ना र शैक्षिक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाका सदस्यसँगको प्रत्यक्ष प्रश्नोत्तरमा मन्त्री पोखरेलले आश्रय स्थलमा कपडा र किताब बेचेको थाहा पाएको बताउनु भएको छ।
6: अलिकति बाढीले गर्दाखेरि अगाडि भएको होल्डिङ सेन्टरमा कति कापीहरू, झोलाहरू भिजेको, किताबहरू भिजेको लगायतका युनिफर्महरू पनि भिजेको भन्ने विषय पनि उठाउनु भयो। त्यसको पनि तत्कालै हामीले भोलिपल्ट नै झोलासहित दर्जनभन्दा बढी कापीहरू, कुनै किताबहरू भिजेको छ भने किताबको पनि नाम लेखेर, किताबहरू, स्टेसनरीको सामग्रीहरू, पेन्सिल, पेन लगायत उहाँलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू, चाहिने युनिफर्महरू, वाटर बोतल लगायत जति पनि उहाँलाई आवश्यक पर्ने सामग्री छ हामीले भोलिपल्ट नै एक दिनमै गएर उपलब्ध पनि गराएका थियौँ।
3: मदन कुमारी शाह गरिमाले विस्थापित सुकुम्बासीका बाल बालिका बारे प्रश्न सोध्नु भएको थियो।
7: जुन आत्मसम्मानमाथि गम्भीर आघात पुगेको छ, त्यसबाट बाल बालिकाको मनोस्थितिमा परेको नकारात्मक असर बारे सरकार आफ्नो जिम्मेवारी प्रति गम्भीर छ? यस्तो मनस्थितिमा हुर्किएका बाल बालिका भोलिको कस्तो नागरिक बन्छन्?
3: प्रख्यात आरोही तथा पूर्वरोयल मरिन निर्मल पूर्जा नेम्स धाई सहित ब्रोड पीकमा हराएका आरोहीको सकुशल उद्धारका लागि नेपालमा कामना गरिएको छ। अंग्रेजी सेवाका सु सार्पाले पाकिस्तानी अधिकारीहरूलाई उल्लेख गर्दै बताए अनुसार हराएका आरोही भएको क्षेत्र पहिचान भए पनि उनीहरूको अवस्था खोजी भइरहेको छ।
8: The General Secretary of Pakistan's Alpine Club says the search and rescue operation looking for the 10 climbers missing in the Karakoram Mountains has detected the location of 4 of their trackers, although they can't identify if the climbers they belong to are dead or alive. The expedition is being led by Nepal-born former British Special Forces soldier Nirmal Purja. All were climbing Broad Peak, the world's 12th highest mountain, when an avalanche struck. The rescue operation continues with drones and a ground team. Military helicopters are also on the way.
3: अब खबर फटाफट।
9: प्राङ्गारिक र जैविक मल उत्पादनको विवरण संकलन अभियान शुरू। प्राङ्गारिक, भर्मी कम्पोस्ट र अरू जैविक मल बनाउँदै गरेका उत्पादकलाई आउँदो 21 गतेसम्म अनिवार्य रूपमा विवरण दर्ता गराउन आग्रह। पिता पुर्खाको पालामा कालिका भगवतीलाई चढाएपछि मात्रै घर घरमा खिर खाने चलन पछ्याउँदै बागलुङ कालिका भगवती मन्दिरमा साइत हेरेरै खिर चढाइयो। भगवतीलाई खिर चढाएपछि मात्रै पाहुना र भक्तजनलाई प्रसाद खुवाउने चलन। चितवनमा गाई वस्तुलाई कृत्रिम गर्भाधान गराउने चलन बढ्दै गएको वर्ष दिनमा 63,600 गाई, 6,500 भैँसी र 35 बाख्रामा कृत्रिम गर्भाधान गराइयो। काठमाडौँ उपत्यकामा बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका र प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार हटाउन इन्टरनेट सेवा प्रदायकलाई अब 15 दिनको म्याद। पहिलो चरणमा त्रिपुरेश्वर, कलङ्की, जडीबुटी, पेप्सिकोला, त्रिपुरेश्वर, लाजिमपाट, सामकोशी, गङ्गबु, किर्तिपुर र पुरानो बानेश्वर गौशाला चाभेल क्षेत्रको अव्यवस्थित तार हटाउनु पर्ने। 3,00,000 पुरस्कार राशिको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट 5 कृति छनौट। क्षितिज समर्पणको तोर्किन, सीमा आवासको महायुग, नवराज केसीको स्वस्पर्श, श्रवण मुकारुङको सलह र नदिसको हिउँद मध्ये एउटाले पुरस्कार जित्ने। र मेची भन्सारबाट गएको वर्ष दिनमा 1 अर्ब 79 करोडको छुर्पी निर्यात हो।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk PFPS गोर्खा रेडियो

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: विस्थापित बिस सुकुम्बासी बस्तीका बाल बालिकाहरूको स्वास्थ्य र शिक्षाको हक सुनिश्चितताको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवेदकहरू तिलोत्तम पौडेल र वरूण बस्यालले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई विपक्षी बनाएर शुक्रबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो। नेपालको संविधानको धारा 133 दुई र 3 बमोजिम उत्प्रेषण युक्त परमादेश लगायत का आदेश गरी पाउँ भन्दै उनीहरू रिट निवेदन दर्ता गराएका हुन्। उनीहरूले रिट निवेदनमा सर्वोच्चकै आदेश बमोजिम सुकुम्बासीको घर चहरा भत्काउने विस्थापन गर्ने कार्य तत्काल रोक्नुपर्नेमा हालसम्म पनि सो कार्य निरन्तर भइरहेको भन्दै मानव अधिकारको बर्खिलाप जबरजस्ती बाल बालिकामाथि भएको अन्यायपूर्ण कार्यले अदालतको अवहेलनामा पनि कार्यवाही माग गरिएको छ। ब्रोज पीकमा हराएका म्याग्दीका निर्मल पूर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती भएका पूर्जा सन् 2009 बेलायती नौसेनाको विशेष फौज स्पेशल फोर्स सर्भिसमा आबद्ध हुनुभएको थियो।
1: पूर्जाका बाबु र दुईजना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेकै बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पूर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर एमबी सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्ट लिबरमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पूर्जालाई 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्टली बरोको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पूर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पूर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पूर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास रुब्रम दुई जन्य योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यास रुब्रम दुई पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिक प्रति सम्मान व्यक्त गर्दै ब्रोड पिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन। म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिँदिन भन्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संहिताको पक्षमा रहेको दोहोर्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेतासँगको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ।
2: संहिताको बारेमा उहाँले प्रश्न भन्नुभयो। संहितामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र दलदर संहिता मैले भनेको हो, दलदर संहिता बनाउँछु भनेर हामीले चाहिँ फेरि आज यति वचनबद्ध हुनुभएको लगायतका कुराहरू भयो र अब यो सब यो जुन छानबिन सुनसरी घटनाको सम्बन्धमा पनि छानबिन हुन्छ। त्यो कमिटी बनेको छ, त्यो रिपोर्ट आउँछ, त्यो रिपोर्ट सार्वजनिक पनि हुन्छ र कारण पनि हुन्छ।
0: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण भएको दावी गर्नु भएको छ।
3: त्यो कुरा त अहिले भोग्नु पर्दैन थियो हामी प्रदेश प्रहरी भएको भए। त्यही भएर पनि उहाँले यो कुरा पनि भन्यो, यो हुनाको एउटा प्रमुख कारण तपाईँहरूले प्रदेशलाई अधिकार नदिनाको कारण पनि हो, जसले गर्दा एउटा सिडिओले पनि मुख्यमन्त्रीलाई टेर्दैन, एसपीले पनि मुख्यमन्त्रीलाई टेर्दैन। त्यो भएको हुनाले पनि यसको एउटा समाधानको रूपमा प्रदेशलाई बलगर बनाउनु, प्रहरीलाई प्रदेशको माथत ल्याउनु पनि हो र नेपाली सेनालाई समावेशी बनाउनु पनि हो।
0: प्रहरी अधिकारीहरूले मधेसमा उत्पन्न तनाव सामान्य बनाउन अपील गरेका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सामाजिक सञ्जालमा फैलने नकारात्मक सन्देशबाट बस्न आग्रह गर्नुभएको छ।
4: सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानूनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।

ऋतुहरूमा तिमी हरियाली बसन्त हौ। अरूण थापाले गाउनुभएको यही मिठो गीत सँगसँगै आजको त्रिवेणी कार्यक्रम शुभारम्भ भइसकेको छ। कार्यक्रम त्रिवेणीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। हामी कार्यक्रमको अवधिभर क्विन्स गर्खा इन्जिनियर्स इन बिक्टा पार्क ब्यारेक्समा भइरहेको क्युजी मेला साथै फ्यामिलीज डेको अवसरमा तयार पारिएको रिपोर्ट तपाईहरूको साथमा राख्दै जानेछु। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा सांगीतिक विश्राम लिऊ। छेवाङ लामाले गाउनुभएको यो मिठो गीत र यो गीत पछि भने हामी क्युजी मेलाको रिपोर्टहरू तपाईहरूको साथमा राख्दै जानेछौ।

सत्तारू म अहिले द क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा आइपुगेको छु। शनिबार 18 जुलाईमा क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा आयोजना गरिएको क्युजी मेला साथै फ्यामिलीज डेको रमाइलो

0: माहौल छँदैछ र यहाँ विभिन्न इन्टरनल एन्ड एक्सटर्नल स्टलहरू छन् र धेरै मानिसहरूको भिड पनि छ र मेला हो यो प्रोग्रामको थिम नै र मेला भन्न बित्तिकै म्युजिक फुड्स अनि गेम्स बिजनेस रमाइलो यो क्षणमा मैले द क्विन्स गर्खा इन्जिनियर्सका गर्खा मेजर खड्क बहादुर गुरुङ साहबलाई भेटेको छु। सबैभन्दा पहिला त यहाँलाई बिएबिएस गर्खा रेडियोमा वेलकम छ।
1: दिदी नमस्कार हजुर, थ्याङ्क यू सो मच फर यर टाइम।
2: हजुर, आज मौसम पनि एकदमै रमाइलो भइरहेको छ, घमाइलो भइरहेको छ। मौसम पनि त्यति घाम होइन र बादल लागिरहेको छ, पानी पर्ने सङ्केत भने त्यति छैन। र यहाँहरूले एभ्री इयर क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा यो क्युजिई मेला साथै फ्यामिली डे मनाउने गर्नुहुन्छ। यो मेला साथै फ्यामिली डेको मेन उद्देश्यको बारेमा प्रकाश पारिदिनुहोस् न।
1: हजुर, छोटकरीमा भन्दाखेरि यो रेजिमेन्टल फ्यामिलीज डे हो, हिस्टोरिकल्ली नोन एज। त्यसलाई अलिकति हाइब्रिड र ट्विस्ट ल्याउनलाई हामीले चाहिँ क्युजी मेला पनि थपिएको हो र सिग्निफिकेन्ट एलिमेन्ट चाहिँ त्यहाँबाट आउने हुनाले रेजिमेन्टले जहिले पनि क्युजी मेला चाहिँ अट्याच गरिएको हुन्छ यसमा। र हजुरले ट्र्याक गर्नुभएको छैन, अहिले रेजिमेन्ट हाम्रो हाइब्रिड युके पर्सनलसँग भए पनि मेजोरिटी अहिले चाहिँ क्युजी पर्सनल भएको हुनाले, ओ गर्खाली भएको हुनाले अहिले हामी प्रोपोर्सनेटली धेरैजना छ। विदिन द रेजिमेन्टमा 16 डिफ्रेन्ट नेसनालिटिज, त्यसैले वान अफ द डाइभर्स युनिट हो। त्यसैले हाम्रो अहिले हजुरले स्ट्यान्डहरूतिर जानुमा चाहिँ वाइड रेन्ज अफ डिफ्रेन्ट कल्चर, देशको खानापिना, वेशभूषा देख्नुहुन्छ। अनि यो दिनको महत्त्व नै हामीले हाम्रो परिवारको लागि फ्यामिलीज डे अनि मेलाको मार्फत हाम्रो डाइभर्सिटी चाहिँ सेलिब्रेट गर्ने। अनि अघि मैले छोटकरीमा टच गरेको थिएँ, युनिटी इन डाइभर्सिटी, अनि डाइभर्सिटी इज आवर स्ट्रेन्थ, त्यो त्यसको फाउन्डेसनलाई जेनेरेट गर्दै अनि यो मेसेज चाहिँ हाम्रो परिवारमा अनि यङ जेनेरेसनमा चाहिँ पुगोस् भनेर अर्गनाइज गरिएको हो। एन्ड एन होल हार्टेडली फ्रम अन बिहाफ अफ द रेजिमेन्ट थ्याङ्क यू फर यर कन्टिन्युस सपोर्ट फ्रम द बिएबिएस। अहिलेको लागि त्यति छ दिदी।
0: गरेर यो हरेक वर्ष एउटै थिम, एउटै प्याटर्न, एउटै स्टाइलमा हुन्छ कि डिफ्रेन्ट इयर केही चेन्जेस पनि गर्नुहुन्छ यहाँहरूले?
1: हामीले हरेक इभेन्टलाई रिभ्यू गरिन्छ, गुड प्र्याक्टिस, गुड स्ट्यान्ड, गुड स्टलहरू चाहिँ कन्टिन्यू गर्छ र वाट इज नेक्स्ट, वाट क्यान वी डु बेटर, त्यो चाहिँ एभ्री इयर चाहिँ थपिँदै आएको हुन्छ। त्यसैले हजुरले चाहिँ स्लाइटली डिफ्रेन्ट देख्नुहुन्छ इन भेरियस वेजमा, त्यो चाहिँ कन्टिन्युस डेभलपमेन्टको कुरा हो। नट नेसेसरली इन्डिभिजुअल मात्रै, अर्गनाइजेसनल्ली, इन्स्टिट्युसनल्ली हामीले केमा इम्प्रुभ गर्न सक्छ भन्ने कुरालाई मध्यनजर राखेर, एट द सेम टाइम हाम्रो अडियन्सलाई हेरेर, हाम्रो यङ जेनेरेसन आउँदैछ, उहाँहरूको डिमान्ड के छ, निड के छ, र हामीले के अन्डरस्ट्यान्ड गर्नुपर्छ भन्ने चाहिँ यो एउटा हामीलाई मौका पनि हो।
0: क्युजीको अन्य अपकमिङ इभेन्टहरू अथवा विभिन्न एक्सर्साइजको बारेमा केही हाइलाइट गर्न चाहनुहुन्छ?
1: हजुर, अब अहिले एज वी स्पिक हाम्रो स्क्वाडन प्लस, द्याट इज 130+ इन्डिभिजुअल्स दाजुभाइहरू चाहिँ डिप्लोइड छ। आज लास्ट इयरभन्दा अलिक कमी देख्नुहुन्छ ग्राउन्डमा, त्यति इक्विभेलेन्ट मान्छे बाहिर भएको हुनाले, र अब उहाँहरू आएपछि समरलीमा जानुहुन्छ अनि बाँकी यहाँ भएको युनिटहरू चाहिँ उहाँहरूको ट्रेनिङ र रेडिनेस साइकलमा हुनुहुन्छ। काहीँ कतै केही भइहाल्नु भने उहाँ चाहिँ जानुहुन्छ। हामी लुकिङ फोर टु समर लिभ कम सेप्टेम्बर, स्याटरडे 26 सेप्टेम्बर 2026 विल बी द क्विन्स गर्खा इन्जिनियर्स 78th बर्थडे। अल्दो हामीले चाहिँ फर्मल मिन्समा थ्रु डिफ्रेन्ट च्यानल्समा चाहिँ मेसेज आउट गरिएको हुन्छ, थ्रु एसोसिएसन पनि, हाम्रो भेटरन्सहरू, परिवारहरू जहाँ जहाँ देशभरि हुनुहुन्छ, ओ नेपालबाट पनि ट्राभल गर्नुहुन्छ कहिलेकाहीँ, उहाँहरूलाई चाहिँ वार्म वेलकम छ। यो इभेन्ट चाहिँ यहाँ इन्भिक्टा पार्क ब्यारेक्समा हुन्छ, शनिबार परेको हुनाले चाहिँ होपफुल्ली सबैलाई चाहिँ त्यो सहुलियत हुन्छ होला। अनि निमन्त्रण यहाँ मार्फत दिन चाहन्छु नेक्स्ट इयरको लागि हजुरलाई। छोटकरीमा भन्दाखेरि चाहिँ हाम्रो अहिलेको नयाँ ट्रेनिङ पार्टी क्याट्रिकमा क्याब ब्याजिङ हुँदैछ यो 30th, अनि 4th November चाहिँ पास अफ हुँदैछ। उहाँहरू आएपछि क्युजीमा चाहिँ नोन एज 80th ट्रेनिङ पार्टी, अनि उहाँहरू मिल्दै गएर कम इन्जिनियर स्किल सिकेपछि उहाँहरूको एटेस्टेसन परेड चाहिँ अप्रिलमा हुँदैछ। हिस्टोरिकल्ली मार्चमा हुन्थ्यो, टाइम लाइन पुस भएको हुनाले चाहिँ यसपालि चाहिँ अप्रिलमा हुँदैछ। एन्ड वी लुक फोर टु सिइङ सो मेनी आवर रेजिमेन्टल फ्यामिलीज एज वेल एज भेटरन्स त्यो एटेस्टेसन परेडमा। अहिलेको लागि सायद त्यति नै पार्क गर्दा ठिक होला, किनभने धेरै अपरेसनल डिप्लोइमेन्टको कुराहरू मैले सेयर गर्न नसक्ने हुनाले मैले छोटकरीमा राखेँ। धन्यवाद दिदी।
0: यहाँ भेरियस स्टलहरू छन्, बाँकी समय इन्जोय गर्नुहोला। थ्याङ्क यू सो मच।
1: हजुर, धेरै धन्यवाद सर।
2: अब यसै क्रममा 36 इन्जिनियर रेजिमेन्ट एण्ड द क्वीन्स गर्खा इन्जिनियर्सका कमान्डिङ अफिसर हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल सिएन पार साहबले दिनुभएको स्पीच सुनौ.
3: थ्याङ्क यू टु स्टार्ट विथ. So if I may offer three thank yous. Firstly, as GM Sutton said, to 6-7 Gurkha Field Squadron and some of the other people for establishing today, for planning it and executing it in such a fantastic fashion. Lots of work goes on behind the scenes. So for those who can, could you please just join me in a very light round of applause for 6-7 Gurkha Field Squadron, please. Thank you for that. My second thanks goes to those of you who are taking part. Okay, throughout the day, we will have people playing in the band on the stage. We will have people taking part in a talent contest. Some of the children will be performing. There are people selling ice poles and ice creams all around. Thank you to all of you who've got involved, because again, these days don't make themselves. And the final thank you is to absolutely everyone here. There are many more people to turn up today, I have no doubt, and the day will run on late into the evening. For those who have bothered to travel, for those who have taken time to be here, thank you. Thank you so much indeed. It's very easy to let these things go by without doing things. We're all very busy. So thank you to all of you and those who have travelled. And we have some special friends here today that I'll speak to later. The only other point that I will make is, of course, why we do these things. And GM Saab has already touched on it. We do these things so that we can come together as a family, as a parawa, and be closer together, meet new friends, speak to old friends, and enjoy ourselves. And that makes the Pultan, that makes the regiment a stronger force, a stronger warfighting force in the future. So there is a very strong meaning behind what we do here today, but ultimately we're here to enjoy ourselves. And before I then hand over finally, I would just end with that. There's lots of good food, there's lots of good drink today. Please enjoy yourselves. Almost all of the stalls around the outside, they're raising money for charity. So, okay, dig deep into those pockets, okay? Give healthy to charity. It all comes back to us, the Gurkha Welfare Trust and the wider family. So thank you very much indeed. Have a great day.
2: लेफ्टिनेन्ट कर्नल सिएन पार्ट साहब सिओ साहेब हुनुहुन्छ द क्वीन्स गर्खा इन्जिनियर साथै 36 इन्जिनियर रेजिमेन्टबाट. उहाँलाई धेरै धेरै धन्यवाद.

0: मांगे बल्ल खाइस लहरे को रेली माई पेशनै राम्रो रात रुमाल रेली माई फुकरे धीरे को
1: EFBS गोर्खा रेडियो
2: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन् आत्मविश्वास र आत्मसम्मान लचिलोपन चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता लक्ष्य निर्धारण हजुर यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ पाँच आधा दिनको अनलाइन तालिम वा तीन पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ यति मात्र होइन प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk
3: BFES गोर्खा रेडियो

0: क्विन्सकरका इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा यो क्युजिई मेला साथै फ्यामिली डेको विषयमा द क्विन्सकरका इन्जिनियर्सको वेलफेयर अफिसर हुनुहुन्छ डब्ल्युएटिओ आशिष मल्ल भाइ, हजुरलाई बिएबिएस कर्का रेडियोमा वेलकम छ।
1: हजुर, थ्याङ्क यू दिदी। हजुर,
0: आजको यो ओभरअल मेला यहाँले कतिको इन्जोय गर्नुभएको छ?
1: मैले चाहिँ निकै इन्जोय गर्दैछु दिदी। अब यहाँ चाहिँ हाम्रो आज चाहिँ क्युजी मेला प्लस रेजिमेन्टल फ्यामिलीज डे भएको भएर हाम्रो चाहिँ सब रेजिमेन्टको चाहिँ नट ओन्ली नेपाली गोर्खाली मात्र नभएर सबै हाम्रो अब फ्यामिलीज अनि सर्भिस पर्सन सबै आएको छ। एकछिनमा धेरै मान्छे आउनेवाला छ, हाम्रो लाइभ ब्यान्ड पनि छ अहिले पछि, होइन, मान्छे आएर जस रमाइलो हुँदैछ एकछिनमा।
0: अघिल्ला वर्षहरूमा पनि यहाँले यो क्युजी मेला एकदमै रमाइलोसँग मनाउनु भयो र अघिल्लो वर्ष र यो वर्षमा केही डिफ्रेन्ट पाउनुभयो?
1: हजुर, हाम्रो अलमोस्ट एउटै हुन्छ के अरे जहिले पनि हाम्रो, तर योपालि चाहिँ अब हाम्रो चाहिँ लास्ट इयर चाहिँ हाम्रो चाहिँ दुईवटा मात्र गोर्खाली स्क्वाडन थियो, दुईवटा चाहिँ हाम्रो चाहिँ युके ट्याप स्क्वाडन थियो, तर यो वर्षदेखि चाहिँ अब हाम्रो चाहिँ तिनवटा गोर्खाली स्क्वाडन र एउटा मात्र युके ट्याप सोल्जर भएर चाहिँ अलिक धेरै चाहिँ हाम्रो गोर्खालीको चाहिँ इन्भल्भमेन्ट हुन्छ भनौँ न अहिले चाहिँ। हजुर,
0: दिदी बहिनीहरू एकदमै धेरै आउनुपर्ने, आज जति आउनुपर्ने आउनु भएको छैन।
1: अब हाम्रो दिदी बहिनीहरू अब बिस्तारै आउँदै हुनुहुन्छ होला होपफुली। हजुर दिदी, हजुर।
0: ओके, दिन एकदमै गर्मी पनि छ, यो गर्मीलाई छलेर उहाँहरू बिस्तारै
1: आउँदै हजुर
0: बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच।
1: हजुर दिदी, हुन्छ, थ्याङ्क यू दिदी।
0: र आदरणीय श्रोताहरू, यो क्युजी मेलामा नेपाल र नेपालीलाई चाउनको लागि हाम्रो विशेष गरेर हाम्रै आफ्नो कल्चरल छ, आफ्नै संस्कार र संस्कृतिमा यति धनी छौँ कि हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीको आफ्नै वेशभूषादेखि लिएर हाम्रो रहनसहन रीतिरिवाजका थुप्रै इक्विपमेन्टहरू छँदैछन् र यो सम्बन्धी पनि यहाँ एउटा स्टलमा म आइपुगेको छु। क्विन्सकरका इन्जिनियर्सका हाम्रो एकजना भाइ हुनुहुन्छ। भाइ, यहाँको पुरा नाम के पर्यो?
2: मेरो नाम चाहिँ सदीप सन तामाङ।
0: ओके भाइ, तपाईँको स्टलमा के छन् अहिले? मैले यहाँ देखिरहेको छु कि हाम्रो नेपालीहरूले प्रयोग गर्ने रीतिरिवाज अनुसारका सामग्रीहरू छन्, यो क्रमैसँग बताइदिनुहोस् न के छ ओभरअल।
2: हजुर दिदी, अब हाम्रो नेपालमा चाहिँ विभिन्न वेशभूषाहरू, विभिन्न मान्छेहरू, विभिन्न जातहरू छ, तर हामीले चाहिँ अब सबै त इन्क्लुड गर्न सकेको छैनौँ यहाँ, त्यही पनि अलिअलि सकेसम्म चाहिँ इन्क्लुड गर्न खोजेछौँ। अब हाम्रो मेन भनेको चाहिँ हामीले अब युज गर्ने यो खुकुरीहरू, जो चाहिँ हाम्रो अब पुर्खौदेखिको अब बाजेहरूदेखि युज गर्दै आएको खुकुरीहरू, जो हाम्रो ब्रिटिस काउन्टर पार्टहरूलाई चाहिँ यसको बारीहरू भन्नको लागि खुकुरीहरू छ हामीसँग डिफ्रेन्ट साइजको, अनि यो विभिन्न थरीको इन्स्ट्रुमेन्टहरू, मादलहरू, यो डम्फोहरू, विभिन्न यो जातको कुराहरू देखाउन खोजेका छौँ, अनि यो अर्नामेन्ट्सहरू भयो, हाम्रो दिदीबहिनीहरूले लाउने अर्नामेन्ट्सहरू, अनि हामीले टिपिकल्ली युज गर्ने जाँतोहरू, गाउँमा कसरी उयो युज गर्ने सामानहरू, प्लस
0: तपाईँले जाँतो युज गर्नुभयो नेपालमा?
2: मैले चाहिँ गरेको छैन दिदी, त गरेको चाहिँ देखेछु दिदी, मैले चाहिँ गरेको छैन। अनि अर्को हाम्रो लास्ट भएको भनेको चाहिँ यो विभिन्न कपडाहरू, शेर्पादेखि लिएर हाम्रो सबै विभिन्न किसिमको कल्चरको ड्रेसहरू चाहिँ यहाँ छ दिदी, त्यति नै हो। अरू चाहिँ लास्टमा चाहिँ अलिकति फुड सेक्सन थियो दिदी, अब त्यो चाहिँ सबैले अलिकति फुड टेस्ट गर्नको लागि राखिदिएको थियो, अहिले अलिकति बाँकी छ।
0: यो चाहिँ फुड टेस्टको लागि?
2: हजुर हजुर, प्लस अनि यो नेपालको फ्ल्याग भन्दा पनि नेपालको म्याप, अनि हाम्रो यो एकदमै मेन स्पोर्टहरू जस्तो कि बौद्धहरू, स्वयम्भूहरू, माउन्ट एभरेस्ट, लुम्बिनीहरू अलिकति डिस्क्रिप्सन दिएर अरूहरूलाई जस थाहा होस् भनेर त्यतिको लागि हो दिदी।
0: भाइ, तपाईँको स्टलमा एकदमै धेरै ग्राहकहरू आउनुभएको जस्तो मलाई लाग्यो र बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच।
2: हजुर, हुन्छ, धन्यवाद दिदी तपाईँलाई।
0: बीएबीएस कर्का रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ यो गीतबाट।

0: अहिले प्रस्तुत गीत यहाँहरूले सुन्नु भएको थियो सुनको जन्तर खड्क गर्बुजा मीना गर्बुजा र साथीहरूको सामूहिक स्वरमा रहेको यो गीत पछि भने आउनुहोस् हामी कार्यक्रमलाई अघि बढाउँ।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

0: अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो हिन्दी चलचित्र आसिकीबाट अनुराधा पौडवाल र कुमार सानुको युगल स्वरमा मे दुनिया भूला दुंगी तेरी चाहत मे।
1: बीएफबीएस गर्का रेडियो सुनिराख्नु भएको छ। द क्वीन्स गर्का इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा क्यूजी मेला साथै फ्यामिलीज डेको अवसरमा यहाँ एकदमै रमाइलो भइरहेको छ। ब्याकग्राउन्डमा तपाईँहरूले म्युजिक पनि सुन्दै हुनुहुन्छ र यसै क्रममा क्वीन्स गर्खा इन्जिनियर्सका क्यूजी मेलाको इभेन्ट ओवाइसी हुनुहुन्छ स्टाफ सार्जन भीम लिम्बु भाइ, एकदमै खुसी लाग्यो भाइ। यो क्यूजी मेला हरेक वर्ष एकदमै रमाइलोसँग तपाईँहरूले मनाउनु हुँदो रहेछ, विशेष गरेर फ्यामिली डे साथै क्यूजी मेला, यो प्रोग्रामको सिक्वेन्स अफ इभेन्टको बारेमा बताइदिनुहोस् न।
2: हुन्छ दिदी, पहिला चाहिँ क्यूजी मेला र फ्यामिली डे चाहिँ डिफ्रेन्ट सेपरेटली गर्थ्यो, तर आज चाहिँ अब हामीले दुइटै इभेन्ट चाहिँ एकैछिन एकैदिन एकैचोटि गर्दैछौँ। त्यही भएर चाहिँ यसमा चाहिँ सुरुमा चाहिँ अब यो एन्टरटेन्मेन्ट प्याकेजबाटै सुरु हुन्छ दिदी, अनि हाम्रो आज अर्बिट ब्यान्ड छ, लाइभ ब्यान्ड होइन, अनि उहाँले चाहिँ त्यही अब नेपाली अनि इङ्ग्लिस मिक्स गरेर गाउँदै हुन्छ। अर्बिट ब्यान्डको सुरको पर्फर्मेन्स सकेपछि चाहिँ अब हाम्रो त्यसपछि चाहिँ हाम्रो हाम्रै इन्भिक्टाको दिदी बहिनी अनि नानीहरूको डान्सेस पर्फर्मेन्सहरू छ, अनि हाम्रो सर्भिस पर्सनल भाइहरूको इन्टेकहरूको ट्यालेन्ट सो पाँचवटा जस्तो उयो पर्फर्मेन्सहरू छ। अर्को सेम विदिन द इन्टरटेन्मेन्ट प्याकेजमै सिक्युसी हाम्रो खुकुरी प्याटर्न डिस्प्ले छ, अनि हाम्रै क्युजी पाइपिन ड्रमहरूको पनि डिस्प्ले छ 15 मिनट जतिको दिदी। अनि त्यसपछि चाहिँ प्रिटी मच हाम्रो त्यो सकेपछि चाहिँ हामीहरूको राफल ड्रहरू हुन्छ दिदी, अनि राफल ड्र सकेपछि चाहिँ मोस्ट अफ द टाइम हाम्रो आजको दिन चाहिँ त्यही ब्यान्ड र डिजे म्युजिकहरूले नै अकुपाई हुन्छ दिदी।
1: तपाईँहरूको यो बिग फुटबल पिच भन्दा पनि ठुलो छ यो ग्राउन्ड, अहिले कतिवटा स्टलहरू छन् भाइ?
2: दिदी अहिले चाहिँ टोटल चाहिँ नर्मल यो हाम्रो इन्फर्मेसन होइन, अनि यो इन्फर्मेसन अनि अरू एन्टरटेन अरू स्ट्यान्डहरू चाहिँ 22 छ, फुड स्टल्सहरू चाहिँ टोटल 10 छ दिदी।
1: यो 22 स्टल एभ्री इयर सेम प्याटर्नमा सेम स्टाइलमा इन्टरनल अथवा एक्सटर्नल आउटसाइड एसेन्सेसहरू पनि देखिरहेको छु, लास्ट इयर पनि उहाँहरू नै हुनुहुन्थ्यो कि अथवा एभ्री इयर चेन्जेस हुन्छ?
2: लास्ट इयर एक दुईवटा त हुनुहुन्थ्यो, तर एभ्री इयर चाहिँ चेन्जेस चाहिँ हुन्छ दिदी, किनकि सम इयर्स चाहिँ कुनैले भ्याउँछ कुनै एजेन्सिसहरू चाहिँ भ्याउँदैन, त्यही भएर यो इयर चाहिँ एक दुईवटा चाहिँ जस्तो हाम्रो नयाँ नै छ, जस्तो पिनेकलहरू बुद्ध मोर्गेजहरू हुन थियो लास्ट इयर, त्यस्तै गरी हजुर दिदी।
1: विशेष गरेर फ्यामिली डे हो, दिदी बहिनीहरूको लागि पनि स्पेसल केही छ?
2: दिदी बहिनीहरूको लागि त आज खास यो स्पेसल भन्नाले त्यही हाम्रो आई थिङ्क यो लाइभ म्युजिकै हुन्छ होला, किनकि अब यस्तो यो रिल्याक्स इन्भाइरोमेन्टमा एकअर्का यसो फ्रेन्ड्सहरूसँग यसो कुराकानी गर्ने होइन, अरू त त्यही इन्टरटेन्मेन्टहरू नै हो हाम्रो आजको आई थिङ्क मेन एट्र्याक्सन। यो एजेन्सिसहरू भयो भने चाहिँ अलिकति इन्फर्मेसन यो मेसन फ्यामिली हबहरू होइन विदिन यो हाम्रै क्लोज कम्युनिटीमा चाहिँ के प्रोभाइड छ सर्भिस फ्यामिलीजहरूलाई भनेर त्यस्तो इन्फर्मेसनहरू पनि आई थिङ्क उहाँहरूको लागि बेनिफिट हुन्छ होला दिदी।
1: यति धेरै अर्गनाइज गर्न डेफिनेटली गाह्रो त छँदैछ र कत्तिको गाह्रो भयो हुन त अब तपाईँहरूको मेन पावर त छँदैछ होइन, जस्ट टास्क मात्रै दिनुपर्छ सजिलो हुन्छ
2: दिदी, होइन गाह्रो त गाह्रै गाह्रै हुन्छ, तर तपाईँले भने जस्तै अब हामीले पनि हाम्रो सेकेन्ड इन्चार्जहरू राखेको हुन्छौँ, अनि त्यसरी नै टास्कहरू चाहिँ अब अगाडि प्लान गरेर डेलिगेट गरेर आई थिङ्क मोस्ट च्यालेन्जिङ चाहिँ त्यही अब इन्फर्मेसन र मान्छेहरूबाट अब त्यही कमब्याक आउने होइन कन्फर्मेसन आउने हो त्योहरू चाहिँ आई थिङ्क च्यालेन्जिङ।
1: भीम भाइ बाँकी समय पनि इन्जोय गर्नु होला, थ्याङ्क यू भेरी मच।
2: हजुर थ्याङ्क यू दिदी, तपाईँ पनि इन्जोय गर्नुहोस् दिदी, हजुर थ्याङ्क यू।
0: अब यो कुराकानीलाई एकैछिन यहीँ रोकेर हामी साङ्गीतिक विश्राम लिउँ।

कार्यक्रम त्रिवेणीको हामी पहिलो घण्टाको अन्तिम चरणमा छौं र यो पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु गुलाम अलीको स्वरमा गाजलु ती ठूला ठूला आँखा। यही गीत हामी सुनौ र समाचारपछि भने कार्यक्रमको दोस्रो घण्टामा अन्य बाँकी रिपोर्ट र मिठा मिठा गीतहरू सुनाउनेछु। प्रतीक्षा साँच्नुहोला।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: सरकार र लघु वित्त पीड़ित बीच पांच बुधे सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्य योजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गरिने भएको छ। समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने र लघु वित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर धरपकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ। पोखरा महानगरपालिका 18 चिसा खोलामा विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले 4 महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका 18 की 22 वर्षीय मनदेवी छेत्री, 21 वर्षीय इन्द्रा लामा, 45 वर्षीय टीका माया तामाङ र 40 वर्षीय मीन कुमारी गुरूङलाई नियन्त्रणमा लिएको हो। चारैजनालाई मानव बेचबिखन तथा अवसर पसार मुद्दामा अदालतबाट शुक्रबार 7 म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय पर्साले बिहान 6 बजीसम्मका लागि फेरि निषेधाज्ञा जारी गरेको छ। वीरगंज महानगरपालिकाका 4 ठाउँ पूर्वतर्फ प्रतिमा चोक, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी भएको हो। केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। ठगी आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी लिएर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति र दूरसंचार पूर्वाधार संरचना, दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल प्राधिकरणको नाममा आएका नेपाल इन्भेस्टमेन्ट, मेगा ब्याङ्क र एनसेल आजियाटा लिमिटेडको मिलेमत्तमा गैर कानूनी रूपमा लिलाम गराई सरकारको हक हनन गरी गैर कानूनी रूपमा लिलाम गरेको आरोपमा पक्राउ गरेको हो। ठगी आपराधिक विश्वासघात तथा संगठित अपराध मुद्दामा भण्डारीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। संघीय संसद सचिवालयका विभिन्न विषयसँग सम्बन्धित 9 विधेयक दर्ता भएका छन्। नेपाल सरकार मन्त्री परिषदको हालैको निर्णयका आधारमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा ती विधेयक दर्ता भएका संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा दर्ता भएका विधेयकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083, खानी तथा खनिज पदार्थ विधेयक 2083, मानव बेचबिखन तथा अवसर पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083, राहदानी पहिलो संशोधन विधेयक 2083, मेलमिलाप सम्बन्धी तेस्रो संशोधन विधेयक 2083, बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 र कर्मचारी सञ्चय कोष तेस्रो संशोधन विधेयक 2083 रहेका छन्। यस्तै राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 र संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दर्ता भएका छन्। प्रतिनिधि सभाको साउन 19 गते मंगलबार र राष्ट्रिय सभाको बैठक साउन 18 गति सोमबारका लागि तोकिएका छन्। सरकारले सदनको यस आर्थिक वर्षका लागि प्राथमिकताका आधारमा निजामती कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक सहित 166 विधेयक सदनमा पेश गर्ने एकीकृत विवरण घोषणा गरेको छ। दाङका विभिन्न सामुदायिक भवनबाट एक स्थान भरुवा बन्दुक बरामद गरेको हो। खबर यति नै। नमस्कार।

हेमन्त राणाले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौं। अब यो गीत सँगै हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। त्रिवेणी कार्यक्रमको दोस्रो घण्टामा पनि क्वीन्स गर्खा इन्जिनियर्सको फ्याबुलस डे साथै क्यूजी मेलाको रिपोर्टहरू राख्दै जानेछु, अनि साथमा मिठा मिठा गीतहरू पनि हुनेछन्। इन्जोय गर्नुहोला। आउनुहोस् अब।

0: पर्फर्मेन्स है, दर्शकहरू नजिकबाट उहाँहरूले अझ झुम्मिएर सुन्दा तपाईँहरूलाई अझ भिन्दै मजा आउँथ्यो होला, तर विभिन्न स्टलमा अहिले एकदमै व्यस्त हुँदा हुँदै पनि तपाईँहरूको ब्यान्डको यो म्युजिकले एकदमै आकर्षण गरिरहेको थियो। यो अर्बिट ब्यान्ड कहिले स्थापना गर्नुभएको
1: हो? अर्बिट ब्यान्ड चाहिँ दिदी आजभन्दा जे छ वर्ष अगाडि इस्टाब्लिस भएको हो। म अनि स्पेसली त्यतिखेर चाहिँ मेरो मिसेस नै हुनुहुन्थ्यो भोकलिस्ट। सो युकेको लोकल ब्यान्डहरूमा चाहिँ अर्बिट ब्यान्ड चाहिँ फिमेल लिड भोकलिस्ट भनेर चिनिन्थ्यो, तर अहिले अब बेबी भएछ त्यही भएर हाम्रो सजग भाइ इन हुनुभएछ हजुर दिदी, त्यही भएर 5-6 वर्ष भयो भनौँ न हजुर।
0: भाइ तपाईँलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन। अनि बहिनीको नाम के पर्यो?
1: बुढीको नाम नितु गुरुङ दिदी हजुर।
0: ओके, अहिले चाहिँ तपाईँ क्युजीबाट फेरि केजिएमा प्रवेश गर्नुभएको छ?
1: हजुर दिदी, अब त्यो कहिलेकाहीँ समयले त्यस्तै भन्दो रहेछ, त्यसले गर्दा म 22 वर्ष जस्तै क्युजीमा बसेँ, अब त्यही जागिरको दौरानमा अहिले चाहिँ फेरि केजिए गएको छु, तर इन एन्ड आउट यस्तै बेलामा भेटघाट भइहाल्छ दिदी हजुर।
0: अनि तपाईँको ब्यान्ड मेम्बरमा कतिजना हुनुहुन्छ?
1: हामी चाहिँ टोटल 5 जना छौँ दिदी अहिले चाहिँ हजुर, एउटा ड्रमर, 3 जना गिटारिस्ट अनि एउटा भोकलिस्ट गरेर 5 जना छौँ हजुर।
0: अनि उहाँहरू सबैजना भनौँ न तपाईँको सबै ब्यान्ड मेम्बर्सहरू एउटै युनिटको हुनुहुन्छ कि अथवा गोर्खा ब्रिगेडको विभिन्न युनिटबाट?
1: हामी चाहिँ डिफ्रेन्ट युनिटबाट छौँ दिदी, तर एक्सेप्ट मेरो लिड भोकलिस्ट अहिले सजग भाइ चाहिँ उहाँ चाहिँ सिभिल हुनुहुन्छ भाइ चाहिँ, मेरो ड्रमर 2RGR छ, अनि 2 जना लिड गिटारिस्ट र रिदम प्लस 2 जनाले लिड पनि खेल्छ, उनीहरू GLR हो, अनि म माइसेल्फ KGA भइहालेँ, अनि भाइ चाहिँ सिभिल भन्नु पर्यो। सो मिक्सअप एभ्रिथिङ हजुर, मिक्सअप अफ एभ्रिथिङ भन्नु पर्ला दिदी हजुर।
0: पक्कै पनि। अनि हामीले यो फर्स्ट फेजको तपाईँहरूको पर्फर्मेन्स एकदमै इन्जोय गऱ्यौँ, अब सेकेन्ड र थर्ड पनि छ भनेको मैले सुनेको छु, अब त्यसपछि कस्तो कस्तो गीतहरू गाउनुहुन्छ?
1: हजुर दिदी, अब हामीले चाहिँ प्रायः प्रोग्राम गर्दा यस्तो प्रोग्रामहरू गर्दा त्यही प्लान गरेर आउँछ, त्यसले गर्दा अब पछिको लिस्टमा चाहिँ अझ उफ्रिने खालको हजुरहरूलाई होइन, टक्क यहाँनिर चाहिँ खाना साना खाइसकेपछि अलिकति इनर्जी बिल्टअप, अलि हल्का बियर खाएर उफ्रिने खालको गानाहरू छ, त्यसले गर्दा आएर हामीसँगै साथ दिनुहोला भनेर भन्न चाहन्छु दिदी हजुर।
0: डेफिनेटली तपाईँले भने जस्तै हामी इन्जोय गर्नेछौँ भाइ, एकदमै खुसी लाग्यो, बाँकी समय पनि इन्जोय गर्नुहोला, धेरै धेरै धन्यवाद।
1: हजुर दिदी, हजुरलाई पनि एकदमै धेरै धेरै धन्यवाद आएर यसो हामीलाई VFBS बोल्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अपकमिङ डेजहरूमा पनि तपाईँहरूसँग फेरि यसरी नै कोलाब गर्ने आशा राख्छु दिदी, धन्यवाद हजुरलाई।
0: अवश्य भाइ, यो त हाम्रो खुसीको कुरा हो, थ्याङ्क यू।
1: हजुर हुन्छ दिदी, हजुरलाई पनि धेरै धेरै धन्यवाद हजुर, थ्याङ्क यू।

0: अर्बिट ब्यान्डको ब्यान्ड म्यानेजरसँग हामीले कुराकानी गरेका थियौँ। अब भने भोकलिस्ट हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम के पर्यो होला?
1: मेरो नाम सजक मगर।
0: ओके सजक भाइ, तपाईँ कुन गोर्खा युनिटबाट हुनुहुन्छ?
1: म होइन, मेरो हजुरबा म गोर्खा होइन, म सिभिलै हजुर।
0: तपाईँ चाहिँ भान्जा?
1: हजुर।
0: सजग तपाईँ कहाँ बस्नुहुन्छ?
1: अहिले हन्सलोमा, लन्डन, वेस्ट लन्डन।
0: अनि तपाईँले यति मिठो गीत गाउनुभयो, तपाईँको आवाज सुनेर रियल सिङ्गरले भन्दा पनि राम्रो गाउनुभयो। गीत गाउन कहिलेदेखि सिक्नु भएको?
1: त्यस्तो राम्रो छैन, म सिक्दैछु स्टिल। म पहिला नेपालमा हुँदाखेरि मेरो म दाइहरूसँग कजन्सहरूसँग बजाउँथेँ, उहाँहरू पनि म्युजिसियन हुन्छ, अनि त्यसरी नै सुरु भएको। यो अहिले पनि म हेजको कलेजमा मैले डिप्लोमा म्युजिकमै गर्दै थिएँ, अहिले सकियो, अहिले अब युनि जान्छु होला म नेक्स्ट इयर म्युजिक पढ्नलाई नै, त्यसरी सिक्दैछु भर्खर म अहिले।
0: तपाईँ भर्सटाइल सिङ्गर, आज एकदमै विभिन्न किसिमको गीतहरू हामीले सुन्यौँ। तपाईँले अन्य जनरका गीतहरू पनि गाउनुहुन्छ, विशेष गरेर कुन जनरका गीत गाउनुहुन्छ?
1: मैले अहिले यो ब्यान्डमा जोइन गरेपछि

0: मैले नेपाली नै लाइक अलिक प्रायोरिटी गर्छु किनभने हामी नेप्लिज इभेन्टहरूमै बजाउँछु धेरै जस्तो. मलाई अल्टरनेटिभ रक अनि पपहरू पनि चाहिँ सबै खालको मनपर्छ मलाई, क्लासिकल रक त्यस्तो खालको. अनि इङ्ग्लिस सङहरू अरू प्रड्युसिङहरू सिक्दै छु, म्युजिक प्रड्युसिङहरू. गीत चाहिँ म नेपाली नै गाउँछु धेरै जस्तो. हजुर,
1: यसको स्कोप कस्तो देख्नु भएको छ?
0: राम्रै छ, जे छ रमाइलो लाग्छ मलाई बजाउन चाहिँ. अब सबै दाइहरूसँग भेट हुन्छ अनि रमाइलो लाग्छ जे मलाई बजाउन.
1: म्युजिक स्टडी गरिराख्नु भएको छ, म्युजिकमा यहाँको बेसको गीतहरू सिकाउनुहुन्छ होला होइन, विशेष गरेर युनिमा कलेजमा होइन. यो नेपाली गीत सङ्गीतको जुन त्यो रिदम छ मिल्छ?
0: अलिक मिल्दैन. यो चाहिँ मैले ओन स्टडी गरेर लाइक युट्युब सबैतिर गरेर हेरेर सिक्ने हो. यतातिर कलेजमा त त्यही अलिक प्रड्युसिङतिर मात्र त्यस्तो अलिक मिल्दैन भनौँ न. तर मैले चाहिँ यताको पनि मिक्स गरेर लाइक नेप्लिज पनि मिक्स गरेर लाइक आफ्नै केही क्रिएट गर्न खोज्छु आफ्नै ओन टाइपको.
1: भाइ, अब तपाईँहरूको यो फर्स्ट फेजको हामीले सुन्यौँ, अब सेकेन्ड फेजमा कस्तो गीत गाउने प्लानमा हुनुहुन्छ?
0: अब बिस्तारै बिस्तारै हाम्रो अलिकति इन्टेन्स जान्छ, लाइक अलिकति रक टाइपको गीतहरू आउँछ बिस्तारै, अब नाच्ने खालको गीतहरू पनि आउँछ. सो एक्साइटेड छु म.
1: डेफिनेटली तपाईँको जुन अलि रक टाइपको, रक बिट टाइपको होइन, सबै दर्शकहरू जति पनि अहिले मेलामा हुनु ग्राउन्डभरि, उहाँहरू आएर तपाईँहरूको स्टेजमा पक्का झुमिने हुनेछ. थ्याङ्क यू भेरी मच.
0: हुन्छ, धन्यवाद. थ्याङ्क यू.
2: Yes. Gorkha Radio.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुल कार्यक्रम हो।

0: बीएबीएस गर्खा रेडियो सुनिराख्नु भएको छ। द क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा क्युजी मेला साथै फ्यामिलीज डेको अवसरमा यहाँ एकदमै रमाइलो भइरहेको छ। ब्याकग्राउन्डमा तपाईँहरूले म्युजिक पनि सुन्दै हुनुहुन्छ। क्युजी मेलाको अवसरमा विशेष अतिथिको रूपमा यहाँ क्युजी मेलामा वेलकम गरिएको थियो सम्राटज्यूलाई, र सम्राट भन्न बित्तिकै यहाँलाई हामीले धेरै कुरा भनिराख्नु पर्दैन। यहाँहरूले विभिन्न सोसल मिडियामा पनि उहाँलाई देखिराख्नु भएको छ, र अहिले भने युकेमा हामीले भेट्ने मौका पायौँ, र यसै क्रममा बिएबिएस गर्खा रेडियोमा पनि यहाँलाई वेलकम छ।
1: हस्, थ्याङ्क यू सो मच। म चाहिँ भिडियोमा काम गरिराख्ने मान्छे, र रेडियोमा चाहिँ म कोहीसँग पनि इन्टरेक्ट हुन पाएको थिएन नेपालमा पनि, र यहाँ चाहिँ अब नेपालीहरूले चाहिँ यस्तो रेडियो कार्यक्रम चलाउनु हुँदो रहेछ भन्ने मैले बल्ल थाहा पाएँ। बुढीलाई चाहिँ थाहा रहेछ, मलाई चाहिँ थाहा थिएन, र खुसी लाग्यो। जुन हामी भिडियोमा बोलिरहेको छौँ, तपाईँ बोलेको फ्लुएन्ट सुन्दा झन् कस्तो आहा, रेडियो सुन्दा कति रमाइलो लाग्यो। हजुर,
0: वास्तवमा यो रेडियो चाहिँ हाम्रो बिएबिएस गर्खा रेडियो हो। गर्खा ब्रिगेडका विभिन्न युनिटहरूसँग हामी कुराकानी गर्छौँ, विशेष गरेर साधारण भाषामा भन्नुपर्दा लाउरेहरूको रेडियो भन्दा पनि फरक पर्दैन है। तर यो धेरै पहिलादेखि नै हो, यो ब्रिटिस आर्मीमा यो रेडियो जो तपाईँलाई आज यहाँ भेट्न पाउँदा एकदमै खुसी लाग्यो। र तपाईँको कन्टेन्ट क्रिएटरको रूपमादेखि लिएर अब तपाईँको आफ्नो धेरै कुराहरू सधैँसम्म होइन, त्यो विषयमा हामी डेफिनेटली हाम्रो स्टुडियोमा तपाईँसँग बसेर कुराकानी गर्नेछौँ। तर आजको लागि क्युजी मेला कस्तो लाग्यो यहाँलाई?
1: क्युजी मेला, म यसरी युके आएर धेरै ठाउँमा इन्भिटेसन भइरहेको थियो, तर यसरी अफिसियल हामी जुन गोर्खाली भनेर चिन्छौँ नि नेपालबाट, होइन, गोर्खालीहरू ब्रिटिस आर्मीमा जान्छन् भनेको सुनिराखेको देखिराखेको, र स्वयं आज चाहिँ आएर गोर्खाली परिवारहरूसँग यसरी यो ठुलो इभेन्टमा सहभागिता जनाउन पाउँदा चाहिँ एकदम खुसी लागेको छ, र एकदम राम्रो वेलकम पनि गर्नुभयो मामा लगायत सबै टिमले, एकदम खुसी लागेको छ। भर्खर भर्खर सुरु गर्दैछ स्टलहरू भिजिट गर्न, मैले धेरै स्टलहरू देखेँ, र विकेन्डमा चाहिँ अब यो समर लागेपछि धेरै कार्यक्रमहरू जोड्ने रहेछ, र बिस्तारै मैले धेरैजना इन्ट्री भइरहेको देख्दैछु। अहिले पछि अझै धेरैजना आउनुहुन्छ होला, र सहभागिता जनाउनुहुन्छ होला। धेरै फ्यामिलीजहरू भेट्न म एकदम इच्छुक छु। धेरैजनाले मलाई भिडियोमा फलो गरिराख्नु भएको, मैले भेट्न पाइराखेको हुन्थेन। एकदम धेरै युकेबाट मलाई फलो गर्नुहुन्छ, मैले नेपालकै कन्टेन्टहरू बनाइराखेको हुन्छु, क्रिएट गरिराखेको हुन्छु, र धेरै विदेशमा बस्नेहरूले चाहिँ नेपालमा भएका गतिविधिहरू, आफ्नो ठाउँ, खानेकुराहरू एकदम मिस गर्नुहुन्छ। र युकेबाट चाहिँ एकदम मेरो हाइएस्ट भ्युअर अभियसली नेपालबाट हुनुहुन्छ भने सेकेन्ड हाइएस्ट चाहिँ युकेबाट हुनुहुन्छ। सो विदेश बस्नेहरूमध्येबाट चाहिँ युकेबाट एकदमै धेरै भ्युअर्सहरू हुनुहुन्छ, र सबैजनालाई यसरी लाइभ भेट्न पाउँदा उहाँले भन्नुहुन्छ मलाई भेट्दा खुसी लाग्यो भनेर, तर मलाई मनबाट एकदम खुसी लागिरहेको हुन्छ, उहाँलाई भन्दा धेरै खुसी लागेको हुन्छ मलाई चाहिँ।
0: पक्कै पनि हामीले तपाईँलाई युट्युबमा मात्रै हेर्थ्यौँ होइन, अब पनि हामी प्रत्यक्ष देख्न पाउँदा हाम्रा जति पनि यहाँ उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू, विशेष गरेर पल्टने भाषामा मामा माइजीहरू, उहाँहरूले तपाईँलाई प्रत्यक्ष देख्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ होला। र अर्को कुरा, अब जस्तो कि यहाँले अब नेपालको विभिन्न विषयमा कन्टेन्टहरू तयार पार्नुहुन्थ्यो होइन, अब यहाँको युकेको पनि केही बनाउने त डेफिनेटली तपाईँको सोचमा छँदैछ होला, र के बनाउने प्लानमा हुनुहुन्छ?
1: हजुर, अहिले मेरो फर्स्ट भिजिट भएको कारण चाहिँ अहिले नेपालमा मैले डेली भ्लग गरिराख्दा राख्दा 365 दिनै मैले एभ्री डे भ्लग निकालिराखेको, लगभग 2 वर्ष हुन लाग्यो। बिरामी भएको बेला, एकदम इम्पोर्टेन्ट फ्यामिली इभेन्ट भएको बेला मात्रै मिस भएको थियो, नत्र भ्युअर्सहरूले चाहिँ एभ्री डे नै चाहियो भनेर चाहिँ डिमान्डमा आएको हिसाबले चाहिँ मैले एकदम पुस गरिराखेको थिएँ आफैलाई। र युके चाहिँ मेरो लागि अहिले रेस्ट गर्नको लागि एउटा गन्तव्य, आफ्नो यो हलिडे जस्तो भइरहेको छ, तर पनि एज अ कन्टेन्ट क्रिएटर मैले चाहिँ यहाँ के छ त नि पोसिबिलिटिजहरू नेपाली कम्युनिटीमा भिजेर, जस्तै नेपाली कम्युनिटिजहरूले धेरै कुरा गरिराख्नु भएको छ, अल्डरसर्ट फान्ड्रो लगायत अब नेपाली समाज जहाँ एकदम पपुलर धेरै मेजोरिटी हुनुहुन्छ नि, त्यहाँ धेरै बिजनेसहरू देखेँ, नेपालीहरू विदेश आएर के गरिराख्नु भएको छ, के दुःख पाउनु भएको छ, स्टुडेन्टहरू पनि त हुनुहुन्छ लाउरे समाज बाहेक भन्दा, धेरै कुराहरू देखिरहेको छु, र माइन्डमा छ कन्टेन्टहरू, पछि आएर अवश्य पनि गर्नेछु।
0: हजुर, र विशेष गरेर तपाईँको मिसेस रिनालाई धन्यवाद दिनुहुन्छ होला?
1: अवश्य पनि उसलाई एभ्री डे नै धन्यवाद दिइराखेको हुन्छ, किन भन्दाखेरि यो कन्टेन्ट क्रिएसनको लागि धेरै ठाउँ ट्राभल गर्नुपर्ने हुन्छ उसलाई, कहिले घर छोडेर कहिले सँगसँगै कति अप्ठ्यारा गाउँठाउँहरूमा पनि ट्राभल गर्नु परेको हुन्छ उसलाई चाहिँ। सधैँ नै सबैभन्दा ठुलो धन्यवाद परिवार र मेरो वाइफ रिनालाई चाहिँ दिइराखेकै हुन्छु।
0: अवश्य, र हामी कुनै दिन हाम्रो बिएबिएस गोर्खा रेडियोको स्टेसनमा हामी भेट्नेछौँ। अहिलेको लागि यो मेलामा, क्युजिईको मेलामा भेट्ने मौका मिल्यो, यहाँको समयको लागि थ्याङ्क यू भेरी मच।
1: अवश्य पनि आजको यो कार्यक्रममा पनि तपाईँको यो रेडियो कार्यक्रममा मलाई चाहिँ सामेल गराउनु भयो, एकदम धेरै धन्यवाद। औपचारिक रूपमा पछि पनि अझै अफिसियल रूपमा हजुरको रेडियोमा पनि सामेल भएर धेरै विषयमा कुराकानी गर्ने नै छौँ। आजलाई मलाई यहाँ इन्भाइट गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हजुरको दिन पनि शुभ रहोस्,
0: बाँकी समय इन्जोय गर्नु होला। थ्याङ्क यू।
1: हस्, थ्याङ्क यू।
0: यहाँहरूले सुनिराख्नु भएको थियो कन्टेन्ट क्रिएटर, ब्लगर साथै युट्युबर सम्राट थापासँगको कुराकानी, र उहाँकी श्रीमती लगायत उहाँलाई स्टेजमा सम्मान गरिएको थियो। अहिलेका जेन्जीहरू उहाँलाई नजिकबाट झुम्मिरहेको, अथवा जेन्जी मात्रै होइन सबै यहाँ उपस्थित हुनुभएका दर्शक दीर्घामा रहनुभएका सबै मानिसहरूले आजको यस कार्यक्रमका गेस्ट सम्राट थापाजीसँग फोटो खिचिराख्नु भएको थियो, र त्यो फोटो खिच्नका लागि उहाँकी श्रीमती रिना थापाले पनि निकै मद्दत गरिराख्नु भएको थियो। उहाँहरू दुवैजनालाई हाम्रो धेरै धेरै शुभकामना भन्दै अब कार्यक्रमलाई हामी अघि बढाउँ।

0: त्यसै गरी हाम्रो जेएमनी बहिनी हुनुहुन्छ ओम माया गुरुङ, तपाईँलाई बिएबिएस गर्कारी रेडियोमा वेलकम छ।
1: नमस्ते दिदी, सबैजना नमस्ते, धन्यवाद दिदी।
0: एकदमै खुसी लाग्यो बहिनी, यो क्युजी मेलामा तपाईँहरूको लागि, लेडिजहरूको पनि होइन, यो फ्यामिली बिग डे हो, फ्यामिलीज बिग डे प्लस क्युजी मेला, कतिको इन्जोय गर्नुभएको छ?
1: जस दिदी, इन्जोय गर्दैछौँ, अब अझै इन्जोय गर्ने मौका पाउँछ होला भन्ने आशा छ दिदी।
0: यहाँले एउटा टोकन अफ लभ भनौँ अथवा फ्यामिली वेलफेयर अफिसरलाई यहाँले हस्तान्तरण गर्नुभएको थियो, कति रकम थियो बहिनी?
1: टोटल 400 पाउन्ड दिदी। त्यो चाहिँ दिदी हाम्रो एउटा यहाँ के अरे इन्भिक्टा च्यारिटी एसोसिएसनको लागि हाम्रो दिदी बहिनीहरूले, क्युजी फ्यामिलीको दिदी बहिनीले, हाम्रो लेडिज भलिबल टिमको बहिनीहरूले हुनुहुन्छ उहाँहरू प्लस, अनि फेरि क्युजी दिदी बहिनीहरूले चाहिँ हाम्रो नेपाल कप भएको बेलामा चाहिँ अलिअलि मोमोहरू बेचेर हामीले अलिअलि पैसा जस कलेक्ट गर्ने मौका पाएको थियो। त्यसैमा हामीले चाहिँ अलिअलि चाहिँ आइसिएको पैसाले चाहिँ हाम्रो यहीँकै फ्यामिलीजहरूलाई हेल्प गर्ने हो सक्षम भयौँ दिदी। त्यसले चाहिँ जस हाम्रो यहाँ फ्यामिलीजहरूको लागि केही हेल्प हुन्छ होला भन्ने आशाले चाहिँ हामीले चाहिँ त्यो गरेको दिदी। भलिबल टिम दिदी बहिनीहरू र हाम्रो दिदी बहिनीहरूलाई पनि थ्याङ्क यू भेरी मच भन्न चाहन्छु।
0: अवश्य, तपाईँले भन्नुभयो जस्तै हाम्रै फ्यामिलीजहरूको लागि हो र 400 पाउन्ड भनेको एकदमै बिग अमाउन्ट पनि हो। तपाईँहरूले एकदमै दुःख गर्नुभयो, रमाइलो पनि गर्नुभयो। अब दिदी बहिनीहरूको लागि अपकमिङ इभेन्टहरूको बारेमा केही हाइलाइट गर्न चाहनुहुन्छ?
1: अब मेन त अब हजुरलाई पनि थाहा छँदैछ, अब 30 छिटै नेपालीहरूको दिदी बहिनीको चाड 30 चाहिँ आउँदैछ। पार्टी चाहिँ हाम्रो चाहिँ जस्ट 5 सेप्टेम्बरलाई चाहिँ अहिले उस गरिरहेको छौँ, किनभने पक्क 30 बेलामा चाहिँ ट्रेन वर्कर बने रहेछ, अनि त्यसलाई हामीले चाहिँ विचार गरेर, किनभने कति अब हेल्प गर्न पनि जानुहुन्छ नि त, सपोर्टर भाइहरू हुनुहुन्छ, भाइहरूको फ्यामिलीजहरू चाहिँ आउनु पाउनुहुन्न होला भनेर हामीलाई चाहिँ अलि अगाडि गर्ने प्लान गरेको छौँ दिदी। अनि अरू त खासै केही छैन दिदी, नर्मल हाम्रो चाहिँ फेरि एभ्री मन्थ हुँदैन, हाम्रो चाहिँ 2-3 महिनामा कफ मिटिङ जस्तो हुन्छ। अनि अस्ति भर्खरै यही महिनामा चाहिँ हामीले चाहिँ पिकनिक टाइपको आउटडोर टाइपको कफी मिटिङ जस्तो गरेको थियो, दिदी बहिनीहरूको लागि डिफ्रेन्ट टाइपको फ्लेभर दिउँ भनेर। 1 अगस्तमा चाहिँ साँच्चै भाइहरूको यो राइजिङ कप फुटबल हुँदैछ, त्यसमा चाहिँ दिदी बहिनीको चाहिँ भलिबल पनि गराउनुहुन्छ, मैले त्यो चाहिँ बिर्सेछु। जस बहिनीहरू आउन सक्नुहुन्छ।
0: बहिनी एकदमै खुसी लाग्यो, र अहिले यहाँ विभिन्न किसिमको स्टलहरू अनि मानिसहरूको पनि एकदमै भिड भइरहेको छ। आजको यो ओभरअल प्रोग्राम पनि तपाईँले इन्जोय गर्नुहोला। थ्याङ्क यू भेरी मच।
1: तपाईँलाई एकदम धेरै धन्यवाद, 2 शब्द बोल्नु मौका पाउनु दिनुभएकोमा। थ्याङ्क यू दिदी।
0: थ्याङ्क यू बहिनी, बाई। क्युजिई मेला प्लस फ्यामिलीज डेको अवसरमा यहाँ विभिन्न किसिमको स्टलहरू रहेको छ, र यसै क्रममा 36 इन्जिनियर रेजिमेन्ट एन्ड द क्विन्स गर्खा इन्जिनियरको एउटा टेन्ट छ। अब क्युजी पिआरआई सपमा म अहिले आइपुगेको छु। यो टेन्टमा हाम्रो डिपिन भाइ हुनुहुन्छ। भाइ, विशेष गरेर तपाईँको स्टलमा के छ?
2: हाम्रो यो पिआर स्टलहरूमा चाहिँ अब क्युजीमा चाहिने अब बेसिकली पर्सनल सर्भिस पर्सनलहरूलाई डेली भन्दा नि अब कतै कतै फङ्सनहरूमा जाँदाखेरि चाहिने सामानहरू हुन्छ नि डेली युजमा हुने, अब हजुरले देख्न सक्नुहुन्छ यसमा बोटाईहरू छ है, अब हाम्रो दिदीबहिनीहरूको लागि ब्रुसहरू छ, साडीमा लाउनुलाई क्लिपहरू भनौँ, हजुरहरूले अब कसैलाई गिफ्ट दिन चाहन्छ भने ल्यापल पिनहरू पनि छ।
0: क्युजी पिआरआई सपमा क्युजी छाता पनि देखिरहेको छु, यसको प्राइस कति छ?
2: यसको 36 पाउन्ड छ।
0: जस्ट 36 होइन? दिपिन भाइ थ्याङ्क यू।
2: थ्याङ्क यू दिदी।
0: त्यसै गरी क्युजी मेलामा विभिन्न स्टलहरू छन्, र यसै क्रममा मैले बुद्ध मोगेशलाई पनि देखिरहेको छु। बुद्ध मोगेशबाट हामीसँग किशोर राणा हुनुहुन्छ, बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
3: हजुर नमस्ते, बिएबिएस रेडियो सुनेर बस्नुभएको सम्पूर्ण दर्शकमा म किशोर राणा, बुद्ध मोर्गेज तर्फबाट थ्याङ्क यू सो मच।
0: र यो बुद्ध मोर्गेज मैले यहाँ यति बेला देखिरहेको छु, तपाईँहरूको यो इस्टाब्लिस भएको कति लामो भयो?
3: हजुर इस्टाब्लिस भएको चाहिँ अस्ति हामी नोभेम्बरबाट हो हजुर, अब चाहिँ अहिले चाहिँ जस अब 7 महिना 8 महिना जस्तो भइसकेको छ। एक्सपिरियन्स वाइज चाहिँ म झन्डै अब 10 वर्ष भइसक्यो मोर्गेज इन्डस्ट्रीमा लागेको। हजुर,
0: र 10 वर्ष लामो भयो मोर्गेजमा लागेको मात्रै, र यति लामो अनुभव यहाँसँग छ होइन, हाउसिङ प्राइसको विषयमा अनि रेन्टल दिने कुराहरू पनि थुप्रै थुप्रै छन्। छोटकरीमा घर किन्ने जुन हाम्रो गोर्खा ब्रिगेडका यङ सोल्जर्सहरू हुनुहुन्छ, उहाँहरूको लागि केही बताइदिनुहोस् न।
3: हजुर हाम्रो ब्रिगेड अफ गोर्खासमा जति पनि हुनुहुन्छ अहिले गोर्खा सोल्जरको लागि उहाँलाई एउटा सानो सूचना पनि भन्न चाहन्छु. म चाहिँ अब यो सेप्टेम्बरमा चाहिँ ब्रुनाई जाँदैछु, एउटा सानो प्रेजेन्टेसन नै हुँदैछ त्यहाँ क्याम्पभित्र. त्यही भएर ब्रुनाईबाट सुन्नुभएको छ भने हाम्रा सम्पूर्ण गोर्खा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिने म बुद्ध मोर्गेसको किशोर राणाको तर्फबाट चाहिने हामीले चाहिँ तपाईँहरूलाई चाहिँ निम्त भन्न चाहन्छौँ. होपफुली तपाईँहरूलाई चाहिँ सानो मेसेज पनि आउँछ होला. अनि साथसाथै अब अर्को कुरा हजुरले सोध्नुभयो चाहिने कसरी हाम्रो अब गोर्खाजहरूले चाहिँ अब प्रपर्टी किन्ने भनेर चाहिने. विशेष गरी अहिले हामीले यो 5 वर्ष 6 वर्षमा चाहिँ हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ धेरै नै अहिले प्रपर्टीमा लागेको देखिएको छ, जुन चाहिँ एकदम राम्रो पनि हो. किनभने उहाँले चाहिँ जस्तै अब फोर्सेस हेल्प टु बाईदेखि ल्याएर उहाँहरू आर्मी क्वार्टरमा बस्नेदेखि ल्याएर उहाँले चाहिँ प्रपर्टी चाहिँ अब युकेको हरेक कुनामा किन्न सक्नुहुन्छ. त्यही कुरा अब हामी अब सिभिल मान्छेहरूलाई चाहिँ उहाँलाई सोध्छ ब्याङ्कले, तिमी बस्छौ लन्डनमा घर किन्न गएछौ केमा एक्जाम्पलको लागि त्यस्तो भने, तर गोर्खाली दाजुभाइहरूले चाहिँ अब युकेमा जता पनि किन्न सक्नुहुन्छ. अब हजुरहरूले चाहिँ अब घर किन्ने अब एउटा दुईवटा तिनवटा चारवटा घर किन्ने प्लान गर्नुभएको छ भने हामी जस्तो नेपाली भाषी होइन उहाँहरूलाई चाहिँ एकचोटि कन्ट्याक्ट गर्नुहोला. अथवा चाहिँ अब हजुरले चाहिँ बुद्ध मोर्गेस सुनिराख्नु भएको छ भने हाम्रो फेसबुकमा इन्स्टाग्राममा पनि गएर चाहिँ हाम्रो बुद्ध मोर्गेसलाई अथवा किशोर राणा भनेर मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ.
0: ओके, यहाँले म ब्रुनाई पनि जाँदैछु भन्नुभयो, अहिले 2 आवर्स ब्रुनाईमा छ, कहिले जाँदै हुनुहुन्छ?
3: हजुर म ब्रुनाई चाहिँ 5 सेप्टेम्बरमा जाँदैछु हजुर. अनि त्यसपछि चाहिने होपफुली तपाईँहरूलाई चाहिँ सानो क्याम्पभित्र चाहिँ एउटा सानो सूचना पनि आउँछ. तर आशा छ ब्रुनाईका सम्पूर्ण हाम्रा गोर्खाली दाजुभाइ दिदीबहिनीहरू परिवारहरूलाई चाहिँ म यो बिएफबिएस गोर्खा रेडियो तर्फबाट नै हजुरलाई चाहिँ चुलो निम्त भन्न चाहन्छु. हजुर
0: अवश्य ब्रुनाईमा हुनुभएको हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरूको लागि यो मोर्गेज अनि हाउसिङ अनि अन्य विषयमा पक्कै पनि उहाँको 10 वर्षको लामो अनुभव छ र उहाँले विभिन्न अवार्ड पनि प्राप्त गर्नुभएको छ यही मोर्गेज क्षेत्रमा लागेर. र यहाँले कुन अवार्ड प्राप्त गर्नुभएको?
3: हजुर मैले चाहिँ 2023 चाहिँ हाम्रो मोर्गेज प्रोटेक्सन अवार्ड भन्छ, म चाहिँ अवार्ड विनर एडभाइजर पनि हो.
0: तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच.
3: हजुरलाई पनि धेरै धेरै धन्यवाद. थ्याङ्क यू आन्टी.

बीएफबीएस कर्कारी रेडियोबाट त्रिवेणी कार्यक्रमको दुई घण्टाको अवधिभर हामीले मिठा मिठा गीतहरू सुन्यौं, केही रिपोर्टहरू पनि सुन्यौं। अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणतिर आइपुगेका छौं। हौस् त, आजको त्रिवेणी कार्यक्रमबाट म रूपा राणा पनि विदा चाहन्छु। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सरकार लघु वित्त पीड़ित बीच पांच बुधे सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गरिने भएको छ। समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने र लघु वित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर धरपकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संहिताको पक्षमा रहेको दोहोर्याउनु भएको छ। मधेसमा क्रियाशील राजनीतिक दलका नेता संघको भेटमा प्रधानमन्त्री शाहले निश्चिन्त हुन भन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभएको छ।
4: मेयर हुँदाखेरि त सबै अधिकार प्रयोग गरेका थिए नि त भनेर उहाँले केही इक्जाम्पलहरू पनि दिनुभयो। संहिताको बारेमा उहाँले प्रश्न भन्नुभयो, संहितामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र बलगर संहिता मैले भनेको हो, बलगर संहिता बनाउँछु भनेर हामीले चाहिँ फेरि आज यति वचनबद्ध हुनुभएको लगायतका कुराहरू भयो र अब यो सब यो जुन छानबिन सुनसरी घटनाको सम्बन्धमा पनि छानबिन हुन्छ, त्यो कमिटी बनेको छ, त्यो रिपोर्ट आउँछ, त्यो रिपोर्ट सार्वजनिक पनि हुन्छ र कारण पनि हुन्छ।
3: जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिलेको परिस्थिति आउनुमा प्रदेशलाई अधिकार नदिनु पनि एउटा कारण रहेको दावी गर्नुभएको छ।
5: त्यो कुरा त अहिले भोग्नु पर्दैन थियो हामी प्रदेश प्रहरी भएको भए, त्यही भएर पनि उहाँले यो कुरा पनि भन्यो, यो हुनाको एउटा प्रमुख कारण तपाईँहरूले प्रदेशलाई अधिकार नदिनाको कारण पनि हो, जसले गर्दा एउटा सिडिओले पनि मुख्यमन्त्रीलाई टेर्दैन, एसपीले पनि मुख्यमन्त्रीलाई टेर्दैन, त्यो भएको हुनाले पनि यसको एउटा समाधानको रूपमा प्रदेशलाई बलगर बनाउनु, प्रहरीलाई प्रदेशको माथत ल्याउनु पनि हो र नेपाली सेनालाई समावेशी बनाउनु पनि हो।
3: इजरायलले दक्षिणी लेबनानमा रहेको क्रुसेडर युगको ब्यूफोर्ट महल नजिकै विशाल विस्फोट गराएको छ, जुन लोपोन्मुख विश्व सम्पदा स्थल हो। इजरायलले हिजबुल्लाह गुरु सुरुङहरू भत्काउन 700 टन विस्फोटक प्रयोग गरेको बताइएको छ। थप बीबीसी संवाददाता सोबास्टियन असरबाट।
6: Beaufort Castle has been a strategic prize for many military forces down the ages. In recent decades, it's changed hands between the IDF and Hezbollah. Israel captured it just 2 months ago, hailing this as a big victory. Now it's used 700 tons of explosives to destroy what it says are tunnels built by Hezbollah, while the Iranian-backed group was in control of the fortress with its commanding position over southern Lebanon. The Lebanese Culture Ministry has expressed concern that the blasts may have damaged the UNESCO-listed castle.
3: दर्जनौ मानिसहरूलाई गाड्न र दाह संस्कार गर्न सफल भएकोमा पूर्व अन्त्येष्टि निर्देशक रोबर्ट बुसलाई 20 वर्षको जेल सजाय सुनाइएको छ। हल क्राउन कोर्टका न्यायाधीशले बुसको कार्यले समाजभन्दा बाहिरको स्तरमा पीड़ा र पीड़ा निम्त्याएको बताउनुभयो। 48 वर्षीय बुसले 67 वटा अपराध स्वीकार गरे, जसमा परिचितहरूको खरानी परिवारलाई दिने पनि समावेश छ। हम्बरसाइड प्रहरीका जासुस सुपरिन्टेन्डेन्ट अल कटिस अनुसार एक जटिल भावनात्मक रूपमा पीडादायी मुद्दा थियो।
7: Behind every inquiry and every item of evidence was a person who had died, a family who had lost a loved one, all of whom were seeking answers and where possible some measure of resolution. There is absolutely no sentence that can be given to Robert Bush that will undo the hurt that has been caused. Many families have had to relive the loss of someone they've loved, whilst others will continue to live with questions that may never be answered.
3: विश्वकप सहितका अरू प्रतियोगितामा निजीलाई कार्यकर्तालाई सेयर बेच्ने फिफाको प्रस्तावप्रति एसियाली फुटबल महासंघले पनि विरोध गरेको छ। फिफाको यो योजनाको विरोधमा उत्रेका युरोपेली फुटबल महासंघ युएफा, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन फुटबल संगठनहरूको संगठन कोनकाफसँगै एफसी पनि सामेल भएको छ। फिफाले पनि यो प्रस्तावबारे परामर्श भइरहेको जनाएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

बुद्धि सरकार लगु वित्त पीड़ित बीच पांच बुद्धि सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले संपूर्ण आंदोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गरिने भएको छ। समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने र लघु वित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर धर पकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून

0: ब्रोट पीकमा हराइरहेका म्याग्दीका निर्मल पूर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती भएका पूर्जा सन् 2009 बेलायती नौसेनाको विशेष फौज स्पेशल बोट सर्भिसमा आबद्ध हुनुभएको थियो।
1: पूर्जाका बाबु र दुईजना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेकै बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पूर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर एमबीए सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्ट लिबरमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पूर्जालाई 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्ट लिबरको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पूर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पूर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पूर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास्ट्रोब्रम 2 जन्ने योजना मात्रै भए पनि